0: सुरक्षित आएको हो भने उहाँकै घरमा सुरक्षा दस्ताहरू बढाउन सकिन्छ। सुरक्षा दस्ता बढाएर राज्यले चाहिँ उहाँलाई एउटा व्यक्तिको जीव ज्यान प्रति चाहिँ सुरक्षा दिने सम्मान गर्ने राज्यको पहिलो ड्युटी पनि हो, कर्तव्य हो। राज्यको उपस्थिति त्यतिखेर हुन्छ जतिखेर एउटा व्यक्तिको नागरिकको सुरक्षा राज्य अभिभावक भएर गर्ने। त्यसैले यो अहिलेको अवस्थामा ती कुराहरू बाहिर आएको अवस्था देखिएन।
1: कानुनी रूपमा चुनौती दिन सक्ने ठाउँ छ कि छैन अब उहाँले?
0: अब अहिलेको हकमा त पक्राउपुर्जी बिना नै उहाँलाई पक्राउ गरेको र पक्राउ भन्दा पनि सुरक्षा थ्रेट भावना ल्याइयो भनिएको छ। अब त्यो आधार कारण के हुन्? अब सुरक्षा थ्रेट भएको भने घरमै बढाउनु पर्थ्यो त्यो अवस्था।
2: अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: BFBS Cool Car Radio.

नमस्ते बीएबीएस गोर्खा रेडियो ब्रुनाईको प्रभातकालीन आवाज कार्यक्रमको दोस्रो घण्टाबाट म धनराज राईको श्रोता बिहानको 8:30 गएको छ, 9 मिनट जानै आँटेको छ। तपाईँहरू सम्पूर्णलाई फेरि पनि दोस्रो घण्टाको बसाइमा स्वागत गरे। आज सोमबार 28 सेप्टेम्बर 2026 सालको कार्यक्रम सञ्चालन भइरहेको छ। श्रोता, असोजको 12 गतेमा पुगिसक्यौँ हामी, दोस्रो हप्ता पनि सकिन सकिन आँट्यो। असार, असोजको असार भन्ने आएछ, असोज महिनाको। हजुर, अब ढिला नगरिकन हामी आजको राशिफलतर्फ लागौँ। असोज 12 गतेको सुरु गरौँ मेष राशिबाट। सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुड्न सक्छ। चुनौतीपूर्ण काममा हात हाल्न केही समय पर्खनु पर्ने हुन सक्छ। छरछिमेकमा असमझदारी बढ्ने योग देखिए पनि मध्याह्नपछि स्थितिमा सुधार आउने देखिन्छ। वृष राशि, आमदानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। ऋण मोचन हुने सम्भावना छ आज, तर रकम हात लागि भए पनि खर्च भने गर्नुपर्ने हुन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्, अलिकति सजग रहनुहोला। मिथुन राशि, समाजमा तारिफ योग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सक्नुहोला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सक्नुहोला। कीर्तिमानी काम गर्ने समय रहेको छ। श्रोता, साथीभाइको सहयोग जुट्नाले मनग्य फाइदा हुने देखिन्छ मिथुन राशिलाई। कर्कट राशि, मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनका साथै दैनिकीमा परिवर्तन आउनेछ। पेसा व्यवसायमा लाभ हुनेछ। हिम्मतले काम बनाउन सक्नुहोला। मध्याह्नपछि अरूको साथ जुट्नेछ र प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त होला। सिंह राशि, स्वास्थ्य कमजोर रहनाले चिताएको काम पुरा गर्न नसकिएला। जिम्मेवारी भने बढिरहनेछन् अनि काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमा चित्त बुझाउने परिस्थिति देखिनेछ भने मध्याह्नदेखि समुदायको हितमा केही काम गर्न सक्नुहुनेछ। कन्या राशि, बिहानको समय रमाइलो तथा कामका लागि अनुकूल रहनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ भने मनपर्ने भौतिक साधन जुट्नेछ। मध्याह्नदेखि स्थिति प्रतिकूल बन्नाले काममा समय दिन नसकिएला। तुला राशि, प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। अधिकार र प्रतिष्ठा जोगाउन सफल हुनुहोला। वृश्चिक राशि, कामका लागि बिहानको समय अनुकूल रहनेछ भने परिस्थितिमा पनि रमाइलो हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जोड्ने समय पनि रहेको छ। मध्याह्नपछि नयाँ कामतर्फ अग्रसर हुनुहोला। धनुराशि, आँटले काम लिन नसक्दा अलिक पछाडि पर्नुहोला। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पहिलेका समस्या दोहोरिन सक्ने सम्भावना रहेको छ। मध्याह्नपछि स्थितिमा सुधार आउनाले सजिलै लक्ष्य प्राप्ति होला। मकर राशि, छोटो समयमा उपलब्धि हात पर्ने अवसर प्राप्त हुनेछ। विभिन्न भौतिक साधन सङ्ग्रह गर्ने मौका पनि रहेको छ। प्रतिद्वन्द्वीलाई पछि पार्न सकिनेछ भने चिताएको काम पुरा हुन सक्छ। आज मध्याह्नदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ने देखिन्छ। अलिकति खत्रै रहेछ मकर राशिलाई पनि। कुम्भ राशि, लगनशील बन्दा प्रशंसकहरू बढ्नेछन् भने मनज्ञ धनलाभ हुने देखिन्छ। विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ। प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ भने मध्याह्नदेखि साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। र अन्तिम राशि मीन राशि, प्रयास गर्दा विभिन्न अवसर प्राप्त हुनका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ भने ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ अनि दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्ने योग छ मीन राशि हुने श्रोता।
सुन्दै हुनुहुन्थ्यो आजको लागि तपाईँको राशिफल, हाम्रो राशिफल. हुन त सबैले राशिफलमा कतिको विश्वास गरिन्छ, कतिको चाहिँ भर पर्नुहुन्छ, यसैमा पूर्ण रूपमा भर पर्न भन्ने हुँदैन. राम्रो काम, राम्रो कर्म, राम्रो सोच, राम्रो व्यवहार गर्न कहिले पनि नछोड्नुहोस्. सबैको राम्रै राम्रो होस्, जय होस् हामी सबैको भन्दै एउटा गीत सुन्नतर्फ लागौँ. गायक हुनुहुन्छ राकेश सोनी, जति छेक मलाई.

हजुर, जति रोक जति छेक म त तिम्रै हुन्छु, राकेश सोनीले गाउनुभयो यो गीतलाई। ब्रिज फोर्सेस ब्रुनाईका श्रोता, मोमोङ पुल इन्डक्सन एन्ड न्यू इन्ट्री एक्सेस सिस्टम यो कार्यक्रम फेरि आयोजना हुने भएको छ भोलि मङ्गलबार 29 सेप्टेम्बरका दिन बिहानको 10 बजेदेखि 11 बजेसम्म यो मोमोङ कम्युनिटी सेन्टरमा रहेको स्प्ल्यास पुलको लागि हो श्रोता यो जानकारी। र तपाईँहरू मोमोङको यो स्प्ल्यास पुल चलाउने योजना बनाउँदै हुनुहुन्छ, भर्खरै आइपुग्नु भएको छ ब्रुनाई भने, यो फेसिलिटी चलाउनको लागि चाहिँ तपाईँले इन्डक्सन गरेको हुनुपर्छ। इन्डक्सन गरेपछि मात्रै त्यहाँको भित्र छिर्ने गेटको ढोकाको कोड एक्सेस कोडहरू पाउनुहुन्छ। त्यो छैन भने तपाईँले भित्र छिर्न पाउनुहुन्न, त्यसको मतलब प्रयोग गर्न पाउनुहुन्न। र यो इन्डक्सन गरेपछि मात्रै यी सबै फेसिलिटीहरू चलाउन सक्नुहुनेछ। रोहित साउद र पिङ्की बोहरालाई सुन्न जाउँ सैया वन्डरफुलमा।

0: BS गोर्खा रेडियो हो।
1: आज प्रत्येक 3.6 सेकेंड मा कसै न कसैले वेटरन्स आईडी कार्ड को लागि आवेदन दिन्छन्। वेटरन्स आईडी कार्ड यो एमओडी तथा अफिस फर वेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट वेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख वेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि

झुम्यो झुम्यो झुम्यो राज याखा अनि बबिना किरातीले गाउनु भएको गीत सुन्यो श्रोता। आज सोमबार हो श्रोता, सोमबारको यो बसाइमा हामी प्राय स्पोर्ट्स राउन्ड अप यो सप्ताहन्तमा के खेल भए यसो चियो चर्चा गर्ने गर्दछौँ। अब सबै खेलहरूको के कसो भयो भनेर त समयले अलि नपुग्ने नै हुन्छ, तर पनि यसो हाइलाइट मुख्य मुख्य खेलहरूको यसो भेटिएका खेलहरूको चाहिँ तपाईँहरूलाई यसो रिजल्ट सुनाउने कार्यक्रम हुन्छ यो समयमा श्रोता। शनिबार 26 सेप्टेम्बरका दिन भएका युएएफए नेसन्स लिगको खेलहरूमा स्लोभेनिया र स्कटल्यान्ड 0-0 खेल अन्त्य भयो। त्यस्तै सान म्यारिनो 0-7 फिनल्यान्ड। त्यस्तै गरेर नर्थ मेसेडोनिया 0-3 स्विजरल्यान्ड प्रहार गर्यो। त्यस्तै अल्बानियाले 2 गोल लगाएर बेलारुसलाई 0-0 रोकेर फुल टाइमको खेल खेल्यो। भने अर्को खेलहरूमा फेरोई आइल्यान्ड र कजाकस्तान चाहिँ यो 1-1 खेल बराबरीमा सकियो। चेज रिपब्लिक र क्रोएसिया बीचमा क्रोएसियाले 2 गोल लगाएर चेज रिपब्लिकलाई 1-1 रोकिदिएको छ। इङ्ल्यान्ड पराजित भएको छ स्पेनसँग 3-2। त्यस्तै स्लोभाकिया र मोल्डोभाको बीचमा भएको खेलमा स्लोभाकियाले 2 गोल लगाएर चाहिँ मोल्डोभालाई हराउन सफल रहेको छ। 27 सेप्टेम्बर हिजो शनिबार आइतबारका दिन भएको खेलमा जिब्राल्टर र एन्डोरा 0-0 खेल सकिएको छ। त्यस्तै लिथुएनिया र अजरबैजान पनि 1-1 स्कोरसहित बराबरी भएको छन्। भने सर्बिया 1 गोल लगाएर नेदरल्यान्डसँग पराजित भएको छ 2 गोलले। त्यस्तै जर्मनी पनि पराजित भएको छ ग्रिससँग 1-0 0 गोलले। त्यस्तै अस्ट्रियाले कोसोभोलाई हराएको छ 3 गोल लगाएर, कोसोभोको 1 गोल मात्रै रहेको छ। भने इजरायल पराजित भएको छ रिपब्लिक अफ आयरल्यान्डसँग र रिपब्लिक अफ आयरल्यान्डले 3 गोल लगाइदिएको छ। आज हुने खेलहरूमा के छ युएएफए नेसन्स लिगमा? बेल्जियम र फ्रान्सको छ, टर्की अनि इटलीको रहेको छ, जोर्जिया र युक्रेन बीच पनि खेल छ, त्यस्तै आर्मेनिया र मोन्टेनेग्रो अनि लात्भिया र साइप्रस, नर्दर्न आयरल्यान्ड अनि हङ्गेरीको खेलहरू पनि आज नै रहेको छ। टेबलमा जाउँ एकैछिन। प्रिमियर लिगको टेबलको स्थिति के छ? म्यान्चेस्टर सिटी 15 अङ्कसहित अग्रस्थानमा रहेछ श्रोता। आर्सेनल 12 अङ्कसहित दोस्रो स्थानमा छ। ब्राइटन एन्ड होप एल्बियन 10 अङ्कसहित तेस्रो स्थानमा छ। ब्रेन्टफोर्ड 9 अङ्कसहित चौथो स्थानमा छ। भने लिड्स युनाइटेड पनि 9 अङ्कसहित 5 स्थानमा रहन सफल भएको रहेछ। गल्फमा के भयो श्रोता? डिपी वर्ल्ड टुर अन्तर्गतको ओपन डी फ्रान्स खेल 24-27 सेप्टेम्बरसम्म भएको थियो, हिजो सकियो श्रोता। र म्याथ्यु फिज प्याट्रिकले 20 अन्डर पार गरेर यो खेल यो ओपन डी फ्रान्स जित्न सफल भए। त्यस्तै एन्जेल हिडाल्गोले 17 पार अन्डर गरेर दोस्रो स्थानमा, त्यस्तै म्याथ्यु पाबोन 15 अन्डर पार गरेर तेस्रो स्थान ओगट्न सफल रहे। भने टम भाइलेन्टले पनि 15 अन्डर पार नै अङ्क प्राप्त गरेका छन् चौथोमा। र 5 क्रिस्टोफर रिटानले पनि 15 अन्डर पार नै गरेका छन्। अनि 6 पनि 15 अन्डर पार गरेर युजिनियो लोपेज चाकाराले 6 स्थान प्राप्त गरेका छन्। तेस्रो, चौथो, 5 र 6 सबैले 15 अन्डर पार गरेका रहेछन्।
यूएस एलपीजीए टूर अंतर्गत को नॉर्थ वेस्ट एंड आर्कन्सस चैंपियनशिप पनी हिजो समाप्त भयो। त्यसमा युना निशिमुरा जापान का हुनुहुन्छ 21 अंडर पार गरेर पहिलो स्थान हासिल गरिन भने इन्जी चुन कोरिया का हुनुहुन्छ साउथ कोरिया की अंडर 16 पार गरेर दोस्रो स्थान हासिल गरिन। त्यस्तै तेस्रो स्थानमा पनि थाइल्यान्ड की च्यानिटी वाना साइन ले 16 अंडर पार गरिन। त्यस्तै अर्को 16 अंडर पार गरेर चौथो स्थान आकी इवाई जापानीज हुनुहुन्छ उहाँले प्राप्त गर्नु भने इङ्ल्यान्ड की जोडी इवार्ड ले अंडर 15 पार गरेर पाँचौं स्थान प्राप्त गरेकी रहेछन्। लेडिज युरोपियन टुर अन्तर्गतको इटालियन ओपन खेल पनि हिजो समाप्त भयो। श्रोता क्यासान्ड्रो अलेक्जान्डर साउथ अफ्रिकन हुनुहुन्छ अन्डर 12 अन्डर पार गरेर पहिलो स्थान प्राप्त गरिछन्। 9 अन्डर पार गरेर सोफी हाउसम्यान जर्मनी की हुनुहुन्छ दोस्रो स्थानमा। त्यस्तै तेस्रो स्थानमा पनि अन्डर 9 पार गरेर एना मोर्गन अमेरिकी गल्फरले प्राप्त गरिन् भने चौथोमा इङ्ल्यान्ड की कारा गेनर अन्डर 8 पार गरिन्। त्यस्तै पाँचौँमा अलेक्जान्ड्रा फोर स्टर्लिङ अन्डर 7 पार गरेर पाँचौँ स्थान प्राप्त गरेकी रहेछन्। क्रिकेटमा जाउँ श्रोता। क्रिकेटमा एसियन गेम्स मेन क्रिकेट कम्पिटिसनको कुरा गरौँ। जापान र नेपालको खेल भएको थियो। नेपालले 149 रन गरेर 4 विकेट गुमाएको रहेछ 15 ओभरमा। रिजल्ट प्राप्त भइसकेको छैन। मलेसिया र ओमन बीच भएको खेलमा पनि खेल भएको छैन। म्याच अब्यान्डन गरिएको रहेछ कुनै बल प्रहार नगरी नै। हजुर, यो थियो 26 सेप्टेम्बर शनिबारको दिनको भने

हजुर, यो त भयो क्रिकेटको श्रोता र हामीले यति मात्रै चर्चा गरौँ आजका लागि स्पोर्ट्स राउन्ड अपमा। अन्य धेरै खेलहरू पनि भएका थिए, साइक्लिङ, एथलेटिक्सहरू, टेनिसहरू। टेनिसमा केही भइरहेको छ, टेनिस पनि यसो हेरिहालौँ स्कोर्सहरूमा केही छ। अहिले खासै खेलहरू भएको छैनन् जस्तो लाग्यो, मेजर खेलहरू ले गर्दाखेरि ठिकै छ। स्पोर्ट्स राउन्डअपमा आजलाई टेनिस कभर अप नगरौँ, गीत सुन्न चाहिँ जाउँ बरु। रमन थामी फिचरिङ भीम फेरी गाइज, माया अरुणाचली।

0: BFBS गोर्खा रेडियो
1: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

रविन बार्तौलाले गाउनु भएको एक मानेको दही सुन्यो श्रोता। तपाईँ प्रभातकालीन आवाज कार्यक्रममा हुनुहुन्छ ब्रुनेमा। अब बिहानको 9 बज्नको लागि करिब करिब 11:30 बाँकी रहेको छ श्रोता। र त्योभन्दा अगाडि तपाईँहरूले गिरिश एन्ड द क्रोनिकल्सले गाउनु भएको डिसइन्टिग्रेट भन्ने सुन्यो। मैले त अङ्ग्रेजी गीत पो परेछ कि भनेर निकै निहालेर सुने। अङ्ग्रेजी गीत नभएर नेपाली नै रहेछ, तर अङ्ग्रेजीहरू पनि थियो त्यहाँ। गिरिश एन्ड द क्रोनिकल्स ब्रिज फोर्सेस ब्रुनेका श्रोता, तपाईँहरूका लागि भनेर बिएफबिएस ब्रुनेले क्विज फेरि पनि गर्ने भएको छ। र यो क्विज अब आउनै आँट्यो श्रोता। आज सोमबार हो, शुक्रबारको दिन हुन्छ, 2 अक्टोबरका दिन नाफीको चौतारीमा हुन्छ यो। बेलुकी 7 बजेदेखि ब्याङ गर्नुहुन्छ श्रोता। र यो क्विज गर्नको मुख्य उद्देश्य भनेको द बिएफबिएस बिग सल्युटका लागि केही रकम जम्मा गर्न सकिन्छ कि भन्ने हेतुले हो। $5 प्रति व्यक्ति लाग्छ। र तपाईँले सिङ्गल सोलो प्लेयर भएर नि खेल्न सक्नुहुन्छ, टिम बनाएर पनि खेल्न सक्नुहुन्छ। स्मरण रहोस्, टिम बनाउनुहुन्छ भने 6 जना भन्दा बढीको चाहिँ टिम नबनाउनु होला। र $5 प्रति व्यक्ति मैले भनिहाले मूल्य। र राम्रा राम्रा उपहारहरू छन्। विजेतालाई पहिलो, दोस्रो र तृतीय हुने टिम अथवा सोलो प्लेयरलाई हामी राम्रा राम्रा उपहारको तर्जुमा गरिसकेका छौँ। र अन्य श्रोताले पनि त्यहाँ यसो, सबैले त अब सम्भव नहोला, कतिजना सहभागी हुनुहुन्छ, केहीले भने बिएफबिएस लोगो अङ्कित मायाको चिन्हहरू अवश्य हात पर्नुहुनेछ। शुक्रबारको दिन हो, तपाईँहरूको फुर्सद हुन्छ, साँझमा आउनुहोस् सपरिवार, साथीभाइहरूलाई पनि ल्याउनुहोस् र टिम बनाएर, मजबुत टिम बनाएर खेल्नुहोस्। के थाहा विजेता पो भइहाल्नुहुने हो कि तपाईँको टिम, अथवा तपाईँ भाग्य कहाँनिर विजेता भइन्छ भन्ने थाहा हुँदैन। हजुर, अब नक्कली केटी सुन्न जाउँ। प्रवीण बज्राचार्यले गाउनु भएको छ यो गीतलाई।

हजुर, आउ न यता यता नक्कली केटी नजाऊ न उता, प्रवीण बज्जाचार्यले गाउनुभयो यो गीतलाई। श्रोता ब्रिज फोर्सेस ब्रुनेका श्रोता, तपाईँहरूका लागि एउटा जब भ्याकेन्सी निस्केको अनाउन्समेन्ट भएको छ, र यो लाइब्रेरी असिस्टेन्ट हो, एजुकेसन सेन्टरको लागि, ग्यारिजन एजुकेसन सेन्टरको लागि। फुल जब डिस्क्रिप्सन हाई पेजमा निकालिएको छ, र अब बुधबार भोलि पर्सिका दिनसम्म मात्रै छ यसको डेडलाइन। श्रोता, 12 बजेभित्रमा तपाईँहरूले आवेदन दिइसक्नुपर्नेछ। यदि इच्छुक हुनुहुन्छ भने दिनुहोस्, र यो जब डिटेलहरू के गर्नुपर्ने भन्ने कुराहरू चाहिँ तपाईँले हाई पेजको एउटा लिङ्क दिइएको छ, उक्त लिङ्कमा क्लिक गरेर पत्ता लगाउनु सक्नुहुनेछ। अब एउटा अनुरोधको गीत सुन्दै सुन्दै हामी कार्यक्रमको दोस्रो घण्टाको बसाइलाई समापन गर्छौँ श्रोता, र यो गीत रहेको छ छम्मा छम्मा, र अल्का याग्निक अनि शङ्कर माधव महादेवनले गाउनुभएको यो गीतलाई अनुरोध गर्ने श्रोता हुनुहुन्छ रामधानी फ्यामिली क्यान्टिनबाट अमित कुमार, र उहाँले चाहिँ यो गीत चाहिँ रामधानीकै गोरे भैयाका लागि डेडिकेट गर्न चाहनुभएको छ। अब हामी यो रमाइलो हिन्दी गीत सुन्दै सुन्दै कार्यक्रमको दोस्रो घण्टालाई समापन गर्छौँ श्रोता, हामी तेस्रो घण्टामा भेटौँ यस पछाडि।

0: માં અને સ્માર્ટ સ્પીકર માં ઓન હોસ પ્લે બીએફબીએસ યુ બીએફબીએસ ગોઠા રેડિયો હો રેડિયો ગોઠા રેડિયો હો.
1: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढी र पहिरोले क्षति पुर्याएका संरचनाको यसै महिनामा पुननिर्माण शुरू गर्ने बताउनु भएको छ. प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग लम्सालले क्षतिको मूल्याङ्कनपछि बजेट व्यवस्थापन गरी ठेक्का प्रक्रिया मार्फत काम अघि बढाउने बताउनु भएको हो. लगातारको वर्षापछि कालीगण्डकी करिडोरका विभिन्न खण्डमा क्षति पुगेको मन्त्रालयले जनाएको छ. म्याग्दीको पोखरी बगर, बागलुङको मालडुङ्गा तथा तनहुँ नवलपरासीको देदगाउँ क्षेत्रमा पुलका एप्रोच सडक बगेका छन्. कालीगण्डकीको पक्की पुल समेत बगेको मन्त्रालयको प्रेस नोटमा उल्लेख छ. डुम्री बेसी सहर चामे सडक अन्तर्गत लम्चुङको रामबजार स्याङ्गेमा मर्साङ्गी नदीको कटानले 40 मिटर सडक पूर्ण रूपमा भाँसिएको छ. मनाङको नासो बगर छापमा 50 मिटर सडक भाँसिँदा नासो खोत्रोमा पहिरोले सडक अवरुद्ध गरेको छ. चामेमा बाढीले 3 अस्थायी काठीपुल बगाएको मन्त्रालयले जनाएको छ. बाढी र पहिरोबाट 31 खानेपानी आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ. पूर्व प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबहरालाई पक्राउ परेर परिवारको जिम्मा लगाइएको छ. घरबाटै अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगंजको निवासबाट जबहरालाई नियन्त्रणमा लिएको थियो. तर जबहरा पक्राउको कारण हालसम्म स्पष्ट भइसकेको छैन. वरिष्ठ अधिवक्ता संविधानविद डाक्टर चन्द्रकान्त गेवालीलाई सँग कुरा गरेका छौं.
2: पूर्व प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबहराको पक्राउ कानूनी नजरमा कस्तो हो?
3: पहिलो कुरा त पूर्व प्रधान न्यायाधीश हुनुहुन्छ उहाँ. पूर्व प्रधान न्यायाधीश भनेकै देशको प्रधान न्यायाधीश हो, स्वतन्त्र न्यायपालिकाको प्रधान न्यायाधीश हो. र यस्तो प्रधान न्यायाधीशलाई कुनै पक्राउ पुर्जी बिना पक्राउ गर्नु चाहिँ संविधान कानूनको चाहिँ वास्तवमा उल्लङ्घन नै मानिन्छ. किन भन्दाखेरि कुनै पनि प्रधान न्यायाधीश होस् या सामान्य नागरिक होस्, उसलाई चाहिँ बिना कारण बिना आधार पक्राउ गर्नु चाहिँ हाम्रो मौलिक हकको विरुद्धमा हुन्छ. जहाँ चाहिँ हामी अन्तर्राष्ट्रिय जगतमा पनि हाम्रो इन्टरनेसनल इन्स्ट्रुमेन्टहरू छन्, मानव अधिकारहरूलाई हामी अनुमोदन गरेका छौँ, ICCPR छ, त्यही बमोजिम हामी संविधानमै बिना आधार बिना कारण पक्राउ गर्नु हुँदैन भनेर मौलिक हकमै राखिएको छ. त्यसैले यो कुनै आधार लिएको भए एउटा कुरा हुन्थ्यो, कुनै कारण लिएको भए एउटा हुन्थ्यो. अहिलेको अवस्थामा यो कारणबाट पक्राउ गरिएको हो भनेर भनिएको अवस्था आधिकारिक रूपमा आएको देखिएन.
2: कुनै पनि व्यक्तिलाई पक्राउ गर्दा के कारण खुलाउनु पर्छ?
3: पहिलो त कुन चाहिँ अभियोग लाग्ने हो र भोलि चाहिँ कुन कारणबाट कुन अपराध गरेको छ भन्ने चाहिँ कानुनी रूपमै एउटा पुर्जी दिनुपर्ने हुन्छ. त्यो पुर्जीमै स्पष्ट आधार कारण खोलिन्छ. र यदि आधार कारण खोलिएन भने कुनै पनि नागरिकको नागरिक अधिकार उल्लङ्घन हुन पुग्छ, मौलिक अधिकार उल्लङ्घन हुन पुग्छ. त्यसैले चाहिँ राइट टु लाइफ भन्ने कुरा सम्मानपूर्वक बाँच्न पाउने, डिग्निफाइड तरिकाले बाँच्न पाउने भन्ने चाहिँ हाम्रो मौलिक हक हो र अन्तर्राष्ट्रिय कानुन पनि छ. त्यस कारणले यिनै कुरालाई आधार लिएर कुन कानुनको कुन दफा उल्लङ्घन भयो र कुन अपराध गर्यो भन्ने चाहिँ पुर्जी बिना पक्राउ गर्न नपाउने चाहिँ हाम्रा कानुन छन्, संविधान छ, अन्तर्राष्ट्रिय मानव अधिकारहरू छन्.
1: मेची अनुसार कार्यालय काँकरभिट्टाले चालू आर्थिक वर्षको पहिलो 2 महिनामा 2,83,33,00,00 रुपियाँ राजस्व संकलन गरेको छ.
4: कार्यालयले साउन र भदौ महिनाका लागि 3,07,50,00,00 राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो. निर्धारित लक्ष्यको 92.14% राजस्व संकलन भएको जनाइएको छ. कार्यालयका अनुसार साउनमा 1,43,50,00,00 लक्ष्य राखिएकामा 1,27,98,00,000 राजस्व संकलन भएको थियो. भदौमा 1,64,00,00,000 लक्ष्य रहेकोमा 1,55,35,00,00,000 संकलन भएको छ. भदौमा उनको तुलनामा राजस्व संकलनमा सुधार आएको कार्यालयले जनाएको छ. मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवलाल नेउपानेका अनुसार आर्थिक वर्ष 2082-83 भदौको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा राजस्व संकलन 9.43% वृद्धि भएको छ. गत वर्षको भदौमा 1,36,44,00,000 राजस्व संकलन भएको थियो. सीमापार व्यापारमा आएको क्रमिक सुधार तथा भन्सार प्रशासनमा गरिएको कडाईका कारण राजस्व संकलनमा सकारात्मक प्रभाव परेको प्रमुख भन्सार अधिकृत नेउपानेले जानकारी दिनुभयो.
1: 11 विश्व सितेरियो कराते डो च्याम्पियनसिपमा नेपालले 6 पदक जितेको छ. राष्ट्रिय खेलकुद परिषद राखेपका अनुसार प्रतियोगितामा नेपाली खेलाडीले 2 स्वर्ण, 1 रजत र 3 काँस्य पदक जितेका छन्। खेल जापानमा भएका थिए। प्रतियोगितामा एरिका गुरुङ र राकेश मानन्दरले स्वर्ण पदक जित्दा निरूपा डुङ तामाङले रजत पदक जित्नु भएको छ। निरूपाले 68 केजी मुनि रजत जित्दा मिनबहादुर तामाङले 67 केजी मुनिको स्पर्धामा काँस्य पाउनु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

नमस्ते नमस्ते नमस्ते। तेस्रो घण्टाको प्रभातकालीन आवाज कार्यक्रमबाट म धनराज राईको तर्फबाट श्रोता मिठो गीत केबी राईले गाउनु भएको पिपिरीको पात भन्ने गीतबाट कार्यक्रमको तेस्रो घण्टाको थालनी भयो। यो गीतलाई लेख्नु भएको थियो दीपक देवकोटाले। ब्रुनाईमा बिहानको 9:10 10:30 गएको छ श्रोता, र मौसममा अलिकति बदलाव आएको छ। पानी सिमसिम पानी पर्न पर्दै गरेको अवस्था छ अहिले श्रोता। अघि बिहान पहिलो घन्टा सुरुवात गर्दाखेरि सुक्खा थियो, पानी परिरहेको थिएन। अहिले भने पानी पर्न थालेको छ, तापक्रम अलिकति घटेको छ, 1°C घटेको छ अधिकतम तापक्रम, 28 छ अहिले, 29 सुरु गरेका थियौँ। हजुर, नेपालमा बिहानको 7 लागि अब 5 बाँकी रह्यो। बेलायतमा बिहानको 2:11 गएको छ। तपाईँहरूलाई गुड मर्निङ। नेपाल बेलायततिर अन्य स्थानमा के कसो छ? अमेरिकातिर अहिले हिजोको राति छ भनौँ, कति ठाउँमा तपाईँहरू 9 गरेको अवस्थामा हुनुहुन्छ, कतैतिर 7 गरेको अवस्थामा हुनुहुन्छ, कतै 6 गरेको अवस्थातिर हुनुहुन्छ भने मिडल इस्टतिर र युरोपतिर बिहानको 4 अवस्था छ, 5 अवस्था छ। यसरी विभिन्न समयमा विभिन्न स्थानबाट हामीलाई सुनिराख्नु भएको छ। तपाईँहरू सम्पूर्णलाई एकपल्ट फेरि हार्दिक नमस्कार अनि स्वागत छ प्रभातकालीन आवाजको तेस्रो घण्टामा। हजुर, हामी गन्थन त गरि नै हाल्छौँ, गीत सुन्न भने छोड्न हुँदैन श्रोता। भियोमा फिचरिङ अमरिसु गुलाबी भन्ने गीत सुन्छौँ। यो ऱ्याप सङ हो, थारू भाषामा भनौँ न, थारू ऱ्याप सङ हो। सुनौ कस्तो छ।

हजुर, गुलाबी सुन्यो भियोमा फिचरिङ अमरिसु, यो थारू गीत। तपाईँहरू पनि यस्तै किसिमका गीत अथवा अन्य कुनै पनि किसिमका गीतहरू सुन्न अनि सुनाउन चाहनुहुन्छ कसैका लागि, पल्टन घरका सदस्यहरू, दाजुभाइ, गुरुजीहरू, साहेबहरू, नम्बरीहरू अनि जुनियर भाइहरूको लागि, अथवा फ्यामिली लाइनमा कसैले कसैलाई आज कसैको विशेष दिन छ केही छ भने हामी मार्फत सन्देश प्रवाह गर्न सक्नुहुनेछ। माध्यमहरू विभिन्न छन्, फोन गर्न सक्नुहुन्छ, वाट्सएपमा म्यासेज पठाउन सक्नुहुन्छ, इमेल गर्न सक्नुहुन्छ, होइन भने फेसबुक मेसेन्जर मार्फत पनि गर्न सक्नुहुन्छ हामीलाई सन्देश प्रवाह। तपाईँहरूले त्यसो गर्नु सक्नुहुन्छ भन्दै एउटा जानकारी राख्न मन पर्यो। ब्रिटिस फोर्सेस ब्रुनाइका विशेष गरी साना साना केटाकेटीहरूको लागि चाहिँ साफा किड्स ड्रइङ कम्पिटिसन हुँदैछ र यो चाहिँ खास यो 2027 को के अरे क्यालेन्डर निकाल्ने कार्यक्रम आयोजना गरेको छ साफाले। र त्यस क्यालेन्डरको मुख पृष्ठमा चाहिँ नानी केटाकेटीहरूले ड्र गरेको उत्कृष्ट एउटा आर्ट वर्क चाहिँ प्रिन्ट हुने भएको छ र 30 सेप्टेम्बर बुधबारसम्ममा चाहिँ नानी केटाकेटीहरूले आफ्नो कला चाहिँ बुझाइसक्नुपर्ने हुन्छ। थिम दिइएको छ आवर बिएफबी कम्युनिटी, हाम्रो बिएफबी कम्युनिटीको अन्तरमा निहित रहेर चाहिँ नानीहरूले क्रिएसन गर्न सक्नेछन् र विजेता यो आर्ट वर्क चाहिँ पक्कै पनि यो क्यालेन्डरको पहिलो पानामा प्रिन्ट हुनेछ, मुख पृष्ठमा। A4 ल्यान्डस्केपमा चाहिँ आर्टवर्क गर्नुपर्नेछ। 30 सेप्टेम्बरभित्र चाहिँ तपाईँले गरिसक्नुपर्नेछ, बुझाइसक्नुपर्नेछ भने हाइभ अफिस यो दुईवटा मुमङको अथवा चिटच्याट कम्युनिटी सेन्टरको हाइभ अफिसमा बुझाउनु होला बुवा आमाले। अब एउटा पुरानो गीत सुन्न जाउँ, रविन शर्मा र तारा थापाले गाउनुभएको छ यो गीतलाई, फुल झरे पनि।

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्न यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: बीएफबीएस गोर्खा रेडियो।

विश्वास पौडेलको मेरो आँखामा सुन्यो हामीले श्रोता। तपाईँ जागिरको खोजीमा हुनुहुन्छ अथवा तपाईँ आवेदन दिइसक्नुभयो, अब अन्तर्वार्ताको पर्खाइमा हुनुहुन्छ मितिको लागि, तपाईँको सेड्युलको लागि। अब तपाईँ जाँदै हुनुहुन्छ अन्तर्वार्तामा, जानुभयो, तपाईँले कफी पनि लैजानुभयो अन्तर्वार्तामा, त्यो कफी लानु ठिक कि बेठिक, अहिले तर्क वितर्कहरू भइरहेका रहेछन् श्रोता। र के अरे, यो कफी बोकेर जानु व्यावसायिक देखिन्छ, प्रोफेसनल देखिन्छ कि अलिकति गैर व्यावसायिक देखिन्छ, व्यावहारिक पनि देखिँदैन होला भन्ने कुराहरू अहिले सामाजिक सञ्जालमा यही विषय चाहिँ तताएको रहेछ, बहस जन्मिएको रहेछ श्रोता। बहसको सुरुवात एकजना अनुभवी रिक्रुटरले अन्तर्वार्तामा आइस्ड कफी बोकेर आउने एउटा के भनौँ युवा उम्मेदवारप्रति प्रश्न उठाएपछि भएको रहेछ। उनका अनुसार यसले अन्तर्वार्तालाई गम्भीर व्यावसायिक भेटभन्दा दैनिक कामको सूचीमा रहेको एउटा अर्को काम जस्तो देखाउने हुन सक्छ भनिएको रहेछ। विशेष गरी पुराना पुस्तका केही रिक्रुटरहरूले, यो रिक्रुटर भन्नाले पनि एजेन्सीहरूको रिक्रुटरहरू हुन्छ नि, उनीहरूले चाहिँ कफीले हात व्यस्त बनाउने, बरफ वा स्ट्रोकको आवाजले ध्यान भङ्ग गर्ने र कफी पोखिन सक्ने भएकाले अन्तर्वार्तामा नल्याउनु राम्रो बताएका छन्। तर अर्कोतर्फ केही युवाहरूले कफी पिउँदा तनाव कम हुने र आफूलाई सहज महसुस हुने तर्क पनि गरेका रहेछन्। प्रस्तुत आफ्नो आफ्नो छ प्रस्तुति, अब यसमा यो ठिक त्यो बेठिक भन्ने त पक्कै नै होइन होला। कम्पनी अनि कामको वातावरण अनुसार फरक हुन सक्छ यो गर्ने बानी। कतिले कतै कम्पनीले ठिकै छ, नर्मल हो अहिलेको समयमा भन्ने लाग्छ भने, कसैको लागि अघि माथि भने जस्तै यो गम्भीरतालाई चाहिँ नबुझेको भन्ने कुराहरू हुन सक्छ। औपचारिक क्षेत्रको अन्तर्वार्तामा सावधानी अपनाउनु राम्रो, तर अन्तर्वार्ताकारले नै कफी प्रस्ताव गरे स्वीकार गर्नु भने सामान्य रूपमा नै मानिन्छ। तपाईँ हामी पनि यसो कोही कोही बेला अब इन्टरभ्यूको लागि जाँदाखेरि चिया कफी पानी अफर गर्ने गर्छन् फ्रन्ट डेस्कमा अफिस एडमिनिस्ट्रेटरहरूले, र त्यसलाई हामीले सामान्य ढङ्गमा लिँदाखेरि हुन्छ। तर आफैले बोकेर गएर अन्तर्वार्तामा बोकेरै अन्तर्वार्ता कोठामा जानको लागि चाहिँ यसो बरु पहिला पस्नुभन्दा पहिला सोध्यो भने त्यसले केही मतलब निकाल्छ, अर्थ निकाल्छ, ल्याउँदा हुन्छ भन्ने पाइएला होइन। अन्तर्वार्ताको बेला चाहिँ अलिक नल्याउँ, अलिकति सुरक्षित नहोला, पोखिएला, तपाईँलाई डिस्टर्ब होला भन्ने कुराहरू पक्कै पनि पाइन्छ। अब यो छोटो जानकारी पछाडि केहर सिंह लिम्बुलाई सुन्न जाउँ, कता छौ मेरो फुल।

ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताका लागि एउटा सूचना, यो सूचना तपाईँहरूले गत केही हप्तादेखि पाइराख्नु हुने भएको छ र यो सूचना चाहिँ साफाबाट आएको हो। साफाले चाहिँ सन् 2027 सालका लागि क्यालेन्डर निकाल्ने भएको छ र उक्त क्यालेन्डरको 12 महिनाका लागि 12 तस्विरहरूको लागि चाहिँ अक्सन हुँदैछ। तपाईँहरूले बिड गर्न पर्ने हुन्छ। आजदेखि खुल्ला भएको छ के अरे अफलाइन बिडिङ र तपाईँहरूले चाहिँ 30 सेप्टेम्बरसम्म अफलाइन बिडिङ गर्न सक्नुहुनेछ भने 1 अक्टोबरका दिनमा चाहिँ तपाईँहरूले लाइभ चाहिँ बिड गर्न सक्नुहुनेछ। साफाका प्रतिनिधिहरू चाहिँ भिएबिएसको स्टुडियोमा इङ्ग्लिस र नेपाली सर्भिस दुइटै स्टुडियोमा आएर चाहिँ तपाईँहरूसँग बिड भएका उहरू चाहिँ टिपोट गर्नुहुनेछ। तपाईँहरूले फोन गर्नुहुन्छ उहाँहरूलाई अथवा मेसेज गर्नुहुन्छ र उहाँहरूले टिपोट गर्नुहुन्छ। तपाईँभन्दा बढी बिड गर्ने अरू कसैले दिनभरिमा 4 बजेसम्म हुन्छ, बिहानको 8 बजेदेखि 4 बजेसम्ममा तपाईँलाई बिड गर्ने अरूले जितेन भने त्यो महिनाको लागि तपाईँले छान्नुभएको महिनाका लागि चाहिँ तपाईँले छान्नुभएको तस्विर चाहिँ प्रिन्ट हुन जान्छ। अरू कुन महिनाको छान्नुभएको छ सोही महिनाको तपाईँको एनिथिङ आर्ट क्राफ्ट पिक्चरहरू होइन त्यो ब्रुनाई ग्यारिजन कम्युनिटीलाई रिप्रेजेन्ट गर्ने खालको चाहिँ हुनु पर्यो र तपाईँहरूले कोसिस गर्नुहोस्।

0: गर्नुहोस् गोर्खा रेडियो, गोर्खा रेडियो।
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् military coworking.uk।
0: BFPSV गोर्खा रेडियो।

नरेश योगी अनि सिमरन परियारले गाउनु भएको गीत सुन्यो श्रोता हामीले प्रभातकालीन आवाज कार्यक्रममा हुनुहुन्छ। अब बिहानको 10 बज्नका लागि करिब करिब 13 मिनट बाँकी रहेको छ श्रोता। तपाईँहरूले भेजिटेरियन खाने खाना खाने गर्नुहुन्छ, तर तपाईँलाई कतिको थाहा छ यी कति खानेकुराहरूमा चाहिँ एनिमल प्रोडक्टहरू पनि हुन सक्ने खतरा हुँदो रहेछ? कतिको स्टडी गर्नुभएको छ कतै? यो क्यान्डी, रातो क्यान्डी एक किसिमको किराबाट बनेको रङ हुँदो रहेछ श्रोता, कार्माइन वा E120 रातो फुड कलरिङ हो, जुन चाहिँ यो कोकिनेल नामको सानो स्केल इन्सेक्टबाट प्राप्त हुने रहेछ। त्यसैले रातो यो मिठाईहरू, योगर्टहरू अथवा ड्रिङ्क्सहरू भेगन छ कि छैन, भेजिटेरियन हो कि होइन भनेर तपाईँले चाहिँ निकै मजाले हेर्नुपर्ने हुँदो रहेछ। बियरमा माछा छ भन्दाखेरि पत्याउनुहुन्छ? केही बियर र वाइनलाई सफा अनि क्लियर बनाउनका लागि यो के भने आइजिङ ग्लास प्रयोग गरिँदो रहेछ। यो माछाको स्विम ब्ल्याडरबाट बनाइने रहेछ। अझै यसमा रोचक कुरा चाहिँ के रहेछ भने प्रोसेसिङ एड भएकाले यसको प्रयोग सधैँ इन्ग्रेडियन्ट लिस्टमा चाहिँ स्पष्ट रूपमा नलेखेको पनि हुन सक्ने रहेछ। भनेपछि त अब बियरमा हामीले माछा पनि बियरका साथमा खाइरहेका हुँदो रहेछौँ। क्यान्डीहरू चम्किला हुन्छन्, ती चमक कहाँबाट आयो? कहिले तपाईँले याद गर्नुभएको छ, सोधखोज गर्ने गर्नुभएको छ? यो चाहिँ सेलेक E904 भन्ने तत्व यो ल्याक इन्सेक्टबाट प्राप्त रेजिन रहेछ श्रोता। यसलाई चाहिँ कन्फेक्सनर्स ग्लेज भनेर पनि लेखेको हुनसक्छ तपाईँले त्यो इन्ग्रेडियन्ट कन्टेन्ट्समा हेर्नुभयो भने। र गुलिया तथा मिठाईका यो कोटिङहरूमा प्राय जसो प्रयोग गरिने रहेछ। चिजमा पनि एनिमल इन्ग्रेडियन्ट हुन्छ भनेर सायद कमैले पत्याउँछौँ होला, तर केही यो ट्रेडिसनल चिजमा एनिमल रेनेट प्रयोग हुने रहेछ। उदाहरण स्वरूप चाहिँ के राख्न सकिन्छ भने पार्मेसन चिज, ग्राना पादानो र पेकोरिनो रोमानो जस्ता चिजमा ट्रेडिसनल प्रोडक्सन मेथड महत्त्वपूर्ण हुन्छन्। त्यहाँ चाहिँ एनिमल प्रोडक्टहरू चाहिँ हुँदो रहेछ। अनि रोटी, रोटी हामी भेजिटेरियन भनेर खान्छौँ, त्यो पनि स्ट्रेट फरवर्ड हुँदैन रहेछ श्रोता। L16 अर्थात् E920 भन्ने तत्व केही ब्रेड र बेक्ड गुड्समा यो के अरे डो कन्डिसनरका रूपमा प्रयोग हुने रहेछ। यसको स्रोत एनिमल डिराइभ्ड वा फर्मेन्टेसन डिराइभ्ड हुनसक्छ। त्यसैले केवल नाम हेरेर रोटी किनेर ओ यो चाहिँ भेजिटेरियन हो भने निष्कर्ष निकालिहाल्न चाहिँ ठिक नहुने रहेछ। हजुर, यो भेजिटेरियन श्रोता कोही हुनुहुन्छ भने तपाईँहरूको लागि यसो जानकारी होस् भनेर यी 5 शीर्षकमा चाहिँ के यो जनावरहरूको के तेल के भनौँ न मिसावट भएको हुनसक्छ, इन्ग्रेडियन्ट लिस्ट राम्ररी हेर्नु होला भन्ने जानकारी चाहिँ दिन चाहेको थिएँ, र त्यही स्वरूप हामीले छोटो चर्चा गऱ्यौँ। यी बाहेक अन्यमा पनि हुनसक्छन्, त्यही भएर यो के अरे खानुभन्दा अगाडि चाहिँ एकपल्ट के रहेछ भनेर हेर्नुपर्ने पक्कै हुनसक्छ। र अब 100% भेजिटेरियन हो भनेर तसल्ली भएपछि मात्रै यो यी यस्ता विशेष गरी यहाँ अहिले भनिएका खानेकुराहरू चाहिँ खाँदा ठिक होला भन्ने मेरो निष्कर्ष रह्यो श्रोता। आस्थारातलाई सुनौ अब कम्मरै भाँचेर भन्दै हुनुहुन्छ।

कम्मरै भाँचेर आस्था राउतले गाउनुभयो यो गीतलाई, र यो समयमा ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताका लागि पोस्ट अफिसको एउटा जरुरी सूचना. हुन त यो सूचना तपाईँहरूले शुक्रबार पनि पाउनुभएको थियो होला यो के अरे सिग्नल च्याट ग्रुप मार्फत अथवा हाइभ मार्फत, तर पनि यो शुक्रबार आउनुपर्ने मेल अनि पार्सलहरू चाहिँ विशेष कारणले विशेष परिस्थितिले उक्त दिन चिटच्याट कम्युनिटी सेन्टर पोस्ट अफिसका स्टाफहरू कलेक्सन गर्न जानु भ्याउनु भएन जानु भएन यो अघि भनिहालेँ विशेष परिस्थिति आएको कारणले, र आज मात्रै जानुभएको छ उहाँहरू. अब आज पनि उहाँहरूले त्यो लिएर त्यो मेल पार्सलहरूलाई सर्ट आउट गर्दाखेरि समय अलिकति लाग्छ नै होला, त्यही भएर तपाईँहरूले मध्याह पछाडि अब कति बजी आज 1:30 बजीसम्म हुन्छ त्यतिखेर जानुभयो भने चाहिँ अथवा यता बटालियन पोस्ट रुमतिर यसो सोधखोज गर्नुभयो भने तपाईँको सामानहरू पार्सलहरू आइपुगिसकेका हुन सक्छन्. आज अहिले हो भने चाहिँ अलि तयारी नभइसकेको अवस्था हुन सक्छ. अब एउटा जोसिलो गीत सुनौ, पशुपति शर्मा र जानकी तारामी मगरले गाउनु भएको एउटा चड्के गीत छ, ढाड दुखेर मार्यो. यो केही गर्दा पनि ढाड नदुख्ने बनाउन सकिँदैन, सुतेर बस्दा पनि बसी बसी खान खोज्दा पनि ढाड दुखेरै मार्छ, त्यही भएर के गर्ने गर्ने भन्ने खालको भाव जस्तो लाग्यो. यो गीत सुन्दै सुन्दै हामी कार्यक्रमलाई समापन गर्छौँ. श्रोता, प्रभातकालीन आवाज कार्यक्रम सकियो अब, र यो गीत पछाडि नेपालबाट प्राप्त भएको समाचार सुन्नुहुनेछ, तत्पश्चात तपाईँहरू मझेरी कार्यक्रम सुन्नुहुनेछ आज वृन्दा राई बहिनीको साथमा, र उहाँलाई पनि यसरी नै साथ सहयोग गर्नुहोला. म भने भोलि मझेरी कार्यक्रममा उपस्थित हुनेछु, आज साङ्गीतिक तरङ्ग कार्यक्रम हुने छैन. उक्त समयमा तपाईँहरूले चाहिँ नमस्ते युके सुन्नुहुनेछ ब्रुनाईका श्रोताहरूले पनि 89.5 MHz FM. म भने अब बिदा हुन्छु, भोलिसम्म मलाई बिदा दिनुहोस्. नमस्ते.

0: नेपालले आगामी वर्ष दोस्रो सगरमाथा सम्वाद गर्ने भएको छ। राष्ट्रसंघ मुख्यालयमा आयोजित सगरमाथादेखि समुद्रसम्म शीर्षकको उच्चस्तरीय बैठकमा परराष्ट्र मन्त्री श्री शेरखनालले जलवायु अनुकूलनबारे दोस्रो श्रृङ्खला गरिने बताउनु भएको हो।
1: In 2025, Nepal convened the first Sagarmatha Sambad focused on climate change, mountains and future of humanity. We look forward to welcoming the international community for its second edition next year. We similarly envisage Sagarmatha to see as a platform for knowledge, partnership and practical cooperation.
0: तापक्रम वृद्धि रोक्न नेपालले पर्याप्त काम गरेको दावी गर्दै मन्त्री खनालले क्षतिपूर्तिको प्रक्रिया सरल हुने अपेक्षा राख्नु भएको छ।
1: Developing countries need adequate, predictable and accessible climate finance, technology and capacity building. The fund for responding to loss and damage must be sufficiently capitalized and be accessible. Climate justice is tangible when responsibility, capacity and vulnerability are reflected in the support countries receive. Nepal is doing its part. Forest covers around 46% of our territory. Clean hydropower and electric mobility are expanding and community-led conservation remains central to our investment.
0: वर्षाका कारण पछिल्लो दुई दिनमा ठूलो मानवीय क्षति भएको हो। हिजो मात्रै 9 जनाको मृत्यु भएको छ भने 1 जना बेपत्ता छन्। शनिबार 1 जनाको मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय पाक्लुङका प्रहरी प्रमुख फणेन्द्र प्रसाईका अनुसार तमान खोला गाउँपालिकामा 4 जनाको मृत्यु, 1 जना बेपत्ता र निसी खोला गाउँपालिकामा 5 जनाको मृत्यु भएको छ। तमान खोला 3 धर्ना सोकमा घर पुरिँदा 80 वर्षीय बुद्धिराज घरती र 66 वर्षीय भीमदेवी घरतीको मृत्यु भएको छ। सो स्थानमा पहिरोले 8 घर बगाएको छ। तमान खोला 4 सन्तरमा पहिरोले घर पुरिँदा 50 वर्षीय हस्तवीर श्रीपाली र 65 वर्षीय उडिसेरा श्रीपालीको मृत्यु भएको छ। हस्तवीरकी श्रीमती पहिरोमा परि बेपत्ता हुनुभएको छ। निसी खोला 3 चुक्जा खोलाको हतधारामा पहिरोले घर पुरिँदा एकै परिवारका 4 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 36 वर्षीय श्याम कुमारी बिक, उहाँका छोरा मनोज, मुकेश र निशान बिका छन्। यस्तै निसिकोला 6 रङ्गिलमा पहिरोले कोट पुरिँदा 50 वर्षीय सूर्यबहादुर घरतीको मृत्यु भएको छ। ताराखोला 5 दशमरमा पहिरोले घर पुरिँदा 59 वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो। भारी वर्षापछि बाढी र पहिरोका घटनामा 21 जनाको मृत्यु भएको छ। 5 जना घाइते भएका छन्। 5 जना बेपत्ता छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका 53 घटनामा 7 जनाको मृत्यु भएको छ। पहिरोका 256 घटनामा 14 जनाको मृत्यु, 4 जना घाइते र 5 जना बेपत्ता छन्। बाढी र पहिरोका कारण मुलुकभर 143 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 51 घरमा आंशिक क्षति पुगेको छ। विपदका कारण 747 परिवार प्रत्यक्ष प्रभावित भएका प्राधिकरणले जनाएको छ। जोखिममा परेका विभिन्न जिल्लाका 2000 जनालाई सुरक्षित स्थानमा सारिएको छ। साउनेता कर्णाली प्रदेशमा विपदका 175 घटनामा 10 जनाको मृत्यु भएको छ। 31 जना घाइते भएका छन्। 2 जना बेपत्ता छन्।
2: शुक्रबार रातिको अविरल वर्षाका कारण गोठ माथिबाट खसेको ढुङ्गाले लाग्दा जोल्पामा 1 जनाको मृत्यु भएको छ। त्रिपुरा सुन्दरी नगरपालिका एका 38 वर्षीय मनरूप केसीको मृत्यु भएको हो। ढुङ्गा खस्दा टाउको र छातीमा चोट लागेका केसीलाई उपचारका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। गत साउन 30 गते जाजरकोटके भेरी नगरपालिका 2 रेसाङ बस्तीमा ठूलो पहिरो गएको थियो। पहिरोमा 13 घर परिवार पूर्ण रूपमा प्रभावित भएका थिए। 4 जनाले ज्यान गुमाएका थिए भने 10 जना घाइते भएका थिए। विपदका कारण प्रदेशमा 152 घरधुरी विस्थापित भएका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। विपदका कारण 149 घरधुरीका 824 जनालाई स्थानान्तरण गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। विपदमा 21 उद्योग तथा कल कारखाना पूर्ण रूपमा क्षति भएका छन्। 51,46,000 बराबरको धनजनको क्षति भएको छ।
0: मुलुकका धेरै ठाउँमा गएको बुधबार बेलुकीदेखि सुरु भएको झरी गैरातीदेखि रोकिएको छ। पश्चिमी क्षेत्रमा गैरातीसम्म सक्रिय रहेको वर्षा रोकिएको हो। पूर्वमा हिजो बिहानदेखि र मध्यभेगमा हिजो दिउँसोदेखि नै झरी रोकिएको थियो। पानी पर्न रोकिए पनि हिजो बाढी आएका नदी खोलामा अझै जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार नारायणी नदीमा आज दिउँसोसम्म र कालीगण्डकी नदीमा आज बिहानसम्म जोखिम छ। अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ। खबर यति नै। नमस्कार।

हजुर नमस्कार छ अनि स्वागत हजुरहरूलाई तपाईँहरूको आफ्नै कार्यक्रम मजेरीमा र विश्वको जुनसुकै कुनाबाट हामीलाई सुनिराख्नु भएको छ सम्पूर्ण प्रिय श्रोताहरूलाई फेरि पनि मजेरी कार्यक्रममा हार्दिक न्यानो अभिवादन र ब्रुनाईबाट प्रत्येक सोमबारदेखि शुक्रबार बिहान 10 बजेदेखि दिउँसो 1 बजीसम्म तपाईँहरूको साथमा लिएर आउने यो 3 घण्टाको यो रमाइलो रेडियो यात्रामा आज म वृन्दा राई प्रस्तुत भएकी छु। हजुर गीत संगीत रोचक जानकारी तपाईँहरूका सन्देश र विभिन्न रमाइला सेगमेन्ट सहित आज मजेरीमा पनि हामी तपाईँहरूको साथमा रहनेछौ र आज सोमबारको दिन त्यसैले मजेरीमा रहनेछ हाम्रो विशेष सेगमेन्ट जुन चाहिँ हो मन्डे डिस्कभरीज जहाँ तपाईँहरूका लागि केही नयाँ रोचक कुराहरू लिएर आएकी छु। तर त्यसअघि एक नजर समय र मौसममा ब्रुनाईमा अहिले 10 बजेर 10 मिनट गइसकेको छ र सेरियामा भने अहिले मौसम अधिकतम तापक्रम 28 डिग्री सेल्सियस रहने अनुमान गरिएको छ र न्यूनतम तापक्रम भने 24 डिग्री सेल्सियस रहने अनुमान गरिएको छ र हालै भने सेरियाको तापक्रम भने 27 डिग्री सेल्सियस छ र दिनभरि आज थन्डरी सावर्स एन्ड लाइट विन्ड्स हुने पनि अनुमान गरिएको छ सेरियामा। हजुर यसै गरी लागौँ नेपालतर्फ र नेपालमा भने अहिले काठमाडौँको वेदरको बारेमा भन्न चाहन्छु तपाईँहरूलाई। काठमाडौँमा भने अधिकतम तापक्रम 28 डिग्री सेल्सियस हुने अनुमान गरिएको छ भने न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस हुने अनुमान गरिएको छ विथ सनी इन्टरभल्स एन्ड लाइट विन्ड्स र अहिले नेपालमा भने 8 बज्नको लागि मात्र 4 मिनट रहेको छ। हजुर यसै गरी लागौ बेलायततर्फ र अहिले बेलायतमा भने समय भइसकेको छ बिहानको 3 बजेर 11 मिनट गइसकेको छ र अहिले हालै भने लन्डनमा अहिले तापक्रम छ 13 डिग्री सेल्सियस हल्का बादलको साथ मन्द गतिमा हावा चलिरहेको छ र यसै गरी सोमबारको दिन बेलायतमा भने अधिकतम तापक्रम रहनेछ 19 डिग्री सेल्सियस भने न्यूनतम तापक्रम रहनेछ 15 डिग्री सेल्सियस सनी इन्टरभल्स एन्ड विथ लाइट विन्ड्स हुने भन्ने अनुमान गरिएको छ लन्डनमा। हजुर तपाईँ जहाँ भए पनि मजेरीसँग बसेर जोडिएर बसिदिइराख्नु भएको छ होइन र आशा छ तपाईँहरूले अबको यो 3 घण्टाको बसाइमा पनि हामीलाई साथ दिनुहुन्छ भनेर र तपाईँहरूले कार्यक्रमको सुरुवातमा सुन्नुभयो बालकृष्ण भट्टको आवाजमा रहेको निकै नै रमाइलो गीत प्रेम हो एउटा सुनौलो सपना र त्यसै प्रसङ्गलाई जारी राख्दै लान चाहन्छु तपाईँहरूलाई अर्को कोसेलीतर्फ केहर सिंह लिम्बूको आवाजमा कता छौ मेरो फुला।

गीत संगीतहरू सुन्न या सुनाउन चाहनुहुन्छ भने पक्कै पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो स्टुडियोको नम्बर रहेको छ 3224167 3220098। र यदि तपाईँले ब्रुनाई बाहिरबाट हामीलाई सम्पर्क गर्न खोज्नुहुन्छ भने चाहिँ अगाडि कन्ट्री कोड +673 लाउन नबिर्सिनुहोला। र यदि तपाईँसँग मिलिट्री पाउचको एक्सटेन्सनको पाउच छ भने पनि तपाईँले हामीलाई 9419332 84 पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। यसै गरी हाम्रो वाट्सएप नम्बर रहेको छ +673864491। र तपाईँले हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ। इमेल एड्रेस रहेको छ bfbsgorkha@bfbs.com। र यसै गरी अहिलेको एकदमै प्रख्यात चलन विच इज फेसबुक, फेसबुकबाट पनि तपाईँले हामीलाई मेसेज गर्न सक्नुहुन्छ बिएफबिएस गोर्खामा गएर। भन्दै राख्न चाहन्छु अर्को गीत, अहिलेको लागि सुमित्र बुढा मगर र गोपाल पुन मगरको आवाजमा टाटन रुमाल।

तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कतिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछुडौ।

सुन्नुभयो निकै नै सुमधुर गीत उदित नारायण झा र सञ्जीवनीको आवाजमा। हजुर, आज सोमबार हो र गत हप्ताबाट मजेरीमा भने मजेरी साप्ताहिक प्रश्नोत्तर प्रश्न मेरो उत्तर तपाईँको प्रतियोगिता सुरु भएको छ गत हप्ताबाट, र हामीले गत हप्ताको विजेता पनि घोषित गरिसकेका छौँ शुक्रबारको दिन, र उहाँ र त्यो बेलाको विजेता हुनुहुन्थ्यो बिना राई। र बिना राईजी, हजुरको पुरस्कार हामीसँग अझै पनि सुरक्षित छ। यदि तपाईँले रेडियो सुन्दै हुनुहुन्छ भने चाहिँ पक्कै पनि बिएस स्टुडियोमा आएर चाहिँ हजुरले हजुरको पुरस्कार चाहिँ लिन सक्नुहुन्छ है त। अब कुरा गरौँ हाम्रो क्वेशन अफ द विकको प्रश्न, र प्रश्न के छ त? ल, सायद अब तपाईँहरू पनि एकदम एक्साइटेड भएर पर्खिराख्नु भएको होला यो हप्ताको प्रश्न के छ होला भनेर, होइन? र प्रश्न रहेको छ यो हप्ताको लागि, सूर्यमण्डलमा भएको नौ ग्रहबाट यम ग्रहलाई, यानि कि प्लुटो, यम ग्रहलाई हटाएर आठवटा मात्र ग्रह हुने निर्णय कसले र कहिले गरेको हो? हजुर, प्रश्न सुनिहाल्नुभयो, फेरि पनि एकचोटि दोहोऱ्याउन चाहे। सूर्यमण्डलमा भएको नौ ग्रहबाट यम ग्रहलाई हटाएर आठवटा मात्र ग्रह हुने निर्णय कसले र कहिले गरेको हो? हजुर, यो थियो आजको प्रश्न। तपाईँहरूको उत्तर हामीलाई पठाउनुहोस् फटाफट बिएसको फेसबुक मेसेन्जरमा गएर, या तपाईँले हामीलाई वाट्सएप पनि गर्न सक्नुहुन्छ। नम्बर रहेको छ +67386449311। र विशेष गरी यो प्रतियोगिता चाहिँ हाम्रो ब्रुनाई वरिपरि बस्नुहुने श्रोताहरूको लागि हो, तर यदि ब्रुनाईबाट पनि श्रोता तपाईँहरूले सुनिराख्नु भएको छ, भाग लिन चाहनुहुन्छ भने पक्कै पनि तपाईँहरूलाई मोस्टली वेलकम है, भाग लिन सक्नुहुन्छ। तर अफसोसको कुरा चाहिँ के छ भने चाहिँ लकी ड्रमा चाहिँ तपाईँहरूको नाम चाहिँ हामीले समेट्न सक्दैनौँ है, त्यसको लागि क्षमा प्रार्थी भन्दै लान चाहन्छु अर्को गीततर्फ। अहिलेको लागि अनमोल गुरुङ र स्नेहाश्री थापाको आवाजमा साँझ परेपछि निलैलै।

हजुर, हाम्रो आजको मजेरी साप्ताहिक प्रश्न उत्तर प्रश्न मेरो उत्तर तपाईँकोमा जवाफहरू आउन थालिसकेको छ, होइन? र तपाईँको विचार र अनुभव मजेरीमा सुन्न पाउँदा हामीलाई सधैँ खुसी लाग्छ। सो किप लिसनिङ, किप स्माइलिङ अनि मजेरीसँगै रहनुहोला। र अहिले भने आजको मजेरीको यो यात्रामा सुनौ अर्को मिठो गीत, तृष्णा गुरुङको आवाजमा साँझको बेला।

0: गोलकार रेडियो।
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा

दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। BFPS गोरखा रेडियो।

पाउजुको छमछम निकै नै ऊर्जाले भरिएको गीत सुन्नुभयो भर्खरै उदित नारायण झा र दीपा झाको आवाजमा। हजुर, यस्तै मिठा मिठा गीत संगीतहरू सुन्न सुनाउन चाहनुहुन्छ भने पक्कै पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। र सुनौ अहिलेको लागि भने सुशान्त केसी र इन्द्रा कला राईको आवाजमा बारदली।

सुन्नुभयो भर्खरै निकै नै सुमधुर गीत सुशान्त केसी र इन्द्रकला राईको आवाजमा बार्दली। हजुर श्रोता, तपाईँहरू माझ मलाई एउटा रोचक तथ्य राख्न मन लाग्यो। हामी प्राय सबैजनाले सिन सुनेकै छौँ होइन, सिनबाट सपिङ पनि एकदमै गर्छौँ हामी। तर के तपाईँलाई थाहा छ सिनको सुरुवात कसरी र कहिले भएको थियो? हजुर सिनको सुरुवात चाहिँ सन् 2008 वेडिङ ड्रेस बेच्ने अनलाइन बिजनेसबाट भएको थियो र सन् 2015 चाहिँ सिन नाम प्रयोग हुन थालेको रहेछ। र यो सिनमा चाहिँ अझ अर्को रोचक कुरा चाहिँ के पनि रहेछ भने, यहाँ चाहिँ कपडा मात्रै होइन, मेकअपको सामान मात्रै होइन, यहाँ चाहिँ यो ब्रेड सेप्ड पिलोदेखि चाहिँ होम साउनासम्म किन्न पाइँदो रहेछ सिनमा। पक्कै पनि तपाईँलाई पनि थाहा छँदैछ होला होइन, म देख्छु प्रायः दिदीबहिनीहरू सिनमा एकदम स्क्रोल गरिराख्नुहुन्छ होइन। अहिलेको एकदम पपुलर सपिङ वेबसाइट भएको छ हाम्रो लागि, र यो सानो अनलाइन बिजनेसबाट चाहिँ विश्वभरि नै अहिले चाहिँ फ्यासन, चर्चित फ्यासन ब्रान्ड बनेको यो सिनको यात्रा चाहिँ साँच्चीकै एकदमै रोचक लाग्यो मलाई। तपाईँहरूलाई कस्तो लाग्यो? हजुर जाउँ फेरि पनि अर्को गीत सुन्नतर्फ। अहिलेको प्रस्तुति आशिष अविरल र एलिना चौहानको आवाजमा पुतली माया लाउन हो।

खबरमा अहिले समय 11 बज्नलाई मात्र 4 मिनट बाँकी रहेको छ र यो मजदुरीको पहिलो घण्टालाई मैले बीचमाने समय पनि भइसकेको छ. हाम्रो तर भेट भने चाहिँ दोस्रो घण्टामा पक्कै पनि हुने नै छ. त्यतिन्जेलसम्म हामीलाई रेडियो सुनेर साथ दिनुहोला भन्दै पनि म अनुरोध गर्न चाहन्छु र जाँदा जाँदै राख्न चाहन्छु तपाईँहरूलाई विश्व दोङको आवाजमा साइलो म चार घरे बोलको गीत र गीतपछि तपाईँहरूले सुन्नुहुन्छ नेपालबाट प्रसारण हुने समाचार र दोस्रो घण्टामा हामी कुरा गर्नेछौ मन्डे डिस्कभरीको बारेमा र बीएफबीएस सुन्दै गर्नुहोला. त्यतिन्जेललाई हस्त नमस्ते.

0: कालीगण्डकी एज जलविद्युत आयोजनाले आजदेखि विद्युत उत्पादन नियमित गर्ने भएको छ। चार दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएसँगै आयोजना बन्द गरिएको थियो। विद्युत उत्पादन सुरु गर्न लागि कालीगण्डकी एज जलविद्युत केन्द्रका प्रमुख आत्मेश पौडेलले जानकारी दिनुभएको छ। स्याङ्जाको कालीगण्डकी पाँच बेल्टारीमा पर्ने आयोजनामा सुरुङभित्र रहेको ढिलो हटाउने र पावर हाउसको अवस्था निरीक्षण गरेर नियमित गरिनेछ। नदीमा बाढी आएपछि मिर्मी बाँधका सबै ढोका खोलेर पानी नदीमा फालिएको थियो। आयोजनाबाट 144 मेगावाट विद्युत उत्पादन हुने गरेको छ। चार दिनदेखि परेको वर्षाका कारण स्याङ्जा पर्वत र गुल्मीको सङ्गमस्थल सेतीबेणी बजार डुबानमा परेको छ। सेतीबेणी बजारका 26 घरका मानिसलाई नजिकको विद्यालयमा राखिएको छ। चितवनको नारायणी पुलमा राइनोस क्रुज जहाज बगेर अड्केपछि बन्द भएको आवत जावत नियमित गराइएको छ। सिडिओ गणेश अर्यालले जहाजका कारण केही समय आवागमन रोके पनि हाल खोलिएको बताउनु भएको छ। अर्यालले क्रुज हटाउने तयारी भइरहेको जानकारी दिनुभएको छ। जहाज बगेर पुलमा ठोकिँदा स्थानीय नेत्र पौडेल पनि हेर्न जानु भएको छ।
1: त्यो राइनो क्रुज ठ्याक्कै बाढीले बगाएको छ। त्यो पुलले पानीको बहाव बढेर पुलले गर्दा ठ्याक्क रोके हो यो पानी जहाजलाई।
0: राइनोस क्रुज सिपका निर्देशक दीपक टुङ्गेलले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बाँधेर राखेको जहाज ठूलो बाढी आएका कारण बगेको बताउनु भएको छ। क्रुज सिपको तौल 60 टनको छ। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। बिहान 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुवेदा गौतमले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। बैठकमा मन्त्री निशा मेहताले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। मन्त्री मेहताले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी विधेयक पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै राष्ट्रिय सभाको बैठक दिउँसो 1:15 बस्ने प्रधानमन्त्री बालेन्द्र शाहले प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष 81-82 प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यक्रम पनि राखिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साले बाढी र पहिरोले क्षति पुर्याएका संरचनाको यसै महिनामा पुननिर्माण सुरु गर्ने बताउनु भएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग लम्सालले क्षतिको मूल्याङ्कन पछि बजेट व्यवस्थापन गरी ठेक्का प्रक्रिया मार्फत काम अघि बढाउने बताउनु भएको छ। लगातारको वर्षापछि कालीगण्डकी करिडोरका विभिन्न खण्डमा क्षति पुगेको मन्त्रालयले जनाएको छ। म्याग्दीको पोखरे बगर, बागलुङको मालडुङ्गा तथा तनहु नवलपरासीको देतगाउँ क्षेत्रमा पुलका एप्रोच सडक बगेका छन्। कालीगण्डकीको पक्की पुल समेत बगेको मन्त्रालयको प्रेस नोटमा उल्लेख छ। डुम्रे बेसी सहर चामे सडक अन्तर्गत लम्जुङको रामबजार स्याङ्गेमा मर्साङ्दी नदीको कटानले 40 मिटर सडक पूर्ण रूपमा भाँसिएको छ। मनाङको नासो बगरछापमा 50 मिटर सडक भाँसिएको छ। नासो खोत्रोमा पहिरोले सडक अवरुद्ध गरेको छ। बाढी र पहिरोबाट 31 खानेपानी आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ। सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइरहेछ। प्रत्येक वर्ष सेप्टेम्बर 28 दिन यो दिवस मनाइन्छ। 2019 अक्टोबर 15 संयुक्त राष्ट्रसङ्घको महासभाको 74 सत्रले यो दिवस मनाउने निर्णय गरेको थियो। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को सिफारिस र विश्वमा लोकतन्त्रका लागि सूचनाको पहुँचको आवश्यकतालाई ध्यानमा राखी संयुक्त राष्ट्रसङ्घको महासभाले निर्णय गरेको थियो। विश्वभर सूचनाको हकलाई सर्वसाधारण नागरिकका बीचमा पुर्याउने उद्देश्यसहित विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइँदै आएको राष्ट्रिय सूचना आयोगले जनाएको छ। बेलायतको रोयल एयरफोर्स फेयरफोर्ड नजिकै बम डिस्पोजल टोली परिचालन भएको छ। आतंकवाद तथा विस्फोटक पदार्थ सम्बन्धी घटनालाई लिएर 5 पक्राउ परेका छन्। प्रधानमन्त्रीले घटना थाहा पाएको भन्दै प्रति आतंकवाद प्रहरलाई धन्यवाद दिनुभएको छ। अपराध मामिला टिप्पणीका डानी शले अरू धेरै काम गर्नुपर्ने देखिएको बताउनु भएको छ।
2: There will be frantic work going on at Scotland Yard and also at MI5 to ascertain whether any of these individuals who've been arrested are linked to other groups, to other cells, to other people who might be planning other attacks.
0: एसियाली खेलकुद अन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा प्रतिस्पर्धा गर्दैछ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
3: SBS गोर्खा रेडियो हो।

हजुर, पूर्ण स्वागत छ तपाईँहरूलाई फेरि पनि मजुरीको दोस्रो घण्टामा, र आशा छ तपाईँहरूले मलाई साथ दिनु भइरहेको छ होला भनेर। हजुर, मजुरीको दोस्रो घण्टाको सुरुवातमा हामीले सुन्यौं निकै नै सुमधुर गीत मन्त्र ब्यान्डको पारी गाउँमा। र यो मन्त्र ब्यान्ड चाहिँ दार्जिलिङबाट सुरु भएको ब्यान्ड हो, जसले चाहिँ नेपाली रक संगीतमा छुट्टै आफ्नो पहिचान बनाउन सफल भएको छ। र मन्त्र ब्यान्डको अरू गीतहरू पनि जस्तै सधैँ सधैँ, एकान्तमा, वीर गोर्खाली जस्ता गीतले चाहिँ यो मन्त्र ब्यान्डलाई चाहिँ धेरै नै श्रोतामा चाहिँ लोकप्रिय बनाएका छन्। हजुर, गत हप्ताबाट मजेरी साप्ताहिक प्रश्नोत्तर सुरु भएको छ, र आजको मजेरी साप्ताहिक प्रश्नोत्तरमा प्रश्न मेरो उत्तर तपाईँकोमा प्रश्न रहेको छ। सूर्यमण्डलमा भएका 9 ग्रहबाट यम ग्रहलाई हटाएर 8 मात्र ग्रह हुने निर्णय कसले र कहिले गरेको हो? हजुर, हामीलाई उत्तर भने पठाउन सक्नुहुन्छ तपाईँले हाम्रो फेसबुक मार्फत या वाट्सएप पनि गर्न सक्नुहुन्छ। र हामीले अहिले नै 3 जस्तो उत्तर पाइसकेका छौँ, र 3 धेरै धेरै धन्यवाद भन्न चाहन्छु। जमुना राई, निशा बान्तवा राई, अनु राईजीलाई चाहिँ म धेरै धेरै धन्यवाद भन्न चाहे। र यसको छिनोफानो चाहिँ शुक्रबारको दिन मजुरीको तेस्रो घण्टामा हुनेछ, र यो पालिको पुरस्कार भने चाहिँ यदि तपाईँ लकी ड्रमा पढ्न सक्नु सफल हुनुभयो भने चाहिँ तपाईँहरूले जित्न सक्नुहुन्छ स्याउस्याउको, जुन चाहिँ सेरिया प्लाजा 2nd फ्लोरमा रहेको छ, त्यहाँबाट हामीलाई स्पोन्सर गर्नुभएको छ $30 बराबरको भाउचर। हजुर, लागो अर्को गीत सुन्नतर्फ उदित नारायण झा र आशा भोसलेको आवाजमा मिरमिरे साँझ।

हजुर सुन्यौ निकै नै मायाले माया भरिएको गीत मिरमिरे साँझमा उदित नारायण झा र आशा भोसलेको आवाजमा. ब्रिटिस फोर्सेस ब्रुनाईको श्रोताहरूको लागि इन्ट्रोडक्सन टु अर्ली हेल्प अवेरनेस ट्रेनिङ सेसन हुन गइरहेको छ यही आउँदो बुधबार 30 सेप्टेम्बरको दिन बिहान 8 बजेदेखि 12 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरमा. र यो चाहिँ एउटा कन्फिडेन्सियल सपोर्ट मिलिट्री फ्यामिलीज जो चाहिँ ब्रुनाईमा हुनुहुन्छ उहाँहरूको लागि हो. र यस ट्रेनिङ सेसनको लागि चाहिँ तपाईँले एपोइन्टमेन्ट भन्ने बुक गर्नुपर्ने छैन, तपाईँहरू जस्ट वक इन गर्न सक्नुहुन्छ. बुधबार 30 सेप्टेम्बर को दिन बिहान 8 देखि 12 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरमा. हजुर अबको प्रस्तुति मेलिना राई र राज सरगमको आवाजमा पानी पर्यो भाग 3.

0: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.au
1: BFBS गोर्खा रेडियो हो।

ढले ढले ढले ढले ढले सुन्नुभयो निकै नै भाइरल गीत शान्ति रानी परियारको आवाजमा। आज सोमबारको दिन र नयाँ हप्तासँगै संसारको एउटा अद्भुत ठाउँ घुम्ने समय भएको छ श्रोता मन्डे डिस्कभरीजमा। आज हामी पुग्दैछौ दक्षिण अमेरिकाको बोलिभियामा रहेको स्यालर डी युनी भन्ने ठाउँमा। र के तपाईँले कहिले आकाशमाथि हिँडे जस्तो अनुभव हुने ठाउँ देख्नु भएको छ? हजुर, जहाँसम्म लाग्छ हामीले त्यो कति त्यो डाँडाहरूमा चढ्दाखेरि चाहिँ यसरी तल हेर्दा तल बादल लागेको देख मैले चाहिँ त्यो अवस्था चाहिँ देखेको छु होइन। तर यो स्यालर डी युनी चाहिँ संसारकै सबैभन्दा ठुलो सल्ट फ्ल्याट रहेछ है, जुन चाहिँ करिब 10,582 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको रहेछ। र विशेष गरी त पानी परेको समयमा चाहिँ यो स्यालर डी युनीमा चाहिँ यसको सतहमाथि चाहिँ पानीको पातलो तह बस्दा चाहिँ पुरै जमिन नै चाहिँ कस्तो अरे विशाल ऐना जस्तो देखिँदो रहेछ। हजुर, यो नीलो आकाश र बादल जमिनमै प्रतिबिम्बित हुँदा आकाश कहाँ सकिन्छ र जमिन कहाँ सुरु हुन्छ छुट्टाउनै गाह्रो पर्दो रहेछ यो स्यालर डी युनियनलाई हेर्दा चाहिँ। हजुर, अझ रोचक कुरा चाहिँ के रहेछ भने चाहिँ नि यसको सतह यति समथर रहेछ कि सेटेलाइट एलिमेटर क्यालिब्रेसनका लागि समेत यो ठाउँ चाहिँ उपयोगी मानिँदो रहेछ। होइन श्रोता, यो प्रकृतिले बनाएको विशाल ऐना कति अद्भुत लाग्यो मलाई त। मैले यसको पिक्चर पनि हेरेको थिएँ, साँच्चै नै एकदमै अद्भुत रहेछ। र यस्तै संसारका अर्को अद्भुत कुराहरू हामी ल्याउनेछौँ अर्को साता मन्डे डिस्कभरीजमा। तबसम्मको लागि किप एक्सप्लोरिङ एन्ड किप डिस्कभरिङ।

को आवाज में सुन्नुभयो निके नै ऊर्जाले भरिएको गीत मलाई पुगेन पुगेन यो बैसले। हजुर, ब्रिटिश फोर्सेस ब्रुनाईको श्रोताहरूको लागि साफा क्यालेण्डर अक्सन हुन गइरहेको छ यही आउँदो 1 अक्टोबर बिहिबारको दिन बिहान 8 बजेदेखि 4 बजेसम्म, र यो लाइभ अक्सन हुनेछ। बीएफबीएस ब्रुनाई र गोर्खा रेडियो दुबईबाट प्रसारण हुनेछ, र यस अक्सनमा चाहिँ तपाईँले एउटा मन्थ छान्नुपर्ने हुन्छ, महिना छान्नुपर्ने हुन्छ, र तपाईँले त्यस मन्थको लागि चाहिँ बिडिङ गर्नुपर्ने हुन्छ। र यदि तपाईँले त्यो कुनै पनि एउटा पर्टिकुलर मन्थको लागि छान्नु भएको मन्थको लागि चाहिँ तपाईँले बिडिङ जित्नु भयो भने चाहिँ त्यो मन्थमा चाहिँ तपाईँहरूको आफ्नो युनिटको फोटोहरू चाहिँ फिचर गरिने रहेछ। नबिर्सिनुहोस्, बिहिबारको दिन 1 अक्टोबर लाइभ हुनेछ साफा क्यालेण्डर अक्सनको लागि। हजुर, लागौ अबको लागि भने नवीन के भट्टराईको डर लाग्छ।

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, एसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत

आवाजमा सुन्नु भयो भर्खरै. हजुर, जोन चामलिङ चाहिँ यो नेपाली संगीत क्षेत्रमा पछिल्लो समय निकै रुचाएको युवा गायक तथा गीतकार हुनुहुन्छ र जोन चामलिङले चाहिँ आफ्ना सरल भावनात्मक शब्द र फरक गायन शैलीबाट चाहिँ छोटो समयमा नै धेरै श्रोताहरूको मन जित्न सफल भएका छन्. हजुर, ब्रिटिस फोर्सेस श्रोताहरूको लागि म पनि फेरि अर्को एउटा जानकारी साझा गर्न चाहन्छु. यही आउँदो बिहिबार 1 अक्टोबरको दिनदेखि चाहिँ BFSWS ब्रुनाई फोर्सेस सोसल वेलफेयर सर्भिसले चाहिँ तपाईँहरूको लागि भने चाहिँ टुगेदरनेस अ प्यारेन्टिङ कोर्स आयोजना गर्नुहुँदैछ र यो कोर्स चाहिँ 5 हप्ते लामो कोर्स हुनेछ. तर हप्तामा 2 चोटि मात्रै चाहिँ यो ट्रेनिङ सेसन, यो कोर्स सेसन हुनेछ र हुने समय रहेको छ 9:30 बजेदेखि 10:30 बजेसम्म BFSWS ट्रेनिङ रुममा, जुन चाहिँ चिटच्याट कम्युनिटी सेन्टरमा रहेको छ. र कोर्स हुने दिनहरू रहेको छ मंगलबार र बिहिबारको दिन. हप्तामा 2 दिन हुनेछ यो कोर्स, जुन चाहिँ बिहिबार 1 अक्टोबरबाट सुरु हुँदैछ. पक्कै पनि यो चाहिँ एउटा प्यारेन्टिङ कोर्स रहेको छ, जुन चाहिँ तपाईँहरूको यो नयाँ प्यारेन्ट्सदेखि लिएर हामी पुरानो प्यारेन्ट्सहरूको लागि पनि एकदमै सदुपयोग हुन्छ. नछुटाउनुहोला BFWSद्वारा गरिएको टुगेदरनेस अ प्यारेन्टिङ कोर्स. हजुर, लागौ अर्को गीत सुन्नतर्फ. राजेश राई र स्मिता बोहराको आवाजमा मनको ढुकढुकी.

डार्लिङ माया छ्याप्पै बसिने भनेर गीत गाउँदै हुनुहुन्थ्यो राजेश राई र स्मिता बोहरा. BFBS बिग सल्युट क्विज हुन गइरहेको छ यही आउँदो शुक्रबार 2 अक्टोबरको दिन 7 बजीबाट सुरु हुनेछ क्विज र हुने स्थान रहेको छ चौतारी. र यो क्विज चाहिँ एउटा BFBS बिग सल्युट च्यारिटी क्विज हुन गइरहेको छ र जति पनि फन्डहरू सङ्कलन हुन्छ त्यो फन्ड चाहिँ एउटा सपोर्टको रूपमा चाहिँ विभिन्न मिलिट्री च्यारिटिजहरूको लागि हुनेछ. ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरू, यदि तपाईँ यो दिन शुक्रबार 2 अक्टोबरको दिन केही प्लान छैन भने या प्लान छ भने पनि आउनुहोस् होइन, चौतारीमा आउनुहोस्, हामी हुन्छौँ त्यहाँ, रमाइलो गरौँ, क्विज खेलौँ, मिठो गफगाफ हुनेछ, आउन नबिर्सिनुहोला. हजुर, सुनौ अहिलेको लागि नलिना चित्रकारको हिजो आज.

हिजो आज मन उडे जस्तो लाग्छ नलिना चित्रकारको आवाजमा सुन्नुभयो निकै नै सुमधुर गीत। हजुर, आजको मजेरी साप्ताहिकको प्रश्न उत्तरमा भने हामीलाई जवाफको बर्सात भइरहेको छ, एकदम खुसी लागिरहेको छ। यदि तपाईँहरू पनि आफ्नो भाग्य आजमाउन चाहनुहुन्छ भने तपाईँले तपाईँको जवाफ हामीलाई लेखी पठाउन सक्नुहुन्छ र तपाईँ यदि भाग्यमानी हुनुभयो भने लकी ड्रमा चाहिँ तपाईँले जित्न सक्नुहुन्छ $30 बराबरीको स्याउ स्याउको भाउचर। हजुर, अब 12 बज्नलाई मात्र 2 मिनट बाँकी छ र मैले मजुरीको दोस्रो घण्टालाई पनि बिट मार्ने समय भइसकेको छ। हाम्रो भेटघाट भन्ने तेस्रो घण्टामा अवश्य हुनेछ। जाँदा जाँदै राख्न चाहन्छु वरुण जैनको महतरमा गीत र गीतपछि तपाईँले सुन्नुहुन्छ नेपालबाट प्रसारण हुने समाचार। त्यतिन्जेल बीएफबीएस गोर्खा रेडियो सुन्दै रहनुहोला। नमस्ते।

0: देशका मुख्य राजमार्ग अवरुद्ध नै रहेका प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयले काठमाडौँसँग जोडिएको पृथ्वी राजमार्गका चार ठाउँ अवरुद्ध भएकामा एक ठाउँमा मात्रै खुलाउन सकिएको जनाएको छ। त्यसबाहेक देशका कान्ति लोकपथ, सिद्धिचरण राजमार्ग, मध्य पहाडी, नारायणगढ मुगलिन, बीपी, पासाङलामो, कालीगण्डकी करिडोर लगायत सबै राजमार्ग बन्द छन्। गुल्मी, पाल्पा, रोल्पा, कर्णाली र सुदूरपश्चिमका पनि सबै सड़क अवरुद्ध रहेका प्रहरीले उल्लेख गरेको छ। नेपालले आगामी वर्ष दोस्रो सगरमाथा सम्वाद गर्ने भएको छ। राष्ट्रसङ्घको मुख्यालयमा आयोजित सगरमाथादेखि समुद्रसम्म शीर्षकको उच्चस्तरीय बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले जलवायु अनुकूलनबारे दोस्रो श्रृङ्खला गरिने बताउनु भएको हो।
1: In 2025, Nepal convened the first Sagarmatha Sambad, focused on climate change, mountains and future of humanity. We look forward to welcoming the international community for its second edition next year. We similarly envisage Sagarmatha to see as a platform for knowledge, partnership and practical cooperation.
0: तापक्रम वृद्धि रोक्न नेपालले पर्याप्त काम गरेको दावी गर्दै मन्त्री खनालले क्षतिपूर्तिको प्रक्रिया सरल हुने अपेक्षा राख्नु भएको छ।
1: डेभलपिङ कन्ट्रिज निड एडिक्वेट प्रेडिक्टेबल एन्ड एक्सेसिबल क्लाइमेट फाइनेन्स टेक्नोलोजी एन्ड कपासिटी बिल्डिङ द फन्ड फर रिस्पोन्डिङ टु लस एन्ड ड्यामेज मस्ट बी सफिसियन्टली क्यापिटलाइज एन्ड बी एक्सेसिबल क्लाइमेट जस्टिस इज ट्यान्जिबल वेन रेस्पोन्सिबिलिटी कपासिटी एन्ड भल्नरेबिलिटी आर रिफ्लेक्टेड इन द सपोर्ट कन्ट्रिज रिसिभ Nepal is doing its part. Forest covers around 46% of our territory. Clean hydropower and electric mobility are expanding and community-led conservation remains central to our environmental stewardship.
0: साउनेता कर्णाली प्रदेशमा विपदका 175 घटनामा 10 जनाको मृत्यु भएको छ। 31 जना घाइते भएका छन्। 2 जना बेपत्ता छन्।
2: शुक्रबार रातिको अविरल वर्षाका कारण गोठ माथिबाट खसेको ढुङ्गाले लाग्दा जोल्पामा एकजनाको मृत्यु भएको छ। त्रिपुरा सुन्दरी नगरपालिका एका 38 वर्षीय मनरूप केसीको मृत्यु भएको हो। ढुङ्गा खस्दा टाउको र छातीमा चोट लागेका केसीलाई उपचारका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। गत साउन 30 गते जाजरकोटकै भेरी नगरपालिका 2 रेसाङ बस्तीमा ठूलो पहिरो गएको थियो। पहिरोमा 13 घर परिवार पूर्ण रूपमा प्रभावित भएका थिए। 4 जनाले ज्यान गुमाएका थिए भने 10 जना घाइते भएका थिए। विपदका कारण प्रदेशमा 152 घरधुरी विस्थापित भएका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। विपदका कारण 149 घरधुरीका 824 जनालाई स्थानान्तरण गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। विपदमा 21 उद्योग तथा कल कारखाना पूर्ण रूपमा क्षति भएका छन्। 51,46,000 बराबरको धनजनको क्षति भएको छ।
0: बेलायतको रोयल एयरफोर्स फेयरफोर्ड नजिकै बम डिस्पोजल टोली परिचालन भएको छ। आतंकवाद तथा विस्फोटक पदार्थ सम्बन्धी घटनालाई लिएर 5 पक्राउ परेका बेला टोली परिचालन भएको हो। प्रधानमन्त्रीले घटना थाहा पाएको भन्दै प्रति आतंकवाद प्रहरलाई धन्यवाद दिनुभएको छ। अपराध मामिला टिप्पणीकार डानी शाहले अरू धेरै काम गर्नुपर्ने देख्नु भएको छ।
3: There will be frantic work going on at Scotland Yard and also at MI5 to ascertain whether any of these individuals who've been arrested are linked to other groups, to other cells, to other people who might be planning other attacks.
0: इरानमाथि बमबारी गर्न अमेरिकी वायुसेनाले यो हवाई अड्डा प्रयोग गर्दै आएको थियो। हवाई अड्डा नजिकका 80 घर परिवारलाई अन्यत्रै सारिएको छ। एसियाली खेलकुद अन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा प्रतिस्पर्धा गर्दैछ। राष्ट्रिय खेलकुद परिषद राखिएपका अनुसार आज टेनिसको महिला डबल्समा शिवाली गुरुङ र स्वस्तिका विष्टको जोडीले पहिलो चरणमा जापानका ममोको कोबोरी र अयानो सिमिजुको जोडीको सामना गर्नेछ। पुरुष सिङ्गलको दोस्रो चरणमा अभिषेक बास्तोलाले आज काजाकिस्तानका एलेक्जेन्डर सेप्चेनको विरुद्ध खेल्नुहुनेछ। अभिषेकले यसअघि प्रदीप फड्कासँगको जोडीमा पुरुष डबल्सतर्फ जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्नुभएको थियो। एथलेटिक्सतर्फ आज महिला 5,000 मिटरको फाइनलमा नेपालका सन्तोषी श्रेष्ठ र पूर्णलक्ष्मी नेपालले प्रतिस्पर्धा गर्नुहुनेछ। 11 विश्व स्तरीय कराटे डो च्याम्पियनसिपमा नेपालले 6 पदक जितेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपका अनुसार प्रतियोगितामा नेपाली खेलाडीले 2 स्वर्ण 1 रजत र 3 काँस्य पदक जितेका छन्। खेल जापानमा भएका थिए। प्रतियोगितामा एरिका गुरुङ र राकेश मानन्दरले स्वर्ण पदक जित्दा निरूपा डोङ तामाङले रजत पदक जित्नु भएको छ। निरूपाले 68 केजी मुनि, रजत जित्दा मिनबहादुर तामाङले 67 केजी मुनिको स्पर्धामा काँस्य पदक पाउनु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर, पूर्ण स्वागत छ तपाईँहरूलाई फेरि पनि मजेरीको तेस्रो घण्टाको बसाइमा। र विश्वको जुनसुकै कुनाबाट हामीलाई सुनिराख्नु भएको होला होइन, सम्पूर्ण प्रिय श्रोताहरूलाई मजेरीमा फेरि न्यानो न्यानो अभिवादन टक्राउन चाहे। र ब्रुनाईबाट प्रत्येक सोमबारदेखि शुक्रबार बिहानी 10 दिउँसो 1 तपाईँहरूको साथमा लिएर आएकी छु 3 यो रमाइलो रेडियो यात्रामा प्रस्तोता वृन्दा राई। हजुर, मजेरीको तेस्रो घण्टाको थालनीमा सुन्यौ मनभरि माया द फिरन्तेको निकै नै रमाइलो गीत। हजुर, हामीसँग यस्ता गीत मिठा मिठा गीतहरू छँदैछ होइन, र यदि तपाईँहरू पनि कसैलाई सुन्न या सुनाउन चाहनुहुन्छ भने चाहिँ पक्कै पनि तपाईँले हामीलाई मेसेज गर्न सक्नुहुन्छ। ब्रिटिस फोर्सेस ब्रुनाईको श्रोताहरूको लागि पानागा क्लबको समर फेस्ट आयोजना गर्दैछ। पानागा क्लबले यही आउँदो शुक्रबार 9 अक्टोबरदेखि 11 अक्टोबरसम्म पानागा फिल्डमा, र यो समर फेस्टमा विभिन्न प्रकारको गेम्सहरू पनि हुने रहेछ, र साथै यदि तपाईँ पानागा मेम्बर हुन चाहनुहुन्छ भने पनि तपाईँहरूलाई केही छुटहरू रहेछ, र ग्रान्ड लक्की ड्र पनि आयोजना गर्ने रहेछन् पानागा क्लब ले यही आउँदो शुक्रबार 9 सेप्टेम्बरदेखि 11 सेप्टेम्बरको दिनसम्म। हजुर, गीत संगीतको यात्रालाई फेरि पनि अगाडि बढौ। उजन शाक्यको आवाजमा मन की परी।

हजुर सुन्नुभयो भर्खरै उजन शाक्यको आवाजमा मन की परी. हजुर यो उजन शाक्य चाहिँ एक गायकको साथै उहाँ चाहिँ सङ राइटर र म्युजिक प्रड्युसर पनि हुनुहुन्छ र उजन शाक्य वो द इमर्सका फ्रन्टम्यान तथा भोकलिस्ट पनि हुनुहुन्छ उजन शाक्य र उनको सङ्गीतमा चाहिँ आधुनिक धुनसँगै चाहिँ नेवा संस्कृति र यो परम्परागत सङ्गीतको प्रभाव हामीले सुन्न पाइरहेका छौँ होइन. सायद तपाईँले सुन्नुभएको होला उहाँको गीतहरू जस्तै बेबी कुमारी राजामतीचा हो यस्तो गीतहरू मार्फत चाहिँ उनले नेपाली सङ्गीत प्रेमीमा चाहिँ राम्रो पहिचान बनाउनमा पनि सफल हुनुभएको छ उजन शाक्य. हजुर गीत सङ्गीतकै क्रममा सुनौ छेवाङ लामाको कस्तो हो यो माया.

कस्तो हो माया सुन्यो निकै नै सुमधुर गीत छेवाङ लामाको आवाजमा. ब्रिटिस फोर्सेस ब्रुनाईमा दशैं कालरात्री पार्टी हुन गइरहेको छ. 18 अक्टोबर आइतबारको दिन र पार्टी शुरू हुने समय रहेको छ. साँझ 5:30 मध्याह रात 12 बजीसम्म टुकर लाइन्समा. र यदि जान चाहनुहुन्छ भने भन्दिनँ म, तपाईँहरू पक्कै पनि आउनुपर्छ. र तपाईँहरू पार्टीमा आउनका लागि चाहिँ क्युआर कोड मार्फत तपाईँले रेजिस्टर गर्नु पर्ने हुन्छ. र रेजिस्टरको लागि तपाईँले हाइभमा पनि क्युआर कोड पाउन सक्नुहुन्छ. हजुर, यसै जानकारीको साथ लागोस् सन्जु मोक्तानलाई सुन्नलाई लै.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

च्याङबा होइ च्याङबा सुन्नुभयो, निकै नै रमाइलो गीत डिजे राजु क्रान्ति आले र मौसमी गुरुङको आवाजमा। हजुर, गत हप्ताबाट मजेरीमा मजेरी साप्ताहिक प्रश्नोत्तर प्रश्न मेरो उत्तर तपाईँको सुरु भएको छ यो प्रश्नोत्तर सेगमेन्ट पनि। र आजको प्रश्न भने रहेको छ, सूर्य मण्डलमा भएको 9 ग्रहबाट यम ग्रहलाई हटाएर 8 मात्र ग्रह हुने निर्णय कसले र कहिले गरेको हो? हजुर, यो थियो प्रश्न। र हामीलाई ब्रुनाईको श्रोताहरूले पनि हामीलाई आन्सर लेखी पठाउन सक्नुहुन्छ र ब्रुनाईबाट पनि सक्नुहुन्छ, तर अफसोसको कुरा छ, ब्रुनाई बाहिरको श्रोताहरूलाई चाहिँ हामीले लकी ड्रमा हाल्न सक्दैनौँ किन। र ब्रुनाईको श्रोताहरू, तपाईँहरूको आन्सरहरू हामीले पाइरहेछौँ, एकदम खुसी लागिरहेको छ। र तपाईँको भाग्य कतिको बलियो रहेछ त भन्ने छिनोफानो हाम्रो शुक्रबार मजेरीको तेस्रो घण्टामा हुनेछ। र तपाईँको भाग्य यति दरो भयो भने चाहिँ तपाईँले जित्न सक्नुहुन्छ $30 भाउचर सेउ सेउ सेरिया प्लाजाबाट। हजुर, लागौ अर्को गीत सुन्नतर्फ, सुगम पोखरेल फिचरिङ गिरिसको लखर लखर सुनौँ।

लखर लखर सुन्यो भर्खरै निकै नै रमाइलो गीत सुगम पोखरेल फिचरिङ गिरिसको आवाजमा. हजुर, हामीलाई एस कुलुङजीले योर्क काउन्टी सेन्ट्रल पेन्सिल्भेनिया युएसएबाट सम्पर्क गर्नुभएको छ. उहाँले बीएफबीएस गोर्खा रेडियो ब्रुनाई रेडियो कार्यक्रम मजेरीको तेस्रो प्रहर सुन्दै हुनुहुँदो रहेछ. धन्यवाद एस कुलुङजी. र उहाँले गीत अनुरोध गर्नुभएको छ द हिमालयन समूहको नोर्देङ तेन्जिङले गाउनुभएको गाजलुले आँखै छोप्ने र सुन्न चाहन्छु, साथै सबै रेडियो श्रोताहरूलाई पनि सुनाउन चाहन्छु भनेर उहाँले मेसेज लेखी पठाउनु भएको छ. र अहिलेको प्रस्तुति एस कुलुङजीको फरमाइसमा नोर्देङ तेन्जिङ भुटियाको गाजलुले आँखै छोप्ने.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFPS कुलकर्म रेडियो हो।

ब्रिज फोर्सेस ब्रुनाईमा क्वार्टरली स्पाउस कफी मर्निङ हुन गइरहेको छ। 7 अक्टोबर बुधबारको दिन बिहान 9:30 बजेदेखि 12 बजेसम्म हुनेछ यो कफी मर्निङ र हुने स्थान हो चिटच्याट कम्युनिटी सेन्टर। र यदि तपाईँ कफी मर्निङमा आउन चाहनुहुन्छ भने चाहिँ तपाईँले क्युआर कोडबाट रेजिस्टर गर्नुपर्ने हुन्छ र रेजिस्टर चाहिँ तपाईँले 5 अक्टोबरभित्र चाहिँ गरिसक्नु पर्ने हुन्छ। र यस कफी मर्निङमा चाहिँ स्पेसल भिजिट बाई ब्रिगेडियर जर्डी डेभिस एमबीई डिप्युटी कर्नल आरजीआर आउनु हुँदै रहेछ र साथै सधैँ जस्तो हाम्रो चिर परिचित खेल बिङ्गो पनि हुन गइरहेको रहेछ र साथै पीसीएमएफको नर्स मिडवाइफहरूद्वारा चाहिँ हेल्थ एन्ड वेलबिङको लागि चाहिँ ब्रिफिङ सेसन पनि हुँदै रहेछ। हजुर लागो सुन्नलाई अब चाहिँ एकदेव लिम्बुको आँखामा आउने सपनी।

मनमा आउने सपनी सुन्यो निकै नै रमाइलो गीत एकदेव लिम्बुको आवाजमा. हजुर, ब्रिटिस फोर्सेस ब्रुनाईको बाल बालिकाहरूको लागि रहेको छ यो सूचना, साथै अभिभावकको लागि पनि. ब्रिटिस फोर्सेस ब्रुनाई चिल्ड्रेन लाइब्रेरीमा दसैँ क्रिएटिभ कम्पिटिसन हुन गइरहेको छ शुक्रबार 16 अक्टोबरको दिन. तपाईँले चाहिँ यो कम्पिटिसनमा भाग लिनका लागि चाहिँ आफ्नो बाल बालिकालाई चाहिँ दसैँको काइट बनाउन तपाईँहरूले इन्करेज गर्न सक्नुहुन्छ, या दसैँ ग्रिटिङ कार्ड, कुनै स्पेसल दसैँ मेसेजको साथ. र तपाईँले यो कार्ड्स काइट्स बनाएपछि चाहिँ तपाईँहरूले यो 16 अक्टोबरको दिन शुक्रबार चाहिँ ब्रिटिस फोर्सेस ब्रुनाईको चिल्ड्रेन्स लाइब्रेरीमा चाहिँ तपाईँले बुझाउनु पर्ने हुन्छ. र विनर भने चाहिँ 20 अक्टोबर मङ्गलबारको दिन विनर चाहिँ घोषित गरिनेछ. नबिर्सिनुहोला, शुक्रबार 16 अक्टोबरको दिन चाहिँ दसैँ क्रिएटिभ कम्पिटिसनको लागि चाहिँ अन्तिम मिति रहेको छ केही क्रिएटिभहरू चाहिँ बनाउनुको लागि. हजुर, लागो अर्को गीत सुन्नतर्फ हर्कुलिस बस्नेत र निकिता थापाको आवाजमा उडायो हावाले.

सुन्यौ निकै नै सुमधुर गीत हर्कुलिस बस्नेत र निकिता थापाको आवाजमा। हजुर, हामीलाई ब्ल्यानफोर्ड युकेबाट पनि यहाँ सम्पर्क गर्नुभएको छ विष्णु गुरुङ दिदीले। गुड मर्निङ वृन्दा बहिनी, तपाईँको शो सुनेर इन्जोय गरिरहेको छु, तपाईँलाई धेरै धेरै धन्यवाद छ। हजुर, विष्णु गुरुङ ब्ल्यानफोर्ड युकेबाट। दिदी, हजुरलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहे मैले, मलाई सुनेर बसिदिनु भएको रहेछ, हृदयबाट न्यानो अभिवादन। हजुर, यसै गरी हामीलाई खर्क गुरुङ मामाले पनि सम्पर्क गर्नुभएको छ युकेबाट, र उहाँले लेख्नु भएको छ, नमस्कार वृन्दावानजी, म जेरी कार्यक्रम सुनेर मनोरञ्जन लिइरहेछु र समयले साथ दिएमा एउटा हालैमा घटेको घटना दुःखको गीत बजाइदिनु हुन विनम्र अनुरोध गर्दछु भनेर भन्नुभएको छ। गीत रहेको छ मनै रुवाउने त्रिशुलीको घटना, दिनेश राजनको आवाजमा रहेको छ यो गीत। र हजुर लगायत सम्पूर्ण श्रोताहरूलाई र ज्यान गुमाउनु भएकोहरूलाई हार्दिक श्रद्धाञ्जली, र घाइते हुनु भएकोहरूको लागि चाहिँ शीघ्र स्वास्थ्यको कामना गर्दछु, धन्यवाद भनेर उहाँले सन्देश लेखी पठाउनु भएको छ खर्का मामाले युकेबाट। मामा, हजुरको सन्देशको लागि पनि धेरै धेरै धन्यवाद भन्न चाहे मैले, र मसँग मात्र अब मजेरीलाई विश्राम बिट मार्नलाई चाहिँ मसँग मात्र 4.5 मिनट रहेको छ, र पक्कै पनि तपाईँको यो बसाइ मसँग 3 घन्टा रमाइलो भयो भनेर आशा गरेकी छु। जाँदा जाँदै खर्क मामाको फरमाइसमा दिनेश रञ्जनको आवाजमा मनै रुवाउने गीत छोड्दै बिदा हुन चाहन्छु, र गीतपछि तपाईँहरूले सुन्नुहुनुहुन्छ नेपालबाट प्रसारण हुने समाचार, र हाम्रो भेटघाट भने हुँदै नै गर्दछ। त्यतिन्जेललाई बीएफबीएस गोर्खा रेडियो सुन्दै रहनुहोला।

0: वर्षापछिको राहत र उद्धारका लागि मौसम सुधार भएको मौसमविदले बताएका छन्। मौसम विभागका वरिष्ठ मौसमविद मेन कुमार अर्याल,
1: बाढीले दुभान गरेर र बाढी पहिरोले नदीहरू थुनिएर जुन खालको प्रभाव परेको छ, जस्तै मोनाङमा म्याग्दीमा पनि त्यसको प्रभाव परेको छ, त्यो प्रभाव चाहिँ अहिले रहला, तर त्यो राहत र उद्धारको लागि चाहिँ खास गरिकन अब मौसमले डिस्टर्ब गर्दैन।
0: अर्यालका अनुसार अब केही दिनका लागि मौसममा राम्रो सुधार हुने देखिएको छ। अब मनसुनको असर पनि कम पर्दै जाने उहाँले बताउनु भएको छ।
1: गङ्गाटिक प्लेन भन्छ, त्यो गङ्गाटिक प्लेनमै रहेर निम्नचापीय रेखा पनि रहेको छ। यसको मतलब निम्नचापीय रेखा अहिले नेपालले जुन फोरकास्ट गर्छ त्यसमा सरदर स्थानमै छ। त्यो सरदर स्थानमा भइसकेपछि अब नेपालमा मनसुनको प्रभाव त्यति धेरै पर्दैन।
0: कालीगण्डकी ए जल विद्युत आयोजनाले आजदेखि विद्युत उत्पादन नियमित गर्ने भएको छ। चार दिनदेखि लगातार परेको वर्षाका कारण नदीमा पानीको भाव उच्च भएसँगै आयोजना बन्द गरिएको थियो। विद्युत उत्पादन सुरु गर्न लागि कालीगण्डकी ए जलविद्युत केन्द्रका प्रमुख आत्मेश पौडेलले जानकारी दिनुभएको छ। स्याङ्जाको कालीगण्डकी पाँच बेलटारीमा पर्ने आयोजनामा सुरुङभित्र रहेको हिलो हटाउने र पावर हाउसको अवस्था निरीक्षण गरेर नियमित गरिनेछ। नदीमा बाढी आएपछि मिर्मी बाँधका सबै ढोका खोलेर पानी नदीमा फालिएको थियो। आयोजनाबाट 144 मेगावाट विद्युत उत्पादन हुने गरेको छ। चार दिनदेखि परेको वर्षाका कारण स्याङ्जा पर्वत र गुल्मीको सङ्गमस्थल सेतीबेडी बजार डुबानमा परेको छ। सेतीबेडीका बजारका 26 घरका मानिसलाई नजिकको विद्यालयमा राखिएको छ। चार महिनापछि ताप्लेजुङमा हवाई उडान सुरु भएको छ। ताप्लेजुङबाट कृष्ण फुरुम्बो लिम्बु।
2: वर्षायाम शुरू भएसँगै भिजिबिलिटी कम भएपछि गत जेठ 22 गतेदेखि उडान हुन सकेको थिएन। सुकेटर विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीका अनुसार बारम्बार लागिरहने हुसु तथा कुहिरोले भिजिबिलिटी कम हुँदा ताप्लेजुङमा चार महिनासम्म उडान अवरुद्ध भएको थियो। उहाँका अनुसार यसअघिको सोमबार समेत उडान गर्ने सम्पूर्ण तयारी पूरा भए पनि अन्तिम समयमा आएर प्राविधिक समस्याका कारण उडान अवरुद्ध भएको थियो, जसका कारण प्रतीक्षालयमा घण्टौसम्म बसेका ताप्लेजुङबाट काठमाडौँ प्रस्थान गर्ने 6 जना र काठमाडौँबाट ताप्लेजुङ आउने 12 जना यात्रु प्रभावित भएका थिए। अहिले मौसममा क्रमशः सुधार आएकाले उडान सुरु भएको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेशन इन्चार्ज नारायण कुमार कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार हाल ताप्लेजुङमा निगमको ट्विनेटर जहाज मात्र सञ्चालन हुँदै आएकाले वर्षायामको समयमा उडान प्रभावित हुँदै आइरहेको छ। जहाजमा आउने प्राविधिक समस्या र मौसम परिवर्तनले पटक पटक उडान अवरुद्ध हुँदा जिल्लावासी हवाई सुविधाबाट वञ्चित हुँदै आएका छन्। चार महिनापछि सुरु भएको उडानका कारण भने जिल्लावासी हर्षित भएका छन्। सोमबार ताप्लेजुङबाट काठमाडौँ 5 जना प्रस्थान गरेका छन् भने काठमाडौँबाट 13 जना यात्रु ताप्लेजुङ आएका छन्। ताप्लेजुङ स्टेशनका अनुसार हाल उडान तालिका समेत परिवर्तन भएका छन्। यसअघि साताको सोमबार, बुधबार र शुक्रबार हुँदै आएको उडान अवधिदेखि सोमबार, बिहिबार र शनिबारका लागि सारिएको छ। ताप्लेजुङबाट काठमाडौँ प्रस्थान गर्ने यात्रुका लागि हाल 12,070 रुपैयाँ भाडा दर निर्धारण गरिएको छ।
0: चितवनको नारायणी पुलमा राइनोज क्रुज जहाज बगेर अड्केपछि बन्द भएको आवतजावत नियमित गराइएको छ। सिडिओ गणेश अर्यालले जहाजका कारण केही समय आवागमन रोके पनि हाल खोलिएको बताउनु भएको छ। अर्यालले क्रुज हटाउने तयारी भइरहेको जानकारी दिनुभएको छ। राइनोज क्रुज सेपका निर्देशक दीपक टुङ्गेलले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बाँधेर राखेको जहाज ठूलो बाढी आएका कारण बगेको बताउनु भएको छ। खबर यति नै, नमस्कार।

बिहार बिहार गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेशपरी दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज आइतबार हो आदरणीय श्रोता। आइतबार हामी भगवान सूर्यनारायणको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। प्रत्यक्ष रूपमा दृष्टिगोचर हुनुहुने पालनकर्ता देवताको रूपमा पूजित भगवान सूर्यनारायण निर्विवाद देवता हुनुहुन्छ। त्यस्ता मनुष्यका आफ्ना हितैषी सूर्यदेवको हामी आइतबार विशेष रूपमा उपासना गर्ने गर्दछौँ। हाम्रो उपासनाबाट प्रसन्न भएर हामी सबैको निरन्तर रूपमा कल्याण गर्नुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफ पिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी आज यस कार्यक्रममा श्राद्धको विषयमा चर्चा गर्नेछौँ। किनभने आजबाट सोह्र श्राद्धको एउटा पितृपक्षको समयको प्रारम्भ भएको छ। आजका दिनदेखि सोह्र दिनसम्म निरन्तर रूपमा पितृहरूको तृप्तिका लागि धार्मिक अनुष्ठानहरू अर्थात् श्राद्ध कर्महरू तर्पणहरू गर्ने गरिन्छ। आफ्ना पितृहरूको सुख सौमनस्य र शान्ति तथा उन्नतिका लागि आफ्ना सन्ततिहरूबाट प्रेमपूर्वक प्राप्त हुने चिजहरू पितृहरूले श्राद्ध मार्फत नै प्राप्त गर्ने गर्दछन्। देवलोकमा रहने पितृहरूले हामीले वर्ष दिनमा एकपटक दिएको पिण्डदान र जलदानले उनीहरू एक वर्षसम्म तृप्त हुने गर्दछन्। किनभने हाम्रो एक वर्ष देवलोकमा रहने हाम्रा पितृहरूको एक दिन हुने गर्दछ। त्यसैले दैनिक रूपमा श्राद्ध कर्महरू गरिन्छन्। किनभने दैनिक रूपमा यहाँ हामी पनि खाने गर्छौँ, तर उहाँहरूको 365 दिन जुन हाम्रो दिन छ त्यो उहाँहरूको एक दिन हुन्छ। उनीहरूको एक दिन हाम्रो 365 दिन अर्थात् एक वर्ष हुन्छ। त्यसैले वार्षिक रूपमा श्राद्ध गर्ने गरिन्छ। वार्षिक तिथिको श्राद्धका साथसाथै यो पितृपक्ष भनेर विशेष उत्सवका रूपमा मनाउँदै पितृहरूलाई तृप्त गर्ने जो एउटा उत्सवको समय छ, पितृपक्षको समय छ र यो पुरा 15 दिन 16 दिन पितृहरूलाई नै समर्पित गरिएको हाम्रो परम्परा छ। त्यसैले हाम्रा पितृहरू जो हाम्रा जन्मदाता हुन्, हामीलाई यो धरतीमा ल्याउने, हामीलाई यो धरतीको दर्शन गराउने र भगवत प्राप्तिसम्मको अवसर प्राप्त गराउने जो शरीर प्रदान गरेका छन् हाम्रा पितृहरू, त्यसका लागि कहिले पनि उनीहरूबाट हामी ओझेल पर्न सक्दैनौँ, उनीहरूको ऋणबाट हामी कहिले पनि उऋण हुन सक्दैनौँ। त्यसैले उनीहरूको श्रद्धा भक्तिपूर्वक यो पितृपक्षमा र तिथिमा श्राद्ध मार्फत उनीहरूको तृप्तिका लागि निरन्तर रूपमा प्रयत्न गर्ने संलग्न हुने यो वास्तवमा विशिष्ट दिन हो। त्यसैले आफ्ना पितृहरूको कल्याण चाहँदै उनीहरूको तृप्तिका लागि यो श्राद्ध गर्नु पर्दछ भनेर उल्लेख गरिएको छ। असोज कृष्ण पक्षलाई पितृपक्ष अथवा सोह्र श्राद्ध भनिन्छ। कृष्ण र शुक्ल दुवै पक्षमा प्रतिपदादेखि औँसी अथवा पूर्णिमा गरी 15 दिन हुन्छ। असोज कृष्ण पक्षमा पनि 15 दिन हुन्छ, तर यस पक्षलाई सोह्र श्राद्ध भनिन्छ। 15 दिनमा हुने श्राद्धलाई किन सोह्र श्राद्ध भनिएको हो, यसको उत्तर दिँदै हेमाद्री जो निर्णय सिन्धुमा भनिएको छ, तिथि वृद्ध्या पक्षस्य षोडश दिनात्मकत्वे श्राद्ध वृद्ध्यर्थकमेक पक्ष भाद्र पूर्णिमया सहेति द्वितीय आश्विन शुक्ल प्रतिपदा सहेति तृतीय भनेर उल्लेख गरिएको छ। यसले के भन्छ भने सोह्र दिन गरिने श्राद्धका तीन पक्ष छन्। तिथि बढ्दा आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म 16 दिन गरिने, भाद्र शुक्ल पूर्णिमादेखि आश्विन कृष्ण औँसीसम्म 16 दिन गरिने अर्थात् प्रौष्ठपदी श्राद्ध, र आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म 16 दिन गरिने आश्विन शुक्ल प्रतिपदाका दिन छोरीको छोराले अर्थात् माता महको श्राद्ध गर्नुपर्छ। यस दिनको श्राद्ध मातापिता हुने वा नहुने तथा व्रतबन्ध गरेका वा नगरेका सबैले गर्नै पर्छ भनेर उल्लेख गरिएको छ। यसरी तीनवटा पक्षबाट 16 दिनमा श्राद्ध गरिने भएकाले नै यसलाई सोह्र श्राद्ध भनिएको हो भनेर उल्लेख गरिएको छ। सोह्र श्राद्धका विषयमा जो जिज्ञासा हुने गर्छ त्यसलाई यसरी शान्त पारिएको छ। आदरणीय श्रोता, हामी बिएफ पिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी सोह्र श्राद्धको विषयमा चर्चा गर्दैछौँ। किनभने आज सोह्र श्राद्धको प्रारम्भको दिन हो, त्यसैले सोह्र श्राद्धका विषयमा संक्षिप्तमा चर्चा हामी गरिरहेका छौँ। सोह्र श्राद्धको श्राद्ध 16 दिन गर्नुपर्ने हो,
तर सोह्रै दिन गर्न सम्भव नभएकाले महालय श्राद्धलाई निम्न छ प्रकारमध्ये कुनै एक प्रकारले भए पनि गर्न निर्देश गरिएको छ। वास्तवमा आदरणीय श्रोता, धर्मको एउटा निकै विशिष्ट अवस्था देखिन्छ, तर जुन धर्मले आफ्नो मर्मलाई आफूभित्र समेटेको छ वास्तवमा त्यो हाम्रो दृष्टिमा आउन सक्दैन। किनभने धर्मले कल्याण चाहेको हुन्छ र संसारले कल्याणबाट विरत गराउने चेष्टा गरिरहन्छ। हामी संसारी दृष्टिबाट हेर्छौँ, त्यसैले हामीले धर्मको मूल मर्ममा हाम्रो दृष्टि पुर्याउन सक्दैनौँ। किनभने सोह्र श्राद्ध सोह्रै दिन हाम्रा पितृहरूलाई आफ्ना पितृहरूलाई तृप्त गराउने दिन हो। अर्थात् सोह्र श्राद्धका सोह्रै दिन एउटा व्यक्तिले निरन्तर दैनिक रूपमा श्राद्ध गर्नुपर्छ। शास्त्रले त्यही उल्लेख गरेको छ, तर के सम्भव छ? कसै कसैले सक्लान्, तर सबैले सोह्र दिन निरन्तर श्राद्ध गर्न आर्थिक, सामाजिक, अरू सांस्कृतिक, अरू शारीरिक अनेक किसिमले त्यो निकै कठिन देखिन्छ। त्यसैले शास्त्रले यो कठिनतालाई बुझेर एउटा निश्चित बाटो दिएको छ। त्यसमध्ये छवटा विकल्प दिएको छ। ती छवटामध्ये एउटा विकल्पमा तिमी आफूलाई सहभागी गराऊ, तिमीले सोह्रै दिन गरेको फल प्राप्त गर्नेछौ भनेर उल्लेख गरिएको छ। त्यसैले त्यो विकल्पहरू हामी हेरौँ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म सोह्र दिन, आश्विन कृष्ण प्रतिपदादेखि आश्विन औँसीसम्म पन्ध्र दिन, पञ्चमीदेखि चतुर्दशीलाई छाडेर औँसीसम्मका दस दिन, अष्टमीदेखि चतुर्दशीलाई छाडेर औँसीसम्मका सात दिन, दशमीदेखि चतुर्दशीलाई छाडेर औँसीसम्मका पाँच दिन र चतुर्दशीलाई छाडेर मृत तिथिको दिन गर्नुपर्छ भनेर उल्लेख गरिएको छ। यसको मतलब अहिले हामीले त्यो चर्चा गरिरहेका छौँ र सामाजिक रूपमा जो श्राद्ध सोह्र श्राद्धको व्यवस्था गरिएको देखिन्छ त्यो यही छैटौँ बुधालाई टेकेर गरेको देखिन्छ। यसमा चतुर्दशीलाई छाडेर मृत तिथिको दिन अर्थात् जसको जुन दिन मृत्यु भएको छ त्यही तिथिलाई आधार मानेर त्यही तिथिका दिन महालय श्राद्धको नामले यो सोह्र श्राद्धमा श्राद्ध गर्नुपर्छ भनेर यसरी बताइएको छ निर्णय सिन्धुमा। महालय तत्र षट्पक्षा कृष्ण प्रतिपदादि शुक्ल प्रतिपदान्त षोडश दिनपक्ष प्रतिपदादि दर्शान्तम पञ्चदशेति पक्ष पञ्चम्यादि अष्टम्यादि दशम्यादि चतुर्दशी वर्जम दर्शान्तम एक तिथि पक्षस चेति षट भनेर यसरी उल्लेख गरिएको छ। यसैका आधारमा सोह्र श्राद्धलाई सम्पन्न गरेर आफ्ना पितृहरूलाई तृप्ति गराउने जो यो महान उत्सवको समय छ, पितृ उत्सवको समय छ, यसबाट वास्तवमै पितृका सन्ततिहरू प्रसन्न भएर पितृहरूलाई प्रसन्न गराउने यस महान पवित्र कर्ममा प्रवृत्त हुन सबैले आफूलाई अग्रसर गराउन सकुन् यही प्रार्थना गर्दै पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु। भक्तिपूर्वक श्रवण गरौँ।

वृन्दावन धाममा छ, जहाँ विभिन्न कुञ्जहरूमा लाडली र लाल अर्थात् राधा रानी र नन्द नन्दन श्रीकृष्ण आठै प्रहर विहार गर्नुहुन्छ। यदि तलाई त्यहाँ भोग लाग्यो भने महापुरुषहरूको जुठो कुरो खाएर सुखी हुनु, तिर्खा लाग्यो भने यमुनाको सङ्लो पानी पिउनु, सुत्न मन लाग्दा प्राकृतिक लहराका कुञ्जहरूमा गएर सुत्नु, ब्रजका प्रत्येक कण कणमा चिन्मय स्वरूपको दर्शन गर्दै तन्मय हुनु। जगद्गुरु श्री कृपालुजी महाराज भन्नुहुन्छ, हे मन, तर यी सबै कार्यहरूमा तेरो निष्काम भाव रहनुपर्छ भन्ने कुरा

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा स्वर श्राद्धको प्रारम्भको दिवसमा केही श्राद्ध विषयक चर्चाहरू गरिरहेका छौँ। आफ्ना पितृहरू यति महत्त्वपूर्ण छन्, त्यसमा कसैले कुनै पनि दोष दर्शन गर्नुपर्ने आवश्यकता छैन, किनभने सम्पूर्ण रूपमा हामीलाई शरीर प्रदान गर्ने नै पितृहरू हुन्। पितृहरू मार्फत नै हामीले शरीर प्राप्त गरेका छौँ र यी सम्पूर्ण सृष्टिका जो व्यवस्थाहरू छन् तिनीहरूमा हामी रमाइरहेका छौँ र आफ्नो उद्धार गर्ने एउटा पवित्र अवसरको प्राप्त पनि गरिरहेका छौँ। त्यस्तो अवसर प्राप्तिमा सहयोगी भूमिका निर्वाह गर्ने मातापिता अथवा मातापिताका मातापिता यो लहरो हुँदै हुँदै परमात्मा परमेश्वरसम्म पुग्ने यो व्यवस्थामा हामी रहेका छौँ र त्यसै अन्तर्गत नै हामी यी हाम्रा जो पितृहरूका नामले परिचित छन् अर्थात् हामी उनीहरूको सन्तति हौँ, आफ्ना हौँ र हाम्रा उनीहरू आफ्ना हुन्। त्यसैले उनीहरू र हाम्रो सम्बन्ध नङ र मासुको जस्तो छ, छुट्याएर छुट्टिँदैन। त्यसैले श्राद्ध कर्म गर्न पछाडि नहटौँ। आफ्नो कुल परम्परा अनुसार जो जहाँ जस्तो रूपमा छ, आफ्ना मान्यजनहरूले बताए बमोजिमको कर्म, चाहे विदेश चाहे स्वदेश जहाँ भए पनि पितृहरूको स्मरण गरेर आफ्नो परम्परा अनुसार आफ्नो धर्म संस्कृति कुल परम्परा अनुसार यदि छ भने अवश्य गरौँ र छैन भने जे गर्न भनिएको छ त्यही गरौँ, किनभने केही नगरी बस्नु वास्तवमै त्यो हाम्रा पितृहरूप्रति, पितृहरू भनेका हामीलाई जन्म दिने, हामीलाई यो धरतीमा ल्याउने र शरीर प्रदान गर्ने अत्यन्तै महान हाम्रा अभिभावकहरू हुन्, हाम्रा पूजनीय हुन्, आदरणीय हुन्। त्यसैले उनीहरूको सन्तुष्टिको लागि, उनीहरूको तृप्तिको लागि वर्षमा एक दिन, जो हाम्रो एक वर्ष उनीहरूको एक दिन हुन्छ, त्यस मार्फत उनीहरूको स्मरण गरौँ। उनीहरूले खाने त्यही हामीले दिएकै बाट हो, त्यसैले उनीहरूलाई भोकै नराखौँ, उनीहरूको सम्मान गरौँ। उनीहरूको अगाउने जो अधिकार छ त्यसमा हामीले आफ्नो कर्तव्य पालन मार्फत पुरा गर्न सकौँ। यही पितृहरूसँग आशीर्वाद प्राप्त गर्ने अभिलाषा राख्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हस्त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। ओम शान्ति शान्ति शान्ति। नमस्कार।

0: एस गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

FBS Gurkha Radio Karikram Namaste ke ko arambha bhayeko cha ra tapai sampurna lai feri pani swagat garna chahanchu shrota aile ko yes samay ma masineko tarfa bata ra abhishe pani yo samay ma tapai ko maja hamii abhiman yo mito geet ko sathma parvesh gareka chhau tapai sampurna lai dherai dherai swagat cha aaja ko yes morning breakfast show Karikram Namaste ke ma masineko tarfa bata र कार्यक्रम मैले नमस्ते युके तपाईँले हरेक सोमबारदेखि शुक्रबारसम्म सुन्न सक्नुहुन्छ युके टाइम रहेको छ यो चाहिँ 6:30 नौ बजेसम्म 2.5 घन्टाको कार्यक्रम र अवश्य पनि श्रोता आज तपाईँको माझमा यो गीत सङ्गीतको साथमा विभिन्न जानकारी रहनेछ र एक्सचेन्ज रेट र गोल्ड एन्ड सिल्भर प्राइस पनि म राख्ने नै छु 7:28 जाँदाखेरि हुनेछ र कार्यक्रमको तेस्रो घन्टामा पनि तपाईँले 8:28 जाँदाखेरि पाउन सक्नुहुन्छ बिएफबिए संवाद यो चाहिँ वान आजिया गोर्खा वाइफ ट्रेल वकको टिमसँग रहेको कुराकानी छ र बाटो चाहिँ 9 बजेको लागि 13 मिनट बाँकी हुँदा रहेको छ आज 28 सेप्टेम्बर 2025 मन्डे यानि कि सोमबारको दिन र हामी फेरि पनि विकडेमा प्रवेश गरेका छौँ र आशा गर्दछु श्रोता तपाईँको यो हप्ताभरि राम्रोसँग दिन बित्यो होला भनेर र कार्यक्रममा हामी रहँदै गर्दा आउनुहोस् फेरि पनि अगाडि बढ्नेछौँ अहिलेलाई पनि अर्को यो मिठो गीतको साथमा एक सर्वनाम रहेको छ सज्जन राज वैदिको आवाजमा

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रतिनिधि सभा बैठकमा सांसदहरूले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर चबराको पक्राउको कारण मागेका छन्। सांसद युवराज दुलालले सुरक्षाको कारण देखाएर बिना पुर्जी पक्राउ गरिनेलाई दादागिरीको नाम दिनुभएको छ।
4: विगतमा सरकार जन्मेकै दिन पनि मध्यरातमा पूर्व प्रधानमन्त्रीलाई रातभरि घरमा घेराउ गरिएर गिरफ्तार गरियो र केही समयपछि अदालतले छोड्यो। आज पूर्व प्रधान न्यायाधीशलाई पनि त्यसै गरी मध्यरातमै गिरफ्तार गरियो र 12 घण्टा नबित्दै बिना कारण उहाँलाई छोडियो। 12 घण्टा अपराध अनुसन्धानको हिरासतमा राखेपछि अन्त्य हुने सुरक्षा थ्रेट के हो?
3: अर्का सांसद ऐन बहादुर महरले जेएनजीबाट सुरक्षाको खतराको कारण देखाएर सरकारले गलत काम गरेको सम्झाउनु भएको छ।
5: जुन जेएनजीको बकाँदमा टेकेर सरकारको नेतृत्व गरिरहेको छ, सरकारमा बसिरहेका छन्, आज ती जेएनजीहरूलाई बदनामित गर्ने को जेएनजी हुन्? त्यो सुरक्षा थ्रेट दिने त्यो भन्न पर्यो र त्यस्ता व्यक्तिहरूलाई कारवाही गर्नु पर्यो। होइन भने नवयुवाहरूलाई जेएनजीहरूलाई बदनामित गर्ने, जेएनजीहरूलाई यो प्रकारले बदनामित गर्ने कुराको म घोर।
3: देशका मुख्य राजमार्ग अवरुद्ध नै रहेका प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयले काठमाडौँसँग जोडिएको पृथ्वी राजमार्गका 4 ठाउँमा अवरुद्ध भएकामा 1 ठाउँमा मात्रै खुलाउन सकिएको जनाएको छ। त्यसबाहेक देशका कान्ति लुकपथ सिद्धिचरण राजमार्ग मध्य पहाडी नारायणगढ मुगलिन बिपी पासाङलामो कालीगण्डकी करिडोर लगायत सबै राजमार्ग बन्द छन्। गुल्मी पाल्पा रोल्पा कर्णाली र सुदूरपश्चिमका पनि सबै सडक अवरुद्ध रहेका प्रहरीले उल्लेख गरेको छ। सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। प्रत्येक वर्ष सेप्टेम्बर 28 दिन यो दिवस मनाइन्छ। सन् 2019 अक्टोबर 15 संयुक्त राष्ट्रसङ्घको महासभाको 74 सत्रले दिवस मनाउने निर्णय गरेको थियो। संयुक्त राष्ट्रसङ्घले शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को सिफारिस र विश्वमा लोकतन्त्रका लागि सूचनामा पहुँचको आवश्यकतालाई ध्यानमा राखी संयुक्त राष्ट्रसङ्घको महासभाले यो निर्णय गरेको थियो। विश्वभर सूचनाको हकलाई सर्वसाधारण नागरिकका बीचमा पुर्याउने उद्देश्यसहित विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइरहेको राष्ट्रिय सूचना आयोगले जनाएको छ। साउन नेता कर्णाली प्रदेशमा विपदका 175 घटनामा 10 जनाको मृत्यु भएको छ, 31 जना घाइते भएका छन्, 2 जना बेपत्ता छन्।
6: शुक्रबार रातिको अविरल वर्षाका कारण गोठ माथिबाट खसेको ढुङ्गाले लाग्दा जोल्पामा 1 जनाको मृत्यु भएको छ। त्रिपुरा सुन्दरी नगरपालिका एका 38 वर्षीय मनरूप केसीको मृत्यु भएको हो। ढुङ्गा खस्दा टाउको र छातीमा चोट लागेका केसीलाई उपचारका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। गत साउन 30 गते जाजरकोटकै भेरी नगरपालिका 2 रेसाङ बस्तीमा ठूलो पहिरो गएको थियो। पहिरोमा 13 घर परिवार पूर्ण रूपमा प्रभावित भएका थिए। 4 जनाले ज्यान गुमाएका थिए भने 10 जना घाइते भएका थिए। विपदका कारण प्रदेशमा 152 घरधुरी विस्थापित भएका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। विपदका कारण 149 घरधुरीका 824 जनालाई स्थानान्तरण गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। विपदमा 21 उद्योग तथा कल कारखाना पूर्ण रूपमा क्षति भएका छन्। 51,46,000 बराबरको धनजनको क्षति भएको छ।
3: बेलायतको रोयल एयरफोर्स फेयरफोर्ट नजिकै बम डिस्पोजल टोली परिचालन गरिएको छ। आतंकवाद तथा विस्फोटक पदार्थ सम्बन्धी घटनालाई लिएर 5 जना पक्राउ परेका छन्। प्रधानमन्त्रीले घटना समयमै थाहा पाएको भन्दै प्रति आतंकवाद प्रहरलाई धन्यवाद दिनुभएको छ। अपराध मामिला टिप्पणीका डानी शाहले अरू धेरै काम गर्नुपर्ने देखिएको बताउनु भएको छ।
7: There will be frantic work going on at Scotland Yard and also at MI5 to ascertain whether any of these individuals who've been arrested are linked to other groups, to other cells, to other people who might be planning other attacks.
3: इरानमाथि बमबारी गर्न अमेरिकी वायुसेनाले यो हवाई अड्डा प्रयोग गर्दै आएको थियो। हवाई अड्डा नजिकका 80 घर परिवारलाई अन्यत्रै सारिएको छ। एसियाली खेलकुद अन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा प्रतिस्पर्धा गर्दैछ। राष्ट्रिय खेलकुद परिषद राखेपका अनुसार आज टेनिसको महिला डबल्समा शिवाली गुरुङ र स्वस्तिका विष्टको जोडीले पहिलो चरणमा जापानका मोमोको कोबोरी र आयानो सिमिजुको जोडीको सामना गर्नेछ। पुरुष सिङ्गल्सको दोस्रो चरणमा अभिषेक बास्तोलाले कजाकिस्तानका एलेक्जेन्डर सेम्पसेनको विरुद्ध खेल्नुहुनेछ। अभिषेकले यसअघि प्रदीप खड्कासँगको जोडीमा पुरुष डबल्सतर्फ जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्नुभएको थियो। एथलेटिक्सतर्फ महिला 5,000 मिटर फाइनलमा सन्तोषी श्रेष्ठ र पूर्णलक्ष्मी लेउपानेले प्रतिस्पर्धा गर्नुहुनेछ। र 11 विश्व स्तरीय कराते डो च्याम्पियनसिपमा नेपालले 6 पदक जितेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपका अनुसार प्रतियोगितामा नेपाली खेलाडीले 2 स्वर्ण 1 रजत र 3 काँस्य पदक जितेका छन्। खेल जापानमा भएका थिए। प्रतियोगितामा एरिका गुरुङ र राकेश मनन्दरले स्वर्ण पदक जित्दा निरूपा डोङ तामाङले रजत पदक जित्नु भएको छ। खबर यति नै। नमस्कार।

BFB's Gorka Radio कार्यक्रम में हामी छौं श्रोता यो समय नमस्ते यूके को सेकेन्ड आवर मा र तपाई सम्पूर्णलाई फेरि पनि स्वागत गर्न चाहन्छु म सिनेको तर्फबाट सबै 7:11 गएको छ श्रोता र यो कार्यक्रमको दोस्रो घण्टामा पनि मिठा मिठा गीत संगीत राख्नेछु विभिन्न जानकारीहरू पनि रहनेछ र केही क्षणमा तपाईँले 7:28 पश्चात चाहिँ पाउन सक्नुहुन्छ एक्सचेन्ज रेट बारेमा पनि जानकारी र गोल्ड एन्ड सिल्भर प्राइस आजको दिनमा के कस्तो रहेको छ यो बारेमा जानकारी म राख्ने नै छु र कार्यक्रमको तेस्रो घण्टामा पनि तपाईँले पिएफपिए संवाद पाउन सक्नुहुन्छ सुन्न नबिर्सनुहोला वान आजिया ट्रेल वर्क गोर्खा वाइफ टिमसँगको कुराकानी युक्तको साथमा हुनेछ पार्ट वान से 8:28 जाँदा भने पार्ट टू से 9:00 लागि 13 बाँकी हुँदा हुनेछ र यसैको साथमा अहिले केही क्षणमा म आजको प्रश्न पनि राख्ने नै छु सुन्ने गर्नुहोस् पिएफएस गोर्खा भिडियो अहिलेलाई भने एक देव लिम्बूको आवाजमा फिजेको केश

BFB स्कोरका रेडियो कार्यक्रम अहिले हामी छौँ श्रोता यो समय अहिले नमस्ते युकेमा र वेदरको बारेमा पनि आउनुहोस् यो समयमा हामी केही चर्चा गर्ने नै छौँ र फोक्सटोनमा पनि अहिले टेम्परेचर 16 डिग्री सेल्सियस रहेको छ क्लाउडी वेदर र आज भरेको समय 12 बजेदेखि चाहिँ पानी पर्ने सङ्केत रहेको छ यसअनुसार अवश्य पनि जानकारी लिइरहनुहोला भन्न चाहन्छु र यसै गरी अहिले विन्ड पनि 19 किलोमिटर पर आवर ह्युमिडिटी 86% रहेको छ यसअनुसार जानकारी र यसै गरी हामी लन्डनको सन्दर्भमा पनि जानकारी राखिहालौँ अहिले लन्डनमा पनि टेम्परेचर 12 डिग्री सेल्सियस क्लाउडी वेदर विन्ड 5 किलोमिटर पर आवर भने ह्युमिडिटी 92% रहेको छ भोलि र पर्सिको दिनमा चाहिँ लन्डनमा पानी पर्ने सङ्केत रहेको छ यसअनुसार जानकारी लिनुहोला भन्न चाहन्छु र अहिलेलाई पनि यो मिठो गीत जाली रुमालमै मायालाई एसडी योगी रेशमा पुन

0: गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो PFBS गोर्खा रेडियो हो।

SBS गोर्खा रेडियो कार्यक्रममा हामी छौँ यो समय नमस्ते के मारा आठ बजेको लागि हामीहरूसँग बाँकी रहेको छ अब पनि 29 मिनट र कार्यक्रममा आउनुहोस् अब भने फेरि पनि केही सूचनाहरू राखिहालौँ अपकमिङ इभेन्ट्सहरूको बारेमा अहिलेको लागि भनिरहेको छ लाइभ इन युके युसी बेजिङ स्ट्रोकवासीहरूलाई हार्दिक निमन्त्रणा रहेको छ 10 अक्टोबरमा हुन गइरहेको छ साँझको समय 4 देखि 9 बजीसम्म पब्लिक फिल्ड सेन्टरमा र यस सम्बन्धी कुनै क्वेरी छन् भने तपाईँले कल गर्नुहोला 07469786934 चाहिँ कल गरेर अवश्य पनि क्वेरिजहरू तपाईँले बुझ्न सक्नुहुन्छ र अहिलेको लागि भने कौडा गीत रहेको छ चिप्सिबे पानीमा विष्णु माझीको आवाजमा

0: एफबीएस गोरखा रेडियो।
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेटको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मदत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मदत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

0: सुबानी मोक्तान का आवाज मारे गति मीठो गीत श्रोता माये हो कि माये जस्ते रहिले हामी नमस्ते युकेमा छौँ श्रोता यो समय हामीलाई विभिन्न ठाउँबाट पनि लिसनर्सले सुनेर साथ दिनुभएको छ विष्णु गुरुङ वा दाजुले पनि गुड मर्निङ सुन्या बहिनी भन्नुभएको छ गुड मर्निङ र बेसी गरी यहाँ हामीलाई सुनिरहनु भएको छ टुलपुन दाजुले पनि गुड मर्निङ नमस्कार सुन्या बहिनी म पनि बिहानको लोकप्रिय कार्यक्रममा हाजिर भइसकेको छु है हजुर लगायत सम्पूर्ण श्रोताहरूमा शुभ दिन तुलपुन पिटरब्रबाट भन्नुभएको छ र यसै गरी तारा प्रसाद चेमजुङ दाजुले पनि सेवाहरू शुभ बिहानी शुभ दिन बहिनी भन्नुभएको छ र शोभा गुरुङ दिदीले पनि गुड मर्निङ सुन्या बहिनी एन्ड सबैलाई ह्याप्पी मन्डे भन्नुभएको छ चुमबहादुर गुरुङ मामाले पनि तपाईँको आज दिन शुभ रहोस् शुभ दिन भन्नुभएको छ र अनि यसै गरी हामीलाई खेलमती लिम्बू आन्टीले पनि सुनिरहनु भएको छ गुड मर्निङ सुन्या भान्जी शुभ प्रभात म पनि सुन्दैछु भनेर चाहिँ उहाँले भन्नुभएको छ र मेरै रोजामा एउटा कुनै गीत पनि ल्याइदिनु भन्नुभएको छ र अवश्य पनि म आन्टीको लागि पनि एउटा गीत अहिले यो समय केही क्षणमा लाउने नै छु सुन्दै गर्नुहोस् पिएफएस गोर्खा रेडियो भन्न चाहन्छु र अहिलेको यो समयमा चाहिँ यो हप्ताको प्रश्न म तपाईँको माझमा राख्ने नै छु यो क्लिप तपाईँको समक्षमा राख्ने छु र यो आवाज चाहिँ कसको हो तपाईँले गेस गर्नुपर्नेछ अवश्य पनि सुन्नुहोला
1: हजुर इट मिन जतिसुकै अलि परको सोचाइ देखिँदा पनि सच्चाइ चाहिँ नि हो मैले चाहिँ यो तिनवटा प्रोफेसन भन्दा चौथो प्रोफेसन मेरो हुन्छ भनेर मैले सोचेको पनि थिइनँ बाल्यकालमा मलाई लाग्छ कलाप्रति मेरो झुका पहिलेदेखि केटाकेटीदेखि नै थियो अनि 3 वर्षकै उमेरमा चाहिँ नि म प्रोफेसनल क्लासिकल डान्सिङ सिकेको र पर्फर्म गरेको हुन्थेँ मेरो आमा कथक डान्सिङ गर्नुहुन्थ्यो सो आई फिल बाई एन्ड लार्ज कलातिर चाहिँ नि मेरो झुकाव पहिलेदेखि नै थियो जस्तो लाग्छ हो त्यो मेरो कस्तो सिचुएसन थियो भने मेरो र क्यामराको रिलेसन मलाई मन पर्यो अब यसलाई उहाँले मलाई सम्झाउनु भयो एकदम राम्रो उदाहरण दिनुभयो जुन कि म हमेसा रिपिट गरिरह हुन्छु उहाँले के भन्नुभएको थियो भने छोरी तँलाई भोलि गार्डनर माली पनि बन्नु छ भने दुनियाँको नम्बर 1 बनेर देखाउनु कुनै पनि प्रोफेसन ठुलो सानो खराब नरखराब केही हुँदैन इट्स अप टु यु भनेर उहाँले मलाई भन्नुभएको थियो अनि म उहाँले यस भन्ने बित्तिकै ग्रिन सिग्नल दिने बित्तिकै देयर इज नो चान्स मेरो बुवा आमाले रोक्नु सक्ने अनि त्यसपछि मैले आमालाई चाहिँ नि बर्थडे आइरहेको थियो तँलाई के गिफ्ट चाहिन्छ भन्दाखेरि मलाई गिफ्ट
0: र अवश्य पनि यो क्लिपमा सुनिसक्नु भएको छ आवाज कसको भने गेस गर्नुहोला र अहिलेको लागि पनि खेलमती लिम्बु आन्टीको रिक्वेस्टमा पनि यो गीत राख्नेछु पवित्र सुब्बाको आवाजमा तिमी तारी भेट

पीएफपीस गोर्खा रेडियो कार्यक्रम अहिले हामी छौँ नमस्ते केमा. अब पनि यो दोस्रो घण्टाबाट पनि बिदा लिने समय आइ नै सकेको छ र अहिलेकै समयमा श्रोताहरूको अवश्य पनि उहाँहरूको प्रेजेन्सहरू यहाँ जानकारी गराइरहनु भएको छ. खर्क गुरुङ मामाले पनि नमस्कार, शुभ बिहानी सुने भान्जी, रेडियो सुनेर मनोरञ्जन लिइरहेको छु भन्नुभएको छ. र यसै गरी अहिलेको समयमा टिका पूर्जा उहाँ दाजुले पनि गुड मर्निङ नमस्कार बहिनी सुन्दैछु है हजुर भन्नुभएको छ. र यसै क्रममा चाहिँ यहाँ मिना गुरुङ आन्टीले पनि यहाँ पठाउनु भएको छ. उहाँले नमस्ते सुनिया सिस भन्नुभएको छ र आन्टीले र अहिले उहाँको प्यारी नातिनी पारिसाको जन्मदिन आज भन्नुभएको छ. र यो अवसरमा चाहिँ उहाँले आफ्नो परिवारको तर्फबाट धेरैजनालाई चाहिँ अब धेरै धेरै जन्मदिनको शुभकामना तथा आशीर्वाद भन्नुभएको छ. पारिसा सधैँ सुस्वास्थ्य, दीर्घायु, सुख शान्ति र उज्जवल भविष्यको हार्दिक शुभकामना. ह्याप्पी बर्थडे उहाँको प्यारी नातिनी पारिसा मिना फ्रम ननिटन. ह्याप्पी मन्डे भन्नुभएको छ. र अवश्य पनि आन्टीको रिक्वेस्टमा म यो एउटा बर्थडे सङ राख्नेछु मिलिना राईको आवाजमा. इन्जोय गर्न सक्नुहुनेछ. र त्यस पश्चात श्रोता लगदे भरे कार्यक्रमको हामी फाइनल आवरमा भेटिनेछौँ. केही क्षणमा सुन्न नबिर्सन होला पिएफपिएस सम्वाद रहनेछ. र आज युक्तासँग रहेको कुराकानी चाहिँ हुनेछ जसरी केही क्षणमा वान आजिया ट्रेल वक गोर्खा टिम लेडिजहरूसँग रहेको कुराकानी हुनेछ. यसबारेमा रहनेछ कुराकानी. पार्ट वान चाहिँ 8:28 जाँदाखेरि हुनेछ भने पार्ट टू चाहिँ 9:00 लागि 13 बाँकी हुँदा हुनेछ. र अवश्य पनि परिसालाई बिएफपिएसको तर्फबाट पनि भेरी ह्याप्पी बर्थडे भन्न चाहन्छु. र अहिलेको लागि भने यो मेलिना राईको आवाजमा बर्थडे सङ उहाँलाई राख्ने नै छु र हामी कार्यक्रमको केही क्षणमा भेट्ने नै छौँ. स्टे ट्युन अहिलेको लागि.

0: नेपाल यातायात र व्यवसायी राष्ट्रिय महासंघले आसन्न चाडपर्वका अवसरमा सार्वजनिक यातायातको भाडा नबढाउने प्रतिबद्धता जनाएको छ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटुलाले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेसम्म हाल कायम रहेको भाडा दरमा नबढाउने बताउनु भएको छ। मालवाहक सवारी साधनलाई निश्चित समय रोक्न र सड़क मर्मतमा तीव्रता दिन सरकारलाई उहाँको आग्रह छ। अध्यक्ष सिटोलाले चाडपर्वमा अग्रिम बुकिङ गरिएका गाडीहरूलाई अन्य प्रयोजनमा रिजर्भ नपठाउन पनि व्यवसायहरूलाई निर्देशन दिइएको बताउनु भएको छ। लामो दूरीका सवारीमा दुईजना चालक राख्ने व्यवस्थालाई कडाईका साथ कार्यान्वयन गरिने उहाँको बाजा छ। वर्षापछिको राहत र उद्धारका लागि मौसम सुधार भएको मौसमविदले बताएका छन्। मौसम विभागका वरिष्ठ मौसमविद मिन कुमार अर्याल,
1: बाढीले डुबान गरेर र बाढी पहिरोले नदीहरू थुनिएर जुन खालको प्रभाव परेको छ, अब जस्तै मोनाङमा म्याग्दीमा पनि त्यसको प्रभाव परेको छ। त्यो प्रभाव चाहिँ अहिले रहला, तर त्यो राहत र उद्धारको लागि चाहिँ खास गरिकन अब मौसमले डिस्टर्ब गर्दैन।
0: अर्यालका अनुसार अब केही दिनका लागि मौसममा राम्रो सुधार हुने देखिएको छ। अब मनसुनको असर पनि कम पर्दै जाने उहाँको भनाइ छ।
1: गङ्गातिक प्लेन भन्छ, त्यो गङ्गातिक प्लेनमै रहेर निम्नचापीय रेखा पनि रहेको छ। यसको मतलब निम्नचापीय रेखा अहिले नेपालले जुन फोरकास्ट गर्छ त्यस पनि सरदर स्थानमै छ। त्यो सरदर स्थानमा भइसकेपछि अब नेपालमा मनसुनको प्रभाव त्यति धेरै पर्दैन।
0: चार महिनापछि ताप्लेजुङमा हवाई उडान सुरु भएको छ। ताप्लेजुङबाट कृष्ण फुरम्बो लिम्बु।
2: वर्षायाम सुरु भएसँगै भिजिबिलिटी कम भएपछि गत जेठ 22 गतेदेखि उडान हुन सकेको थिएन। सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीका अनुसार बारम्बार लागिरहने हुस्सु तथा कुहिरोले भिजिबिलिटी कम हुँदा ताप्लेजुङमा चार महिनासम्म उडान अवरुद्ध भएको थियो। उहाँका अनुसार यसअघिको सोमबार समेत उडान गर्ने सम्पूर्ण तयारी पूरा भए पनि अन्तिम समयमा आएर प्राविधिक समस्याका कारण उडान अवरुद्ध भएको थियो, जसका कारण प्रतीक्षालयमा घण्टौंसम्म बसेका ताप्लेजुङबाट काठमाडौँ प्रस्थान गर्ने 6 जना र काठमाडौँबाट ताप्लेजुङ आउने 12 जना यात्रु प्रभावित भएका थिए। अहिले मौसममा क्रमशः सुधार आएकाले उडान सुरु भएको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेशन इन्चार्ज नारायण कुमार कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार हाल ताप्लेजुङमा निगमको ट्विनेटर जहाज मात्र सञ्चालन हुँदै आएकाले वर्षायामको समयमा उडान प्रभावित हुँदै आइरहेको छ। जहाजमा आउने प्राविधिक समस्या र मौसम परिवर्तनले पटक पटक उडान अवरुद्ध हुँदा जिल्लावासी हवाई सुविधाबाट वञ्चित हुँदै आएका छन्। चार महिनापछि सुरु भएको उडानका कारण भने जिल्लावासी हर्षित भएका छन्। सोमबार ताप्लेजुङबाट काठमाडौँ 5 जना प्रस्थान गरेका छन् भने काठमाडौँबाट 13 जना यात्रु ताप्लेजुङ आएका छन्। ताप्लेजुङ स्टेशनका अनुसार हाल उडान तालिका समेत परिवर्तन भएका छन्। यसअघि साताको सोमबार, बुधबार र शुक्रबार हुँदै आएको उडान अवधिदेखि सोमबार, बिहिबार र शनिबारका लागि सारिएको छ। ताप्लेजुङबाट काठमाडौँ प्रस्थान गर्ने यात्रुका लागि हाल 12,070 रुपैयाँ भाडा दर निर्धारण गरिएको छ।
0: चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट एउटा गैंडा नारायणी नदीमा बगेर सुस्ता पुगेको छ। अन्दाजी 5 वर्षको गैंडा सुस्ता गाउँपालिका 4 आज बिहान देखिएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले गैंडा बगेर सुस्ता पुगेको सूचना पाए लगत्तै गैंडाको निगरानीको काम थालिएको बताउनु भएको छ। गैंडालाई डाट गरेर बेहोस बनाई ढुङ्गामा वा भारतीय बाटो हुँदै ल्याउने उहाँले बताउनु भएको छ। नारायण नदीमा शनिबार र आइतबार बाढी आउँदा तटीय क्षेत्रबाट गैंडा बगाएको जनाइएको छ। गएको वर्ष शनिबार र यस वर्ष हिजो र अस्तिको बाढीमा राप्ती नदीको मेगौली, खैरहनी लगायतका क्षेत्रमा बगेको गैंडा आफै उत्रिएको निकुञ्जले जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जमा 694 गैंडा रहेको पछिल्लो गणनामा उल्लेख छ। चितवनको नारायणी पुलमा राइनोज क्रुज जहाज बगेर अड्केपछि बन्द भएको आवत जावत नियमित गराइएको छ। सिडिओ गणेश अर्यालले जहाजका कारण केही समय आवागमन रोके पनि हाल खोलिएको बताउनु भएको छ। अर्यालले क्रुज हटाउने तयारी भइरहेको जानकारी दिनुभएको छ। जहाज बगेर पुलमा ठोकिँदा स्थानीय नेत्र पौडेल पनि हेर्न जानुभएको छ।
3: त्यो राइनो क्रुज ठ्याक्कै बाढीले बगाएको छ। त्यो पुलले पानीको बहाव बढेर पुलले गर्दा ठ्याक्क रोके हो यो पानी जहाजलाई, मान्छे छैन होला।
0: राइनोस क्रुजसिपका निर्देशक दीपक ढुङ्गेलले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बाँधेर राखेको जहाज ठूलो बाढी आएका कारण बगेको बताउनु भएको छ। क्रुजसिपको तौल 60 टनको रहेको छ। बीएफपीएस गोर्खा रेडियोमा अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
4: रेडियो, BFBS गोरखा रेडियो हो।

0: BFBs Gorka Radio Sunday and Sara Kari Krama Lami Chansrota, Yo Sami, Jasiri, Oiliku, Yo Sami Hami Namaste, UK Go Third Hour Maso, Rabishabini Mito Git Go Sadma, Purvis Karikaso, Duri Mazburi, Purvis Atikari Kawasma. समय 8 बजे 11 मिनट का एक गुसार आभिषा कार्यक्रम नमस्ते यूके हर एक सोमवार देखि शुक्रवार सम्म यूके टाइम बने 6:30 बजे देखि 9 बजे सम्म सुन्न सक्नुहुन्छ र अब पनि यो समयमा यो हप्ताको प्रश्न म राख्ने छु यो एउटा क्लिप म तपाईको समक्षमा राख्ने नि छु र गेस गर्न होला यो आवाज चाहिँ कसको हो
1: हजुर इट profession भन्दा चौथो profession मेरो हुन्छ भनेर मैले सोचे पनि थिएन बालकालमा मलाई लाग्छ कला प्रति मेरो झुका पहिले देखि केटाकेटी देखि नै थियो अनि 3 वर्षकै उमेरमा चाहिँ नि म professional classical dancing सिकेको र perform गरेको हुन्थे मेरो आमा कथक dancing गर्नु हुन्थ्यो सो आई फील बाय एन्ड लार्ज कला तीर चाहिँ नि मेरो झुकाव पहिले देखि नै थियो जस्तो लाग्छ हो त्यो मेरो कस्तो सिचुएसन थियो भने मेरो र क्यामेराको रिलेशन मलाई मन पर्यो अब यसलाई उहाँले मलाई सम्झाउनु भयो एकदम राम्रो उदाहरण दिनुभयो जुन कि म हमेसा रिपिट गरिरह हुन्छु उहाँले के भन्नुभएको थियो भने छोरी तँलाई भोलि गार्डनर माली पनि बन्नु छ भने दुनियाँको नम्बर वन बनेर देखाउनु कुनै पनि प्रोफेसन ठुलो सानो खराब नरखराब केही हुँदैन इट्स अप टु यु भनेर उहाँले मलाई भन्नुभएको थियो अनि म उहाँले यस भन्ने बित्तिकै ग्रिन सिग्नल दिने बित्तिकै देयर इज नो चान्स मेरो बुवा आमाले रोक्न सक्ने अनि त्यसपछि मैले आमालाई चाहिँ नि बर्थडे आइरहेको थियो तँलाई के गिफ्ट चाहिन्छ भन्दाखेरि मलाई गिफ्ट
0: र अवश्य पनि यो भोइस क्लिप सुनिसक्नु भएको छ कसको आवाज हो तपाईँले सही आन्सर गेस गर्नुहोला भन्न चाहन्छु र अवश्य पनि श्रोता केही क्षणमा तपाईँले पाउन सक्नुहुनेछ आजको इन्टरभ्यू फिचर पनि हुनेछ बिएफबी संवाद र वान आज गोर्खा वाइब्सको जुन ट्रेल वर्क उहाँहरूले गर्नुभएको थियो यी सम्बन्धी रहेको चाहिँ कुराकानी हुनेछ र पार्ट वान चाहिँ तपाईँले पाउन सक्नुहुन्छ 8:28 जाँदा भने पार्ट टू चाहिँ हुनेछ 9 बजेको लागि 13 मिनट बाँकी हुँदा र अब भने कार्यक्रम यसैको साथमा हामी फेरि पनि अगाडि बढ्ने नै छौँ श्रोता अहिलेलाई भने यो मिठो गीत म राख्ने नै छु तपाईँको समक्षमा स्वप्न सुमनको आवाजमा रहेको छ मेरो हजुर इन्जोय गर्नुहोला यो मिठो गीत पनि र हामी कार्यक्रमको केही क्षणमा भेट्ने नै छौँ

0: गोर्खा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि, होइन?
0: यो BFBS गोर्खा रेडियो हो।

0: नमस्ते, कार्यक्रम बिहेभियर संवादबाट म योगराज राईको। आज चाहिँ हामी ट्रेल वकर 2026 सम्बन्धी कुराकानी गर्दैछौँ। वान आरजेलका चारजना बहिनीहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ 100 किलोमिटरको दूरी पार गएर आज चाहिँ यहाँ स्टुडियोमा आउनुभएको छ। उहाँको अनुभवहरू सुनौँ। क्रमशः हाम्रो चाहिँ जिएम बहिनी हुनुहुन्छ प्रेमलता गुरुङ बहिनी, उहाँ त्यस्तै गएर हाम्रो शीला गुरुङ बहिनी हुनुहुन्छ, पहिला ब्रुनेमा पनि काम गर्नुभयो, अनि हाम्रो मार्टिना गुरुङ बहिनी एकदमै यङ्गेस्ट हुनुहुँदो रहेछ 2015 भन्नुभयो उहाँ, अनि हाम्रो प्रेमा घले गुरुङ बहिनी र चारजना बहिनीहरूसँग कुराकानी गर्दैछु। ल जिएम बहिनी नमस्कार है तपाईँलाई।
1: दाई नमस्ते, थ्याङ्क यू सो मच फर द इन्भिटेसन दाई।
0: थ्याङ्क यू, अनि कङ्ग्रेचुलेसन पनि, ट्रेल वकर भर्खरै कुद्नु भयो अस्ति 12 तारिक, कस्तो लागिरहेको छ? अब त सबै त्यो दुखेकोहरू हरायो होला होइन?
1: जे होस् एकदम रमाइलो एक्सपिरियन्स थाक्यो भन्दाखेरि अब निन्द्राले चाहिँ एकदम सतायो दाई। त्यसबाहेक चाहिँ त्यति साह्रो हामीले जुन अनुसारले ट्रेनिङ गरेको थियो त्यो अनुसारको चाहिँ हामीले बर्नआउट गर्न त्यति गरेनौँ, त्यही भएर नेक्स्ट डेदेखि नै हामी चाहिँ ब्याक टु आवर चोजमा चाहिँ हिँड्यौँ दाई।
0: हजुर, ट्रेनिङ सम्बन्धी अलिक पछि कुराकानी गरौँला। तपाईँ त पहिला नि 50K कुदिसक्नु भएको, साह्रै प्रब्लम थिएन होला होइन
1: दाई? यस्तो हो दाई, अब नेचुरल रनर र अब कोसिस गर्नेमा धेरै फरक हुन्छ। अब मैले चाहिँ फ्यु इयर्स ब्याक चाहिँ अलिकति रनिङ चाहिँ हेल्थले गर्दाखेरि अलिकति स्टप गरेको थियो दाई। पहिलाको 50K र अब अहिलेको 100 चाहिँ अब धेरै अन्तराल हुन्छ, उमेरले पनि धेरै इम्प्याक्ट हुन्छ दाई। त्यही भएर जे होस् अहिले अलिकति रनिङ छोडेको थिएँ बिचमा चाहिँ दाई, अहिले जे होस् फेरि सुरु भयो भन्नु पर्ला दाई। हजुर,
0: त्यही त पहिला साँपसँग कुदिरहेको देख्थ्यो। तपाईँले पहिला म्याराथनहरू कुद्नुभयो कुद्नु भएन सर्ट डिस्टेन्स?
1: कम्पिटिसनमा चाहिँ म चाहिँ गइनँ दाई, आफ्नै जे होस् बाहिर गएर आफैले इन्जोय गर्ने तरिकाले चाहिँ रनिङ हो दाई।
0: ल त शीला बहिनी आउनुहोस् र तपाईँलाई पनि वेलकम छ बिहेभियर्समा, बिहेभियर्सकै स्टाफ हुनुहुन्छ। थ्याङ्क यू भेरी मच अनि कङ्ग्रेचुलेसन।
2: थ्याङ्क यू दाई, नमस्ते।
0: धेरै
2: पछि भेट भयो,
0: त्यही त धेरै पटक भेट भयो। तपाईँ त नर्दर्न आर्यनतिर जानुभएको छ होइन, बुनाबनीको लामो समय बस्नु होइन?
2: हजुर, पहिला 6 वर्ष, त्यसपछि फेरि बाटी युके, फेरि 2 वर्ष अनि नर्दर्न आर्यन दाई।
0: यो यस्तो लामो डिस्टेन्स कुद्नु भएको थियो कि कुद्नु भएको थिएन पहिला?
2: थिएन दाई, धेरै भनेको 10K, यही ट्रेनिङको लागि चाहिँ कुद्यो भनौँ न 50 कुद्ने त के भन्नु, जगिङ र वक गरेर 50Kसम्म चाहिँ, त्यसपछि त एकैचोटि अहिले यही मेन 100K।
0: अनि कस्तो हुँदो रहेछ यस्तो लङ डिस्टेन्स, अलिकति अनुभव सुनाउन तपाईँको पनि जर्नीको?
2: त्यो मेन्टली प्रिपेयर भएर नि होला दाई 100K पुरा गर्नुपर्छ भनेर, मलाई त रमाइलै भयो दाई।
0: कतिको थाकेको अनुभव भएको छ?
2: अहिले त छैन दाई, त्यो दिनमा त थियो, तर त्यसपछि त ठिकै छ दाई। हामी
0: बिहेभियर्समा कति काम गर्नु पुर्ण तपाईँले?
2: अलिक 2 वर्ष त भएन दाई, अलमोस्ट 2 वर्ष हुनलाई चाहिँ आई थिङ्क 3-4 महिना कम होला सायद।
0: अनि लाल साहबसँग काम गर्दाको अनुभव कस्तो छ त? कतिको स्ट्रिक हुनुहुन्छ
2: लाल दाई? हजुर दाई, राम्रो हुनुहुन्छ, आई मिन बाइबुक हुनुहुन्छ अलि, तर काम गर्ने रमाइलो भयो एक्सपिरियन्स एकदमै। हजुर,
0: टाइममा टकटक पुग्नु पर्छ नि होइन?
2: टाइममा एकदमै, हजुर, तपाईँको त्यो क्यासनदेखि लिएर सबै।
0: ओके, हुन्छ बहिनी, अहिले फेरि कुराकानी गर्छु। हस् दाई। ल त मार्टिना बहिनी, हाम्रो सानो बहिनी, कलिलो बहिनी होइन, बिहेभियर्समा काम गर्नुभएको, वेलकम छ है त।
3: हजुर दाई नमस्ते, थ्याङ्क यू।
0: यहाँ आउनुभएको थियो कि थिएन?
3: हजुर, फर्स्ट टाइम, पहिला लास्ट इयर आएको थिएँ।
0: अनि बुढामा कति काम गर्नु बिहेभियर्समा?
3: 3 वर्ष नै भनौँ दाई मेरो चाहिँ।
0: तपाईँको प्रोग्रामहरू कहिले काहीँ त सुन्थेँ, कस्तो अनुभव रह्यो त बिहेभियर्समा काम गर्दाको चाहिँ?
3: एकदमै रमाइलो, अहिले सोच्ने हो भने चाहिँ फेरि पनि गर्थ्यो होला जस्तो लाग्छ।
0: फेरि अझै मौका छ नि, तपाईँहरू फेरि बुढा जान सक्नुहुन्छ होइन? ल 100 किलोमिटर चाहिँ कस्तो लाग्यो त तपाईँको, अलिकति अनुभव सुनाउन, पहिलोचोटि होला यति लामो डिस्टेन्स होइन?
3: हजुर, पहिलोचोटि नै हो भन्दा नि, ट्रेनिङमा चाहिँ हामीले 50 किलोमिटरसम्म गरेको थियौँ अनि 100 चाहिँ फर्स्ट टाइम नै हो। फिजिकली अलिकति गाह्रै भयो थियो मलाई चाहिँ, अब बिस्तारै बिस्तारै रात पर्दै जाँदा, चिपिँदै जाँदा चाहिँ अलिक मेन्टली पनि गाह्रै हुने रहेछ, त्यस्तो अनुभव भयो, तर अल इन अल रमाइलो भयो।
0: तपाईँ सबैभन्दा कलिलो बहिनी होइन?
3: हजुर।
0: ल हाम्रो प्रेमा बहिनी, तपाईँलाई पनि वेलकम छ अनि कङ्ग्रेचुलेसन है त।
4: धन्यवाद दाई।
0: ल तपाईँको अनुभव पनि सुनाउ न, तपाईँ त पक्का एथलेटिक बडी छ, तपाईँको जिउ छ होइन, साह्रै पढेन होला होइन?
4: हजुर, होइन, 100 किलोमिटर भनेको सानोतिनो कुरा होइन, होइन, अनि मेरो टिम मेम्बरलेहरू सबैजनाले भन्नुभए अनुसार हाम्रो सबैको एक्सपिरियन्स चाहिँ फर्स्ट टाइम एक्सपिरियन्स रमाइलो भयो, मेमोरेबल भयो भनौँ, पछि पछि अब वर्षौँ पछि चाहिँ यसो भेटघाट गर्दाखेरि ओहो हामीले यस्तो गरेको थियो कुराकानी गर्दाखेरि चाहिँ रमाइलो हुन्छ सम्झेर हेर्दा।
0: यति लामो डिस्टेन्स त अभियसली कुद्नु भएको थिएन होला होइन?
4: अभियसली नट, मार्टिनाले भने जस्तै हामीले 50Kसम्म चाहिँ ट्रेनिङ चाहिँ गरेको थिएँ। मलाई पर्सनली भन्दाखेरि चाहिँ मलाई चाहिँ आई थिङ्क मैले चाहिँ मेबी 100% अलिक दिन पाएन कि जस्तो फिल भएको थियो, मेबी अलिक पुस गरेको भए टाइमिङ अलि राम्रो नै हुनसक्थ्यो जस्तो लागेको थियो, तर अभियसली लाइक एभ्री वान सेड अब टिम इभेन्ट हो होइन, गर्दाखेरि आफ्नो टिमसँग हिँड्नुपर्छ, मैले चाहिँ फिजिकली मेबी अलिक बेटर गर्न सक्थेँ कि जस्तो लागिरहेको थियो।
0: नेक्स्ट टाइम कुद्नु भयो भने
4: होइन, ए या फर्स्ट इयर मेबी नट इमिडिएटली, नेक्स्ट इयर चाहिँ नहुनसक्छ, तर आफ्टर कपल अफ इयर्स।
0: जिएम बहिनी अलिकति टिमको कुराकानी गरौँ, अलिकति टिम चाहिँ कसरी बनाउनु भयो त? ल हामी कुद्ने भने त्यसो बनाउनु भयो कि कसरी सायद भयो
1: हजुर दाई. यसको क्रेडिट चाहिँ म हाम्रो टिम क्याप्टन शिलालाई भन्न चाहन्छु. शिलाले चाहिँ ल यसरी अब कहाँ कहाँ अब उसले खोजेर अनि दिदी यसरी ट्रेल वक गर्ने हो भन्ने कुरा गरेको थियो. फेरि मेरो चाहिँ अलिकति इन्जुरीले गर्दा चाहिँ अब गर्न त मन लाग्यो.
0: इन्जुरी भन्नु कस्तो खुट्टाको?
1: मेरो अर्थराइटिस छ दाइ, नि अर्थराइटिस छ. त्यही भएर अब अर्थराइटिस भएपछि त इम्प्याक्ट त अब कुदाइले त अलि नराम्रै असर पर्छ. तर अब पहिलादेखि नै अब प्रेमा म भन्ने चाहिँ अब बिचरा अब हामी पहिला पहिला दिदीहरूले गर्नुभएको थियो. अब 14 वर्ष अगाडि दिदीहरूले गर्दाखेरि चाहिँ वा हो भनेर हामीलाई नि गर्ने इच्छा चाहिँ जागेको थियो. तर सबै अब आफ्नो कारणवश चाहिँ गर्न पाथेन दाइ. कहिले मुभमेन्ट कहिले कता होइन अब आफ्नै उसले गर्दाखेरि चाहिँ गर्न पाथेन. तर शिलाले अघि मैले भने चाहिँ दिदी ट्रेल वक गर्ने हो भनेर चाहिँ कुरा निकाल्यो. अनि त्यसमा चाहिँ मैले चाहिँ फर्स्टमा चाहिँ म चाहिँ नगर्नु पर्ला किनभने यो टिम हो, टिमले गर्दाखेरि अलिकति टिम डाउन हुन्छ होला मैले गर्दाखेरि भन्ने कुरा गरेँ. तर अब पछि कुरा गर्दै गर्दै जाँदाखेरि चाहिँ होइन दिदी गरौँ, इट्स नाउ अर नेभर भनेर भन्यो. अनि त्यसपछि चाहिँ मलाई पनि ओके वाइ नट भनेर चाहिँ मैले सुरु गरेँ. प्रेमा अलरेडी टिममै थियो दुईजना. अनि त्यसपछि चाहिँ अनि मार्टिनाको नि कुरा हुँदै थियो. अनि पछि मार्टिनाले नि ओके भनेर चाहिँ जे होस् टिम खडा भएको दाइ.
0: ल शिला बहिनी तपाईँ आउनुहोस्, तपाईँले इग्नाइट गर्नुभएको रहेछ किन गर्नुपर्छ भन्ने ट्रेल वर्कर चाहिँ सोच भयो त, ल अलिकति सुनाऊ त.
3: मलाई खासमा चाहिँ पर्सनली आफै पनि गर्नु मन थियो दाइ, त्यो कोभिडको बेलामै गर्नु मन थियो कि त्यतिखेर. तर कोभिडको भएर पनि फेरि ब्रुनाई मुभ त्यसपछिको त्यो के भएर त्यो बेला भएन. त्यसपछि ब्रुनाई मुभ भइहाल्यो अनि यहाँ आएपछि दिदीले पनि कुरा गर्नुभएको थियो कि. अनि अभियसली दिदी पनि इन्ट्रेस्टेड हुनुहुन्छ भनेपछि त टिम त बन्ला नि आरजेआरमा भन्ने भयो. अनि त्यसरी नै बन्यो भनौँ न, हाम्रो दिदीले भन्नुभयो यसरी नै हामी टिम बन्यो. मार्टिना चाहिँ अब अभियसली हामी ब्रुनाईमा सँगै काम गरेको अनि उसलाई पनि यसो इन्ट्रेस्टेड छौ तिमी.
0: बिचरा 12-13 वर्ष देखिँदै
3: सबसे यङ हो नि दाइ, 15 इन्टेक त भयो है. हजुर, ऊ चाहिँ त्यसरी आयो टिममा अनि हामी चारजना. अनि अब रजनी दिदी त अभियसली होइन, उहाँ त एकदम
0: फिटभन्दा फिट हुनुहुन्छ होला, उहाँ त होइन भाइलाई पनि जित्नुहुन्छ होला उहाँले त.
3: त्यसरी नै भन्यो भनौँ न टिम.
0: त्यो रेजिस्ट्रेसन प्रक्रिया चाहिँ के रहेछ अनि कति जति उठाउनु भयो तपाईँले?
3: 24 सो फार 24 100.
1: हजुर, हिजो रातिसम्म जाँदै थियो बिचरा हाम्रो मेम साहबहरू दिदीहरूले पहिलाको दिदीहरूले चाहिँ हाल्दै हुनुहुन्छ.
0: 300 भन्दा एभ उठाउनु पर्छ नि होइन रेजिस्टरको लागि, टिमको लागि
3: पर टिम मेम्बर तिर्नुपर्छ दाइ. त्यो चाहिँ 75 इच तिर्यो हामीले चाहिँ. यस्तो रहेछ, अर्ली बर्ड रेजिस्ट्रेसन गर्यो भने चाहिँ 65 इच पर पर्सन. अनि च्यारिटी वाइज चाहिँ तपाईँको 300 मिनिमम टार्गेट पर पर्सन बुझाउने. त्यसपछि चाहिँ बियन्ड द्याट तपाईँले जति उठाए पनि हुन्छ. रजिस्ट्रेसन फी चाहिँ मैले अघि भने नि त्यो 65 हो के अरे रियलमा चाहिँ, तर पछि गऱ्यो भने चाहिँ 75 पर पर्सन पर्छ क्या. त्यो अर्ली भन्दा पछि रजिस्टर गर्यो भने चाहिँ
0: रजिस्टर त त्यो वेबसाइटमा जाने जिडब्ल्युटीको त्यहीँ गर्ने होला होइन?
3: हजुर दाइ, त्यहीँबाट गर्ने हो. अनि सपोर्ट क्रू पनि तपाईँले रजिस्टर गर्नुपर्छ दुईजना.
0: तपाईँले चाहिँ ट्रेनिङ कसरी गर्नुभयो त? तपाईँले सामूहिक ट्रेनिङ गर्न पाउनु भएन होला?
4: दिदीले भन्नुभयो जस्तो, प्रेमला दिदीले भन्नुभयो जस्तो, अब हामी त नेबर पनि हो क्या, नेक्स्ट टू नेबर गर्दाखेरि हाम्रो चाहिँ ट्रेनिङ भइरहेको थियो निकै अगाडिदेखि भन्नु पर्ला. अनि मेरो पर्सनल उसमा चाहिँ अब दिदी पनि अब जिममा एक्टिभ हुनुहुन्छ होइन, फिजिकली जिम गइराख्नुहुन्छ. अनि म पनि त मैले पनि म आफै पर्सनल ट्रेनर पनि हो त है, गर्दाखेरि मलाई
0: पर्सनल ट्रेनर.
4: हजुर दाइ,
0: केको ट्रेनर?
4: फिजिकल ट्रेनर लाइक सर्टिफाइड नै.
0: सर्टिफाइड
4: हजुर, 10 विक्सको कोर्स गरेर सर्टिफिकेट पनि छ मसँग, क्वालिफाइड भन्नु पर्यो. अनि मैले चाहिँ अहिले के गर्न सक्छु भने म चाहिँ अब सेल्फ इम्प्लोइड क्लाइन्टहरू लिएर 1-to-1 ट्रेनिङ पनि गराउँछु. गर्दाखेरि त्यो गर्दाखेरि फिजिकली भन्दाखेरि यस अभियसली 100 किलोमिटर भनेको सानोतिनो कुरा होइन, यस च्यालेन्जिङ थियो. अब इट वाज अल अबाउट मेन्टल गेम होइन. अनि फिजिकली चाहिँ फिट नै छु भन्नु पर्दा थिएँ.
0: तपाईँको बडीले देखाउँछ.
4: धन्यवाद दाइ.
0: अनि बहिनी यो लोगो पनि बनाउनु भएको रहेछ, यसको बारेमा अलिकति सोध्न मन लाग्यो.
3: ए दाइ, त्यो ग्रुपको नेम डिस्कसनमा चाहिँ हाम्रो ग्रुपमा के राख्ने भन्ने कुरा आयो. अनि सुरुमा चाहिँ अब 1 RJ भएपछि 1 RJ त हुने भयो. त्यसपछि चाहिँ अब अभियसली हामी गुर्खा वाइफ्स, 1 RJ गुर्खा वाइफ्स होइन. हजुर, त्यो भयो. त्यसपछि चाहिँ त्यसबाहेक पनि अब केही त थपौँ जस्तो लागेर चाहिँ अनि हामीले चाहिँ SPMP भनेर एड गरेको थियो कि. त्यो चाहिँ के भयो भने हाम्रो नामको इनिसियल पनि हो त्यो. अनि त्यसको लागि चाहिँ फेरि मिनिङ त्यो एब्रिभिएसन सोच्दाखेरि चाहिँ हाम्रो मिल्यो भनौँ न एक प्रकारले. अनि एस फर स्ट्रेन्थ, त्यो चाहिँ म भएँ. त्यसपछि चाहिँ पावर, अनि जुन चाहिँ हाम्रो रजनी दिदी
4: होइन त्यसपछि मार्टिना एमको चाहिँ माइन्डसेट पनि इक्वली चाहियो हाम्रो 100 किलोमिटरको लागि. लास्टमा चाहिँ पर्सिभरेन्स चाहिँ हाम्रो प्रेमलता दिदी गरेर चाहिँ एसपिएमपी राखेको थियो अनि हाम्रो लोगो बनाउँदैछ सेम त्यो खुकुरी क्रस आरजिआरको अनि तल आएको ठाउँमा चाहिँ हामीले चाहिँ यसलाई नै मिलाएर लेखेको थिएँ क्या. तपाईँले देख्नुभयो भने चाहिँ बुझ्नुहुन्छ. अनि सेम वे हाम्रो टी सर्टको लोगोमा पनि त्यो चाहिँ निरज भाइले चाहिँ दिनुभयो क्या फ्रिडम जसरी गरे पनि. अनि युजली भाइको चाहिँ सनसाइन मोर्गेजको कलर चाहिँ त्यो अरेन्ज हुन्थ्यो नि त. यसपालि चाहिँ भाइले त्यो फ्रिडम पनि हामीलाई फुल्ली दिएकोमा चाहिँ म एकदम थ्याङ्कफुल छु. जुन चाहिँ मैले व्हाइटमा चेन्ज गरिदिएँ उहाँको स्पोन्सर अनि पछाडि चाहिँ हाम्रो त्यही नाम भएको लोगो राखेको थियो दाइ.
0: हजुर बहिनीहरूसँग कुराकानीलाई यतिमै रोकौँ. अब दुईवटा गीत ब्याक टु ब्याक सुन्छौँ र त्यसपछि उहाँहरूको ट्रेनिङ कसरी बिल्ड अप गर्नुभयो र ओभरअल एक्सपिरियन्स

সবাই বুঝছে মলাই ছালে মালে ভাই দেশ সবাই বুঝছে মলাই।

देशको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन, कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा NHS.UK मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

0: यो BFBS गोर्खा रेडियो हो।
1: हजुर, यो BFBS गोर्खा रेडियो नै अहिले BFBS संवादमा चाहिँ हाम्रो 1RJ का चारजना बहिनीहरू जसले चाहिँ 2026 को ट्रेल वकरमा भाग लिएर चाहिँ दुरी पार गर्नुभयो, उहाँहरूसँग कुराकानी गरिरहेका छौँ। अब सेकेन्ड पार्टमा चाहिँ बाँकी कुराकानी गर्नेछौँ। ल जिएम बहिनी, फेरि वेलकम छ है त।
2: हजुर दाई, थ्याङ्क यू दाई।
1: तपाईँको पनि अलिकति ट्रेनिङ कसरी बिल्डअप गर्नुभयो भने त अघि बहिनीले पनि भन्दै हुनुहुन्थ्यो पहिलो पार्टमा।
2: हजुर दाई, ट्रेनिङ चाहिँ अब एज अ ग्रुप चाहिँ हामी चाहिँ अब बिस्तारै 20K स्टार्ट गऱ्यौँ हामी तिनजनाले चाहिँ। त्यो पनि अब हामीले धेरै अगाडि त गरेनौँ। आई थिङ्क वी रेजिस्टर्ड एन्ड अफ अप्रेलमा, अनि मेको सेकेन्ड थर्ड विकबाट चाहिँ हामीले ट्रेनिङ स्टार्ट गऱ्यौँ। त्यसमा चाहिँ अब हाम्रो एडमिन टिम, अब जस्तै हाम्रो हस्बेन्डहरूले चाहिँ सपोर्ट गर्नुभयो अब कस्तो खालको रुट हुन्छ भने, किनभने उहाँहरूले अलरेडी गरेको भएर पनि, जस्तै बबिनले चाहिँ पहिला अब तिनचोटि गरिसक्नु भएको हो।
1: तिनचोटि सबले?
2: हजुर, तिनचोटि पहिल्यै गरिसक्नु भएको भएर, अनि कस्तो रुट हुन्छ भनेर चाहिँ जे होस् हामीलाई चाहिँ बाटोहरू देखाउँदै अलिअलि कसरी कुद्नुपर्छ।
1: तपाईँको गाउट रहेछ अर्थराइटिस, साबले चाहिँ के भन्नुभयो त? बुढी अब तिमी नकुदा भन्नुभयो कि अझै इन्करेज गर्नुभयो?
2: यदि कुद्ने हिसाबमा चाहिँ बबिनले चाहिँ अलिकति इम्प्याक्ट हुनसक्छ आफ्टर म्याच अब इन्जुरीको, त्यसमा चाहिँ अलिकति विचार गर्नु भन्नुभएको थियो। तर अब हामीले अब एकताल सोचेपछि त सपोर्ट त डेफिनेटली गर्नुभयो होइन, उहाँले एकदमै सपोर्ट गर्नुभयो। पछि चाहिँ कसरी कुद्नुपर्छ, कस्तो खालको सुज लाउनुपर्छ, गियरहरू भनेर चाहिँ एकदमै हेल्प गर्नुभयो।
1: त्यो नयाँ स्विच अलिकति कम्फर्टेबल हुँदैन होला, अलिक पुरानो टाइपको लाउनु पर्यो होइन?
2: हजुर दाइ, ब्रेक त गर्नु पर्यो। हजुर
1: ल, अब हाम्रो शिला बहिनीको अनुभव सुनाउनु, ट्रेनिङ कसरी गर्नुभयो त? नदे नाले पनि गरे आउनुभयो कि कसरी गर्नुभयो त?
3: मैले चाहिँ यसमा चाहिँ धेरै मान्छेलाई धन्यवाद दिनु छ दाइ। सुरुमा प्रेमादीले पनि मलाई मतलब वान्स अलिकति लङ रन गरेपछि चाहिँ मेरो राइटपट्टि हुने अलिक धुन थालेँ कि, अनि दिदीले मलाई पर्सनलाइज त्यो लोवर बडी वर्कआउट पनि पठाइदिनु भयो, त्यो मैले गरेँ होइन। त्यसबाहेक चाहिँ मैले प्रिभियस गरेको साथीहरूको एक्सपिरियन्स सुने, अनि इभन ब्रुनाईमै काम गर्दै हुनुहुन्छ एउटा पिटी भाइ होइन, गगन भाइ भने, उहाँले मलाई पर्सनलाइज एक्सर्साइज पनि प्लान गरिदिनु भएको थियो कि कसरी गर्ने के गर्ने, मतलब लङ इन्ड्योरेन्सको लागि। त्यसपछि अर्को धन्यवाद दिनुपर्ने मान्छे चाहिँ बसन्त दाई हुनुहुन्छ, उहाँले पनि पहिला गर्नुभएको रहेछ, उहाँले पनि मलाई उहाँको एक्सपिरियन्स र सेम है ट्रेनिङ कसरी गर्ने विकली भनेर पठाइदिनु भएको थियो। त्यसबाहेक चाहिँ अब टिममा दिदीहरूले यता
1: रनिङ
3: भीमले लग्यो मलाई, मोन माउन्टेन लग्यो नि हाइक गर्नलाई, धेरैचोटि मोन माउन्टेन गएँ, अनि दिदीले भने जस्तै मतलब सामानहरू के चाहिन्छ त्यो जुटाइदिने चाहिँ सबै भीमले नै हो।
1: ल सानो मार्टिना बहिनीको अनुभव सुनाउ, तपाईँको ट्रेनिङ रेजिम चाहिँ कस्तो थियो?
4: ट्रेनिङ मैले चाहिँ जिरोबाटै स्टार्ट गरेको भनौँ त है, म खासै त्यस्तो कुद्ने मान्छे चाहिँ होइन, अनि अब रेजिस्टर गरेपछि चाहिँ अब तात्तिनुपर्छ भनेर दिदीहरूसँगै, प्रेमा दिदी र प्रेमलता दिदीसँगै डोभरबाट घरिघरि फोक सुनाउने गरी दिदीहरू डोभर आउनुहुन्थ्यो, त्यसरी नै हामीले सँगैसँगै ट्रेनिङ गऱ्यौँ।
1: अनि प्रेमा बहिनी रुट चाहिँ कस्तो रहेछ त 1 किलोमिटरको?
5: मलाई त साह्रै मन पर्यो, अब जस्ट उज्यालो हुँदाखेरि डे टाइममा चाहिँ निकै इन्जोय गर्यो हामीले, पछि राति पर्दै जाँदाखेरि चाहिँ अलिकति अँध्यारो हुँदै गयो, हेड टच मात्रै बाँडेर प्लस अब जिउ पनि थाक्दै गयो, गर्दा त्यो चाहिँ अलिकति गाह्रो भयो थियो, नत्र त्योभन्दा अगाडि त एकदम रमाइलो थियो, वेदर पनि एकदमै राम्रो थियो त्यो दिनमा चाहिँ, वेदरले पनि साथ दिएको थियो,
1: सिनेरीहरू पनि एकदमै सिनिक छ नि होइन त्यो बाटो त
5: एकदमै राम्रो। हामी जस नभन्दै हामी कहिले अगस्तको जस 2-3 हप्ता अगाडि चाहिँ हामी यसो रेखी जाऊँ न त भनेर हामी चाहिँ गएको थियो हेर्नलाई, गर्दाखेरि हामी 30 किलोमिटर जति चाहिँ त्यतिखेर पनि कुदेको थियो त्यही सेम रुटमा, त्यतिखेर नि रमाइलो भएको थियो, गर्दाखेरि एक्चुअल डेमा त झन् रमाइलो भयो।
1: बहिनीलाई चाहिँ कस्तो लाग्यो त, कति सिनिक लाग्यो, अनि बाटो कस्तो रहेछ, अप एन्ड डाउन नै होला त्यसै पनि?
2: हजुर दाइ, अब सुने अनुसार अरूहरूले अब भने अनुसार चाहिँ एकदमै अप एन्ड डाउन छ भन्ने कुरा भयो, जे होस् एकदमै हाम्रो प्रेमाले भने चाहिँ एकदमै रमाइलो, एकदम सिनिक भ्यू, डे टाइम एकदमै रमाइलो भयो दाइ। अनि त्यही माथि अब 2-3 दिन अगाडि, अब जुन इभेन्ट हुनुभन्दा 2-3 दिन अगाडि चाहिँ पानी परेको भएर अलिकति ग्राउन्ड पनि मलाई सफ्ट फिल जस्तो लाग्यो, सबैजना अब माहौल अब अर्कै हुन्छ, धेरै मान्छे हुँदाखेरि मान्छेहरूसँग बोल्दै जाँदाखेरि है यो कारणले आएको भन्दै गफ गर्दै जाँदाखेरि चाहिँ झन् इन्भाइरोमेन्ट नै अर्कै भयो दाइ। रुट गाह्रो हुँदा हुँदा पनि जे होस् मान्छेहरूसँग गफ गर्ने, अनि अरूहरू पनि अब स्ट्रगल गरिरहेको इन्जोय गरिरहेको देख्दाखेरि आफूले पनि गर्न सक्छ भन्ने हिसाबले चाहिँ जे होस् मलाई त इन्जोय भयो दाइ। अनि अघि बहिनीले भने चाहिँ अब नाइट टाइम त अभियसली अब जसलाई नि गाह्रो हुन्छ, अब कुद्ने भन्दा नि हिँड्ने बढी भयो अलिकति, त्यसमा पनि बिहान पखतिर चाहिँ हल्का पानी पर्यो, तर थ्रु आउट द डे भनौँ न इभेन्टमा चाहिँ वेदरले एकदमै हामीलाई चाहिँ साथ दिएको दाइ त्यस एकदम राम्रो एकदम रमाइलो
1: बाटोमा यसो अलिकति घन्टा हेड डाउन पनि गर्नुभयो कि
2: हामी गरेनौँ दाइ त्यही एकछिन चेक पोइन्ट सकेपछि चेक पोइन्ट एउटा चेक पोइन्ट सकेपछि चाहिँ फिनिस लाइनमा चाहिँ हामी एकछिन रेस्ट गर्ने अनि खानु पनि खाने अनि फेरि क्यारी अन गरेको दाइ हजुर हेड डाउन चाहिँ हामीले गरेनौँ दाइ
1: ल शिला बहिनी अब तपाईँको अलिकति अनुभव सुनाउ बाटोको त्यसपछि त्यो मेडल थाप्दाको मोमेन्ट चाहिँ कसरी सम्झिनुहुन्छ
3: म चाहिँ खास गरी अगस्तमा नै आएको थिएँ कि दाइ यहाँनिर कम्पेयर टु नर्दनआन भन्ने हो भने चाहिँ सिनिक चाहिँ लागेन मलाई त्यहाँ त अब एकदम राम्रो थियो अभियसली वेदर पनि त्यहाँ अलिक कुल छ नि त यहाँभन्दा अनि म अगस्तमा आउँदाखेरि चाहिँ ट्रेनिङ गर्दा चाहिँ 30 degrees थियो मलाई त एकदम गाह्रो भएको थियो त्यसमा त एकदम ड्राई अनि रुट पनि अप एन्ड डाउन फेरि त्यो ग्रेभल भएको बाटो मलाई चाहिँ एकदम मन परेको थिएन तर भन्दैमा यसपालि जाँदाखेरि चाहिँ डिफ्रेन्ट भयो मलाई एकदम रमाइलो लाग्यो त्यही भएर जो कोही पनि यदि ट्रेल वक गर्दैछ भने चाहिँ अगाडि गएर रुट चाहिँ हिँड्नु पर्दो रहेछ क्या त्यसपछि मलाई त्यस्तो गाह्रो फिल भएन कि यसपालि अवश्य टिमसँग गरेर पनि होला अनि दिदीले भन्नुभएको जस्तै अरू मान्छेहरू पनि थियो अनि सँगसँगै गर्दा चाहिँ रमाइलो भयो मेडल थाप्दा चाहिँ एकदम रमाइलो भयो दाइ अलिअलि इमोसनल पनि भयो कि जस्तो फिल पनि भयो
1: आँसु झऱ्यो क्या
3: आँसु त झरेर दाइ आँसु चाहिँ झरेर तर म त एकदम खुसी थिएँ मेरो फोटोहरू पनि जाँदा पनि हाँसिरहेको छु म त
1: तपाईँको त्यो एपिरेन्स उनी त्यस्तै छ नि त एपिरेन्स
3: हजुर दाइ
1: एकदमै प्राउड पनि हुनुहुन्छ होला एउटा गुड कजको लागि कुद्नु भयो होइन
3: हजुर एकदमै प्राउड छु दाइ अब अभियसली टाइम चाहिँ अब अझै त्योभन्दा राम्रो हुन सक्थ्यो हाम्रो होइन तर स्टिल मलाई त्यसमा रिग्रेट पनि छैन गिल्टी फिल पनि छैन किनभने एज अ टिम
1: इट्स नट अल अबाउट टाइमिङ इट्स अल अबाउट व्हाट यू डिड हो नि त
3: हजुर सबैजना चारैजना फिनिस लाइनमा कम्प्लिट गर्नु नै ठुलो कुरा भयो मेरो लागि चाहिँ एकदम खुसी लागेको छ दाइ हजुर
1: ओके मार्टिना बहिनी ल तपाईँको अनुभव सुन्नु त्यो रुटहरू कस्तो लाग्यो अनि त्यो मेडल थाप्दाको क्षणलाई कसरी सम्झिनुहुन्छ
4: सुरुवातको रुटहरू त एकदमै सजिलो लागेको थियो अब फिजिकल्ली अब एकदम एक्टिभ भएर पनि होला सायद तर पछि पछिको रुटहरू चाहिँ गाह्रो नै थियो मेन चाहिँ चेक पोइन्ट 6-7 र 8-9 चाहिँ मलाई एकदमै च्यालेन्जिङ लागेको थियो मेरो एक्सपिरियन्समा चाहिँ
1: उकालो थियो
4: हजुर उकालो पनि थियो त्यही माथि अब इन्जुरी भएर पनि अलिकति गाह्रै भएको थियो तर अनि लामो पनि थियो त्यो डिस्टेन्स चाहिँ
1: अहिले ठिकै छ तपाईँको सबै
4: हजुर ठिकै हुँदैछ दाइ
1: कुद्ने कि नकुद्ने
4: अब फ्युचरमा बिस्तारै रिकभर भएर मेबी हजुर
1: अनि त्यो मेडल थाप्दा चाहिँ कस्तो लाग्यो तपाईँलाई
4: प्राउड त अभियसली भइ नै हालिन्छ अलिकति इमोसनल पनि किनकि एट वान पोइन्ट चाहिँ मैले चाहिँ अब ह्याप्पी दिउँ कि जस्तो नि सोचेको थिएँ होइन अब सबैजना टिममा पुग्यौँ भन्दा चाहिँ मलाई चाहिँ एकदमै खुसी लागेको थियो अब त्यो भोक निन्द्रा प्यास सबै हराइसकेको थियो भनौँ
1: अनि एडमिटको कतिको महत्त्व हुँदो रहेछ त्यस्तोमा चाहिँ अब एडमिट गर्न त हुँदैन होइन चेक पोइन्ट जाँदा भाइहरूले पुरा पर्खिराख्नु भएको थियो होला अब दाईहरूले
4: हजुर एडमिनको ठुलो हात छ भन्छु म चाहिँ दाइ यो पुरा हुनुमा चाहिँ हाम्रो चाहिँ
1: ल प्रेमा बहिनी तपाईँको पनि त्यो मेडल थाप्दाको अनुभव सुनौ अब तपाईँ त फिटमा चाहिँ फेरि पछि पनि कुद्नुहुन्छ होला होइन
5: हजुर दाइ मेडल थाप्दाखेरिको एक्सपिरियन्स चाहिँ मेरो यहाँ दिदी बहिनीहरूले भने जस्तै अब प्राउड मोमेन्ट इमोसनल पनि गर्दाखेरि त्यही छ
1: अब यो लङ डिस्टेन्समा चाहिँ फिट भएर मात्रै हुँदैन मेन्टली पनि प्रिपेयर हुनुपर्छ भन्छन् त्यो महसुस हुन्छ तपाईँलाई
5: हजुर एक्ज्याक्टली त्यो नै हो मेन्टल गेम हो किनभने आफ्टर जति जो जति नै फिट किन नहोस् मान्छे होइन एथलेटिक जो पनि हुँदाखेरि अब आफ्टर 50K चाहिँ बडीले चाहिँ टोटली गिभ अप गरिसकेको हुन्छ जसैको मेरो दुख्दैन म थाक्दैन भन्ने मान्छे जसै डेफिनेटली थाकेकै हुन्छ त्यसपछिको चाहिँ रिमेनिङ चाहिँ इट्स अल अबाउट मेन्टल गेम होइन मेन्टली को चाहिँ स्ट्रङ हुन्छ त्यही हो जस्तै मार्टिनाले अघि भनिसक्नु भयो होइन जस्तै उसले पनि अब इन अ टाइम उसले गिभ अप गरौँ कि जस्तो लाग्थ्यो तर उसले मेन्टली स्ट्रङ बनायो आफूलाई गर्दाखेरि उसले फिनिस पोइन्टसम्म उसले पुरा गर्यो होइन त्यो मेन्टली सबै प्रिपेयर हुने
1: ल बहिनी थ्याङ्क यू कङ्ग्रेचुलेसन
5: धन्यवाद
1: हजुर ल मार्टिना बहिनीलाई पनि कङ्ग्रेचुलेसन फेरि अर्को पटक कुद्नु होला है त
4: थ्याङ्क यू सो मच
1: ल शिला बहिनीलाई धेरै धेरै धन्यवाद फेरि आयोजना गर्ने कि भयो
3: ए गर्ने दाइ होइन टिम बनिसकेको मतलब इन्ट्रेस्टेड मान्छेहरू आएर चाहिँ भनेर कुरा गरिरहेको छ हजुर दाइ
1: ल त राम्रो गर्नु होला है
3: थ्याङ्क यू
1: ल जिएम बहिनी तपाईँ सिनियर लेडी हुनुहुन्छ अब तपाईँले बहिनीहरूलाई लुगा अप्ठ्यारो गएर चाहिँ गर्नुभयो के भन्नुहुन्छ सम्पूर्ण तपाईँको टिमलाई अनि एडमिन टिमलाई
2: हजुर दाइ आजसम्म चाहिँ अब हामीले चाहिँ 700+ pounds चाहिँ उठाएको छ दाइ यसरी जो जसले हामीलाई अब हाम्रो टिमको लागि चाहिँ सपोर्ट गरेर यसरी जेनरस एमाउन्ट चाहिँ स्पोन्सर गरिदिनु भएकोमा चाहिँ उहाँ सबैलाई धन्यवाद दिन चाहन्छु त्यसैमा सबभन्दा ठुलो थ्याङ्क यू चाहिँ म हाम्रो एडमिन टिम जस्तै अब मेरो हस्बेन्ड मेजर भविन्द्र अनि मेजर हाम्रो प्रेमा बहिनीको हस्बेन्ड हुनुहुन्छ मेजर गिरी भाइ त्यसै गरेर भाइ क्याप्टेन भीम अनि त्यसै गरेर हाम्रो अदीप भाइ हुनुहुन्छ उहाँहरूलाई चाहिँ एकदमै थ्याङ्क यू भन्न चाहन्छु उहाँले नै बिहाइन्ड द सिन एडमिनमा गर्नुपर्ने कामहरू सब सबै उहाँले गर्नुभयो. उहाँको सपोर्ट बिना चाहिँ हामीले चाहिँ सायद हामी यसरी हाँसी हाँसी चाहिँ मेडल चाहिँ लिन सक्दैन थियौँ होला जस्तो लाग्छ मलाई. अनि यसै गरेर अब एभ्री चेक पोइन्टमा अब क्युजी सिग्नल्सदेखि लिएर ब्रिगेड अफ गोर्खासको दाजुभाइ आएर हामीलाई अब बाटो क्रसदेखि लिएर सबै डाइरेक्सन जति पनि देखाइदिनु भयो उहाँहरूलाई पनि थ्याङ्क यू भन्न चाहन्छु. यसमा अब सानो एउटा कहानी भन्नु पर्ला दाइ तपाईँलाई. यसैमा अब हामी चेक पोइन्ट 7 होइन हामी चाहिँ रातिको डिनर खाएको थियौँ हामी. आई डोन्ट नो टाइम कति भयो थियो. त्यसमा चाहिँ हाम्रो पहिलाकै एक्स हाम्रो वान आरजेडकै मेम्बर हुनुहुन्थ्यो अहिले केजे हुनुहुन्छ. उहाँ भाइलाई चाहिँ हामीलाई चिकन सुप खुवाइदिनु भएकोमा चाहिँ थ्याङ्क यू भन्न चाहन्छु. थ्याङ्क यू सो मच भाइ अनि बहिनी माया बहिनीलाई पनि. जे होस् उहाँले केजिए भए पनि हाम्रो दिदी बहिनीको लागि वान आरजेडको दिदी बहिनीलाई भनेर चाहिँ सुप प्रोभाइड गरिदिनु भएकोमा चाहिँ थ्याङ्क यू भन्न चाहन्छु. यसै गरेर अब हाम्रो अब शिला अनि प्रेमा अनि मार्टिनालाई चाहिँ थ्याङ्क यू भन्न चाहन्छौँ. विदाउट अब अघि बहिनीहरूले भने चाहिँ अब यदि अब फिजिकली अब हामी ट्रेन चाहिँ गर्दै थियौँ तर यदि मेन्टली म गर्छु आई विल क्यारी अन भनेर चाहिँ अब त्यो माइन्ड सेट नगरेको भए चाहिँ हामीले चाहिँ यसरी कम्प्लिट गर्न सक्दैन थियौँ होला. जे होस् आज चाहिँ अब हामी चारैजनामा होइन अब मेडल लिएर जे होस् वी कम्प्लिटेड 100K भन्न पाउँदाखेरि चाहिँ एकदमै खुसी लागेछ दाइ. जब चाहिँ मार्टिनाको चाहिँ अब चेक पोइन्ट 4 कम्प्लिट हुनुभन्दा अगाडि चाहिँ इन्जुरी भयो त्यो बेलामा चाहिँ मेरो चाहिँ अलिकति मन चाहिँ के थियो भने ला हामी तिनजना अब यदि कम्प्लिट त भएको थिएन तिनजनाले मात्र मेडल लिने एकजना नलिने त्यो मोमेन्ट चाहिँ देख्न नपरोस् भन्ने चाहिँ मलाई चाहिँ अलिकति जे होस् मनमा अलिकति शङ्का चाहिँ कस्तो कस्तो भइसकेको थियो अलिकति इमोसनल्ली अब त्योतिर चाहिँ सोचेको थियो. तर मार्टिनाले चाहिँ एकदमै अब यङ तर पनि स्ट्रङ माइन्डसेट भएको लेडी रहेछ वुमन रहेछ तर उसले चाहिँ क्यारियन गर्यो एकदमै वेल डन टु मार्टिना होइन. अब उसलाई 3-4 महिनाको ट्रेनिङले गर्दाखेरि ऊ 100K गर्नु भनेको सानो तिना कुरा होइन. जे होस् हामी एज अ टिम हामी सबैले कम्प्लिट गर्न पाएकोमा चाहिँ एकदमै जे होस् प्राउड छौँ अनि सबैलाई चाहिँ थ्याङ्क यू पनि भन्न चाहन्छु. जस्तै अब उहाँहरूले कति स्पोन्सर गरिदिनु भयो ठाउँ ठाउँमा हेल्प गरिदिनु भयो अनि त्यसमा चाहिँ हामीले चाहिँ एडमिन टिमलाई चाहिँ झन् एकदमै थ्याङ्क यू चाहिँ भन्न चाहन्छु दाइ. अनि यसैमा सायद अब हामीलाई स्पोन्सर गर्नुभएको छ त्यसको लागि चाहिँ मैले भन्दा पनि अब यो शिलाले हाम्रो टिम क्याप्टेनले गरेको भएर आई वुड लाइक शिला टु से समथिङ सनसाइन मोर्गेजलाई.
1: ल बहिनी थ्याङ्क यू अनि कंग्रेचुलेसन.
2: हजुर थ्याङ्क यू दाइ.
1: ल अन्तमा बहिनी
3: अन्तमा स्पेसल थ्याङ्क यू चाहिँ पिपल मोर्गेज र सनसाइन मोर्गेजलाई दिन चाहन्छु किन सनसाइनको हाम्रो निरज गुरुङ भाइले चाहिँ टी सर्ट पनि स्पोन्सर गर्दै थियो हाम्रो दाइ. त्यस बाहेक चाहिँ 100 pound कन्ट्रिब्युसन पनि दिनुभएको थियो कि टुवर्ड्स आवर किट हामी जे गरे पनि भनेर. सेम वे पिपलको नक्स दाइले पनि हामीलाई 100 pound दिनुभएको थियो कि हाम्रो ट्रेल वकको सपोर्टको लागि. त्यो पनि थ्याङ्क यू भन्न चाहन्छु.
1: ल त बहिनी कङ्ग्रेचुलेसन.
3: थ्याङ्क यू सो मच दाइ.
1: चारैजना बहिनीहरूलाई कङ्ग्रेचुलेसन र धन्यवाद दिँदै कार्यक्रम व्यवसाय संवादबाट मैले बिदा मागे. हस्त नमस्ते.

0: Pelaajan pari. On air. Play BFBS. You, BFBS Gorkha Radio. Gorkha Radio. बिजिएनमा क्विन्स गोर्खा सिग्नल्सको 77 वार्षिकोत्सव मनाइएको छ। नेपाल सिग्नल ग्रुप र क्विन्स गोर्खा सिग्नल्स एसोसिएसन नेपालले बिजिएन वेम्बलेमा जमघट गरेर वार्षिकोत्सव मनाएका हुन्। बिजिएनका कमान्डर कर्नल डान रेक्सले सिग्नल्सलाई शुभकामना दिनुभएको छ।
1: While adapting to the changes and challenges and opportunities of the future. So on behalf of BGN, congratulations on your 77th birthday.
0: कार्यक्रममा कर्नल साई कुमार रोका सम्मानित हुनुभएको छ। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकार र संसदप्रति वितृष्णा बढिरहेको भन्दै समयमै ध्यान दिन आग्रह गर्नुभएको छ। पूर्व निर्धारित समय बिनै प्रतिनिधि सभामा बोल्दै सांसद राईले विपद व्यवस्थापन र दैनिक गतिविधि सञ्चालनलाई लिएर आक्रोश बढिरहेको भन्दै सचेत बनाउनु भएको हो।
2: केटाकेटी खेले जस्तो र लुकी छिप्पी गरे जस्तो पार गतिविधि भइरहेको छ कि घरि भरत दाल पक्रो छोडो, घरि चोरलेन्द्र शमशेर पक्रो छोडो। कम्तीमा विषय गम्भीर छ भने सिरियसली लाग्नु होला, नभएदेखि कुन हिसाबबाट सरकारले यो गतिविधि गरिरहेको छ। म सभामुख मार्फत सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु। हिजोतिर अभावले हुन्थ्यो, आज के भएर भइरहेको छ? किन मान्छेहरू दिनदिन आत्महत्या दहादेखि सरकार र यो हाम्रो सदनहरूप्रति पनि हामीलाई समेत थुक्ने वातावरण बनिरहेको छ। सरकार सिरियस भएर यो समस्याहरूको समाधानको खोजीमा लाग्नु पर्दछ।
0: बैठकमा सांसदहरूले पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबराको पक्राउको कारण मागेका छन्। सांसद देवराज दुलालले सुरक्षाको कारण देखाएर बिना पुर्जी पक्राउ गरिनेलाई दादागिरीको नाम दिनुभएको छ।
3: विगतमा सरकार जन्मेकै दिन पनि मध्यरातमा पूर्व प्रधानमन्त्रीलाई रातभरि घरमा घेराउ गरिएर गिरफ्तार गरियो र केही समयपछि अदालतले छोड्यो। आज पूर्व प्रधान न्यायाधीशलाई पनि त्यसै गरी मध्यरातमै गिरफ्तार गरियो र 12 घन्टा नबित्दै बिना कारण उहाँलाई छोडियो। 12 घन्टा अपराध अनुसन्धानको हिरासतमा राखेपछि अन्त्य हुने सुरक्षा थ्रेट के हो?
0: ऐन बहादुर महरले जेन्जीबाट सुरक्षाको खतराको कारण देखाएर सरकारले गलत काम गरेको सम्झाउनु भएको छ।
4: जुन जेन्जीको बकाधमा टेकेर सरकारको नेतृत्व गरिरहेको छ, सरकारमा बसिरहेका छन्, आज ती जेन्जीहरूलाई बदनामित गर्ने को जेन्जी हुन्? त्यो सुरक्षा थ्रेट दिने त्यो भन्न पर्यो र त्यस्ता व्यक्तिहरूलाई कारवाही गर्नु पर्यो। होइन भने नव युवाहरूलाई जेन्जीहरूलाई बदनामित गर्ने, जेन्जीहरूलाई यो प्रकारले बदनामित गर्ने कुराको म घोर।
0: बुटोलमा प्याराग्लाइडिङको सफल परीक्षणपछि अब व्यावसायिक उडानको तयारी थालिएको छ। बुटोलबाट छवि पाण्डे।
5: लुम्बिनी इगल एयर एडभेन्चर प्रालीले पाल्पाको नुवाकोटदेखि बुटवलको बदेल पोखरीसम्म गरेको परीक्षण उडान सफल भएपछि बुटवलको पर्यटन क्षेत्रको विकासमा एउटा इँटा थपिएको भन्दै व्यवसायीहरूले खुसी व्यक्त गरेका छन्। बुटवलका पर्यटन व्यवसायी झवेन्द्र थापाका अनुसार प्याराग्लाइडिङले पर्यटन क्षेत्र चलायमानसँगै बुटवलको समृद्धिमा नयाँ आयाम थपिने विश्वास छ।
6: प्याराग्लाइडिङ भयो भने त यसले पर्यटन व्यवसायलाई चाहिँ धेरै बढाउँछ, बुटवलको आर्थिक चाहिँ हब बन्छ, होटल व्यवसायलाई चाहिँ चलायमान बनाउँछ। अरू बस्यो भने उहाँले चाहिँ जुन खानपिनदेखि लिएर सबै कुरो हुन्छ नि त, त्यसले गर्दा चाहिँ बुटवलको चाहिँ पर्यटन व्यवसाय, होटल चल्छ, रेस्टुरेन्ट चल्छ, त्यसरी उत्पादन गरेको कुराहरू चल्छ।
5: बुटवलमा प्याराग्लाइडिङ सुरु गराएर मनग्गे आमदानी गर्ने भन्दा पनि बुटवलका युवाहरूलाई रोजगारी दिने र बुटवलको पर्यटन प्रवर्धन गर्ने लुम्बिनी इगल एयर एडभेन्चर प्रालीको उद्देश्य रहेको छ। प्रालीका अध्यक्ष डाक्टर किशन थापाले कम्तीमा बुटवलको विकासमा अर्को अध्याय थपिने र रोजगारीको अवसर समेत यसबाट सिर्जना हुने भएकोले प्याराग्लाइडिङ सुरुवात गर्न लागि बताउनु भयो।
7: एकछिन उडाउने, त्यसरी देखाएर यसलाई बन्द गर्ने भन्दा नि कसरी टिकाउन सकिन्छ भन्ने हो कि, हामीले एटलिस्ट रोजगारी दिउँ, युवाहरूलाई चाहिँ यहीँ टिकाउँ भन्ने एक्सन त्यो हो कि।
5: लुम्बिनी इगल एयर एडभेन्चर प्रालीका अनुसार प्याराग्लाइडिङको व्यावसायिक उडान गर्न अझै 6 महिना लाग्नेछ, त्यसका लागि अहिले पूर्व तयारीको आवश्यक कामहरू अघि बढाइएको छ।
0: देशका मुख्य राजमार्ग अवरुद्ध नै रहेका प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयले काठमाडौँसँग जोडिएको पृथ्वी राजमार्गका 4 ठाउँ अवरुद्ध भएकामा 1 ठाउँमा मात्रै खुलाउन सकिएको जनाएको छ। त्यसबाहेक देशका कान्ति लोकपथ, सिद्धिचरण राजमार्ग, मध्य पहाडी, नारायणगढ मुगलिन, बीपी पासाङ लामा कालीगण्डकी करूड लगायत सबै राजमार्ग बन्द छन्। गुल्मी, पाल्पा, रोल्पा, कर्णाली र सुदूरपश्चिमका पनि सबै सडक बन्द रहेका प्रहरीले उल्लेख गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
8: यो PFBS गोर्खा रेडियो हो।

नमस्ते बीएफएस गोर्खा रेडियोको काठमाडौँको सौगात कार्यक्रम सुरु भयो श्रोता ब्रुनाईको स्टुडियोबाट हजुर विनोदजीको अनुपस्थितिमा काठमाडौँको सौगात कार्यक्रम लिएर उपस्थित भएको छु म लाल शाही मेरो सप्रेम नमस्कार अनि न्यानो अभिवादन आज सोमबार असोज 12 गते 2083 विक्रम सम्बत तदनुसार 28 सेप्टेम्बर सन् 2026 साल हजुर आजको काठमाडौँको सौगात कार्यक्रम सुरु भयो र अबको दुई घन्टा म तपाईँको साथमा रहनेछु मलाई साथ दिँदै गर्नुहुनेछ विनोदजीको अनुपस्थितिमा यहाँहरूलाई मनोरञ्जन दिलाउने र सुसूचित गराउने जिम्मेवारी लिएर आएको छु मलाई साथ पक्कै पनि दिँदै गर्नुहुनेछ ब्रुनाईको समय अहिले दिनको 4:10 गएको छ नेपालमा हो भने अहिले दिनको 2:00 लागि 4:30 बाँकी रहेको छ अनि युकेको समय बिहानको 9:00 अहिले 11:00 गएको छ तपाईँ जहाँ रहनुभयो भने बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ काठमाडौँको सौगात कार्यक्रम सुरु भयो र तपाईँ हामीसँग जोडिन चाहनुहुन्छ आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला दुईवटा टेलिफोन नम्बरहरू छन् स्टुडियोमा 3224167 अनि 3220098 ब्रुनाई बाहिरबाट हामीलाई फोन गर्न परे पहिला 00673 डायल गर्नुपर्ने हुन्छ यदि मिलिट्री नम्बरको पहुँच छ भने 9419332840 हामीलाई फोन गर्न सक्नुहुन्छ हाम्रो इमेल एड्रेस bfps@bfps.com र फेसबुक प्रयोगकर्ताले बिएफबिएस गोर्खा खोज्नुपर्ने हुन्छ अब मौसम सम्बन्धी जानकारी गराउँ यहाँहरूलाई सेरिया ब्रुनाईबाटै सुरु गरौँ जहाँबाट कार्यक्रम अहिले सञ्चालनमा आइरहेको छ यहाँको तापक्रम अहिले 28 डिग्री सेल्सियस थन्डरी सावर्स आजको मौसमी अवस्था हुन त यहाँ त्यति दिन खुली राख्न पा छैन अथवा खुलेको छैन भनौँ र समय समयमा पानी पनि परिरहेको छ जुन आवश्यकता थियो धेरै समयदेखि अब नेपालको मौसमी अवस्थाको जानकारी गराउँ आज दिउँसो देशभर आंशिक बदली हुनेछ र देशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा अथवा हिमपातको सम्भावना छ सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान तथा कोशी मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघगर्जन अनि चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ अनि आज राति देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने र बाँकी तराईका भूभागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ देशका हिमाली र पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा अनि हिमपातको सम्भावना छ काठमाडौँको मौसम सामान्यतया अहिले घमाइलो छ 25 डिग्री सेल्सियस त्यहाँको तापक्रम र आज वर्षा भएन अनि त्यहाँको सापेक्षिक आर्द्रता 69% रहेको छ पोखराको जेनरल फोरकास्ट सनी भनिएको छ 14 डिग्री सेल्सियस यतिखेर तापक्रम र वर्षा त्यहाँ पनि भएन अनि सापेक्षिक आर्द्रता 100% देखाइएको छ त्यसको मतलब पानी पर्ने सम्भावना प्रबल छ अब धरानतर्फ लागौँ त्यहाँको जेनरल फोरकास्ट शनि 27 डिग्री सेल्सियस अहिले र त्यहाँ पनि पानी परेन त्यहाँको सापेक्षिक आर्द्रता 69% अब लागौँ युकेतिर लन्डनको तापक्रम अहिले 14 डिग्री सेल्सियस र लन्डन घमाइलो छ आज यो त भयो आजको मौसमी विवरण अब
कार्यक्रमको रूपरेखातर्फ म यहाँहरूको ध्यान आकर्षण गराउँछु र आज कार्यक्रमको पहिलो घण्टामा इस्यु अफ द डे हुनेछ, जस अन्तर्गत हाम्रा सहकर्मी धनजङ गुरुङले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको 81 महासभामा उठान गर्नुभएका विषयवस्तुसँग केन्द्रित रही लेखक तथा राजनीतिक विश्लेषक युग पाठकसँग कुराकानी गर्नुभएको छ। त्यो कुराकानी म सुनाउनेछु कार्यक्रमको पहिलो घण्टामा केही समयपछि। र पहिलो घण्टामा आज ताप्लेजुङबाट हाम्रा सहकर्मी कृष्ण लिम्बूको रिपोर्ट सुन्न सक्नुहुनेछ। अनि दोस्रो घण्टामा हामी यहाँहरूलाई बुटवलतर्फ लैजाँदैछौँ। बुटवलबाट छवि पाण्डे ज्यूले रिपोर्ट गर्नुहुनेछ, त्यहाँको वस्तुस्थितिको जानकारी गराउनुहुनेछ। हामी प्रत्यक्ष कुराकानी गर्नेछौँ छवि पाण्डेजीसँग कार्यक्रमको दोस्रो घण्टामा। अनि दोस्रो घण्टामा आजको दैनिक समीक्षा हुनेछ हाम्रा सहकर्मी महेन्द्र रायमाझीबाट। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको काठमाडौँको सौगात कार्यक्रममा साथ दिँदै गर्नुहोला। अब गीत सुनौ समृद्धि राईको तरेर कर्णाली। इन्जोय।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: यो PFBS गोर्खा रेडियो हो।

0: 메카부 B8 안 수락차 말라 거기서 내오는 듀 हामी काठमाडौँको सौगात कार्यक्रममा छौँ र कार्यक्रमको यो पहिलो घण्टा हो नझुकिनुहोला आज ब्रुनाईको स्टुडियोबाट कार्यक्रम सञ्चालन भइरहेको छ भने तपाईँको साथमा म छु लाल शाही अब कार्यक्रममा पालो भएको छ इस्यु अफ द डेको हाम्रा सहकर्मी धनजङ गुरुङले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको 81औं महासभामा उठान गर्नुभएका विषयवस्तुसँग केन्द्रित रही लेखक तथा राजनीतिक विश्लेषक युग पाठकजीसँग कुराकानी गर्नुभएको छ त्यो कुराकानी म अब सुनाउँछु
1: सम्बोधनलाई कसरी हेर्नु भएको छ उहाँले उठाउनु भएको विषय भन्नुभएको कुराहरू होइन त्यहाँबाट सुरु गरौँ
2: कुरा चाहिँ अब हाम्रो भर्खरै लाङटाङ हिमालबाट जुन हिउँ सहितको पहिरो खस्यो र त्यसले जुन खालको अकल्पनीय विपत्ति लिएर आयो त्यो संसारकै लागि एउटा विचित्रको घटना पनि थियो त्यसकारण संसारको ध्यान त्यसले आकृष्ट गरेको थियो त्यस सन्दर्भमा ग्लोबल वार्मिङ यो संसार तातिरहेको छ र यो तात्नमा मान्छेको गतिविधि खास गरिकन यो औद्योगिक क्रान्ति भन्छन् यो औद्योगिक क्रान्तिदेखि यता मान्छेले जति कार्बन उत्सर्जन गर्दै गयो त्यसले पृथ्वीको तापक्रम बढाउँदै लग्यो ओजोन तहमा पनि घात गर्यो भनेर वैज्ञानिकहरूले लामो समयदेखि यो विषयमा रिसर्च पनि गर्दै आएका छन् कुरा पनि उठाउँदै आएका छन् त्यो कुरा हाम्रो यो लाङटाङको प्रलय पछाडि नेपालमा पनि र संसारभरि एउटा बहसको विषय बन्यो संसारभरिको संचार माध्यममा पनि यसलाई खास गरिकन ग्लोबल वार्मिङकै विषय हो क्लाइमेट चेन्जकै विषय हो भनेर व्यापक बहस भयो त्यस सन्दर्भमा ठिक यही बेला संयुक्त राष्ट्रसङ्घको महासभा परेको हुनाले त्यहाँ कुरा उठाइनु पर्छ भनेर कुरा उठेपछि प्रधानमन्त्री आफै जाने भन्ने भयो उहाँ जानु पनि भयो आफ्नो कुरा राख्नु पनि भयो उहाँले राखेका दुई तिनवटा कुराहरू एकदम स्पष्टसँग भनेको देखिन्छ एउटा यो नेपाल जस्तो देश सानो गरिब मुलुक जसको कार्बन उत्सर्जनमा एकदम कम यो आजसम्मको ऐतिहासिक छाप किताबमा 0.01% भनिन्छ त्यति कार्बन उत्सर्जन गर्ने त्यति कम कार्बन उत्सर्जन गर्ने देशको हिमालयमा ग्लोबल वार्मिङको सबभन्दा ठुलो असर परिरहेको छ भनेर वैज्ञानिकहरूले नै पत्ता लगाएको भनिआएको कुरा भयो त्यसकारण नेपालले यसको मूल्य चुकाउनु पर्ने तर ग्लोबल वार्मिङमा नेपालको भूमिका एकदम कम हुने खालको परिस्थितिमा चाहिँ विश्व समुदायले ध्यान दिन जरुरी छ यो हाम्रो मात्रै समस्या होइन विश्वकै समस्या हो भनेर कुरा उठाउनु भयो त्यो राम्रो कुरा भयो त्यो भन्ने त्यही गएको हुनाले त्यो भन्नै पर्ने थियो भन्नुभयो तर अब एउटा समस्या कस्तो भयो भने यस्तो मञ्चहरूमा यस्तो अन्तर्राष्ट्रिय मञ्चहरूमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नै यो विषय उठाइसकेका थिए सुरुमै यो महासभामै र यो विषय उनले नेपालको सन्दर्भ सहित उठाएका थिए र यसमा नेपाल जस्तो देशलाई कुनै प्रकारको सहायता या कुनै प्रकारको सहयोगको कुरा मात्रै होइन विपत्ति परेपछि यस्तो सन्दर्भमा चाहिँ संसारले यो क्लाइमेट चेन्जलाई एउटा महत्वपूर्ण मुद्दाको रूपमा लिनुपर्छ र शक्तिशाली देशहरू र औद्योगिक हिसाबले पनि शक्तिशाली मिलिटरी हिसाबले पनि शक्तिशाली देशहरूको ग्लोबल वार्मिङमा सबभन्दा ठुलो भूमिका छ उनीहरूले नै यो क्लाइमेट जस्टिस भन्छन् यो जलवायु न्यायको रूपमा एउटा मुद्दा स्थापित गरेर कमजोर गरिब देशहरू जसको कुनै भूमिका छैन तर सबभन्दा ठुलो क्षति उनीहरूले बेहोर्नु परेको छ भने उनीहरूलाई चाहिँ क्षतिपूर्ति दिनुपर्छ क्लाइमेट जस्टिस अन्तर्गत भनेर कुरा उठाइसकेका थिए तर हाम्रो प्रधानमन्त्रीको भाषामा चाहिँ त्यो बलियो देखिएन क्या त्यो कुरा भनियो तर एकदम त्यो स्कुल कलेजतिर लेखिने निबन्ध जस्तो भयो मैले सरसर्ते सुने अनि सरसर्ते सुन्दाखेरि त्यो कुरालाई जसरी उठाउन सकिन्थ्यो त्यो फोर्सफुल्ली उठाउने काम चाहिँ कमजोर भएको देखियो अनि जसरी ठोकेर भन्नुपर्छ नि यो के अरे यो ग्लोबल वार्मिङ क्लाइमेट चेन्ज भनेको चाहिँ खास गरी शक्तिशाली देशहरूको आजसम्मको कामका कारणले आजसम्मको उनीहरू जे कारणले शक्तिशाली भए त्यही नै एउटा कारण हो जे कारणले उनीहरू विकसित भए जुन औद्योगिक क्रान्तिको कारणले उनीहरू विकसित भए त्यही नै एउटा कारण हो जसले चाहिँ विश्वको तापक्रम बढाइरहेछ र हिमाल हाम्रो देशको हिमाल पग्लिरहेछ त्यसले चाहिँ हाम्रो देशमा हरेक भनौँ न हरेक खोला नाला हिमालबाट निस्किन्छ हरेक खोला नाला खतराको एउटा बिन्दु जस्तो हुन गयो भनेर स्पष्टसँग राख्नु पर्थ्यो त्यो चाहिँ अलिक बचेर हामी कसैलाई दोष लाउन चाहँदैनौँ भन्दै बचेर कुरा राखेको जस्तो देखियो
1: जुन तपाईँले भन्नुभएको विषयमा साइड लाइन जुन वार्ता हुन्छ त्यहाँ त अब राष्ट्र प्रमुख पनि सरकार प्रमुख पनि आएको एउटा अवसर पनि हो मञ्चमा बोल्नु र मेन टु मेन आई कन्ट्याक्टमा कुरा गर्नु फरक विषय पनि छ यो अन्तर्राष्ट्रिय अभ्यास पनि हो त्यसमा पनि अलिकति चुकेको मान्न सकिन्छ नि होइन त्यो तपाईँले भन्न लागेको कुरा पनि जोडेर त्यसलाई पनि भन्नु
2: तयारी नै देखिएन त्यसको लागि त तयारी नै देखिएन होइन. त्यो कस्तो भने जाँदाखेरि पनि एकदम हतार हतार त्यही एउटा भाषण तयार गरेर फटाफट त्यही गएर त्यहाँ गएर भन्ने भन्दा बाहेकको तयारी देखिएन सुरुदेखि नै. त तयारी नभइसकेपछि साइड लाइन वार्ताहरू त हुने कुरै भएन. साइड लाइन वार्ता भनेको अब नेपाल जस्तो कमजोर देशले पाउने अवसर कति हुन्छ भन्ने पनि हुन्छ. त्यसमा चाहिँ अलि लामो तयारी गरिएन, अलि समयदेखि नै त्यसमा विचार गरिएन भने हुँदैन. अब प्रधानमन्त्री जाने कुरा नै कसरी भएको हो भने नि योभन्दा अगाडि त परराष्ट्र मन्त्रीको नेतृत्वमा टोली जाने त्यो संयुक्त राष्ट्रसङ्घको महासभामा कुनै पनि कुरा उठाउने विषयलाई हाम्रो सरकारले महत्वका साथ लिएकै थिएन नि. त्यो त लाङटाङको त्यो प्रलय आयो अनि मात्रै त्यसपछि ल त्यस भए जान पर्ने भयो बोल्नु पर्ने भयो भनेर हतार हतार एउटा स्टेटमेन्ट बनाएर गएर बोलेको जस्तो देखियो.
1: कुटनीतिको परिपक्वता पनि कमजोर देखियो है त सर यसमा चाहिँ.
2: बिल्कुल परिपक्वताकै कुरा त हो अन्तिममा गएर हुने होइन. परिपक्वता भनेको के हो र आखिरमा प्रधानमन्त्री एक्लैको परिपक्वताको कुरा त होइन नि त. देशको कुरा राख्ने भन्ने अथवा देशको लबी गर्ने कुटनीतिक काम गर्ने भनेको त प्रधानमन्त्रीको मात्रै कुरा होइन. त्यहाँ त राज्यकै टिम हुन्छ, टिम लागेको हुन्छ. सम्पूर्ण कर्मचारी तन्त्रमा त सिनियर मान्छेहरू हुन्छन् नि, परिपक्व मान्छेहरू हुन्छन्. त्यो प्रधानमन्त्रीले के बोल्ने भन्ने मात्रै कुरा हुँदैन त्यहाँ. अब त्यो तयारी त्यसरी भन्नको लागि जुन तयारी गर्नु पर्थ्यो त्यो तयारी सुरुदेखि नै कमजोर थियो. त्यसकारण हतार हतार दौडेर गएर हतार हतार एउटा भाषण त्यहाँ बोलिराखेर हतार हतार निस्केर हिँड्ने खालको अब देखिन्छ. उहाँको एक त प्रधानमन्त्रीको कन्फिडेन्स कमजोर छ भन्ने चाहिँ हाम्रै संसदमा पनि देखिएको हो. कन्फिडेन्सै छैन मान्छेहरूसँग, वान टु वान वार्ता गर्ने अभ्यासै छैन, छलफलहरू गर्ने मिटिङहरू गर्ने अभ्यासै एकदम कम छ. त्यो अभ्यास कम भएपछि झन् अन्तर्राष्ट्रिय समुदाय यही नेपालभित्र त गाह्रो भइरहेको छ. नेपालकै संसदमा उभिएर बोल्दाखेरि अनुहारमा कुनै भावै छैन भने अब अन्तर्राष्ट्रिय मञ्चमा गएर बोल्ने, अन्तर्राष्ट्रिय मञ्चमा विभिन्न एक्टरहरूसँग आफ्नो कुरा राख्ने, कुटनीतिक वार्ताहरू तयारी गर्ने, त्यसको लागि आफ्नो कुरा तयारी गरेर जाने भन्ने, आँखा आँखा जुदाएर कुरा गर्ने भन्नेको लागि त अर्कै खालको व्यक्तित्व चाहिन्छ. त्यो बालन र शाहको सबभन्दा ठुलो कमजोरी नै उनको व्यक्तित्वमा छ क्या. अनि एउटा चाहिँ प्रेजेन्टेसन त अब प्रधानमन्त्रीले अघितिर सर्नु पर्ने कुरा हुन्छ. अनि अर्को यो सरकारको एउटा ठुलो समस्या कस्तो देखिएको छ भने उसले कुनै पनि कुरा जस्तै नेपालभित्र एउटा पुलिसलाई दौडाउने कुरामा चाहिँ एकदम एक्टिभ, त्योभन्दा बाहेक कुनै पनि कुरा स्पष्टसँग गर्न सकेको देखिँदैन कहीँ पनि. हाम्रै संसदमा पनि र बाहिर पनि त्यही देखियो. त्यसकारण त्यो परिपक्वताको समस्या त सुरुदेखि नै छँदैछ.
1: समग्रमा यो भिजिटलाई हेर्दाखेरि एउटा अन्तर्राष्ट्रिय मञ्चमा गएर भनौँ न अमेरिका राष्ट्रपति, चाइनिजहरू, रसियनहरू, भारतका चाहिँ भनौँ न पनि गएको छ, सरकारको प्रतिनिधि पात्रहरू गएको छ, धेरै देशकाहरू आएका छन् होइन. त्यो ठाउँमा चाहिँ उभिएर आफ्नो राजनीतिक हैसियत देखाउनु पर्ने जुन आफ्नो अवसर थियो त्यो त गुमाएको मान्न सकिन्छ नि त. उहाँले
2: गुमाएकै हो, बिल्कुल गुमाएकै हो. यहाँ नेपालमै गुमाइराख्नु भएको छ उहाँले सुरुदेखि नै. नेपालमै गुमाइराखेको भएपछि अन्त पनि त्यो गुम्ने नै भयो. कन्फिडेन्सै छैन जस्तो लाग्छ क्या मैले जहाँसम्म देखिरहेको.
1: जुन एउटा मञ्च तपाईँले पनि हेर्नुभयो, दोहोऱ्याएर तपाईँले सुन्नुभयो उहाँको अडियो होइन, समग्रमा यसो हेर्दाखेरि अब त्यसको प्रत्यक्ष प्रभाव कस्तो बोल्यो के भयो भन्ने कुरा त अब आगामी दिनमा देखिन्छ. परराष्ट्र मन्त्रीको भूमिका त्यसमा अब महत्वपूर्ण देखियो. अब चाहिँ प्रधानमन्त्री पछि चाहिँ शिशिर खनालले भेटेका साइड लाइनका केही तस्विरहरू त आएका थिए, उहाँले खेलेका भूमिकाहरू ठिकै छन् अथवा चाहिँ के छ त्यसमा चाहिँ?
2: अब त्यसमा सबै कुरा सार्वजनिक भएको छैन होइन. त्यो कुन ढङ्गले उहाँहरूले काम गरिराख्नु भएको छ भन्ने कुरा अगाडि र पछाडि सबै बेलामा हेर्दाखेरि कुटनीतिक कुरा त अब यही हाम्रो छिमेकीहरूसँगै कुटनीतिक कुराहरू सुरुदेखि नै बिग्रियो नि त. अनि यही उसमा पनि, यही बाढी आइसकेपछि पनि अब कसैलाई पनि छिर्न नदिने, कसैको पनि सहयोग लिन्न भनेर सात दिनसम्म अड्डी कसेर बसाए त हो नि त. त्यसले पहिले एक प्रकारको कुटनीतिक माहौल बिगारिसकेको छ. त्यसकारण धेरै कुरा चाहिँ अब कस्तो हुन्छ भने बिगारेपछि त्यो सच्याउनमा समय खेर जान्छ क्या. अनि मलाई त्यस्तो लाग्छ उहाँहरूको धेरै जसो समय चाहिँ भारतसित, चीनसित लगायत धेरैसित त्यो सम्बन्ध सच्याउनमै सबभन्दा धेरै समय खेर गइरहेको जस्तो छ. अनि उहाँहरूले आफ्नो कुरा स्ट्रङली राख्न त त्यसको लागि त अलगै स्तरको तयारी हुनुपर्छ. त्यस्तो भयो जस्तो देखिँदैन. अनि संयुक्त राष्ट्रसङ्घको यो मञ्चमा बोल्ने भन्ने कुरा त एउटा सोकेस गर्ने, आफ्नो मुद्दालाई सोकेस गर्ने मात्रै कुरा हो. सबै कुरा त्यहाँबाट त हुँदै हुँदैन नि. त्यहाँभन्दा धेरै ठुलो कुरा जस्तै उहाँले हामीले क्लाइमेट जस्टिस अन्तर्गत हामीले क्षतिपूर्ति पाउनुपर्छ भन्ने कुरा स्ट्रङली कहाँ राख्नुभयो त? राख्नु भएन नि.

सधैँ सधैँलाई B8 बैंडको गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। BFS गोर्खा रेडियो सुनिरहनु भएको छ। यो काठमाडौँको सौगात कार्यक्रम हो, तर ब्रुनाईको स्टुडियोबाट सञ्चालन भइरहेको छ भने तपाईँ हुनुहुन्छ यतिखेर लाल शाहीको साथमा। नेपालमा बाढीको समस्या हामीले सुनेकै हो, देखेकै हो, भोगेकै हो, धेरै भएकै छैन। भोटेकोसीको बाढीको समस्या सुल्झन अब कति समय लाग्ने हो भन्न सकिन्न, र त्यसैमा फेरि अहिले भीषण वर्षा र बाढी पहिरोको समस्याले नेपाललाई अझै दुखी तुल्याइरहेको छ। हामी समाचार सुन्दाखेरि एकदमै विक्षिप्त छौँ। सुन्दाखेरि नै त्रिशुली नदी, कालीगण्डकी, नारायणी यावत नदीहरूले अहिले जनजीवनमा असर पारिरहेको हामीले सुनिरहेका छौँ। बागलुङ, बेनी बजारतिरको समस्या अनि मनाङमा बाढी पहिरोको समस्या आदि इत्यादि, र यो समस्या अब कहिले सुल्झने हो त्यसतर्फ हामी एकदमै व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छौँ। हुन त मौसममा उल्लेख्य सुधार भइरहेको हामी पाउँछौँ। बिस्तारै बिस्तारै अब घाम लाग्न थालेपछि केही राहत मिल्थ्यो कि भन्ने हो, तर पनि कति ठाउँमा अझै पनि बाढी पहिरोको समस्या उत्तिकै छ र त्यसले देश आक्रान्त बनेको छ, र आशा गरौँ छिटै यसबाट जनसाधारणले पार पाउनेछन्। हामी केही समयपछि यहाँहरूलाई ताप्लेजुङतर्फ लैजान्छौँ। कृष्ण लिम्बुले त्यहाँबाट रिपोर्ट गर्नुभएको छ हाम्रा काठमाडौँ, माफ गर्नुहोला, ताप्लेजुङ संवाददाता कृष्ण लिम्बुजीको रिपोर्ट केही समयपछि सुन्नेछौँ। तर त्यसभन्दा अगाडि स्वीकार्नुहोस् रोहित जोन छेत्री र सितु सित बस्नेतको यो गीत, हेर्दै जाउँ।

0: BFBS गोर्खा रेडियो हो।
1: के तपाईलाई फोर्सेस डिस्काउंट्स को बारे में थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउंट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रीटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रीटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

0: एउटा सपना सुन्दै हुनुहुन्थ्यो स्मिता प्रधानलाई। अब प्रस्तुत छ ताप्लेजुङबाट हाम्रा संवाददाता कृष्ण लिम्बुको यो रिपोर्ट।
1: प्राकृतिक सौन्दर्यताले भरिपूर्ण भएको नेपालमा ताल तलैयाको प्रसङ्ग आउँदा रारा ताल, तिलिचो ताल लगायतका तालहरूलाई मानिसले स्मरण गर्ने गर्छन्। तर त्यस्तै रमणीय अनि प्रचार नै नभएका ताप्लेजुङमा मात्रै दर्जनौ तालहरू छन्। ती मध्येको एउटा हो ताप्लेजुङको सिदिङबा गाउँपालिका स्थित कालीखोलामा अवस्थित तिम्बुङ पोखरी। सदरमुकाम फुङलिङ बजारदेखि करिब 6 घण्टाको गाडीको यात्रा र त्यसपछि 2 दिनको पैदल यात्रा पछि पुगिन्छ। यात्राका क्रममा जति कठिनाईहरू हुन्छन् पोखरीको साक्षात्कार पछि ती सबै पीडाहरू भुलेर पर्यटक दङ्ग पर्न थाल्छन्। तिम्बुङ पोखरीको प्रचारका निम्ति स्थानीय सरकारले विभिन्न समयमा विभिन्न गतिविधिहरू विगत 2 दशक अगाडिदेखि नै गर्दै आइरहेको छ। करिब 3 वर्ष अघिदेखि भने ट्रेल हाफ म्याराथन प्रतियोगितालाई समेत समावेश गराउँदै आइरहेको छ, जहाँ विभिन्न उपाधि जितिसकेका धावकहरूलाई आमन्त्रण गरी प्रचारमा टेवा पुर्याउने तिम्बुङ पोखरी पर्यटन प्रबन्धन समितिले जनाएको छ। त्यससँगै 4,300 बढीको उचाइमा पहिलो पटक लिम्बु समुदायको केलाङ च्याब्रुङ्ना समेत प्रस्तुत गरिएको छ। भारतको सीमा नजिकै रहेको तिम्बुङ पोखरीमा आएका पर्यटकले केवल तिम्बुङको मात्र नभएर आसपासमा रहेको हाँडी पोखरी, लक्ष्मी पोखरीको समेत अवलोकन गर्न पाउनेछन्। पछिल्ला समयमा त्यो भन्दा पनि बढी विशिष्ट केन्जो फुल बन्दै गएको छ। केन्जो जसलाई पदमचाल भनेर पनि चिनिन्छ, यो एक प्रकारको वनस्पति हो जसलाई अवलोकन गर्न बढी मात्रामा पर्यटकको घुइँचो लाग्न सुरु गरेको छ। पोखरीमा आइसकेपछि अधिकांश पर्यटकहरू दङ्ग पर्ने गरेका छन्।
2: मलाई तिम्बुङ पोखरी एकदमै सुन्दर अनि एकदमै प्राकृतिक सुन्दरताले भरिएको एकदम सुन्दर लाग्यो। अनि यो चाहिँ मेरो दोस्रो पटक भएको, यहाँ आएको चाहिँ म दोस्रो पटक हो, तर जतिचोटि नै आए पनि कहिले पनि त्यो वाक्क नहुने खालको छ क्या। यो चाहिँ यति राम्रो छ, यति सुन्दरताले भरिएको छ यो तिम्बुङ पोखरी।
3: 450 मिटर हाइटमा आउँदाखेरि चाहिँ एकदमै थ्रिलिङ एक्सपिरियन्स भयो। सो अब अलिकति एल्टिट्युडको पनि गाह्रो हुन्छ कि जस्तो पनि लागिरहेको थियो, तर केही भएन, इट वाज भेरी फन। माथि जाँदा पोखरी देख्दाखेरि चाहिँ एकदमै त्यसको त्यो धार्मिक महत्त्व प्लस त्यसको यो अहिलेको यहाँको यो एल्टिट्युडमा यो पोखरी हुनु भनेको आफैमा एउटा एकदमै पोजिटिभ पार्ट हो। सो मलाई चाहिँ एकदमै रमाइलो लाग्यो।
4: मलाई चाहिँ यो धेरै समय पछाडि म यसरी आउनु पाउँदाखेरि, मतलब सुनिराखेको कुरा होइन, देखिराखेको कुरा सोसियल मिडियाहरूतिर, अनि लाइफ आफ्नो आँखाले देख्नु पाउँदा, यसरी आउनु पाउँदा यति धेरै खुसी छु। अनि यो कस्तो भइरहेको छ भन्ने खालको कुरा चाहिँ मलाई नसोध्नु, किनभने यो मेरो चमक धमक देखेर थाहा पाउन सक्नुहुनेछ।
1: विकासका लागि पर्याप्त मात्रामा कार्यहरू त भइ नै रहेका छन्, तर पनि अझै स्थानीय सरकारले प्रदेश तथा संघीय सरकारको समन्वयमा विविध कार्यहरू गरिरहेका छन्। तर तिम्बुङ पुगेका पर्यटकले भने अझै धेरै कुराको आवश्यकता महसुस गरिरहेका छन्।
5: बिजुली शौचालयको त एकदमै अभाव नै लाग्यो, एक खालको ट्रेकिङमा हिँडिरहेको हुन्छ, त्यसको लागि ठाउँ ठाउँमा अब भन्नु कुनै न कुनै डिस्टेन्समा शौचालयको व्यवस्था पनि भएको भए राम्रो हुन्थ्यो, सँगसँगै अब इलेक्ट्रिसिटीको पनि व्यवस्था पनि भएको भए राम्रो हुन्थ्यो।
4: मैले धेरै देखेको भने चाहिँ यो फोहोर व्यवस्थापन, यो चाहिँ एकदम मैले देखेको कुरा चाहिँ यो, अनि बाटो बाटोमा कुनै कुनै ठाउँ चाहिँ सहज पर्ने ठाउँतिर चाहिँ टोइलेटहरू बनाइदिँदा चाहिँ अझै राम्रो हुन्थ्यो भन्ने लाग्छ मलाई चाहिँ। अनि यहाँ आइसकेपछि चाहिँ जस्तै यो पैसाहरू पनि जहाँसुकै भइरहेछ नि त, अब तीर्थालुहरू सबैलाई चाहिँ एकैनासको कन्सेप्ट हुँदैन है, एउटा बक्सहरू बनाएर राखिदिए अलिक राम्रो हुन्थ्यो होला, यो हाम्रो सम्पत्ति यसरी खेर जाँदैन थियो भन्ने मात्र हो।
3: यहाँ आउँदाखेरि चाहिँ अब बाटोमा सानसानो टी हाउसहरू त छ होइन, तर अलिकति त्यति धेरै जानकारी पनि नभएर पनि होला, अब के कस्तो छ भन्ने थाहा हुँदैन रहेछ। सो अब अलिकति राम्रो एउटा सानसानो त्यो बिचबिचमा चाहिँ हुन्छ नि, अलिकति म्याप जस्तो साइन पोस्ट जस्तो के राखिदियो भने अझै सजिलो पनि हुन्थ्यो होला।
1: ताप्लेजुङको सिदिङमा गाउँपालिकाले आफ्ना पालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागि नयाँ रणनीतिहरू अपनाउँदै गइरहेको छ। पर्यटकीय हिसाबले प्रशस्तै सम्भावना रहेको पालिकामा पर्यटक भित्र्याउन 17 गाउँसभाको उद्घाटन ढङढङ्गे झरनामा गरेको सिदिङबा गाउँपालिकाले 193 कार्यपालिकाको बैठक तिम्बुङ पोखरीमा आयोजना गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश शिवाका अनुसार तिम्बुङ पोखरीमा बसेको कार्यपालिकाको बैठकले सिदिङबा गाउँपालिकालाई केन्जो पदमचालको राजधानी दावी गर्ने निर्णय गरिएको छ। समुद्र सतहदेखि करिब 4340 मिटरको उचाइमा रहेको तिम्बुङ पोखरी क्षेत्रमा पाइने लोपोन्मुख वनस्पति केन्जो अन्य स्थानमा भन्दा बढी पाइने भएकाले राजधानी दावी गर्ने कार्यपालिकाको बैठकले निर्णय गरेको पालिकाका प्रशासन शाखा प्रमुख तथा सूचना अधिकारी त्रिवेन्द्र अधिकारीले बताउनुभयो। पछिल्लो केही वर्ष यता तिम्बुङ पोखरी भ्रमणसँगै आसपासमा रहेको केन्जो अवलोकन गर्न दैनिक पर्यटकहरू बढ्दै गएको र नागरिकको रुचि समेत वृद्धि भएकाले राजधानी दावी गरी सम्बन्धित निकाय सरोकारवालाहरूसँग घोषणाका लागि थप पहल गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत सेवाको भनाइ छ।
6: तिम्बुङ क्षेत्रलाई चाहिँ हामीले चाहिँ केन्जोको राजधानी घोषणा गर्नको लागि चाहिँ दावी गर्ने यो चाहिँ तिम्बुङ क्षेत्रमा चाहिँ पाइने केन्जो चाहिँ अन्य क्षेत्रमा पाइने केन्जो भन्दा चाहिँ अलिकति फरक प्रकृतिको अलिकति बढी विकसित र धेरै मात्रामा पाइने भएको हुनाले यसलाई चाहिँ केन्जोको राजधानीको रूपमा घोषणा गरेर दावी गरेर यसको चाहिँ संरक्षण गर्ने प्रवर्धन गर्ने र पर्यटन क्षेत्रको रूपमा विकास गर्ने पहिलो निर्णय चाहिँ हामीले कार्यपालिकामा गरेको छौँ।
1: यस्तै कार्यपालिकाको बैठकले केन्जोको औषधीय गुणको अध्ययन र केन्जोको बिरुवा संरक्षणका लागि आवश्यक पहल समेत सुरु गर्ने निर्णय गरेको प्रशासन शाखाका प्रमुख अधिकारीले बताउनुभयो। तिम्बुङ पोखरीको प्रवर्धनका लागि सिदिङबा गाउँपालिकाले प्रदेश तथा संघीय सरकारसँगको समन्वयमा पैदल मार्ग निर्माण तथा होमस्टे निर्माण लगायतका कार्य गर्दै आइरहेको पालिका अध्यक्ष मानबहादुर राईले बताउनुभयो। उहाँका अनुसार आगामी दिनमा सडक सञ्जाल स्तरोन्नति तथा सम्भव भएसम्म पोखरीदेखि नजिकको दूरीसम्म विस्तार गर्ने योजना रहेको अध्यक्ष राईको भनाइ छ।
7: हामीले संघबाट प्रदेशबाट हामीले माग्न सक्ने कुराहरू हामीले मागेका छौँ। यो सबै यो मन्दिरहरू बनाउन यो हाम्रो यो पदमार्ग बाटो बनाउन हामीले सङ्घबाट बजेटहरूमा माग्यौँ। होमस्टे बनाउनेहरू हामीले माग गऱ्यौँ, त्यही अनुसार गरेको छ। अहिले हामीले सङ्घमा यो बाटो चाहिँ हामी पाङ्दासम्म गाडीको बाटो ल्याउँ भनेर बजेट माग गरेका छौँ। करिब करिब 5 करोडमाथि बजेट अहिले हालेको छ, हामीले भर्खर सर्वे गराइसकेका छौँ।
1: तिम्बुङ पोखरी क्षेत्रमा असारको पहिलो सातादेखि भदौको पहिलो सातासम्म करिब 2 महिना केन्जोको अवलोकन गर्न सकिन्छ। यो समयमा केन्जोको अवलोकन गर्नका लागि पर्यटकहरूको घुइँचो समेत लाग्ने गरेको छ। केन्जो अवलोकनका लागि पछिल्लो 2 महिनाको अवधिमा करिब 2000 भन्दा बढी पर्यटक तिम्बुङ पोखरी पुगेको पर्यटन व्यवसायी तथा तिम्बुङ पोखरी पर्यटन प्रवर्धन समितिका अध्यक्ष अमिर राईले जानकारी दिनुभयो।

हजुर, सुन्दै हुनुहुन्थ्यो द यलो ह्यामरको गीत सधैँ सधैँ। हामी यो गीतको साथमा कार्यक्रमको पहिलो घण्टाको अन्त्यतिर आइपुग्यौँ। ब्रुनाईको समय अहिले बेलुकीको 5 बज्नको लागि 3:30 बाँकी रहेको छ र कार्यक्रमको यो पहिलो घण्टालाई अब समापन गर्ने तर्खरमा छु। बालेन शाह अनि साथीहरूको स्वरबद्ध यो गीत नेपाल हाँसेकोबाट, र यो गीतपछि यहाँहरूले समाचार सुन्नुहुनेछ, ब्रुनाईको समय 5 बजेको समाचार। त्यसपछि हामी कार्यक्रमको दोस्रो घण्टातर्फ लाग्नेछौँ अनि दोस्रो घण्टामा आज बुटौलका हाम्रा संवाददाता छवि पाण्डेसित प्रत्यक्ष कुराकानी गर्ने जमर्को गरिरहेका छौँ अनि दैनिक समीक्षा सुन्न सक्नुहुनेछ हाम्रा सहकर्मी महेन्द्र रायमाझीबाट। अब गीत सुनाउँ बालेन शाह र साथीहरूको नेपाल हाँसेको। इन्जोय।

0: Live Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया शुरू भएको छ। संसदीय सुनवाई समितिले दशैं अघि नै प्रस्तावित राजदूतको संसदीय सुनवाई सक्ने गरी तयारी गरेको छ। त्यसका लागि प्रस्तावित नाममाथि उजुरी मागिएको छ। सरकारले 13 देशका लागि राजदूत नियुक्तिका लागि सिफारिश गरेका व्यक्तिको सम्बन्धमा कुनै सूचना वा उजुरी भए प्रमाणसहित पेश गर्न आह्वान गरेको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो। प्रस्तावित राजदूतका सम्बन्धमा कसैलाई नियुक्तिका लागि उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार तथा सबूत प्रमाणसहित रितपूर्वक उजुरी दिन सकिनेछ। सभापति श्रेष्ठले पहिलो पटक सूचना प्रकाशित भएको मितिले 10 दिनभित्र संघीय संसद सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। ब्रिटिस गोर्खाज नेपालमा क्विन्स गोर्खा सिग्नल्सको 77 औं वार्षिकोत्सव मनाइएको छ। नेपाल सिग्नल ट्रुप र क्विन्स गोर्खा सिग्नल्स एसोसिएसन नेपालले बिजिएन क्वेम्बलेमा जमघट गरेर वार्षिकोत्सव मनाएका हुन्। बिजिएनका कमाण्डर कर्णेल डान रेक्सले सिग्नल्सलाई शुभकामना दिनुभएको छ।
4: So on behalf of BGN, congratulations on your 77th birthday.
3: कार्यक्रममा कर्पल साई कुमार रोका सम्मानित हुनुभएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले आसन्न चाडपर्वका अवसरमा सार्वजनिक यातायातको भाडा नबढाउने प्रतिबद्धता जनाएको छ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेसम्म हाल कायम रहेको भाडा दरमा नबढाउने बताउनु भएको छ। मालवाहक सवारी साधनलाई निश्चित समय रोक्ने र सड़क मरमतमा तीव्रता दिन सरकारलाई उहाँले आग्रह गर्नुभयो। अध्यक्ष सिटौलाले चाडपर्वमा अग्रिम बुकिङ गरिएका गाड़ीहरूलाई अन्य प्रयोजनमा नपठाउन पनि व्यवसायीहरूलाई निर्देशन दिइएको बताउनु भएको छ। लामो दूरीका सवारीमा 2 जना चालक राख्ने व्यवस्थालाई कड़ाईका साथ कार्यान्वयन गरिने उहाँको वाचा छ। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकार र संसदप्रति वितृष्णा बढ़िरहेको भन्दै समयमै ध्यान दिन आग्रह गर्नुभएको छ।
5: पूर्व निर्धारित समय विनय प्रतिनिधि सभामा बोल्दै सांसद राईले विपद व्यवस्थापन र दैनिक गतिविधि सञ्चालनलाई लिएर आक्रोश बढ़िरहेको भन्दै सचेत बनाउनु भएको हो।
6: केटाकेटी खेले जस्तो र लुकी छिप्पी गरे जस्तो पार गतिविधि भइरहेको छ कि घरि भरत दाल पक्रो छोडो, घरि चोरलेन्द्र शमशेर पक्रो छोडो। कम्तीमा विषय गम्भीर छ भने सिरियसली लाग्नु होला, नभएदेखि कुन हिसाबबाट सरकारले यो गतिविधि गरिरहेको छ। म सभामुख मार्फत सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु। हिजोतिर अभावले हुन्थ्यो, आज के भएर भइरहेको छ? किन मान्छेहरू दिनदिन आत्महत्या दहादेखि सरकार र यो हाम्रो सदनहरूप्रति पनि हामीलाई समेत थुक्ने वातावरण बनिरहेको छ। सरकार सिरियस भएर यो समस्याहरूको समाधानको खोजीमा लाग्नु पर्दछ।
3: चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट एउटा गैंडा नारायणी नदीमा बगेर सुस्ता पुगेको छ। अन्दाजी 5 वर्षको गैंडा सुस्ता 4 आज बिहान देखिएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले गैंडा बगेर सुस्ता पुगेको सूचना पाए लगत्तै गैंडाको निगरानीको काम थालिएको बताउनुभयो। गैंडालाई डार्ट गरेर बेहोस बनाई डुंगामा वा भारतीय बाटो हुँदै ल्याउने उहाँले बताउनु भएको छ। नारायणी नदीमा हिजो र अस्ति बाढ़ी आउँदा नदी तटीय क्षेत्रबाट गैंडा बगाएको हो। यस वर्ष बाढ़ीमा राप्ती नदीको मेघौली खैरनी लगायतका क्षेत्रमा बगेका गैंडा आफै उत्रिएको निकुञ्जले जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जमा 694 गैंडा रहेको पछिल्लो गणनामा उल्लेख छ। आजदेखि सबैतिरको आकाश खुला हुने नेपाल मौसम विज्ञान विभागले अनुमान गरेको छ। विभागले आगामी 5 दिनको मौसमी विवरण सार्वजनिक गर्दै कतै कतै मात्रै हल्का बादल र वर्षाको सम्भावना रहेको जनाएको छ। विगत 4 दिन यता लगातारको वर्षा शनिबार राति गण्डकी र लुम्बिनी प्रदेशमा केन्द्रित हुँदा ती क्षेत्रमा भारी वर्षा र हिमपात भएको छ। त्यसले विभिन्न स्थानमा बाढ़ी पहिरोका घटना घराएको मौसमविद सञ्जीव अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार गएको 24 घण्टामा मध्य प्रदेशको पश्चिमी भूभाग, बागमतीको दक्षिण, गण्डकीको पहाड़ी र तराई भूभाग र लुम्बिनी देशमा अधिक वर्षा भएको छ। ती क्षेत्रका केही स्थानमा 150 मिलिमिटर भन्दा अधिक वर्षा भएको छ। धेरै स्थानमा 100 मिलिमिटर भन्दा बढी वर्षा रेकर्ड भएको अधिकारीले बताउनु भयो। सर्लाही, कास्की, लमजुङ, बागलुङ, पर्वत, रूपन्देही, कपिलवस्तु, अर्घाखाँची लगायतका जिल्लामा भारी वर्षा रेकर्ड भएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले संकटको घड़ीमा जीवन रक्षा गर्दै नागरिकलाई सुरक्षित महसुस गराउने सरकारको पहिलो कर्तव्य रहेको बताउनु भएको छ। उहाँले बाढ़ी पहिरोको विषम परिस्थितिमा बेपत्ता नागरिकको खोजीका साथै बाढ़ीमा फँसेका मानिस र पशु चौपायाका उद्धारमा सुरक्षाकर्मी अहोरात र खटिएको उल्लेख गर्नु भएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: BFBS Gurkha Radio.

नमस्ते, स्वागत छ फेरि पनि आजको काठमाडौँको सौगात कार्यक्रममा। हजुर, कार्यक्रम ब्रुनाईको स्टुडियोबाट सञ्चालन भइरहेको छ भने यतिखेर तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। विनोदजीको अनुपस्थितिमा काठमाडौँको सौगात कार्यक्रम अहिले ब्रुनाईको स्टुडियोबाट सञ्चालन भइरहेको छ र यो कार्यक्रमको दोस्रो घण्टा हो। भर्खरै सुन्नुभएको गीत निकै जोसिलो गीत सुम्निमाको सञ्जाल। हामीलाई यतिखेर ननिटन युकेबाट तारा प्रसाद चेम्जोङजीले सम्पर्क गर्नुभएको छ र बिएफएस गोर्खा रेडियो सुन्दैछु एउटा गीत सुनाइदिनुहुन्थ्यो कि भनेर उहाँले आफ्नो गीत रोजी पठाउनु भएको छ फेसबुक मार्फत। र उहाँको रोजाइमा परेको गीत छ राजेश पाल राईको स्वरमा मैले मायाले दिएको चिनो। हजुर, यो गीत अबको केही क्षणमा म सुनाउनेछु, एकैछिन प्रतीक्षा साँच्दै गर्नुहोला। कार्यक्रमको यो दोस्रो घण्टामा केही समयपछि हामी बुटोलतर्फ लाग्छौँ र बुटोलका संवाददाता हाम्रा छवि पाण्डेजीसँग हामी प्रत्यक्ष कुराकानी गर्नेछौँ र त्यहाँको वस्तुस्थितिको जानकारी लिनेछौँ। अनि दोस्रो घण्टामा दैनिक समीक्षा हुनेछ। कार्यक्रमको यो दोस्रो घण्टामा नै सुनाउनेछु म आजको दैनिक समीक्षा, महेन्द्र रायमाझीले प्रस्तुत गर्नुभएको छ। यी सबै सुन्नका लागि एकैछिन पर्खनै पर्ने भयो र यो लाल शाहीलाई कार्यक्रममा साथ दिनै पर्ने भयो। तर अहिलेको लागि स्वीकार्नुहोस् राजेश पाल राईको स्वरमा रहेको यो गीत मैले मायाले दिएको चिनो, अनुरोधकर्ता तारा प्रसाद चेम्जोङजी।

मैले मायाले दिएको चिनो राजेश पाल राईले गाउनुभएको बडो मिठो गीत सुन्नको लागि हामीलाई ननिटन युकेबाट तारा प्रसाद चेमजोङजीले सम्पर्क गर्नुभएको थियो। गीत सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला। यहाँहरूले समाचारतिर पनि देखिरहनु भएको होला, नारायणीको पुलमा पानीको सतह एकदमै बढेको छ र माथि निकै माथि माथि आइसकेको छ र त्यसका साथै त्यहाँ एउटा सानो क्रुज सिप पनि अड्किएको छ भन्ने बुझिएको छ। यो क्रुज सिप चाहिँ त्यहाँ नारायणी नदीको पुल मुनि अड्किएर त्यसले अप्ठ्यारो पारिरहेको छ र पुलको आवागमनलाई पनि त्यसले असर पार्ने हो कि भनेर निकै धेरैलाई यस सम्बन्धी अलिकति पीडा दिइरहेको छ भनौँ एक हिसाबले, र त्यसलाई सुरक्षित रूपमा पुनः सार्न अथवा के गर्न निकाल्न कसरी गर्ने हो भन्ने जुक्ति अहिले त्यहाँ लगाइरहेको पाइएको छ। तर समस्या के भने पुल मुनि ठ्याक्कै त्यो अड्किएर बसिरहेको अवस्थामा छ र त्यसलाई अब निकाल्ने तानेर निकाल्न मिल्दैन, साइडमा लैजाने कि अथवा त्यसलाई टुक्रा टुक्रा पारेर निकाल्ने कि, र यस विषयमा प्राविधिकहरूको अहिले त्यहाँ टाउको दुखाइ भएको छ र पुलमा अत्यधिक भार वहन भएका गाडीहरू चल्न दिइएको छैन भनिएको छ र कम ओजन भएका गाडीहरू मात्रै ओहोर दोहोर गरिरहेको नारायणी पुलबाट भन्ने बुझिएको छ। हजुर, यो बाढीको समस्या, पानीको अब बहावको समस्या, कति समस्या बिहोर्ने नेपालले? अब नौ महिना, वर्षमा नौ महिनाभरि सुक्खा अनि तीन महिनामा पानीले हैरान, अब यस्तै अवस्थाबाट हामी गुज्रिरहेका छौँ। हुन त यो बानी नै परिसके भन्दा पनि हुन्छ, तर पनि के गर्ने, सधैँ यो वर्षामा नदीहरूले वितण्डा मचाइरहेको हामीले देखिरहेका छौँ, भोगिरहेका छौँ। हामी कार्यक्रममा केही समयपछि बुटवलतर्फ लाग्नेछौँ र त्यहाँबाट हामी छवि पाण्डेजीको रिपोर्ट सुन्नेछौँ, त्यहाँको वस्तुस्थिति के छ, किनभने तिनाउ नदीले त्यता पनि असर पारिरहेको भन्ने कुरो हामीलाई सुन्नमा आएको छ र त्यसतर्फ पनि हामी कुरो बुझ्नेछौँ छवि पाण्डेजीबाट। अहिलेको लागि स्वीकार्नुहोस् केहर सिंह लिम्बूको यो गीत सरर सरर।

0: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो BFBS कुलकर्म रेडियो हो।

सुन्दै शेरेन बलामीलाई बच्चन मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। यतिखेर हामी बुटोलमा छवि पाण्डेजीलाई सम्पर्क गर्ने तर्खरमा छौँ, तर अझै उहाँ हाम्रो सम्पर्कमा आइराख्नु भएको छैन र एकैछिन प्रतीक्षा साँच्दै गर्नुहोला। अर्को गीत सुनौ, अशिरा शाहको जाली शब्द।

0: जाली शब्द अशिरा शाहलाई सुन्दै हुनुहुन्थ्यो। यतिखेर हाम्रो सम्पर्क भएको छ हाम्रा संवाददाता, बुटोल संवाददाता हुनुहुन्छ छवि पाण्डेजीसँग। उहाँलाई अब ढिला नगरिकन म कार्यक्रममा स्वागत गरिहालेँ। छवि पाण्डेजी नमस्ते, के छ हाल खबर? हेलो हेलो हेलो
1: हजुर हजुर
0: छविजी नमस्ते, के छ हाल खबर?
1: एकदम सबै ठिक छ सर, नमस्ते।
0: अनि तिनाउले दुःख दिइरह होला अघि?
1: ए बेसगरी सर, बेसगरी पाल्पादेखि लिएर रूपन्देही, त्यसपछि रूपन्देहीको तल सिमाना नेपाल भारत बोर्डरसम्म सबैतिर चाहिँ
0: अहिलेको एकदमै तात तातो अवस्था के छ हजुर त्यहाँको?
1: अब अहिले त अब हिजोदेखि हिजो साँझदेखि लगभग पानी घट्यो होइन, जलसत्ता घट्यो, घटेपछि चाहिँ त्यसको चाहिँ अब जोखिम त धेरै कम भएको छ, तर उनीहरू चाहिँ अब त्यस तिनाउले गर्दाखेरि चाहिँ गत वर्ष जस्तै यस वर्ष पनि चाहिँ 6 घर चाहिँ बगाएको चाहिँ अवस्था छ। खास गरी चाहिँ यो गरिब समुदायका चाहिँ यो पिछडिएको जातिहरू नरेन्द्र दर्जी, सकिल मियाँ, टोपलाल मनासिनी, बिन्दु परियार, त्यसै गरी रमेश पौडेल र खिमबहादुर परियारको चाहिँ घर चाहिँ बाढीले बगाएर लगाएको छ, र उनीहरू चाहिँ बिचरा चाहिँ स्थानीय चाहिँ बुटोल उपमहानगरपालिकाले स्थापना गरेको होल्डिङ सेन्टरमा बसेर चाहिँ जीवन अब हिजोदेखि चाहिँ त्यहाँ बसिरहेका छन्, र कोही चाहिँ घर आफ्नो जस्तो भए पनि चाहिँ आफ्नै घर राम्रो भनेर चाहिँ भत्तीको घर भए पनि चाहिँ घरमै गएर बस्ने भनेर चाहिँ कोही त्यहाँबाट चाहिँ भएका छन्, कोही चाहिँ आफन्तीकोमा चाहिँ गएर चाहिँ आश्रय लिएर बसिरहेका छन्। तिनीहरूले चाहिँ बुटोल क्षेत्रमा चाहिँ 6 घर चाहिँ 4 चाहिँ आरसिसी र 2 कच्ची घर चाहिँ बगाएको चाहिँ हिजोको अवस्था थियो।
0: ओहो हो, आरसिसी घर पनि बगायो भनेपछि त अब बाढीको अथवा खोलाको अहिलेको जुन उर्लदो अवस्था त निकै ठुलै रहेछ होइन हजुर?
1: एकदमै सर, यस्तो चाहिँ सुकुमासीहरूलाई चाहिँ भोट ब्याङ्क बनाउँदाखेरि चाहिँ र नदी किनारमा बस्ती बसाल्दाको चाहिँ अवस्था चाहिँ यो जोखिम चाहिँ बल्ल चाहिँ थाहा हुनेछ। एक त चाहिँ उनीहरू चाहिँ जुन अब सुकुम्बासी परिवार छन् उनीहरू आफै पनि चाहिँ त्यो जोखिम लिएर चाहिँ त्यहाँभित्र गए, त्यहाँ नजिक किनारमा बसे, उनीहरूलाई पनि थाहा थियो तिनीहरू नदी उर्लेर आउँछ, कुनै पनि बेला बगाउन सक्छ भन्ने, तर चाहिँ उनीहरूले चाहिँ त्यो जोखिम लिए, त्यत्रो लगानी गरेर घर बनाए, तर चाहिँ अन्तत हुन त त्यहाँ धेरै संयोग घर छन् तर उनीहरूको चाहिँ घर बगायो, अब बाँकी क्षति चाहिँ हुन पाएन।
0: हजुर, अब देशभरि नै अहिले वितण्डा मचाइरहेको छ, नदीहरूले जता गयो उतै यस्तै खालको दुःखदायी खबरहरू मात्रै सुन्न परिराखेको छ। अब यो बाढी पहिरो बाहेकका अन्य खबरहरू के छन् बुटोलका?
1: अब बाढी पहिरो बाहेक चाहिँ अब आज बुटोलमा चाहिँ 10 नेपालको सम्मानित हजुर राष्ट्रपति पदमा चाहिँ आसीन हुनुभएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आज बुटोलमा आउनुभएको छ। उहाँ चाहिँ 11 सक्रिय राजनीतिमा चाहिँ प्रवेश गर्नुभएको छ। त्यसै प्रसङ्गमा चाहिँ उहाँ चाहिँ आज बुटोल आएर चाहिँ अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको चाहिँ उहाँले उद्घाटन गर्नुभएको छ। नेपाल, भारत र श्रीलङ्का सहित 8 समूहले चाहिँ प्रतियोगितामा चाहिँ सहभागिता जनाउँदैछन्। प्रतियोगिताको नाम चाहिँ मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगिता रहेको छ। मदन भण्डारी स्पोर्ट्स एकाडेमीको आयोजनामा हुने यो प्रतियोगिता चाहिँ असोज 17 सञ्चालन हुनेछ। यो चाहिँ यसमा चाहिँ नेपालका 5, भारतका 2 र श्रीलङ्काका चाहिँ 1 गरी चाहिँ 8 चाहिँ टोली सहभागी छन्। पहिलो उनीहरूले चाहिँ 7 रुपियाँ चाहिँ पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो उनीहरूले चाहिँ 3 रुपियाँ प्राप्त गर्नेछ। यो पुरस्कार उनीहरूले त हिँड्ने भयो तर यसको आयोजनाको लागि चाहिँ 1 करिब करिब चाहिँ खर्च लाग्ने भनेर चाहिँ यहाँ चाहिँ सुनाइएको छ।
0: भनेपछि हुन त पुरस्कार राशि त ठुलै रहेछ, तर अब त्यो इन्फ्रास्ट्रक्चर आदि इत्यादिले गर्दा होला आयोजनाको खर्च त एकदमै ठुलो पो रहेछ त हगि छविजी?
1: हजुर हजुर, सबै खेलाडीलाई बोलाउनु पर्यो, अब इन्डियाबाट अनि श्रीलङ्काबाट नेपाल केपिन हुनुभयो, उनीहरूको रेफ्री हुनुभयो, उनीहरूको फेरि अब चाहिँ अब त्यो उनीहरूसँग टिममा आउने चाहिँ सबैलाई चाहिँ खानपिनको व्यवस्थापन गर्नु पर्यो। फेरि अब अहिले चाहिँ पछिल्लो समय चाहिँ बुटोल एकदम धेरै चाहिँ महँगो सहरको रूपमा चाहिँ स्थापित हुँदैछ, त्यो हिसाबले पनि चाहिँ खर्च त बढ्ने लाग्छ। अनि अर्को फेरि प्रसङ्ग के छ भन्दा चाहिँ अब नेपालीहरूको चाहिँ अब चाडपर्व चाहिँ आउन लागिसके, जस्तो दसैँ र तिहार पनि अब चाहिँ नजिकै आइरहेछ। त्यसैको सङ्घारमा चाहिँ अब दसैँ तिहारसँगै चाहिँ यो वर्ष पनि बुटोल क्षेत्रमा रूपन्देहीमा भैरवमा दसैँ स्वास्थ्य बजार मेला चाहिँ सञ्चालन हुने भएका छन्। बोतल उद्योग वाणिज्य सङ्घले चाहिँ दसैँ सस्तो बजार आयोजना गर्दैछ। त्यसै गरी उद्योग व्यापार सङ्घ रूपन्देहीले पनि चाहिँ रूपन्देहीका विभिन्न चारवटा स्थानमा चाहिँ दसैँ बजार गर्दैछन्। दसैँ तिहारमै केही लागि चाहिँ भन्दै सरकारले समेत चाहिँ भन्सारमा गरिएको चाहिँ कडाइ जुन छ नेपाल भारत सीमा क्षेत्र सुनौली भैरवमा त्यो चाहिँ अब दसैँमा चाहिँ उपभोक्तालाई चाहिँ केही भए पनि राहत दिनुपर्छ भनेर चाहिँ जस्तो पहिला चाहिँ 100 रुपियाँको सामानमा पनि भन्सार कर लाग्दै आएकोमा अब त्यसलाई हटायो, त्यही समयको लागि हटाएको छ। अब दसैँ तिहारको लागि भनेर चाहिँ किनमेल गर्न चाहिँ नेपाली उपभोक्ताहरू चाहिँ भारत गए भने चाहिँ त्यहाँ चाहिँ अब त्यस्तो अब कर लाग्ने अवस्था तत्काल छैन। हरेक वर्ष नेपालीहरू भारतको
0: सबैजी यो नामको खातिर सस्तो बजार हो कि पक्कै सस्तो हुन्छ?
1: यस्तो चाहिँ यो हरेक वर्ष उनीहरू चाहिँ अब यो इन्फर्म के अरे फर्मली नै उनीहरू चाहिँ वर्षदेखि लगाइरहेको छन्। जस्तो चिनी त्यहाँ चाहिँ अब खासै त्यस्तो चाहिँ महत्त्वपूर्ण सामान त पाइँदैन। जस्तो चिनी चियापत्ती अनि त्यहाँ त्यो मासुको आइटमहरू चाहिँ अब मैदाहरू भयो यिनीहरू हुन्छ बजारमा भन्दा चाहिँ थोरै चाहिँ अब निन्दले नेपाल साल ट्रेडिङबाट चाहिँ सिधै खरिद गरेको हुँदाखेरि चाहिँ चिनी सस्तो चिनीमा चाहिँ 10 रुपियाँ प्रति किलोमा चाहिँ अब करिब करिब त्यही 8 रुपियाँ 10 रुपियाँ सेरो फेरमा चाहिँ उनीहरूले चाहिँ यो सस्तो बजारमा चाहिँ उपलब्ध गराउँछन्। त्यसै गरी अब खाना तेलमा पनि चाहिँ त्यही रेसियोमा चाहिँ पोकामा चाहिँ अब 10 रुपियाँ 5 रुपियाँ चाहिँ त्यही अनुसार चाहिँ रेसियोमा चाहिँ धेरै त हुँदैन। तर चाहिँ त्यो होलसेल रेटको चाहिँ फाइदा चाहिँ सिधै चाहिँ उनीहरूले ग्राहकलाई चाहिँ दिने भनेर चाहिँ त्यसरी चाहिँ दसैँ सस्तो बजारमा चाहिँ उनीहरूले चाहिँ उपलब्ध गराउने गरेका छन्।
0: हजुर, हुन त उपभोक्ताको लागि अब 2-4 रुपियाँ सस्तो भए पनि त्यो राम्रै कुरा हो, होइन र?
1: हजुर हजुर हजुर।
0: अनि अन्य गतिविधि के छन् त बुटोलतिर?
1: आज चाहिँ अब बुटोलमा एउटा चहल पहल छ, आज के अरे अन्तिम पक्षमा पनि हो। नेपाली कङ्ग्रेसको चाहिँ वडादेखि चाहिँ केन्द्रसम्मका नेता कार्यकर्ताहरूलाई चाहिँ अहिले चाहिँ महाधिवेशनको चटार लागेको छ। आज रूपन्देहीमा चाहिँ प्रदेश महाधिवेशन प्रतिनिधिहरूको चाहिँ चुनाव भइरहेको छ। भोलि चाहिँ सङ्घीय महाधिवेशन प्रतिनिधिको चुनाव हुँदैछ। यसरी 4 गते चाहिँ वडा अथवाको चाहिँ चुनाव भइसकेको थियो र क्षेत्रीय प्रतिनिधिको पनि निर्वाचन सम्पन्न भइसकेको छ। अहिले चाहिँ नेपाली कङ्ग्रेसका बुटोल क्षेत्रका भैरव क्षेत्रका रूपन्देहीका भन्नाले देशैभरिका चाहिँ ऊ चाहिँ क्षेत्रीय कार्यकर्ताहरूले चाहिँ नेता चाहिँ चयन गर्ने चाहिँ आज अभियान आज र भोलि चाहिँ अभियान जारी छ। र यो चाहिँ आज बुटोलमा पनि चाहिँ त्यो अभियान सुरु भएको छ। र आज चाहिँ बुटोलको उद्योग वाणिज्य सङ्घको सभा हालमा चाहिँ यस क्षेत्रका चाहिँ बुटोल क्षेत्रका चाहिँ नेता क्षेत्रीय प्रतिनिधिहरूले चाहिँ आफ्नो नेता महाधिवेशन प्रतिनिधि चाहिँ आज चयन गर्दैछन्।
0: हजुर सबैजी धेरै धन्यवाद छ यहाँलाई। हुन त केही समय अगाडिदेखि हामीले यहाँलाई सम्पर्क गर्न कोसिस गरिरहेका थियौँ, आइदिनु भयो र त्यहाँको वस्तु स्थितिको जानकारी गराइदिनु भयो, धेरै धन्यवाद छ यहाँलाई। हस् त म बिदा लिन्छु यहाँसँग।
1: हस् त धन्यवाद,
0: नमस्ते। हस् नमस्ते, बाई बाई। उहाँ हुनुहुन्थ्यो हाम्रा बुटवल संवाददाता छवि पाण्डेज्यू, त्यहाँको वस्तु स्थितिको जानकारी गराउनु हुँदै। कार्यक्रममा अब गीत सङ्गीत तर्फ नै म लाग्छु। एकदेव लिम्बुले गाउनु भएको गीत म अब टक्र्याउँछु, ब्ल्याक एन्ड व्हाइट।

0: SBS गोर्खा रेडियो हो।
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

0: टकिङ फेरेरी गोर्खाली तकमाको गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। काठमाडौँको सौगात कार्यक्रम हो यो। हामी यतिखेर कार्यक्रमको दोस्रो घण्टामा छौँ। ब्रुनाईको समय अहिले बेलुकीको 6:16 बाँकी रहेको छ। नझुक्किनुहोला, आज काठमाडौँको सौगात कार्यक्रम ब्रुनाईको स्टुडियोबाट सञ्चालन भइरहेको छ भने तपाईँको साथमा म छु लाल शाही। अब प्रस्तुत छ आजको दैनिक समीक्षा महेन्द्र रायमाझीबाट।
1: नमस्कार, आजको दैनिक समीक्षाका साथमा महेन्द्र रायमाझी उपस्थित छु। आज मिति 2083 साल असोज 12 गते सोमबार, तदनुसार सेप्टेम्बर 28 तारिक सन् 2026। सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा पक्राउ प्रकरणमा सरकार तीव्र दबावमा परेको, लगातारको वर्षाका कारण करिब 1000 मेगावाट जलविद्युत उत्पादन बन्द भएको, एकै वर्षमा विदेशमा शिक्षा र भ्रमणका लागि नेपालीहरूले 2 खर्ब रुपियाँ खर्च गरेका जस्ता विषय समीक्षामा समेटिनेछन्। यस्तै आपूर्ति रोकिएपछि तरकारी र मासुको मूल्य महँगो भएको जस्ता विषय पनि आजको समीक्षामा प्रस्तुत गर्नेछौँ। सबभन्दा पहिले किन पूर्व प्रधान न्यायाधीश प्रहरी नियन्त्रणमा किन बोल्दैन सरकार भन्ने प्रश्नवाचक शीर्षक दिएर अन्नपूर्ण पोस्टमा दिनेश गौतमले लेख्नुहुन्छ, शनिबार मध्यरातमा प्रहरीहरू एकाएक निवासमा प्रवेश गर्दा पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा सशंकित भए। राति 12:30 बजे निवास पुगेका प्रहरीसँग झण्डै 2 घण्टा उनले सवाल जवाफ गरे। प्रहरीले सुरक्षा थ्रेट रहेको बताउँदा उनले विश्वासै गरेनन्। हामीसँग हेर्नुहोस् भन्दै प्रहरीले मनाउने प्रयास गरिरहे। प्रहरीको आशय बुझेर उनले सबै जानकारी आफन्तहरूलाई गराए। आइतबार बिहान 2:45 बजे जबरालाई काठमाडौँ टेकु उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुर्याइयो। कार्यालयका प्रमुख एवं एसएसपी सन्तोष खड्काको च्याम्बरमा राखेर सोधपोछ सुरु भयो। किन यहाँ ल्याएको, जबराले प्रश्न गरिरहे। जेएनजी समूहबाट सुरक्षा थ्रेट भएकाले सुरक्षार्थ ल्याउनु परेको बाध्यता प्रहरीले दर्शाए। एसएसपी खड्काले थपे, योभन्दा बढी बताउ

0: मिल्दैन श्रीमान, जबराले आफूलाई पक्राउ पुर्ची पनि नदिएको र मध्यरातमा ल्याएर आफूमाथि ज्यादती भएको आक्रोश पोखे। बिहान करिब 6:30 बजे जबरा अन्नपूर्ण पुरुषसँग टेलिफोन सम्पर्कमा आए। म घरमै थिएँ, जेनजीबाट तपाईँलाई थ्रेट आएको छ, सुरक्षाका लागि हामीसँग हिँड्नुहोस् भन्नुभयो। मलाई अहिले उपत्यका अपराध अनुसन्धान कार्यालयमा ल्याएर राखिएको छ, उनले भने तपाईँलाई खतरा छ, सहयोग गरिदिनुहोस्, सुरक्षाका लागि हिँड्नुहोस् भनेर ल्याइयो। पक्राउ पुर्जी पनि दिइएको छैन, उजुरी परेको वा अन्य कुनै विषयवस्तु पनि कुनै जानकारी गराइएको छैन। त्यसको केही समयपछि उनको मोबाइलमा फोन गर्दा स्विच अफ थियो। हिरासतमा भेट्ने नदिएको विषयमा मध्यरातमा जबराको पक्राउले राष्ट्रिय मानवाधिकार आयोगका सदस्य मनोज दुवाडी चनाको भए। उनकै नेतृत्वमा आयोग टोली टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयको गेट बाहिर 12:00 बजेतिर पुग्यो। भेटघाटका लागि करिब 45 मिनट प्रतीक्षारत रह्यो। टोलीको उद्देश्य थियो मध्यरातमा घरबाटै नियन्त्रणमा लिएका जबराको अवस्था बुझ्नु र उनीसँग भेट गर्नु। शनिबार मध्यराती प्रहरले महाराजगंज स्थित घरबाटै जबरालाई पक्राउ गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाह न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गरेर फर्केको केही घण्टामै प्रहरले जबरालाई पक्राउ गरेको थियो। सार्वजनिक बिदाको दिनमा घरबाटै पक्राउ परेका जबरालाई भेट्न दुवारीको टोली कार्यालयको गेटमै पुग्यो, तर न प्रहरी अधिकृतलाई भेट्न पायो न त जबरालाई नै भनेर यो विषयलाई उल्लेख गरिएको छ। जेएनजी सशस्त्र समूहकी आतंकवादी संगठन भनेर अर्को उपशीर्षकमा लेखिन्छ। जेएनजी अगुवा रक्षा बमले सरकारले जेएनजीलाई सुरक्षा खतराका रूपमा देखाउँदै मनलाग्दी पक्राउ गर्ने र आरोप लगाउने गरेको भन्दै प्रश्न उठाएकी छन्। फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै बमले जेएनजी कुनै आतंकवादी संगठन वा भूमिगत सशस्त्र समूह हो कि भन्दै सरकारसँग प्रश्न गरेकी छिन्। उनले प्रश्न गरेकी छिन्, यो जेएनजी भनेको के हो हजुर? कुनै आतंकवादी संगठन हो या भूमिगत सशस्त्र समूह हो? शक्तिको मातमा आफू खुसी पक्राउ गर्ने, मनलाग्दी आरोप लगाउने, न विधि मान्ने न प्रक्रिया मान्ने, अनि कारण के भन्दा जेएनजीले तपाईँहरूको अक्षमता ढाकछोप गर्न प्रयोग हुने शब्द हो र जेएनजी भनेर उहाँले प्रश्न गरेको विषय पनि उल्लेख गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङको सचिवालयबाट भएको आदेशका कारण व्यक्ति पक्राउ हुँदा प्रतिनिधि सभामा सत्तारूढ दलकै सांसदहरूले विरोध गर्दै आएका छन्। तर राणालाई पक्राउ गर्ने आदेश कसले दिएको यसबारे प्रहरी र गृह मन्त्रालयका अधिकारीहरू पन्छिन खोज्छन्, जवाबदेही देखिँदैनन्। संविधानविद डाक्टर विपिन अधिकारी पर्याप्त कानूनी आधार भए पूर्व प्रधान न्यायाधीशलाई पनि पक्राउ गर्न वा नियन्त्रण लिन सकिने बताउँछन्। तर प्रहरले सेक्युरिटी थ्रेट अर्थात् सुरक्षा खतरालाई कारण बताएको छ भने त्यो खतरा वास्तवमा के थियो भन्ने स्पष्ट गरेको छैन। त्यस्तै प्रहरले उनी विरुद्ध मुद्दा चलाउने योजना नभएको बताइसकेपछि यो सम्पूर्ण प्रक्रियाको अर्थ के हो झनै अस्पष्ट छ। अधिकारी भन्छन्, सुरक्षा खतरा वास्तवमै के थियो? घरमै सुरक्षा व्यवस्था थप्नुको सट्टा किन उनलाई मध्यरातमा प्रहरी कार्यालयमा लैजानु पर्यो? यसको स्पष्ट जवाब प्रहरले दिनुपर्छ भनेर उहाँले भनेको विषय पनि उल्लेख गरिएको छ। यसै सन्दर्भमा कान्तिपुर दैनिकमा सम्पादकीय लेखिएको छ, नियन्त्रणमा पूर्व प्रधान न्यायाधीश राज्य शक्तिको दुरुपयोग शीर्षकमा। अगाडि लेखिन्छ, आफ्नो निवासमा सुतिरहेका पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरले बिहान 2 बजे नियन्त्रणमा लिन्छ, तर त्यसको कारण स्पष्ट पार्दैन। 12 घण्टापछि छोडिन्छन्, तर त्यसको पनि कारण सार्वजनिक रूपमा बताइँदैन। यसरी आइतबार बिहानदेखि दिउँसोसम्म जबराको हकमा जे भयो त्यो निकै गम्भीर छ, यसको संकेत सुखद छैन। प्रहरले जो कसैलाई नियन्त्रणमा लिने काम संवेदनशील विषय हो, यो अपवाद मात्रै हुनुपर्छ, सार्वजनिक औचित्य स्थापित गर्न सक्नुपर्छ। यद्यपि जबराको सन्दर्भमा सरकारले औचित्य स्थापित गर्न जरुरी ठानेको छैन, यसले सरकारको मनमौजी शासन शैलीलाई प्रश्न पार्छ। पूर्व प्रधान न्यायाधीश जबरालाई नियन्त्रणमा लिएको विषयमा सरकारलाई जवाबदेही नबनाउने हो भने जोसुकै नागरिक जतिसुकै बेला प्रहरीको नियन्त्रणमा पुग्नुपर्ने हुन्छ, यसले समाजमा त्रास सिर्जना गर्छ, शासन शैलीलाई पनि अधिनायकवादी बनाउँछ भनेर यो टिप्पणी पनि आज छापिएको छ। अर्थबजार पृष्ठमा गोर्खापत्र दैनिकमा करिब 1000 मेगावाट विद्युत उत्पादन अवरुद्ध भएको विषयमा उल्लेख गरिएको छ। गोपाल चन्द्र सुवेदी लेख्नुहुन्छ, असोज 8 देखि शुरू भएको निरन्तर वर्षाका कारण गण्डकी प्रदेशमा विभिन्न जलविद्युत आयोजना बन्द हुन पुगेका छन्। त्यसै गरी गण्डकी सहित लुम्बिनी मधेस तथा कर्णाली प्रदेशका प्रसारण तथा वितरण सञ्जाल पनि अवरुद्ध भएका छन्। खास गरी काली गण्डकी नदी प्रवाह क्षेत्रमा बाढीका कारण प्रसारण लाइन विच्छेद भएको तथा सुरक्षाका लागि आयोजना बन्द गर्नु परेका कारण आइतबार करिब 1000 मेगावाट विद्युत उत्पादन अवरुद्ध हुन पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। अगाडि लेखिन्छ, प्राप्त पछिल्लो विवरण अनुसार बाढीका कारण मुख्य रूपमा 220 केभी क्षमताको कालीगण्डकी करिडोर प्रसारण लाइन अवरुद्ध हुँदा उक्त प्रसारण लाइन मार्फत प्रवाह हुने 13 उत्पादन केन्द्रका 358 मेगावाट विद्युत उत्पादन बन्द गरिएको प्राधिकरणले जनाएको छ। यसबाहेक म्याग्दी साङ्जा कास्की लमजुङ र तनहुँमा रहेका थप 14 उत्पादन केन्द्रका 630 मेगावाट क्षमताका विद्युत उत्पादन केन्द्र समेत नदीमा अत्यधिक बहावका कारण बन्द गर्नु परेको छ। यसरी समग्रमा करिब 1000 मेगावाट बिजुली उत्पादन अवरुद्ध हुन पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। कालीगण्डकीको बाढीले केही दिन पहिले मात्रै उत्पादन शुरू गरिएको राहुघाट जलविद्युत आयोजनाको स्विच यार्डमा क्षति पुर्याएको छ भनेर विद्युत अवरुद्ध भएको यो विषय पनि आएको छ। एकै वर्षमा शिक्षा र भ्रमणमा 2 खर्ब बाहिरियो शीर्षक दिएर दिलीप पौडेलले नागरिक दैनिकमा लेख्नुहुन्छ, नेपालबाट विदेश अध्ययन र भ्रमणमा जाँदा मोटो रकम बाहिरिने गरेको छ। एक वर्षकै अवधिमा यो दुई प्रयोजनमा 2.9 खर्ब रुपियाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष 82-83 नेपाली विदेश अध्ययन गर्न जाँदा 1.41 खर्ब रुपियाँ र घुम्न जाँदा 67.18 करोड रुपियाँ खर्च भएको छ। नेपालले आर्थिक वर्ष 82-83 विदेशीको भ्रमणबाट 90.05 करोड रुपियाँ आमदानी गरेको भए पनि नेपालबाट 1.19 अर्ब रुपियाँ बाहिरिएको छ। विदेशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीको संख्या बढ्नु र नेपालीमा अन्तर्राष्ट्रिय भ्रमणप्रतिको आकर्षण बढ्दै जानुले यस्तो खर्चमा वृद्धि भएको हो। शिक्षा र भ्रमणमा हुने खर्चले नेपाली नागरिकको बदलिँदो जीवनशैली, शैक्षिक आकांक्षा र आर्थिक गतिविधिलाई प्रतिबिम्बित गर्छ। ठूलो परिमाणमा रकम विदेशिँदा देशभित्रको पुँजी परिचालन, शैक्षिक सत्रको विकास र विदेशी मुद्रा व्यवस्थापनमा चुनौती थपिन सक्छ। पछिल्ला वर्ष विद्यार्थी अध्ययनका लागि विदेश जाने क्रम बढेको छ। विद्यार्थी विदेश पढ्न जाँदा सुरुका वर्षमा स्वदेशबाट पैसा लैजाने गरेका छन् भनेर यो विषयलाई उल्लेख गरिएको छ। आपूर्ति रोकिँदा 72% महँगो तरकारी शीर्षक दिएर कौशिला कुँवरले कारोबार आर्थिक दैनिकमा लेख्नुहुन्छ, देशका विभिन्न भागमा परेको झरीका कारण आपूर्ति रोकिँदा दैनिक उपभोग्य वस्तु तरकारीको मूल्य उच्च दरमा बढेको छ। पछिल्ला 3-4 दिनदेखि काठमाडौँ उपत्यका सहित देशभर निरन्तर भएको वर्षाका कारण बाढी र पहिरोले अधिकांश राजमार्ग अवरुद्ध भएका छन्। यसले काठमाडौँ उपत्यकामा आपूर्ति श्रृङ्खला रोकिँदा हरियो तरकारीको 72% मूल्य बढेको हो। कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसार असोज 6 र 7 आपूर्तिमा धेरै गिरावट आएको छैन। 8 र 9 गते भने आपूर्तिमा लगभग आधा पनि हुन सकेको छैन। 10 गतिकै सुधार आएको छ, यही कारण मूल्यमा चाप परेको हो। पछिल्लो 1 साता असोज 5 का तुलनामा 11 गते अधिकांश हरियो तरकारीको मूल्य उच्च दरले बढेको छ। समितिका अनुसार यो अवधिमा सबभन्दा बढी हरियो पटमास कोसा, गोलभेडा, हरियो प्याज, हरियो फर्सी, साग, बन्द लगायतका तरकारीको मूल्य बढेको छ भनेर खसीदेखि बङ्गुरसम्म सबै मासुको भाउ आकाशिएको भनेर अजित अधिकारीले नयाँ पत्रिकामा लेखेको खबर पनि उल्लेख छ, जसमा बजारमा खसी, कुखुरा, रागा, बङ्गुर सबै मासुको भाउ अचक्री बढेको छ। गत चैतमा देखिएको बर्ड फ्लूका कारण कुखुराको मासु, कुखुराको अन्डा र खसीको मासुको भाउ बढेको व्यवसायको तर्क छ। यस्तै राँगा र बङ्गुरको मासुको भाउ समेत माग अनुसार आपूर्ति हुन नसकेको, ढोगानी लागत बढेको कारण देखाएर वृद्धि गरिएको छ भन्दै माछा मासु व्यवसाय संघका सचिव बाबुकाजी महर्जनले माग अनुसार आपूर्ति गर्न नसकेपछि ठूलो दरले मूल्य बढाउन बाध्य भएका हौ भनेर भन्नुभएको छ। यस्तै कालोबजारी ऐनको व्यवस्था हटिसकेकाले मूल्य निर्धारण प्रणाली हाम्रो क्षेत्र अधिक्रमण पर्दैन भनेर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक अनिल किराँतीले भनेको विषय पनि उल्लेख छ। असार अघि 1100-1300 रुपियाँ मूल्य रहेको खसीको मासु अहिले 1650-1800 रुपियाँ पर्छ। यस्तै सेतो बङ्गुरको मासु 550 रुपियाँ रहेकोमा अहिले 600 रुपियाँ पुगेको छ भने धरानी कालो बङ्गुरको मासु 600 रुपियाँ रहेकोमा अहिले 650 रुपियाँसम्म पुगेको छ भनेर यो सूची पनि उल्लेख गरिएको छ। हस्तश्रोत यही प्रसङ्ग सँगसँगै आजको समीक्षामा समेटिएका विषयवस्तु यति नै। महेन्द्र रायमाझीलाई बिदा दिनुहोस्। नमस्कार।
1: महेन्द्र रायमाझीबाट सुन्दै हुनुहुन्थ्यो दैनिक समीक्षा आजको, र यो समीक्षाको साथमा हामी कार्यक्रमको अन्ततिर पनि आइपुग्यौँ र मैले अब यहाँहरूसँग बिदा लिने बेला हुनै आँटेको छ। जाँदा जाँदै सज्जा एन्ड द लोडिङको यो गीत प्राप्ति यहाँहरूलाई सुम्पन्छु अनि कार्यक्रमबाट बिदा पनि माग्छु। र यो गीतपछि ब्रुनाईको समय बेलुकी 6 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि स्वर्णिम सङ्गम कार्यक्रम लिएर आउनुहुनेछ हाम्रा सहकर्मी तुलसी बस्नेत। म भने बिदा हुन्छु र भोलि बिहान ब्रुनाईको समय 7 बजे प्रभातकालीन आवाज कार्यक्रम लिएर म फेरि उपस्थित हुनेछु। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। नमस्ते। बाय बाय।

0: प्रतिनिधि सभा बैठकमा सांसदहरूले पूर्व प्रधान न्यायाधीश चोरेन्द्र शमशेर जबराको पक्राउको कारण मागेका छन्। सांसद युवराज दुलालले सुरक्षाको कारण देखाएर बिना पूर्जी पक्राउ गरिनुलाई दादागिरीको नाम दिनुभएको छ।
1: विगतमा सरकार जन्मेकै दिन पनि मध्यरातमा पूर्व प्रधानमन्त्रीलाई रातभरि घरमा घेराउ गरिएर गिरफ्तार गरियो र केही समयपछि अदालतले छोड्यो। आज पूर्व प्रधान न्यायाधीशलाई पनि त्यसै गरी मध्यरातमै गिरफ्तार गरियो र 12 घण्टा नबित्दै बिना कारण उहाँलाई छोडियो। 12 घण्टा अपराध अनुसन्धानको हिरासतमा राखेपछि अन्त्य हुने सुरक्षा थ्रेट के हो?
0: ऐन बहादुर महरले जेएनजीबाट सुरक्षा खतराको कारण देखाएर सरकारले गलत काम गरेको सम्झनु भएको छ।
2: जुन जेएनजीको बकायतमा टेकेर सरकारको नेतृत्व गरिरहेको छ, सरकारमा बसिरहेका छन्, आज ती जेएनजीहरूलाई बदनामित गर्ने को जेएनजी हुन्? त्यो सुरक्षा थ्रेट दिने त्यो भन्न पर्यो, त्यस्ता व्यक्तिहरूलाई कारवाही गर्नु पर्यो। होइन भने नभए युवाहरूलाई जेएनजीहरूलाई बदनामित गर्ने, जेएनजीहरूलाई यो प्रकारले बदनामित गर्ने कुराको म घोषणा गर्न
0: चाहन्छु। सूचनाको हक कार्यान्वयनमा नेपाल विश्वमै उदाहरणीय बनेको छ।
3: विद्यार्थीले परीक्षण पश्चात परीक्षाको उत्तर पुस्तिका हेर्न पाउने, लोक सेवा आयोगका परीक्षाको प्राप्त अङ्क हेर्न पाउने, पाठ्यक्रममा सूचनाको हक सम्बन्धी विषयवस्तु समावेश गर्ने, सरकारी कार्यालयले 3-3 महिनामा स्वत प्रकाशन जारी गर्ने जस्ता नेपालको अभ्यास विश्वमा नै उदाहरणीय बनेको हो। राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सूचनामा सर्वव्यापी पहुँच सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा सूचनाको हकको कार्यान्वयनमा नेपालले विश्वमै उत्कृष्ट प्रयास गरेको बताउनु भएको छ।
0: काठमाडौँका सड़कका कुकुर, घरपालुवा जनावर तथा गाई भैँसीमा रेबिज देखिन थालेपछि यसको जोखिमलाई गम्भीर रूपमा लिन चिकित्सकले आग्रह गरेका छन्। केही दिन अघि काठमाडौँका 3 जनाले जनावरमा रेबिज पुष्टि भएपछि टेकु अस्पतालमा रेबिज विरूद्धको खोप लगाएका छन्। 1 जना युवकले बिरामी सड़क कुकुरलाई उपचारका लागि भेटेरिनरी क्लिनिक लगेकोमा उपचारकै क्रममा कुकुर मरेपछि परीक्षण गर्दा रेबिज पुष्टि भएको थियो। घरपालुवा कुकुरको मृत्यु भएपछि अर्का युवक पनि अस्पताल पुगेका थिए। कुकुरमा श्वास प्रश्वासमा समस्या, आँखा रातो हुने तथा मानिसलाई झम्टिने लक्षण देखिएको थियो। असोज 11 गते पनि गाई मरेपछि 1 जना कृषक पशु चिकित्सकको सुझावमा खोप लगाउन टेकु पुगेका थिए। चिकित्सकका अनुसार रेबिज लागेको जनावर अनिवार्य रूपमा बौला वा आक्रामक देखिनुपर्छ भन्ने छैन, शान्त देखिने जनावरमा समेत संक्रमण हुन सक्छ। काठमाडौँमा रेबिजको वास्तविक जोखिमबारे पर्याप्त अध्ययन र तथ्याङ्क नभए पनि राजधानीमै जनावरमा संक्रमण देखिनुले जोखिमलाई सामान्य रूपमा लिन नसकिने स्वास्थ्यकर्मीको भनाइ छ। बुटवलमा प्याराग्लाइडिङको सफल परीक्षण गरेपछि अब व्यावसायिक उडानको तयारी थालिएको छ। बुटवलबाट छवि पाण्डे।
4: लुम्बिनी इगल एयर एडभेन्चर प्रालीले पाल्पाको नुवाकोटदेखि बुटवलको बदल पोखरीसम्म गरेको परीक्षण उडान सफल भएपछि बुटवलको पर्यटन क्षेत्रको विकासमा एउटा इँटा थपिएको भन्दै व्यवसायीहरूले खुसी व्यक्त गरेका छन्। बुटवलका पर्यटन व्यवसायी झवेन्द्र थापाका अनुसार प्याराग्लाइडिङले पर्यटन क्षेत्र चलायमानसँगै बुटवलको समृद्धिमा नयाँ आयाम थपिने विश्वास छ।
5: प्याराग्लाइडिङ भयो भने त यसले पर्यटन व्यवसायलाई चाहिँ धेरै बढाउँछ, बुटवलको आर्थिक चाहिँ हब बन्छ, होटल व्यवसायलाई चाहिँ चलायमान बनाउँछ क्या। अरू बस्यो भने उहाँले चाहिँ जुन खानपिनदेखि लिएर सबै कुरो हुन्छ नि त, त्यसले गर्दा चाहिँ बुटवलको चाहिँ पर्यटन व्यवसाय, होटल चल्छ, रेस्टुरेन्ट चल्छ, त्यसरी उत्पादन गरेको कुराहरू चल्छ।
4: बुटवलमा प्याराग्लाइडिङ सुरु गराएर मनग्गे आमदानी गर्ने भन्दा पनि बुटवलका युवाहरूलाई रोजगारी दिने र बुटवलको पर्यटन प्रवर्धन गर्ने लुम्बिनी इगल एयर एडभेन्चर प्रालीको उद्देश्य रहेको छ। प्रालीका अध्यक्ष डाक्टर किशन थापाले कम्तीमा बुटवलको विकासमा अर्को अध्याय थपिने र रोजगारीको अवसर समेत यसबाट सिर्जना हुने भएकोले प्याराग्लाइडिङ सुरुवात गर्न लागि बताउनु भयो।
6: एकछिन उडाउने, त्यसरी देखाएर यसलाई बन्द गर्ने भन्दा नि कसरी टिकाउन सकिन्छ भन्ने हो कि, हामीले एटलिस्ट रोजगारी दिउँ युवाहरूलाई चाहिँ टिकाउँ भन्ने एकछिन त्यो हो कि।
4: लुम्बिनी इगल एयर एडभेन्चर प्रालीका अनुसार प्याराग्लाइडिङको व्यावसायिक उडान गर्न अझै 6 महिना लाग्नेछ, त्यसका लागि अहिले पूर्व तयारीको आवश्यक कामहरू अघि बढाइएको छ।
0: मनाङको हिमलुङ हिम पहिरोमा परि हराएका 14 मध्ये शव भेटिनुको संख्या 4 पुगेको छ।
7: उद्धार कर्मीले आज थप 2 जनाको शव भेटिएको जानकारी दिएका छन्। हिजो 2 जनाको शव भेटिएको थियो। नार्पा भूमि 5 भएको दुर्घटनामा परेका वीरेन्द्र गुरुङ र घनश्याम राईको शव भेटिएको माउन्टेन गाइड एसोसिएसनले जनाएको छ। हिजो छेदी भोटे र पासाङ भोटेको शव फेला परेको थियो। मृतकहरू आरोहण तलको व्यवस्थापनमा खटिएका श्रमिक हुन्। उद्धारका लागि एसोसिएसनका मिङ्माजी शेर्पाको नेतृत्वमा 8 जनाको टोली खटिएको छ। हराएका मध्ये अरू 10 जनाको खोजी भइरहेको छ।
0: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
8: BFBS, Gorkha Radio.

हजुर नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात् परदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नु नै तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज सुनसरी धरान क्षेत्रमा एफएम 105.5 मेगाहर्ज र यता पोखरामा एफएम 87.7 मेगाहर्ज ट्युन गरेर हामीलाई सुनिराख्नु नै श्रवण गरिराख्नु नै सम्पूर्ण आदरणीय श्रोतामा म तुलसीको हार्दिक नमन। आदरणीय श्रोताहरू, काठमाडौँको सौगात कार्यक्रम यहाँहरूले बुढाई स्टुडियोबाट लाल साई दाईको साथमा सुन्दै हुनुहुन्थ्यो। समाचार अघिसम्म र समाचारपछि पनि यहाँहरू बेबेस गोर्खा रेडियोको महान भवन ललितपुरमा अवस्थित यो रेडियो तरङ्गमा जोडिसक्नु भएको छ। र आज मैले वसाई कार्यक्रम स्वर्णिम सङ्गमको उठान पुष्पन प्रधानको स्वर शब्द अनि सङ्गीत रहेको गीतबाट गरिसकेको छु। अब लाग्छ श्रोताहरू आजको तिथिमिति क्रिया गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल असोज 12 गते असोज कृष्ण द्वितीय तिथि सोमबार, नेपाल सम्बत 1146 तदनुसार आज सेप्टेम्बर महिनाको 28 तारिक सन् 2026 र आशा छ यो सप्ताहन्त यहाँहरूको सुखद र रमाइलो साथै बित्यो भन्ने। र यता नेपालमा भने यो विकेन्ड यो सप्ताहन्तमा देशका सबैजसो भागमा वर्षा भएको कारणले गर्दाखेरि यो विकेन्ड यो सप्ताहन्त अलिकति भनौँ रमाइलो साथ त बित्न सकेन। त्यसैमाथि पनि देशका विभिन्न ठाउँमा बाढी र पहिरोले पुर्याएको जनधनको क्षतिले यो सप्ताहन्तमा नेपाली मनहरू फेरि एकपल्ट दुखेको छ, रोएको छ। कामना गरौँ यस्ता विपत्तिहरू नेपालमा नआइदियोस् भन्ने। र यता आजको मौसम कुरा गर्नुपर्दा आज पनि श्रोताहरू वर्षाको सम्भावना रहेको छ, विशेष गरी केही पहाडी भेग र उच्च हिमाली भेगमा कतै कतै सामान्य वर्षा र कतै मेघ गर्जनसहितको वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अनि उच्च हिमाली भेगमा कतै कतै हल्का हिमपात हुने सम्भावना समेत रहेको छ। यो थियो मौसमको जानकारी। अब आजको सूर्योदयको कुरा गर्नुपर्दा नेपालमा आज सूर्योदय बिहान 5:54 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरे साँझ 5:53 जाँदा हुँदैछ। बिस्तारै बिस्तारै दिनहरू धेरै नै छोटो भइसकेको अवस्था हो। यो जानकारी पश्चात एउटा अर्को गीत राख्न चाहन्छु, पुष्पन प्रधानकै शब्द सङ्गीत रहेको गीत राख्न चाहन्छु। गायिका जुनु परसाई मनको स्वरमा एउटा सपना छ।

जुनुपश्चाय मोहनको स्वरमा रहेको यो गीत पश्चात अब भने कार्यक्रम स्वर्णिम संगमको आजको बसाइको बारेमा जानकारी दिने बेला भइसकेको छ। हुन त श्रोताहरू, आजको दिनको कुरा गर्नुपर्दा हिजोबाट सुरु भएको पितृहरूको सम्झना गरिने सोह्र श्राद्धको आज दोस्रो दिन पनि हो। तमाम पितृहरूको आशीर्वाद सबैमा लागिरहोस् भन्ने कामना पनि गर्न चाहन्छु। यस्तै आज अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस परेको छ भने अर्को एउटा दिवस पनि परेको छ, विश्व रेबिज दिवस आजै परेको छ। र कामना गर्छु यी दिवसले आफ्नो उद्देश्य लक्ष्य पुरा गरोस् भन्ने। यति मात्रै बोले यी दिवसको बारेमा र आजको बसाइको बारेमा जानकारी दिनुपर्दा श्रोताहरू, आज सोमबार हो र सोमबारको स्वर्णिम संगममा आज पनि म सधैँको सोमबार जस्तै यो बसाइको पहिलो खण्डमा सधैँ जस्तै एउटा गीती कथा यहाँहरू माझमा राख्नेछु भने कार्यक्रमको दोस्रो खण्डमा भने चाहिँ तपाईँ आदरणीय श्रोताहरूले लेखेर पठाउनुभएका प्रतिक्रियाहरूलाई कार्यक्रममा समेट्नेछु। अनि आज दोस्रो खण्डमा भने तपाईँले गीतहरू अनुरोध गर्न सक्नुहुन्छ, तपाईँले सुन्न चाहनुभएका, तपाईँले नै अनुरोध गर्नुभएका गीतहरूलाई कार्यक्रमको दोस्रो खण्डमा म समेट्नेछु। पहिलो खण्डमा भन्छे म दीपक बिसी भट्टराईले लेख्नुभएको गीती कथा बधाई यहाँहरू माझमा राख्नेछु। र यो कथाको कथावस्तुले कोही कसैको जीवनसँग मेल खान पुगेमा यसलाई संयोग मात्र ठानिदिनुहोला भन्न चाहन्छु। र कथाकार दीपक बिसी भट्टराईज्यूलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। म बधाई गीत कथा त राखिहाल्नेछु, तर त्यसभन्दा अगाडि एउटा गीत पनि यहाँलाई सुनाउन चाहन्छु। यति बेला भने म रोशन गुरुङको स्वरमा रहेको एउटा गीत राख्न चाहन्छु, झुल्के घामको किरणसँगै उडी गयो जहाजमा। र यस गीतका गीतकार हुनुहुन्छ, गीत लेख्नु भएको छ गीतकार घनबहादुर थापा मगतले, भने सङ्गीत यसमा रहेको छ गणेश पराजुलीको। र यो गीतले नेपालको अहिलेको अवस्थालाई चित्रण पनि गरेको छ।

0: थियो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
4: BFBS Gurkha Radio।

मेरो जिन्दगी समेत कता कता रुखबाट झारेको पात जस्तै भएको छ। जसको लक्ष्य कता हो थाहै छैन, जसरी एउटा रुखबाट झारेको पात हावाको बहावसँगै लक्ष्यविहीन भएर झार्छ, हो त्यस्तै लाग्न थालेको छ मलाई मेरो जिन्दगी। कुरा आजभन्दा निकै अगाडिको हो। मलाई मेरो जन्म दिने बुबाले आफूलाई दिनै पछि अपमानका शब्दका साथ लाठीको पिटाइले गर्दा माया के हो, कस्तो हुन्छ? बुबाको ममता मैले कहिल्यै पाउन सकिनँ। मेरो घरमा गरिबी एउटा रोग थियो, मिठो मसिनो खाने त कल्पना मात्र थियो। हाम्रो घरमा आमाको माया कस्तो हुन्छ त्यो पनि मलाई थाहा छैन। म जन्मदै आमाको स्वर्गवास भएको रे, मलाई मात्र यति थाहा छ आमाको फोटो यही हो भनेर। दाई मेरो एउटा, अरे उहाँ पनि घरमा हुनुहुन्न, सानैमा दाईले भागेर घर छोडिसकेको रे। घरमा भने बुबा र म मात्रै, मेरा सपना भिन्दै थिए। म आफ्नो यस झुपडीमा जसो तसो बुबाको घृणित व्यवहार सहेर पनि पढ्दै थिए। पढाइमा पनि म एकदमै तेजिलो थिए। जाँड रक्सी सबभन्दा प्यारो चिज थियो बुबाको। म आफूले गर्न सक्ने काम साथीभाइकोमा गएर सघाउँथे। सानो काम सानै पेट, प्राय सबैले एक छाक त खान दिन्थे, त्यसैमा खुसी लाग्थ्यो मलाई। तर बुबाको व्यवहारमा भने कुनै सुधार आएन। जति जति म ठुलो हुँदै गए उत्तिकै पिटाई खानु पर्थ्यो मैले। कति सहेर बस्नु म यस्तो परिस्थितिसँग? एक दिनको कुरा थियो, म मेरो रमणीय स्थल, मेरो रमणीय जन्म ठाउँ जहाँ म सधैँ नै रमाउँथे, जीवनको पहिलो भाइलाई टेकेको ठाउँ, त्यही ठाउँलाई छोडेर म इलामबाट झापा झारे। सानो भत्केको त्यो गरिब परिवारको मिठो सपनालाई त्यही सीमित पारी म एक लोकेटा गाडीमा चढे। त्यस वक्त मेरो गोजीमा एक रुपियाँ पनि थिएन अनि यात्राको कुनै लक्ष्य थिएन। यात्राभरि त्यो बसको कन्डक्टरले दिएको दुःख म आज पनि झल्झली सम्झन्छु। एउटा मानव भएर पनि सानैमा यति धेरै दुःख हन्डर मेरो जीवनमा छाइसकेको थियो। जता हेर्छु उतै राम्रो लाग्थ्यो मलाई। छिनछिनमा प्यासले सताउँदा त्यो गाडीभित्र पानी समेत पाइन। अन्तमा एउटा ठुलो सहर आयो, नाम रहेछ दमक। गन्तव्यहीन यात्रा मेरो, के गरौँ कहाँ जाउँ अब भने मलाई ठुलो समस्या पर्यो। च्यातेको प्यान्ट सर्टको टाक छिनेको मेरो दुर्दशा एउटा घरमा पुगेर ढक्क उभिन्छ। म त्यो घरमा काम गर्नलाई बस्न थालेँ। घरका मान्छे निकै मजाका रहेछन्। म कक्षा छमा पढ्थेँ, मैले ढाँड छल गर्न कहिल्यै जानेको थिइनँ। मेरो सम्पूर्ण दुःख कष्ट र यथार्थ त्यस घरका मान्छेलाई सुनाएँ। त्यस घरमा मैले निकै मिठो मिठो खाना पाएँ। त्यो मेरो जीवनकै पहिलो मिठो खाना थियो। घरमा तिनजनाको परिवार थियो, मभन्दा सानो एउटी बहिनी, आमा र बुबा अनि म। मलाई त्यस घरमा छोरा सर व्यवहार गर्न थाले अनि पढ्न पनि पठाए। यस्तो लाग्छ यो संसारमा मान्छे नराम्रा मात्र हुँदैनन्, गर्नुपर्ने सीमित व्यवहार भन्दा अझ त्यो भन्दा राम्रो व्यवहार गर्ने मान्छेले बास गरेका रहेछन् यो संसारमा। साँच्चै म पूजा गर्छु, भगवान मान्छु अनि सधैँ उहाँको मात्रै नाम लिन्छु जसले मलाई अपनाएको छ। बेसहारा जीवनलाई एक सहारा दिई नदिनु माएर ठाउँ दिएको छ। भाग्यको रेखा कोर्ने भगवान भए पनि मेरा आफ्नो बुबाले मलाई कर्मको बाटो देखाउन नसकेपछि यति बेला म अन्य कसैको मार्गदर्शन पाउँदा आज म अर्काको छोराछोरीलाई आफ्नो सम्झी बसिरहेको छु। साँच्चै रगतको साइनो मात्रै साइनो होइन रहेछ, साइनो त सच्चा व्यवहार र सम्बन्धले पनि गाँसिँदो रहेछ। नत्र म जस्तो सहाराविहीन मान्छे, सडकको मान्छेको जीवन सधैँ सडकमै हुने थियो होला। त्यसो त मेरो यथार्थ भनेको पनि सडक नै त थियो। हिजोसम्म जसलाई मैले कहिले भुल्ने पनि छुइनँ,
त्यो सडकको कथा।

यसरी एउटा सडकको पेटी भाट टिपेर मलाई त्यस घरले नगर्नु गुण लगाएको थियो। मैले उहाँहरूकै साथ पाएर एसएलसीको परीक्षा दिए, नभन्दै एसएलसीको नतिजा पनि आयो। म सेकेन्ड डिभिजनमा पास भएछु। म लगायत घर परिवार सबै खुसी भए। अबको पढाइ कसरी पढ्ने भन्नेतिर मैले सोच्न थालेँ। बहिनी 8 कक्षामा पढ्थिन्। बहिनी र म एक आपसमा निकै मिल्ने गर्दथ्यौँ। मेरा दुःखका कुरा सुन्न बहिनी घर घर थिइन्, म सुनाइदिन्थे। सुन्दा सुन्दै कल्पनामा डुबी उनी रुन थाल्थिन् अनि म सम्झाउँथे। बहिनीको प्रत्येक समस्यामा म साथ दिन्थे, विशेष गरी पढाइमा निकै नै सहयोग गर्थे। यता मेरो एसएलसीको नतिजा पश्चात म दमक बहुमुखी क्याम्पसमा भर्ना भएँ। त्यही बेला पढाइको अलावा मैले एउटा आर्ट सम्बन्धी काम सिक्न थालेँ। बुबा आमाले पनि त्यो काम गर्न दिनुभयो। रङको काम गर्दा गर्दै मैले धेरै अनुभव बटुलिसकेको थिएँ। तर पढाइको ख्याल राखी मैले फेरि त्यो काम छोडिदिएँ अनि पुनः पढाइमा नै आफूलाई सीमित गर्न थालेँ। क्लासमा म एक इमान्दार र सोझो व्यवहारको केटा थिएँ। मेरा साथीहरू पनि मिजासिला र रमाइला भएकोले दिन बितेको पत्तै हुँदैन थियो। मेरो रुचि र चाहना थुप्रै भए पनि विशेष गरी टेलिभिजन, पत्रकारिता र रेडियो प्रोग्राममा रुचि राख्दथे। साथीहरू पनि यही सोचका थिए। त्यही समय मैले पत्र मित्रताद्वारा साथी खोज्न थालेँ। यसै क्रममा मैले मोरङ इन्द्रपुरको सुकुना बहुमुखी क्याम्पसमा अध्ययनरत प्रतिभा नाम गरेकी केटीसँग परिचय बढाए र बिस्तारै सम्बन्ध बढ्न थाल्यो। यो कुरा म बाहेक अरू कुनै पनि साथीहरूलाई थाहा थिएन। साँच्चै मैले ढाँटेको होइन। दिन बित्दै थिए, आइए सेकेन्ड इयरको परीक्षा पनि नजिकिँदै थियो। फर्स्ट इयरको एक पेपर मेरो ब्याक लागेको हुनाले सेकेन्ड इयरमा मैले पास गर्नै पर्ने थियो। यसै गरी हाम्रो परीक्षा पनि सकियो। राम्रै गरी मैले परीक्षा दिएँ। अब मेरो सम्पूर्ण समय खाली हुने भयो। मैले पुनः आर्ट काम नै गर्न थालेँ। मैले छोटो समयमा नै त्यो काम पूर्ण रूपमा जान्ने भइसकेको थिएँ। यसै क्रममा एक दिन मेरो हातमा एउटा चिठी पर्यो। त्यो चिठी उही पत्र परिचित साथी प्रतिमाकै रहेछ। हाम्रो पत्र यसरी नै एक अर्कामा आदान प्रदान हुँदै गयो। मोरङकी केटी र झापाको केटाको यसरी पत्र साटासाट हुने क्रममा हाम्रो मन एक आपसमा नजिक हुन थाल्यो। 8-10 दिनको अन्तरालमा फोन कल पनि भइरहन्थ्यो। मानिसको मन न हो, जसले मिठो शब्द र राम्रो व्यवहार गर्छ नि त्यसप्रति आकर्षित हुनु भनेको पनि स्वाभाविक नै हो। यसै बेला यो मनको अन्तरङमा मेरो विचारका ज्वार भाटाहरू विभिन्न उत्पन्न हुन थालिसकेको थियो। अनेक कुराहरू मनमा खेल्न थाल्यो। मेरो मन उनीप्रति समर्पित हुँदै जान थाल्यो। मैले एकाएक एउटी अन्जान युवतीलाई नदेखिकनै अप्रत्यक्ष रूपमा मन पराउन थालिसकेको थिएँ। यसरी सुरु भएको हाम्रो सम्बन्धलाई सधैँ कागजको टुक्रामा नै सीमित नराख्ने उद्देश्यले उनलाई भेट्ने निर्णयको साथ मैले प्रतिमालाई फोन गरे, तर फोनमा उनलाई पाउन सकिन। मनका रहर मनमै राखेर रा, उनकै सम्झनामा दिन काट्दै थिए। तर एक दिन म अचानक बिरामी परे। सम्भवतः मेरो जीवनमा यसरी बिरामी परेको पहिलोपल्ट थियो। हरपल प्रतिमाको यादले गर्दा मलाई बिरामी भएको समेत महसुस कमै भइरहेको थियो। मेरो बहिनीसँग यसै समयमा कुनै अपरिचित केटी म भएकोमा आइपुग्छ। दीपक, तिमीलाई कस्तो छ भन्ने प्रश्न गर्दा म त छक्क परे। त्यसपछि पो बल्ल मलाई थाहा भयो, उनी त मेरी प्रतिमा रहेछन्। फोटोमा र मान्छेमा अलिक फरक पाएँ मैले। कति राम्री, स्वर्गको परी आज मेरो अगाडि उभिरहेकी छिन् जस्तो लाग्यो। अनि शील स्वभाव पनि अत्यन्तै राम्रो रहेछ। उनी मदेखि अलिक लजाएर बोल्ने गर्थिन्। यसरी भेटघाट चल्दै गयो अनि एक आपसमा धेरै नजिक भयौँ। उनको लज्जालु बोली मलाई एकदमै मन पर्थ्यो र म भन्थे, प्रतिमा किन यसरी लजाएर भुत्तुक्कै हुन्छ हौ, भन त। उनी भने मेरो प्रश्नको उत्तरै नदी अर्कैतिर कुरालाई मोड दिइहाल्थे।

0: यसरी एक अर्काले चाहेर पनि मनका कुरा खोल्न सकेका थिएनौँ हामीले। यसै क्रममा उनले नै एक दिन मलाई प्रस्ताव राखेपछि त्यसलाई मैले स्वीकार्नु कुनै दुविधा नै थिएन। फरु उनले म माथि यसरी पहिराइदिएको प्रेमको माला सम्हाली राख्नु मेरो धर्म थियो, कर्तव्य थियो, किनकि उनी यति शील स्वभावकी थिइन्, त्यसमाथि रूपकी रानी अनि मायाकी खानी समेत रहेछन् भन्ने त्यति बेला मलाई लाग्यो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: घर
1: यसरी प्रतिमाको प्रस्तावले मभित्र एउटा साहस नै थपिदियो। हामी दुई बीच माया बसेको पनि करिब दुई वर्ष बितिसकेको थियो। दुई मुटु एक पार्न चाहन्थ्यौं। उनी त्यतिखेर आइए सेकेन्ड इयरको परीक्षाको तयारीमा थिइन्। मलाई प्रतिमाले परीक्षापछि विवाह गर्ने निर्णय सुनाएकी थिइन्। विक्रम सम्बत 2061 साल मङ्सिर 15 गते झन्डै 20 दिन पछि प्रतिमाको फोन आयो। फोनमा उनले यसो भनिन्, दीपक मेरो दिदीको विवाह हुँदैछ, तपाईँ जसरी भए पनि विवाहको अघिल्लो दिन आउनु ल। साँच्ची सुन्नुहोस् न, बहिनीलाई पनि लिएर आउनु है। त्यस बेला मैले ठट्ठा गर्दै भनेको थिएँ, प्रतिमा अनि त्यही बेला हामी पनि टिका लगाई मागौँ न हुन्न। उनले पनि भइहाल्छ नि भन्दै फोन राखिन्। त्यसपछि म र बहिनीले उनको दिदीको विवाहमा जाने निश्चित गर्यौँ। विवाहको अघिल्लो दिन जाने समय आयो। हामीले बुबा आमालाई जाने अनुमति माग्यौँ, तर बुबाले नजिकै त हो भने भोलि मात्र जानु भन्ने निर्णय सुनाएपछि मेरो मुटुमा ठुलो ढुङ्गाले थिची जस्तो लाग्यो। रातभरि ओछ्यानमा अनेक कुरा खेल्यो यो मनमा। कहिले बिहान होला भनी म भोलिको बिहानलाई पर्खिरहेको थिएँ। धेरैपछि बिहान भयो, विवाहमा पनि गयौँ। बेलुकी हामी जान नसकेकोले प्रतिमा रिसाइन् कि भनी मैले बहिनीलाई पठाए। म अलिक पर नै बसे। यो समयले पनि कसैलाई अपराध गर्नु सिकाउँदो रहेछ। हाम्रो भूमिगत प्रेमको छायामा हामी दुई जोडी र प्यारी बहिनी बाहेक कसैले खुलेर सुनेका र बुझेका थिएनन्। तर यो अनर्थ भयो। हो, अनर्थ। विवाह त स्वयं उनकै पो हुँदै रहेछ। म एकाएक अर्धचेतक ठिङ्ग उभिएको, प्राणी सेवा केही भएन। त्यतिखेर यति मिठो हाम्रो मायाको डोरी काटिएर दुई किनार भएको देख्दा मेरो अन्तरात्मा दर्दनाक पीडा बोकेर एक तमासले रुमालिरह्यो। यति मिठो सपनाको कुरा गरेर मेरो थड्किएको कोमल मुटुमा अन्तमा निर्मोहीले छुरा रोपेर गइन्। मलाई छाडी एक्लो भारी मिठो बास्ना छर्ने पर्खाइमा जुन फुललाई मैले रोजे थिएँ आज अर्खैले टिपेछ। भएको समुद्र तर्दा तर्दै बीच बङ्गालोमा मलाई धकेली अन्य कसैको हात थामिन। सुन्दरताको रगमचमा संसारका धेरै प्रेम कथाहरू सफल भए, तर प्रतिभा र मेरो सम्बन्ध किन असफल हुन सक्छ? हामी बीच कोरिएको इतिहास गलत थियो। तर पनि म उनी प्रतिको मायामा अझै किन अडिग छु? आफूदेखि आफैलाई प्रश्न गर्छु, कमसे कम मलाई यो मेरो मनको आवाज सुनाउनु छ। उनको विवाह कसरी भयो त्यसमा म अनभिज्ञ नै थिएँ र कसैलाई पनि मैले त्यतिखेर सोध्न सकिनँ। उनको पर्खाइमा जिन्दगीका दिनहरू त्यसै त्यसै फ्याँकेर मैले आफ्नै दाह संस्कारको यात्रा चिहानतिर लगेर के जीवनको सफलता पाउँछु? अह, पटक्कै पाउँदिन। यो कुभर्ती फेरि दिन सक्छ एउटै सेक्सपियरले। आयमको आयतन दोब्बर पारिदिन सक्छ विलियम गेट्सले। एउटै अलेक्जेन्डरले समयको युद्ध जित्न सक्छ यहाँ। तर मेरी संसारकी रानी प्रतिमाले किन उनको विचार भेट्न सकिनन्? किन मेरो मायाले उनको मन यो समय जित्न सकेन? म यसरी यी शब्दहरूसँग आफू भित्रभित्रै जल्दै थिए। मसँग यस बेला केही साथमा थिएन, विचार मेरा मेरै बसमा थिएनन्। थिए त केवल मेरो प्यारो बहिनी, हो मात्र बहिनी। मलाई बहिनीले सम्झाउने चेष्टा थुप्रै गरिन्, तर यो मन सम्झँदै सम्झिएन। एक दिन यसरी नै सोचिरहँदा प्रतिमाको आकृति आफ्नो अगाडि आएको देखे। तर त्यहाँ त यसो हेर्दा स्वयं प्रतिमा नै आएकी रहेछन्। रातो साडी सिन्दुर पोतेले सजिएकी मेरी प्रेमिका देख्दा आँखामा आँसुको भेल बग्यो। उनी पनि रुदै रुदै यसो भन्दै थिइन्, दीपक मलाई अन्यथा नसोच्नुहोला, यो सब यसरी भयो भन्दै परिस्थिति सुनाउन थालिन्। हेर न दीपक, म यस्तो परिबन्धमा परे, जीवनमा मैले कल्पनासम्म गरेको थिइनँ दीपक तिमीलाई धोका दिन्छु भन्ने। मेरा बुबा आमाले दिदीको विवाह भनेर मलाई त झुक्क्याएको रहेछ। जब विवाहको दिन आयो, जन्ती मेरो घर आँगनमा आउने बेलामा मलाई जबरजस्ती बेहुली बनाएर अन्मायो र बाध्य भएर तिमीबाट टाढा भए। जब मैले उनका यी सब कुरा सुने म पनि छर्लङ्ग भए। वास्तवमा उनको चाहना मलाई रुवाउने थिएन रहेछ, तर परिबन्ध र परिस्थितिसँग जुझ्न नसक्नु मात्रै उनको कमजोरी रहेछ। त्यही भएर मैले उनलाई बधाई र शुभकामना दिनभन्दा अरू केही शब्द थिएन। तर पनि उनी भन्दै थिए, दीपक तिमीले बुझिदेऊ। म ढुक्क भए, मेरो पनि मन हल्का भयो। र वास्तवमा मेरो पनि तिमीलाई रुहाउने कुनै धोका थिएन, कुनै चाहना थिएन। मलाई बधाई भन्यो, म खुसी छु, मलाई बुझिदेऊ। हो दीपक, तिमीलाई धन्यवाद। र मेरो पनि तिमीलाई रुहाउने कहाँ थियो र चाहना।

त्यतिन्जेल श्रोता यहाँहरू आजमा राखे सधैँको सोमबार जस्तै आज पनि व्यवसायको अर्थात् कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायको पहिलो खण्डमा दीपक भट्टराई बिसीले लेख्नु भएको गीति कथा बधाई र यो कथाको लागि कथाकार दीपक भट्टराईज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु दीपक बिसी भट्टराईज्यूलाई र यो गीतहरू पनि मैले कथामा बाँध्नको लागि कथावस्तुलाई जोड्नको लागि राखेको थिएँ। सुरुमा मैले स्वर सम्राट नारायण गोपालले गाउनुभएको गीत नारायण गोपालको सङ्गीत अनि कालीप्रसाद रिजाल लेख्नुभएको गीत राखे जरेको पात जय भयो। त्यस पश्चात मैले रामकृष्ण ढकालको स्वरमा रहेको यो एउटा सडकको कथा बोलको गीत राखेको थिएँ अनि बधाई गीति कथा पढ्दै जाँदाखेरि अर्को एउटा गीत पनि मैले जोडेँ रूपकी रानी चुलबेली नानी मकर युञ्जन र मेचु धिमालको स्वरमा गीत लेख्नुभएको थियो। गीतकार लीलाराज काम माग्ने भने सङ्गीत मेचु धिमाल खेलिरहेको थियो र अन्तमा यो आजको कथाको कथालाई बिट मार्ने क्रममा मीरा राणाले गाउनुभएको गीत राखे तिमीलाई रुवाउने मेरो धोको होइन। यी गीतसँग जोडेका सम्पूर्ण स्रष्टा सर्जक र शिल्पी मनहरूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु र अब नै यो व्यवसायमा एउटा युगल गीत यहाँहरू माझमा राख्न चाहन्छु र गीत पश्चात पनि यहाँहरूले हाम्रो बिएबिएस गोर्खा रेडियोको नियमित समाचार सुन्न सक्नुहुन्छ र समाचारपछि हामी कार्यक्रमको दोस्रो खण्डमा भेट्नेछौँ। दोस्रो खण्डमा तपाईँका प्रतिक्रिया अनि तपाईँले सुन्न चाहनुभएको गीतहरूलाई समेट्नेछु। यति बेलामा चाहिँ म हरि राई र मेलिन राईको स्वरमा रहेको बहुचर्चित गीत चट्ट रुमाल यहाँहरू माझमा राख्न चाहन्छु। गीत पश्चात भने यहाँहरूले समाचार सुन्न सक्नुहुनेछ।

0: काठमाडौँका सड़कका कुकुर घरपालुवा जनावर तथा गाई भैँसीमा रेबिज देख्न थालेपछि यसको जोखिमलाई गम्भीर रूपमा लिन चिकित्सकहरूले आग्रह गरेका छन्। केही दिन अघि काठमाडौँका 3 जनाले जनावरमा रेबिज पुष्टि भएपछि टेकु अस्पतालमा रेबिज विरूद्धको खोप लगाएका छन्। 1 जना युवकले बिरामी सड़क कुकुरलाई उपचारका लागि भेटेरिनरी क्लिनिक लगेकोमा उपचारकै क्रममा कुकुर मरेपछि परीक्षण गर्दा रेबिज पुष्टि भएको थियो। घरपालुवा कुकुरको मृत्यु भएपछि अर्का युवक पनि अस्पताल पुगेका थिए। कुकुरमा श्वास प्रश्वासमा समस्या, आँखा रातो हुने तथा मानिसलाई झम्टिने लक्षण देखिएको थियो। असोज 11 गते पनि गाई मरेपछि 1 जना कृषक पशु चिकित्सकको सुझावमा खोप लगाउन टेकु पुगेका थिए। चिकित्सकका अनुसार रेबिज लागेको जनावर अनिवार्य रूपमा बौला वा आक्रामक देखिनुपर्छ भन्ने छैन, शान्त देखिने जनावरमा समेत संक्रमण हुन सक्छ। काठमाडौँमा रेबिजको वास्तविक जोखिमबारे पर्याप्त अध्ययन र तथ्याङ्क नभए पनि राजधानीमै जनावरमा संक्रमण देखिनुले जोखिमलाई सामान्य रूपमा लिन नसकिने स्वास्थ्यकर्मीको भनाइ छ। सूचनाको हक कार्यान्वयनमा नेपाल विश्वमै उदाहरणीय बनेको छ।
1: विद्यार्थीले परीक्षण पश्चात परीक्षाको उत्तर पुस्तिका हेर्न पाउने, लोक सेवा आयोगका परीक्षाको प्राप्त अङ्क हेर्न पाउने, पाठ्यक्रममा सूचनाको हक सम्बन्धी विषयवस्तु समावेश गर्ने, सरकारी कार्यालयले 3-3 महिनामा स्वत प्रकाशन जारी गर्ने जस्ता नेपालको अभ्यास विश्वमा नै उदाहरणीय बनेको हो। राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त हरिकृष्ण बास्कोटाले सूचनामा सर्वव्यापी पहुँच सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा सूचनाको हकको कार्यान्वयनमा नेपालले विश्वमै उत्कृष्ट प्रयास गरेको बताउनुभयो।
0: नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिना कारण पक्राउ गरिएको भन्दै आपत्ति जनाउनु भएको छ। उहाँले बिना कारण विशिष्ट व्यक्तिलाई पक्रने दुस्साहस गरिराखे सरकारले धेरै ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभयो। आज संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै संयोजक प्रचण्ड,
2: यो सरकारको लागि भारी पर्छ, यो
3: प्रधानमन्त्री
2: यही तरिकाले सरकार चलाउने कोसिस दुस्साहस भइराख्यो भने यसको मूल्य धेरै ठुलो पर्छ भन्ने म भन्न चाहन्छु। र यस खालको घटना नदोहोऱ्याउन म सरकारलाई अलि गम्भीर रूपले ध्यान आकर्षण गराउन, त्यो बहानाबाजी त्यो लाटोले पनि बुझेको छ यो बहानाबाजी हो भने, सुरक्षा थ्रेट हो भने त सुरक्षा कर्मी बढाइदिनु पर्यो नि घरमा। जे भए पनि यदि सरकारले यो सोचेको हो कि छोरीलाई पितेर बुहारी तर्साउन खोजेको हो भने यो पनि घातक हुन्छ।
0: राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वर्तमान सरकारले व्यक्तिगत इगो साट्नका लागि राज्य सत्ताको चरम दुरूपयोग गरिरहेको आरोप लगाउनु भएको छ। उहाँले विधि र प्रक्रिया मिचेर गरिएको गिरफ्तारीले सरकारको छवि धुमिल भएको टिप्पणी गर्नुभयो।
4: पक्राउ गर्नका लागि त पक्राउ पुर्जी ल्याउनु पर्ला, पक्राउ पुर्जी आइसकेपछि पक्राउ गर्ने हो। अब भ्रष्टाचारीलाई पक्राउ गर्नका लागि त त्यसको मापदण्ड होला। त्यो भए हुनाले अहिले पनि म के भन्न चाहन्छु भने सरकारलाई मेरो अपिल के छ भने, यदि तपाईँको पूर्व प्रधान न्यायाधीश दोषी नै हुन् भनेपछि छोडेको चाहिँ किन, छोड्या चाहिँ किन, निर्दोष हुन् भनेपछि राति 3 बजी चाहिँ पक्राउ गरे किन? त्यो बाल हटमा त राज्य सत्ता चलाउनु भएन नि। त्यो भए हुनाले अहिले पनि के छ भने, एउटा शुभचिन्तकका हैसियतले, एउटा प्रतिपक्ष दलका हैसियतले सरकारलाई म अपिल गर्न के चाहन्छु भने, यस्ता गतिविधि तपाईँले गर्दै जानुभयो भने हिजोको केपी शर्मा ओलीको सरकार र तपाईँहरूको सरकारबीच केही पनि फरक हुँदैन।
0: 4 महिनापछि ताप्लेजुङमा हवाई उडान शुरू भएको छ। कृष्ण फुरुङ्बो लिम्बु।
5: वर्षायाम शुरू भएसँगै भिजिबिलिटी कम भएपछि गत जेठ 22 गतेदेखि उडान हुन सकेको थिएन। सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीका अनुसार बारम्बार लागिरहने हुसु तथा कुहिरोले भिजिबिलिटी कम हुँदा ताप्लेजुङमा 4 महिनासम्म उडान अवरुद्ध भएको थियो। उहाँका अनुसार यसअघिको सोमबार समेत उडान गर्ने सम्पूर्ण तयारी पूरा भए पनि अन्तिम समयमा आएर प्राविधिक समस्याका कारण उडान अवरुद्ध भएको थियो, जसका कारण प्रतीक्षालयमा घण्टौंसम्म बसेका ताप्लेजुङबाट काठमाडौँ प्रस्थान गर्ने 6 जना र काठमाडौँबाट ताप्लेजुङ आउने 12 जना यात्रु प्रभावित भएका थिए। अहिले मौसममा क्रमशः सुधार आएकाले उडान शुरू भएको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेशन इन्चार्ज नारायण कुमार कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार हाल ताप्लेजुङमा निगमको ट्विनेटर जहाज मात्र सञ्चालन हुँदै आएकाले वर्षायामको समयमा उडान प्रभावित हुँदै आइरहेको छ। जहाजमा आउने प्राविधिक समस्या र मौसम परिवर्तनले पटक पटक उडान अवरुद्ध हुँदा जिल्लावासी हवाई सुविधाबाट वञ्चित हुँदै आएका छन्। 4 महिनापछि शुरू भएको उडानका कारण भने जिल्लावासी हर्षित भएका छन्। सोमबार ताप्लेजुङबाट काठमाडौँ 5 जना प्रस्थान गरेका छन् भने काठमाडौँबाट 13 जना यात्रु ताप्लेजुङ आएका छन्। ताप्लेजुङ स्टेशनका अनुसार हाल उडान तालिका समेत परिवर्तन भएका छन्। यसअघि साताको सोमबार, बुधबार र शुक्रबार हुँदै आएको उडान अवधिदेखि सोमबार, बिहिबार र शनिबारका लागि सारिएको छ।
0: हवस् त, खबर यति नै। नमस्कार।

दुई दिने माया लाइदेऊ न के छ र बबिना किरातीको स्वर रहेको यो गीत राखे शब्द संगीत भुवन थुलुङको रहेको थियो। यो गीत पश्चात फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। बेबेस गोर्खा रेडियोको कार्यक्रम स्वर्णिम संगमको पहिलो घण्टामा आदरणीय श्रोताहरू हामीले एउटा भावनात्मक गीती कथा राखिसकेका छौँ र दोस्रो खण्डको पनि उठान गरिसकेछौँ र कथाका शब्द संगीत धुन र पात्रका अनुभूतिहरूलाई हामीले अघिल्लो खण्डमा महसुस गरिसकेका छौँ श्रोताहरू। अब नै आशा छ त्यो कथा यहाँहरूको मनमा पनि कुनै न कुनै सम्झना बनेर बसेको हुनुपर्दछ र अब भने हामी तपाईँको प्रतिक्रियाहरूलाई कार्यक्रमको दोस्रो खण्डमा समेट्नेछौँ र तपाईँले सुन्न चाहनुभएका गीतहरूलाई पनि कार्यक्रम स्वर्णिम संगमको व्यवसायको दोस्रो खण्डमा समेट्दै जानेछु। बिएमएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगममा म छु तपाईँकै नियमित प्रस्तुता तुलसी बस्नेत। कार्यक्रमको दोस्रो खण्ड सुरु भइसकेको छ र भने तपाईँका प्रतिक्रियाहरूलाई समेटिहाल्छु। यहाँ कुलराज दुराजी लेख्नुहुन्छ बेलायतबाट, तर स्कटल्यान्ड छेउ बेलायतबाट हुनुहुन्छ। नमस्ते, अत्यन्तै सुन्दर तस्विर भनेर लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु म कुलराज दुराजीलाई। र मैले आज माछा पुछेको तस्विर राखेको छु र हाम्रा हिमालहरूमा अब त्यो चट्टान देखिनु हुँदैन, हिमाल नै मा हिउँ देखिनुपर्छ। हिमालको शान हिउँ नै हो, जलवायु परिवर्तनको असर हामीले भोग्नु हुँदैन भन्ने हाम्रो मान्यता हो, जसको साह्रै दुःखद घटना हामीले भोगिसकेका छौँ। त्यही भएर पनि हामीले यी हिमाललाई साँच्चै सुन्दर चाँदी जस्तै बनाइराख्न पाऊँ, यसको लागि सबैको ध्यान आकर्षण पनि होस् भन्न चाहन्छु। र आज मैले माछा पुछेको तस्विर राखेको छु, धन्यवाद दिन चाहन्छु हाम्रा कुलराज दुराजीलाई। कार्यक्रम सुनिराख्नु भएको छ, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि धनवीर पुनज्यू लेख्नुहुन्छ बेलायतबाट हुनुहुन्छ, बाइजिङ स्टोक युकेबाट हुनुहुन्छ। नमस्कार तुलसीजी, हजुरको अति नै लोकप्रिय कार्यक्रम स्वर्णिम संगम अन्तर्गत सोमबार सधैँको सोमबार चाहिँ आज पनि गीती कथा सुन्ने मौका पाएँ, कथा मार्मिक थियो, कथाकारज्यूलाई मुरी मुरी धन्यवाद छ। अनि माछा पुछेर र हिमालको फोटो, आहा कति सुन्दर हाम्रो नेपाल, म गोरेपानी म्याग्दी घरमा जाँदा दाहिनेतिर देख्न सकिन्छ है यो हिमाल भन्नु लेख्नु भएको छ हाम्रा म्याग्दीका श्रेष्ठ हुनुहुन्छ गोरेपानीका तन्वीर पुनज्यू। उहाँ चाहिँ बेलायत बेजिङ स्टोकबाट हुनुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँलाई यो तस्विर मन परेको कुरा लेख्नु भएको छ, पक्कै पनि आफ्नो गाउँठाउँ नजिकको तस्विर देख्दा मनै फुरुङ्ग हुन्छ, यहाँलाई धन्यवाद दिन चाहन्छु। फेल्थम लन्डनबाट हरिराईजी लेख्नुहुन्छ तुलसी सर नमस्कार, म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम संगममा मिठा मिठा गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेछु है। आजको गीत कथा साह्रै राम्रो र मर्मस्पर्शी लाग्यो, यो कथा पहिले पनि यदि रेडियो मार्फत सुनेको जस्तै लाग्यो, उस्तै मिठो गीत सङ्गीत कथाकारज्यूलाई धेरै धेरै साधुवाद यो मर्मस्पर्शी कथाको लागि। हजुरको यस्तो सुन्दर लेखन कार्य सधैँभरि रहिरहोस् भन्नुभएको छ। अझ तुलसी सरले कथाको भावमा डुबेर आफ्नो जादुमय प्रस्तुतिले साँच्चै भावुक बनाइदिनु भयो। कथाकारज्यू र प्रस्तुता तुलसी सर दुवैजनालाई धेरै धेरै धन्यवाद साथै शुभकामना। सर आज लोकप्रिय गीतकार आदरणीय लीलाराज कामाङ सर र उहाँको सबै टिमलाई एकपटक फेरि धेरै धेरै बधाई तथा शुभकामना दिँदै लीलाराज कामाङ सरकै अति नै कर्णप्रिय र नयाँ गीत आगेजुङको काखैमा आफ्नै अभिरुचिमा, अनि तुलसी सरलाई र सम्पूर्ण श्रोताहरूलाई सुन्न र म पनि सुनाउन र म पनि सुन्न चाहन्छु धन्यवाद हरिराई फेल्थम लन्डन युके भन्ने लेख्नु भएको छ। हरिराईजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँले चाहिँ लीलराज कामाङ जो अहिले बेलायतमै हुनुहुन्छ, अक्सफोर्डमा रहेका पाँच थरका श्रेष्ठा गीतकार लीलराज कामाङले लेख्नुभएको आगेजुङको काखैमा यो गीत सुन्न चाहन्छु र सम्पूर्ण श्रोताहरूलाई सुनाउन पनि चाहन्छु भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु। र गएको शुक्रबार दुई दिन अगाडि भनौँ काठमाडौँ उपत्यका लगायत देशैभरि पानी परिरहेको अवस्थामा यो गीत हामीले बेबिस गोर्खा रेडियोबाट पहिलोपल्ट यो गीतसँगै जोडेका गायक गायिका र सङ्गीतकारलाई सँगै राखेर कुराकानी पनि गरेका थियौँ। गायिका अमृता लिम्बू, गायक विशाल राई अनि सङ्गीतकार हुनुहुन्थ्यो अनिल कोइराई, उहाँसित कुराकानी पनि गऱ्यौँ र लीलराज कामाङजीको पनि छोटो प्रतिक्रिया राखेको थियौँ। उहाँ बेलायतमा हुनुहुन्छ र पानी परिरहेको बेला पनि उहाँहरू आउनुभयो। राम्रो कार्य शुभ कार्यमा पानी परेको राम्रै पनि भन्छ, सायद गीत राम्रै बनेको पनि छ, राम्रै पनि हुन्छ होला। र हरिराईजीले अनुरोध गर्नुभएको छ यो गीत, र गीतको भिडियो चाहिँ लीलराज कामाङजीले आफ्नै युट्युब च्यानल कामबाङ कोसेलीमा समेट्नु भएको छ र हरिराईजीले अनुरोध गरिहाल्नुभयो।
बीएबीएस गोर्खा रेडियो घरदेशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो भएको कारणले श्रोताको अनुरोधलाई हामी नकार्न सक्दैनौँ। त्यसमा पनि आज त गीत माग्ने दिन पनि हो। कार्यक्रमको दोस्रो खण्डमा तपाईँहरूकै अनुरोध गीतहरूलाई पनि म समेट्दैछु र यति बेला पनि म यही गीत आगे जुङको काखैमा अमृता लिम्बू र विशाल राईको स्वर राख्न चाहन्छु। गीत रचना रहेको छ लीलराज काम्बाङको भने अनिल कोइ राईको सङ्गीत रहेको छ र गीत चाहिँ अनुरोध गर्नुभएको थियो हरि राईजीले फेल्तम लन्डनबाट। हरि राईजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बिएबिएस रेडियो सधैँ नै सुन्नुहुन्छ र आज पनि सुनेर गीत माग्नु भएको छ। अहिलेलाई पनि गीतै सुनौँ।

0: BFBS Gorkha Radio.
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: अ हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदै छु।
1: तपाईले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोशल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बीएफबीएसका प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफबीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोशल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
3: हजुर, आदरणीय श्रोता, बीएफबीएस गोर्खा रेडियोको यो प्रस्तुति व्यवसाय कार्यक्रम सडिमसँगमा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र आज सोमबार, सोमबारको व्यवसायको पहिलो खण्डमा मैले यहाँहरू माझमा एउटा गीती कथा राखिसकेछु र अब नै तपाईँका प्रतिक्रियालाई पढिहाल्छु। यहाँ लेख्नुहुन्छ द्वारिका थापा मगरजी, हुनुहुन्छ, नमस्कार तुलसीजी, साथै आजको स्वर्णिम सङ्गम कार्यक्रम मार्फत गीत ती कथा सुरुबाट नै सुनिरहेको छु। वास्तविक जीवनको भोगाईमा आधारित रहेछ कथाकार कथाकार र तुलसी जीको वाचन सुहाउने गीतहरू पनि झनै कथालाई उचाइमा पुर्याएको छ। कथाकारजीलाई नमन गर्दै आज गीत सुनाउने दिन भएकोले अमेरिकामा रहनु हुने कवियात्री शर्मिला अधिकारी, गीतकार एनपी परदेशी, रघु भट्टराई अनि अक्सफोर्ड युकेमा रहनुहुने मेरो सम्धी वरिष्ठ गीतकार लिलराज कामबाङ, तेन्जी पाखरिन, गायक हरी राई, गीतकार होमा पायम लिम्बू, गीतकार नूतन भूषाल, धनवीर पुन, छवि थापा, नेपालमा रहनुहुने जुनिना राई र रेडियो प्रस्तुता सुमी लिम्बूज्यू, सबैलाई लिलाजीको नयाँ गीत सुनाइदिनु हुन अनुरोध गर्छु। म द्वारिका थापा मगर, हाल जर्मनीको हम्बर्गबाट, भनेर लेख्नु भएको छ। उहाँले पनि यही गीत माग्नु भएको छ। मैले भर्खरै हरि राईजीको अनुरोधमा यो गीत राखिसकेको छु र अर्को एउटा गीत सुनाउला तपाईँको लागि है त। यहाँ गीतकार लिलाज कामबाङजी पनि लेख्नुहुन्छ, तुलसी बस्ने सर सेवारो अत्यन्तै उत्कृष्ट कथा, जिन्दगीको गोरेटोमा मिलन र बिछोड भन्ने कुरा प्रकृति र सृष्टिसँगै जोडेको हुन्छ होला जस्तो लाग्छ। जीवनमा के कुराहरू भोग्दै भोग्नै पर्छ, तर पनि दुःखद बिछोडलाई सम्झौता अनुसार समाधान गरेर प्रेमी प्रेमिकाले चोखो प्रेमलाई अमर बनाएको यो कथामा कथाकारज्यूलाई सुनको माला अनि तपाईँ तुलसी सरलाई पनि एक्काइस तोपको सलामी। यो कथामा मेरो सिर्जनाले फेरि एकपटक स्थान पाउँदा खुसीको वर्षा नै भयो। आनन्द अभियुक्त आनन्द अतियुक्त नहोला, मन लेख्नु भएको छ, वर्षा नै भयो भन्दा अतियुक्ति नहोला। सुनिदिनु नि श्रोताहरू सबैमा फुलको माला। सम्झनामा नूतन भूषाल, हरि राई, शर्मिला अधिकारी, शकुन्तला खत्री, द्वारिका थापा मगर, सुमी लिम्बू, होमा लिम्बू, जुनिना राई, जानु कामबाङ लिम्बू र नियमित श्रोताहरू सबैलाई साइन अनुसार सेवार भन्नु लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु लिलराज कामबाङजीलाई। र यहाँ द्वारिका थापा मगरजीले लिलराजजीको गीत माग्नु भएको छ, मैले यो गीत राखिसकेको छु भर्खरै। अब उहाँको आग्रहलाई स्वीकार्दै यति बेला भने चाहिँ म बेजिङ स्टोक युकेमा रहनुभएका गीतकार धनवीर पुनले लेख्नुभएको एउटा गीत राख्छु है। तपाईँले धनवीर पुनको पनि नाम लेख्नु भएको छ यहाँ र धनवीर पुनले लेख्नुभएको गीतमा स्वर रहेको छ गायिका रीता केसी अनि गायक ध्रुव विश्वको सङ्गीत, यसमा दीपक शर्माको रहेको छ नि गीत रचना धनवीर पुनको।

ध्रुव विश्व र रीता केसीको स्वरमा रहेको यो गीत राखेमा यहाँहरू माझमा धनवीर पुनको गीत रचना अनि संगीत रहेको थियो। यसमा दीपक शर्माको र यस गीत पश्चात फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रम स्वागत गर्न चाहन्छु। बेबेस गोर्खा रेडियो घरदेशदेखि परदेशसम्मको रेडियो र त तपाईँ आदरणीय श्रोताहरूकै रेडियो भएको हुनाले तपाईँले नै अनुरोध गर्नुभएका गीतहरूलाई मैले राखिरहेको छु र यसै क्रममा तपाईँका प्रतिक्रियाहरूलाई पनि मैले समेटिरहेको छु र यहाँ केही प्रतिक्रियाहरू पनि मैले देखिरहेको छु र केही अनुरोध गीतहरू पनि मैले यहाँहरू माझमा राख्ने बाचा गर्न चाहन्छु किनकि तपाईँको अनुरोधलाई मैले समेट्नै पर्ने हुन्छ र यहाँ केही अनुरोधहरू आएको छ। यहाँ लेख्नुहुन्छ एनपी परदेशीजी नर्थ क्यारोलिना युएसएबाट, लहै आसिङ तपाईँको कार्यक्रम सुनिरहेको छु यताको बिहानीसँगै अनि यसै क्रममा आज मलाई नूतन भूषालले लेख्नुभएको गीत सुन्न मन लाग्यो र सुनाउन मन लाग्यो भनेर लेख्नु भएको छ। नूतनजीको गीत माग्नु भएको छ एनपी परदेशजीले नर्थ क्यारोलिना युएसएबाट। एनपीजीलाई धन्यवाद दिन चाहन्छु। रघु भट्टराईजी लेख्नुहुन्छ बोस्टन युएसएबाट हुन्छ, नमस्ते शुभ प्रभात अनि अभिवादन यो पूर्वीय तटबाट। म आज अलि ढिलो भए, मौसम उस्तै छ त्यसैले सुस्त ड्राइभिङ गर्दै अफिस पनि ढिलै पुगे। सोमबारको बिहानी मिटिङ आदि इत्यादिले बल्ल पो सुन्दैछु भन्ने लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु रघु भट्टराईजीलाई, त्यताबाट सुनिदिनु भयो र सुनेर हामीसित जोडिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी यहाँ लेख्नुहुन्छ नूतन भूषालजी स्वयंले, सुन्दर तस्विर, नमस्कार सर, सुरुदेखि नै सुनिरहेछु। गीती कथा साह्रै नै मार्मिक थियो, कथाकारको कलमले निरन्तरता पाइरहोस् साथै मिठो वाचनको लागि तुलसी सरप्रति आभार। मेरो शब्दको सुनिल मास्केको सङ्गीतमा मिलिन रहेको आवाजको गीत सबैलाई सुनाइदिनु होला है भन्ने लेख्नु भएको रहेछ। यहाँलाई धन्यवाद दिन चाहन्छु नूतनजीलाई। यहाँ एनपी परजीले पनि तपाईँको गीत अनुरोध गर्नुभएको छ, राष्ट्रिय गीत भन्नुभएको छ। अब यहाँ तपाईँले सुनिल मास्केको सङ्गीत भनिहाल्नुभयो, मलाई एउटा गीतको सम्झना आयो। यहाँ रघु माफ गर्नुहोला, एनपी परदेशजीले पनि अनुरोध गर्नुभएको छ गीत र तपाईँको नयाँ गीत सुनाउँछु सुनिल मास्केको सङ्गीत रहेको र यो गीतमा इस्माइल दासको स्वर रहेको छ, शब्द नूतन भूषालकै रहेछ। केही क्षणपछि राख्नेछु है त कार्यक्रम सुन्दै जानुहोला। यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नूतन भूषालजी हुनुहुन्थ्यो इजरायलबाट। मिनी कालीकोटी राईजी लेख्नुहुन्छ, उहाँ चाहिँ अहिले बेलायत बाटे हुनुहुन्छ, नमस्ते तुजाई। मेरो रेडियोले अलिक काम गरेको छैन है, राम्रो रेडियो सुन्नु पाएको छैन, मोबाइलमा अलि मिलिरहेको छैन दाई, अनि तस्विर चाहिँ सुन्दर लाग्यो भने लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु यहाँलाई, अर्थात् मिनी कालीकोटे राईजीलाई। अनि यहाँ लेख्नुहुन्छ महेश दालजी, उहाँ चाहिँ सुनसरीबाट हुन्छ, आदरणीय तुलसीजी नमस्कार, गीत कथा राम्रो लाग्यो, कथाकार र प्रस्तुता यहाँहरू दुवैजनाप्रति आभार प्रकट गर्दै आज मलाई म तिम्रो सहर छोडी टाढा बोलको गीत सुन्न मन लाग्यो अनि सबै श्रोताहरूलाई सुनाउन पनि मन लाग्यो भनेर उहाँले चाहिँ प्रदीपराज पाण्डेले गाउनुभएको गीत माग्नु भएको छ। म यो गीत पनि राख्ने नै छु यहाँलाई, अर्थात् महेश दालजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यति बेला भने चाहिँ म नूतन भूषालजी अनि एनपी परदेशीजी लगायत सम्पूर्ण श्रोताहरूको लागि इस्माइल दासको स्वरमा रहेको एउटा गीत राख्न चाहन्छु, सुनिल मास्केको सङ्गीत अनि नूतन भूषालको गीत रचना रहेको यो गीत यहाँहरू माझमा राखिहाल्छु र त्यस पश्चात भने यहाँ अर्को पनि एउटा गीतको अनुरोध आएको छ। यो गीतको अनुरोध चाहिँ यहाँ गर्नुभएको छ सुनसरीबाट, महेश दालले त्यो गीत पनि राख्ने नै छु। जुनिना राई बहिनीले चाहिँ धनकुटाबाट नमस्ते तुजदाई भन्नुभएको छ, जुनिना राई बहिनीले पनि धेरै धेरै धन्यवाद दिँदै अब नै नूतन भूषालले लेख्नुभएको यो गीत यहाँहरू माझमा।

SBS Gorkha Radio. आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ. यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र

म तिम्रो शहर छोडी टाढा टाढा जाँदैछु, प्रदीप राज पाण्डेको स्वरमा रहेको यो गीत राखे। गीत लेख्नु भएको थियो गीतकार बेबी थापाले, पनि सङ्गीत यसमा नाति काजीको रहेको थियो र गीत चाहिँ यहाँ माग्नु भएको थियो सुनसरीबाट महेश दालजीले। उहाँको अनुरोधलाई स्वीकार गरेर मैले गीत राखिसकेको छु। बेलायतबाट खेलमती लिम्बू सेवारो तुलसीज्यू, ढिलै भए पनि तपाईँको कार्यक्रम सुनिरहेको छु भन्नुभएको छ। खेलमती लिम्बूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, बेलायतबाट कार्यक्रम सुनेर हामीसित यता जोडिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी नरिटन युके वाच लेख्नुहुन्छ तारा प्रसाद ज्यामजुङ सेवारो, है तुलसीजी तपाईँलाई सुन्दैछु भन्नुभएको छ, मलाई सुनिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी यहाँ लेख्नुहुन्छ

शर्मिला अधिकारीजी हुनुहुन्छ, उहाँ चाहिँ कनेक्टिकट युएसएबाट हुनुहुन्छ। ओहो, आज त केही लेख्न सकिनँ, ड्राइभिङ र तुलसी सरको कार्यक्रम सँगै सुरु भयो, तर रेडियो सुनिरहे चाहिँ सुरुदेखि नै कार्यक्रमको समय अलिक छोटो भएको हो कि, बढाउनु पर्यो तुलसी सर, 2 घन्टाको सट्टा 3 घन्टा बनाउनु मिल्दैन भने? पटक्कै मिल्दैन नि हौ, 3 घन्टामा के पो बोल्ने, गाह्रो हुन्छ शर्मिलाजी, 2 घन्टामै हटाउनु पर्छ है त। यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, सायद ड्युटीमा जाँदै हुनुहुन्छ होला, अनि त्यतातिर पनि पानी परिरहेको अघि तपाईँको एउटा भिडियो देखेको थिएँ, छोटो भिडियो तपाईँले आफ्नो फेसबुक पेजमा पोस्ट गर्नुभएको थियो। ल है, यता त पानी बैमानी भयो अस्ति भदौ 10 गते, भटिकेश कोशीले त्यति धेरै जनधनको क्षति पुर्याएको थियो, फेरि यो विकेन्डमा परेको पानीले नेपालका विभिन्न ठाउँमा बाढी पहिरोमा परेर धेरैजनाले फेरि ज्यान गुमाएका छन्। उहाँहरूको आत्माको चिर शान्तिको कामना गर्न चाहन्छु, तपाईँहरू पनि सुरक्षित रहनुहोला भन्न चाहन्छु। शर्मिला अधिकारीजी, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब बिहिबारको कार्यक्रमको लागि एउटा सुन्दर कविता लेख्दै गर्नुहोला है त। होमा पाइम लिम्बू लेख्नुहुन्छ, बेलायतबाट हुनुहुन्छ। सेवा रह तुलसीजी, मैले पनि साउको बेलाबाटै सुनिरहेछु, आज त हतार हतार भएकोले नलेखी सुनी मात्र रहन्छु भनेर बसेको थिएँ, तर यहाँहरूले धेरैजनाले मेरो नाम पनि लेखेर सम्झनु भएको सुन्दा त यहाँहरूलाई धन्यवाद नदिकन बस्न किन सक्थे र सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि गीतिकथा मार्मिक थियो, त्यसमा तुलसीजीको वाचन शैलीको कुरै नगरौँ, सम्पूर्ण श्रोताहरूमा मिठो सम्झना छ नोगेन भन्नुभएको छ। होमा पायम लिम्बूले उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। दिप ज्वेलरी अल्ट्रोड युकेबाट प्रेम विश्वकर्मा दाई लेख्नुहुन्छ, तुलसीजी नमस्कार, कार्यक्रम सुनिरहेछु। हिजो अल्ट्रोडमा सम्पन्न नेपाली फिल्म फेस्टिभल लगायत अन्य 3 कार्यक्रममा सहभागी जनाउनु र आज पसलमा अलि व्यस्तताले गर्दा धेरै लेख्न सकिएन भने लेख्नु भएको छ। दिप ज्वेलरी अल्ट्रोड युकेबाट प्रेम विश्वकर्मा दाईले उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र अल्ट्रोडमा भएको फिल्म फेस्टिभलमा सहभागिता जनाउनु भएछ र त्यहाँ सुन्दर तस्विर पनि खिचेर पठाउनु भएको छ अहिलेको पछिल्लो समयकी चर्चित नायिकाहरूसित। प्रेम दाईलाई धन्यवाद दिन चाहन्छु, भाउजूको पनि तस्विर देखेँ र प्रेम दाई र भाउजूलाई यतैबाट दर्शन नमस्ते भन्न चाहे, कार्यक्रम सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। पक्कै पनि फिल्म फेस्टिभलमा गएर नेपाली फिल्म हेरिदिनु भयो होला, नेपाली फिल्मलाई तपाईँ हामी जस्तै श्रोता दर्शकले हेर्नुपर्छ र अझै प्रोत्साहन गर्नुपर्दछ भन्न चाहन्छु। प्रेम विश्वकर्मालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अब भने यहाँ रघु भट्टाईजीले आज त माछा पुछ्रेको तस्विर पो रहेछ, अब यो तस्विर आउँदाखेरि कसो माछा पुछ्रेतिर नपुग्ने हौ तुलसीजी भन्ने लेख्नु भएको छ। अब माछा पुछ्रेका थुप्रै गीतहरू छन्, कुन गीत सुनाऊ? रघु भट्टाईजीले बोल्नुभएको कुरा मैले अलिअलि बुझिसकेँ, आ गर्दा अलङ्कार बुझिहालेँ र यतिखेर भने म एउटा गीत राख्न चाहन्छु, धर्मेन्द्र सेवानले गाउनुभएको र शब्द सङ्गीत भने बुद्धि परियारको रहेछ यो गीत। कुनै समय मलाई कुमार बस्नेतले गाउनु भए जस्तो पनि लाग्छ, हेर्दा राम्रो माछा पुछ्रे धौला घेरी, यही गीत राख्न चाहन्छु। आज मैले यो गीत यसकारण पनि राखेँ कि जलवायु यो तस्विर यसकारण पनि राखेँ, जलवायु परिवर्तनले गर्दाखेरि हाम्रा हिमालहरूमा हिउँहरू कम हुँदै गइरहेको छ र अब हामीले हाम्रो प्रकृति जोगाउनुपर्छ भन्ने एउटा मान्यता, हुन त हाम्रो यसमा केही दोष छैन, विश्वमा ठुला ठुला राष्ट्रहरूले कार्बन उत्पादन गर्ने भएको हुनाले त्यसको प्रत्यक्ष असर हामीले भोगिरहेछौँ, त्यस्तो भोग्न नपरोस् भन्ने चाहना राख्दै मैले यो तस्विर राखेको थिएँ। र अब भने म धर्मेन्द्र सेवानले गाउनुभएको यही गीत राख्न चाहन्छु रघु भट्टराई लगायत सम्पूर्ण श्रोताहरूको लागि।

धर्मेन्द्र सेवानको स्वरमा रहेको गीत पश्चात बेबेस गोर्खा रेडियोको व्यवसाय कार्यक्रम स्वर्णिम संगमको आजको व्यवसायको पनि करिब करिब पुछारतिरै पुगिसकेको छु श्रोताहरू, बिसौनीतिर पुगिसकेको छु। र आज जति पनि श्रोताले कार्यक्रम सुनेर साथ दिनुभयो, सुनिदिनु भएकोमा सम्पूर्ण श्रोताहरूलाई धन्यवाद दिन चाहन्छु। अनि सुनेर हामीसित प्रत्यक्ष जोडिनुहुने सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोताहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आजको गीती कथाका कथाकार दीपक भट्टराई, दीपक बिसी भट्टराईजीलाई पनि धन्यवाद दिन चाहन्छु। र गीती कथाको कुरा गर्दै गर्दा हङकङमा रहेकी गीतकार कवियात्री जानु कामबाङ लिम्बुले एउटा नयाँ गीत कथा मलाई लेखेर पठाउनु भएको छ इमेल मार्फत। यो कथा आगामी हप्ता राख्ने कोसिस गर्नेछु आउँदो सोमबार। जानु कामबाङजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, कार्यक्रम सुनेर साथ दिनुहुन्छ र आफ्ना सिर्जनाहरू आफ्ना कथाहरू लेखेर पठाउनुहुन्छ। उहाँले चाहिँ मलाई इमेलमा एउटा कथा पठाउनु भएको छ, यो कथा आउँदो हप्ता राख्ने कोसिस गर्नेछु। जानु कामबाङजीलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमको बिसौनीमा पुछारमा जानु कामबाङ लिङ्गदेनले लेख्नुभएको जानु कामबाङ लिम्बुले लेख्नुभएको एउटा गीत राख्न चाहन्छु। राजशुक र लिम्बुको सङ्गीत रहेको छ र स्वर रहेको छ यसमा स्वरूपराज आचार्यको, र यही गीतहरू माझमा छाड्दै म भने आजको बसाइबाट बिदा हुन चाहन्छु। तपाईँहरूको बाँकी बल शुभ रहोस्, सुरक्षित रहोस्, नमस्ते।

0: Radio Home. Gorkha Radio Home. कानून अभावमा बाढीमा सम्पर्क विहीन भएका व्यक्तिका परिवारलाई राहत दिन समस्या भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले कानून अभावको कारण र सुवाफोटेकोशी बाढीबाट प्रभावित परिवारलाई राहत वितरण गर्न समस्या भएको जानकारी दिनुभयो। आज काठमाडौँमा आयोजित विपद जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी कानूनी प्रावधान र कार्यान्वयनको अवस्था सम्बन्धी कार्यक्रममा बोल्दै प्रवक्ता महत,
1: अहिलेको प्रिभेलिङ कानूनले चाहिँ के गर्न सकिरहेका छैन भन्दाखेरि यो मिसिङ एक इन गर्ने र मिसिङलाई चाहिँ मृत्यु सरह मानेर क्षतिपूर्ति दिने भन्ने जुन एउटा एकजना विपदमा परेर 2,00,000 रुपियाँ पाउने जुन हाम्रो विपदको कार्यविधि छ त्यो अनुसार पनि हामीले 2,00,000 दिनलाई पनि मिसिङ कन्फर्म हुनु पर्यो पहिला होइन। अब त के भयो भन्दा यति धेरै जिल्लाका मान्छे हुनुहुन्छ, अब रसुवा र नुवाकोटलाई बाहिरका जिल्लाका कति आएका थिए कन्फर्म थाहा हुँदैन, बाहिरको जिल्ला आएकालाई आफ्नो नागरिकहरू त्यहीँ गएको हो कि होइन भन्ने पनि कन्फर्म गर्न अप्ठ्यारो भएको भएर यी सबै विषयहरू चाहिँ अहिले कानुनबाट नै संशोधन गरेर यसलाई चाहिँ यो मिसिङ यकिन गर्ने र मिसिङलाई चाहिँ मृत्यु सरह मानेर रिलिफ डिस्ट्रिब्युसन गर्ने र मृत्यु दर्ता गर्नेसम्मका प्रक्रियालाई चाहिँ यसले सहज बनाउने।
0: नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूह समानान्तर महाधिवेशनको तयारीमा जुटेको छ। देउवा समूहले असोज 15 गतेदेखि वडा अधिवेशन शुरू गर्ने भएको छ। 15 महाधिवेशन अन्तर्गत हुने विभिन्न तहका अधिवेशनका लागि देउवा समूहले उम्मेद्वारको मनोनयन शुल्क समेत तोकेको छ। केन्द्रीय निर्वाचन समितिले तयार गरेको निर्वाचन निर्देशिकामा वडा तहदेखि केन्द्रसम्मका विभिन्न पदका लागि निशुल्क पदका लागि शुल्क निर्धारण गरिएको छ। निर्देशिका अनुसार केन्द्रीय सभापतिका लागि 30,000, उपसभापति र महामन्त्रीका लागि 25,000 तथा सहमहामन्त्रीका लागि 20,000 रुपियाँ मनोनयन शुल्क तोकिएको छ। केन्द्रीय सदस्यका लागि 10,000, महासमिति सदस्यका लागि 3,000 र केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि 2,500 रुपियाँ शुल्क निर्धारण गरिएको छ। कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माको सांसद पद खारेज गर्ने प्रदेश सभाको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ। शर्माले पद खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै दायर गरेको रिट सर्वोच्चले खारेज गरेको हो। नेपाली कम्युनिष्ट पार्टीले शर्मालाई गत फागुनमा पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो। त्यसपछि पार्टीले राजनैतिक दल सम्बन्धी ऐन अनुसार गरेको कार्यवाहीको जानकारी प्रदेश सभा सचिवालयलाई गराएको थियो। पार्टीको कार्यवाहीपछि कर्णाली प्रदेश सभा सचिवालयले शर्माको प्रदेश सभा सदस्य पद रिक्त भएको औपचारिक जानकारी दिएको थियो। सर्वोच्चको फैसलासँगै प्रदेशसभा सदस्य पद रिक्त गर्ने निर्णय कायमै भएको छ। बुटवलमा प्याराग्लाइडिङको सफल परीक्षण गरेपछि अब व्यावसायिक उडानको तयारी छ। छवि पाण्डे।
2: लुम्बिनी इगल एयर एडभेन्चर प्रालीले पाल्पाको नुवाकोटदेखि बुटवलको बदेल पोखरीसम्म गरेको परीक्षण उडान सफल भएपछि बुटवलको पर्यटन क्षेत्रको विकासमा एउटा इँटा थपिएको भन्दै व्यवसायीहरूले खुसी व्यक्त गरेका छन्। बुटवलका पर्यटन व्यवसायी झविन्द्र थापाका अनुसार प्याराग्लाइडिङले पर्यटन क्षेत्र चलायमानसँगै बुटवालको समृद्धिमा नयाँ आयाम थपिने विश्वास छ।
3: प्याराग्लाइडिङ भयो भने त यसले पर्यटन व्यवसायलाई चाहिँ धेरै बढाउँछ, बुटवालको आर्थिक चाहिँ हब बन्छ, होटल व्यवसायलाई चाहिँ चलायमान बनाउँछ, अरू बस्यो भने उहाँले चाहिँ जुन खानपिनदेखि लिएर सबै कुरो हुन्छ नि त, त्यसले गर्दा चाहिँ बुटवालको चाहिँ पर्यटन व्यवसाय होटल चल्छ, रेस्टुरेन्ट चल्छ, त्यसरी उत्पादन गरेको कुराहरू चल्छ।
2: बुटवालमा प्याराग्लाइडिङ सुरु गराएर मनग्गे आमदानी गर्ने भन्दा पनि बुटवालका युवाहरूलाई रोजगारी दिने र बुटवलको पर्यटन प्रवर्धन गर्ने लुम्बिनी इगल एयर एडभेन्चर प्रालीको उद्देश्य रहेको छ। प्रालीका अध्यक्ष डाक्टर किशन थापाले कम्तीमा बुटवलको विकासमा अर्को अध्याय थपिने र रोजगारीको अवसर समेत यसबाट सिर्जना हुने भएकोले प्याराग्लाइडिङ सुरुवात गर्न लागि बताउनु भयो।
4: एकछिन उडाउने त्यसो देखाएर यसलाई बन्द गर्ने भन्दा नि कसरी टिकाउन सकिन्छ भन्ने हो कि, हामीले एटलिस्ट रोजगारी दिउँ युवाहरूलाई चाहिँ यहीँ टिकाउँ भन्ने एक्सन त्यो हो कि।
2: लुम्बिनी इगल एयर एडभेन्चर प्रालीका अनुसार प्याराग्लाइडिङको व्यावसायिक उडान गर्न अझै 6 महिना लाग्नेछ। त्यसका लागि अहिले पूर्व तयारीको आवश्यक कामहरू अघि बढाइएको छ।
0: सुखायाममा विद्युत आपूर्ति सहज बनाउन भारतबाट आयात गरिने भएको छ। नेपाल विद्युत प्राधिकरणले आगामी सुखायाममा विद्युत आपूर्ति सजिलो बनाउन 1,154 मेगावाट विद्युत भारतबाट आयात गर्ने भएको हो। कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सुखायाममा माग र आपूर्तिबीच सन्तुलन कायम गर्न विद्युत आयात गर्ने योजना रहेको बताउनुभयो। आज काठमाडौँमा पत्रकार सम्मेलनमा कुरा गर्दै निर्देशक श्रेष्ठ,
5: सुखायाममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत क्षमता 1,218 मेगावाट रहेको छ। माग र आपूर्ति सन्तुलनका लागि ढल्केबार मुजफ्फरपुर बाट 600 मेगावाट टनकपुर महेन्द्र बाट 54 मेगावाट र बिहार का विभिन्न बिंदु बाट 350 मेगावाट आरटीसी को माध्यम बाट 150 मेगावाट गरी कुल 1154 मेगावाट विभिन्न प्रक्रिया बाट आयात गर्ने योजना रहेको छ जस अनुसार कुल विद्युत उपलब्धता 2372 मेगावाट हुने अनुमान गरेको छ अघिल्लो आर्थिक वर्षको सुखायामको उच्चतम राष्ट्रिय विद्युत 2292 मेगावाट रहेको थियो।
0: हवस् त खबर यति नै।
6: यो PFBS गोर्खा रेडियो हो।

नमस्कार, सुस्वागतम यहाँहरू सबै सबैलाई। आजको दिवाकुशली कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। यसभन्दा अगाडि भने यहाँहरूले सुनिराख्नु भएको थियो बीएबीएस काठमाडौँबाट तुलसी बस्नेतजीको प्रस्तुति स्वर्णिम संगममा। यहाँहरूले रमाइलो गर्नुभयो, कथा पनि सुन्नुभयो आज, होइन? गीती कथा एकदमै मार्मिक पनि थियो। तुलसीजीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र विश्वका विभिन्न स्थानबाट हाम्रा धेरै साथीहरूले सम्पर्क गर्नुभएको थियो र अबको केही समयमा हामीले स्वास्थ्य सम्बन्धी प्रसङ्गमा चर्चा गर्नेछौँ र कार्यक्रमको दोस्रो घण्टामा पनि तपाईँहरूले सुन्न सक्नुहुनेछ नेपाल दर्पण कार्यक्रम। सूर्यकुमारी पन्तजीको प्रस्तुति हो नेपाल दर्पण कार्यक्रम, तपाईँले सुन्न सक्नुहुनेछ। यदि त्यसबाहेक पनि तपाईँ फुर्सदमा हुनुहुन्छ र आफ्नो अभिरुचिका गीतहरू सुन्न र सुनाउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क टेलिफोन नम्बर 01303-246-730। र यहाँहरूले फेसबुक मेसेन्जरमा पनि फटाफट हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ अनि इमेल bfbsgarkha@bfbs.com। आज विक्रम सम्बत 2083 साल असोज महिनाको 12 गते, तदनुसार आज सोमबार 28 सेप्टेम्बर सन् 2026 हो। आजको दिवाकुशली कार्यक्रमको साथमा म रूपा राणा उपस्थित भएकी छु। तपाईंलाई कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन। हजुर, हाम्रा हरेक दिन भनौ न यो कार्यक्रममा, विशेष गरेर हरेक हाम्रा लाइभ कार्यक्रममा हामीले विभिन्न चाडपर्व रीतिरिवाज अथवा भनौ न कुनै अवेरनेसको विषयमा हामी चर्चा गर्छौँ नै, होइन? आज पनि त्यस्तै कुनै एउटा योग परेको छ भन्दा पनि फरक पर्दैन श्रोता। आजको दिनमा तपाईँहरूले सुन्न सक्नुहुनेछ विश्व रेबिज दिवस हो र विश्वभरि नै रेबिज विरुद्धको दिवस आजको दिनमा मनाइन्छ र विश्व रेबिज विरुद्धको दिवस फ्रान्सका लुइस पास्चरका नामक सूक्ष्म जीव वैज्ञानिकले यो दिवस मनाउन सुरु गरेका थिए र आज सेप्टेम्बर 28 अर्थात् विश्व रेबिज विरुद्धको दिवस को विषयमा मैले अघि पनि भनेको थिएँ, फ्रान्सका लुइस पास्चर नामक सूक्ष्म जीव वैज्ञानिक माइक्रोबायोलोजिस्टले मृत्युवरण गरेको दिनको सम्झनामा मनाउने गरिन्छ र उनकै योगदान हो रेबिज भाइरस विरुद्धको खोप। रेबिज नामले पनि चिनिने लाइसा भाइरसको विरुद्ध अध्ययन र त्यस भाइरस विरुद्धको खोप पत्ता लगाउने कार्य समेत गरेका थिए उनले र सन् 1885 धेरै मान्छेको ज्यान जोगाउने काम गरेकोमा लुइस पास्टरको योगदानलाई सम्झना गर्दै यो दिवस आज विश्वभरि नै मनाइन्छ र रेबिज भाइरस वा रोग, जुन पशुबाट मानिसमा सर्ने रोग हो, यो रोग विशेष गरी कुकुर लगायत अन्य शङ्कास्पद जनावरको टोकाइबाट सर्ने रोग पनि हो। रेबिज लागेको कुनै पनि जङ्गली जनावरहरूको सम्पर्कमा आउँदा यो भाइरस सर्वप्रथम कुकुरलाई सर्छ अनि कुकुरबाट अन्य जीव जन्तु र मानिसहरूलाई सर्छ। रेबिज लागेपछि मान्छे बाँच्नलाई गाह्रो हुन्छ र लुइस पास्टर अगाडि एक इटालियन चिकित्सकले पनि रेबिज एक घातक रोग भएको पत्ता लगाएका थिए र उनले भनेका थिए यो कहिले पनि निको नहुने घाउ भनेर। र रेबिज लागेको मान्छे तथा कुकुरले अनेकौँ भनौँ न अलिकता अस्वाभाविक प्रक्रियाहरू देखाउँछन्। रेबिज लागेको मान्छेमा हाइड्रोफोबिया, पानीदेखि डराउने, चिच्याउने, चिथोर्ने अनि ऱ्याल चुहाउने, यस्ता हात गोडाहरू नचल्ने जस्ता लक्षणहरू देखा पर्न सक्छ।
रेबिस लागेको कुकुरले भने आफ्नो पुच्छर लुकाएर हिँड्नुका साथै त्यसलाई अन्य कुकुरले समेत भोग्ने गर्छन् र रेबिस भाइरस भएको सम्भावित जनावरहरूले टोकेको खण्डमा तत्काल साबुन पानीले घाउ सफा गर्ने र छिटोभन्दा छिटो बिरामीलाई हस्पिटलमा पुर्याउने र रेबिस विरुद्धको खोप लगाउनु पर्दछ। रेबिस एक विश्वव्यापी समस्या पनि हो तर यसको बोझ कम विकसित र एसिया अफ्रिका जस्ता विकसनमुख देशहरूमा अधिक रहेको छ र रेबिसबाट जोगिने भनेकै पशु त्यसमा पनि खास गरी कुकुरको टोकाइबाट सुरक्षित रहनु पनि हो। विशेष गरी सडक कुकुर अथवा आवारा कुकुरहरूबाट जोगिनुपर्छ रेबिसबाट जोगिनको लागि र चिकित्सकहरूका भनाइअनुसार पनि कुकुरबाट सतर्क रहनु र कुकुरको टोकाइबाट रेबिस विरुद्धको खोप लगाउनु पर्ने हुन सक्छ। दुध र पकाएको मासुको उपभोगबाट रेबिस प्रसारण भएको अहिलेसम्म थाहा नभए तापनि रेबिसबाट बस्न भनौँ न विभिन्न जनावरहरूबाट आएको दुध वा मासुको खपतलाई पनि हतोत्साहित गरिएको पाइन्छ कुनै समयमा, तर अहिले भने त्यस्तो छैन र पशु लगायत मानव स्वास्थ्यमा समेत खतराको रूपमा रहेको रेबिसको नियन्त्रण अनि उन्मूलनको लागि सबैको संयुक्त प्रयास आवश्यक छ र आजको दिनमा संसारभरि नै रेबिस दिवस मनाइन्छ र फ्युचरमा गएर यो रेबिस अन्त्य होस् हामी यही कामना गर्दछौँ। आउनुहोस् अहिलेको लागि भने हामी अर्को एउटा साङ्गीतिक विश्राम लिउँ। अहिले कमल खत्री र शोभा अधिकारीको स्वरमा रहेको यो गीत स्वीकार्नुहोस्।

0: BFBS गोरखा रेडियो
1: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ
0: यो BFBS गोर्खा रेडियो हो

समय बिहान नभएर श्रोता हामी अहिले दिनमा छौँ। यो दिवाकुशली कार्यक्रम हो। दिनको 1:27 गएको छ अनि नेपालमा पनि बेलुकीको 6:12 जान लाग्यो र ब्रुनाईमा भने बेलुकीको 8:27 गएको छ। बीएफबीएस गोर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ दिवाकुशली कार्यक्रममा। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु म रूपा। आउनुहोस् आज बेलायतको मौसमको बारेमा जानकारी लियौं र प्राय गरेर आज बिहानी पख धेरै जसो स्थानहरूमा भने बढी मात्रामा मिस्ट भएको थियो अथवा कुहिरो लागेको थियो भनौँ न, एक प्रकारको यो हल्का तुहालो देखा परेको थियो अनि बिस्तारै यी सबै हटेर अब आकाश सफा देखिएको छ अनि मौसम सुक्खा हुने र लामो समयसम्म घाम देखा पर्न सक्ने अनुमान गरिएको छ। तर समय समयमा भने फेरि पुनः बादल र हल्का बादल र तुहालो देखा पर्न सक्ने अनुमान पनि गरिएको छ। आज प्राय गरेर धेरैजसो स्थानहरूमा भने मौसम सुक्खा नै रहनेछ। स्कटल्यान्डको उत्तर पश्चिमी क्षेत्रतिर भने ब्लस्टरी साउन हुन सक्ने अनुमान गरिएको छ। आजको लागि अधिकतम तापक्रम 19 डिग्री सेल्सियस हो। आज युकेमा सूर्योदय बिहानको 6:56 भएको थियो भने सूर्यास्त बेलुकी 6:46 हुनेछ। आज रातको समयमा पनि प्राय गरेर मौसम सुक्खा रहनेछ। आकाश सफा देखिने तर बिस्तारै दक्षिण पूर्वीय क्षेत्र का केही स्थानहरू र इङ्ल्यान्डको केही भूभागहरूमा भने रातको समयमा पानी पर्ने सम्भावना रहेको छ। दक्षिणी भूभागमा भने लामो समयसम्म बादल देखा पर्नेछ। पानी पर्ने सङ्केत त्यति छैन भनिएको छ। र भोलि मङ्गलबारको दिनमा पनि प्राय गरेर बिहानी पख भने हल्का रूपमा बादल देखा पर्नेछ सुरुमा, र बिस्तारै बादल हटेर चिसो हावासँगै उत्तर पश्चिमी क्षेत्रतिर भने चिसो हावासँगै हल्का वर्षा हुनेछ। तर बाँकी स्थानहरूमा भने भोलि घाम लाग्ने र पश्चिमी क्षेत्रतिर पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। भोलिको लागि अधिकतम तापक्रम 25 डिग्री सेल्सियससम्म पुग्नेछ। यो त भयो मौसम सम्बन्धी जानकारी। अबको केही समयपछि भने हामी स्वास्थ्य सम्बन्धी प्रसंगमा चर्चा गर्छौं। दिवाकुशली कार्यक्रमको पहिलो घण्टामा यहाँहरूले विभिन्न स्वास्थ्य सम्बन्धी प्रसंगमा चर्चाहरू सुन्दै आइरहनु भएको छ। आज पनि हामी कुनै टपिकमा कुराकानी गर्नेछौं। रेडियो सुन्दै गर्नुहोला। अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु विमोल मगरको स्वरमा यो गीत।

अब यो गीतपछि भने आउनुहोस् हामी स्वास्थ्य सम्बन्धी प्रसंगमा त चर्चा गर्ने नै छौं, तर त्यसभन्दा अगाडि भने एउटा सूचना पनि राखौं। सम्पूर्ण बेजिङ स्टकवासीहरूको लागि हार्दिक निमन्त्रणा गरिएको छ। बेजिङ स्टक नेपाली समाजको प्रस्तुति दशैं धमाकाको लागि तपाईँहरू पनि तयारी अवस्थामा हुनुहुन्छ। हाम्रो भर्खरै 30 कार्यक्रम सकिएको छ, नेपालीहरूको चाड 30, र यो 30 पछि भने हाम्रो महान चाड दशैं तपाईँहरूले आफ्नै तरिकाले मनाउने गर्नुहुन्छ। यो यस्तै हुनुपर्छ र यस्तै गर्नुपर्छ भन्ने छैन। कसैले दसैँमा रातो टिका लगाउनुहुन्छ, कसैले सेतो टिका लगाउनुहुन्छ, कसैले खानपिन गरेर मात्रै पनि रमाइलो गर्नुहुन्छ, त्यो आफ्नो ठाउँमा छँदैछ। र यसै क्रममा बेजिङ स्टक नेपाली समाजले दशैं कार्यक्रम आयोजना गरेको छ। शनिबार 10 अक्टोबरको दिनमा दिनको 4 बजेदेखि बेलुकीको 9 बजेसम्म यसको भेन्यू रहेको छ पपली फिल्ड सेन्टर, पोस्टकोड RG249AE रहेको छ। यसमा विभिन्न किसिमका हाइलाइटहरू पनि रहेका छन् अनि लाइभ लोकल पर्फर्मेन्स त हुने भयो। तारा लक्सम लिम्बू र निता थापा मगरको प्रस्तुति तपाईँहरूले हेर्न सक्नुहुनेछ। द भोइस अफ नेपाल सिजन 7 विजेता पनि हुनुहुन्छ निता थापा, र त्यस्तै गरी उहाँको साथमा तारा लक्सम लिम्बूको प्रस्तुति रहनेछ। अनि थुप्रै थुप्रै अन्य भनौँ न एट्र्याक्सनहरू पनि रहेका छन् र तपाईँहरूले इन्जोय गर्नुहोला। थप जानकारीको लागि तपाईँहरूले सम्पर्क गर्न सक्नुहुनेछ आफ्नो कम्युनिटी मेम्बरको लागि पनि, र अथवा यहाँ सम्पर्क नम्बर पनि रहेको छ 07469786934 थप जानकारीको लागि तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। आउनुहोस् अहिलेको लागि भने हामी अर्को एउटा गीत सुनौ। स्वप्ना सुमन र सुशान केसीको स्वरमा रहेको यो गीत सुनिसकेपछि भने हामी स्वास्थ्य सम्बन्धी प्रसङ्गमा चर्चा गर्नेछौँ।

गोर्खा रेडियो 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।

हामीले सुनिरहेका थियौँ ज्ञान सुब्बाको स्वरमा. अब यो गीत पछि भने आउनुहोस् स्वास्थ्य सम्बन्धी प्रसङ्गमा हामी चर्चा गरौँ. र स्वास्थ्य यो कार्यक्रममा सधैँ सधैँ यहाँहरूले स्वास्थ्य सम्बन्धी प्रसङ्गमा चर्चा सुनिराख्नु भएको छ. आज पनि हामी स्वास्थ्य सम्बन्धी प्रसङ्गमा चर्चा गरौँ. हजुर, आजको स्वास्थ्य सम्बन्धी प्रसङ्ग अलिकति फरक छ. यसमा यो पनि स्वास्थ्यसँग नै रिलेटेड हो, तर अचानक तपाईँ दुप्लाउनु भयो. यदि त्यस्तो हो भने यो खुसीको खबर पनि नहुन सक्छ है तपाईँको लागि. दुप्लाउनु पनि राम्रो होइन रहेछ. र वास्तवमा तौल घट्नु आफैमा एउटा रोगको नाम त होइन, तर यो शरीरमा भइरहेको परिवर्तनको सङ्केत पनि हुनसक्छ. तपाईँको शरीरमा के कस्तो परिवर्तन भइरहेको छ, त्यसैले तौल त घटेको मात्र हो भनेर पनि पन्छिनुको सट्टा तपाईँले तौल कहिलेदेखि र कति घट्यो अनि तपाईँको खानपान वा सक्रियतामा होइन के परिवर्तन भयो र अन्य कुनै लक्षण छन् कि छैन भन्ने कुरामा पनि ध्यान दिनु अत्यन्तै उपयोगी हुन्छ. अचानक तपाईँले केही एक्सर्साइज गर्नुभएको छैन, तपाईँको लाइफ स्टाइलमा कुनै परिवर्तन गर्नुभएको छैन भने, तपाईँको वेट घटिरहेको छ भने त्यो तपाईँको लागि खुसीको खबर नहुनसक्छ. तर तपाईँले वेट घटाउनको लागि केही प्रयास गर्नुभएको छ भने त्यो सही होला आफ्नो ठाउँमा होइन. र यो वर्तमान परिस्थितिमा भनौँ, अहिलेको यो समयमा शरीरको तौल सबैको चासोको विषय हो. सबैले म त मोटाएँ भनेको हामी प्राय गरेर सुन्छौँ होइन, तर म घटेँ है, म एकदमै फिट एन्ड फाइन छु भनेको हामी सुन्दैनौँ प्राय गरेर. र मानिसहरू आफ्नो शरीरको तौल नियन्त्रित राख्न र धेरै भएको तौल घटाउन विभिन्न उपायहरू अपनाउँछन्. तौल घटेमा खुसी व्यक्त गर्छन्, तर तौल घट्नु सधैँ खुसीको खबर हुँदैन. र खानपानमा सचेत भएर, व्यायाम गरेर वा शारीरिक सक्रियता बढाएर घटेको तौल स्वाभाविक हुन सक्छ. तर कुनै पनि स्पष्ट कारण बिना तौल निरन्तर घटिरहेको छ भने त्यसलाई बेवास्ता गर्नु हुँदैन. छ महिनाभित्र 3 केजीभन्दा बढी अनपेक्षित तौल घट्नुलाई सामान्य मान्न सकिन्न र कहिलेकाहीँ यसको पछाडि कुनै अन्तर्निहित रोग पनि हुनसक्छ. र कोही व्यक्तिको शरीरको तौल अनपेक्षित रूपमा घट्छ भने, आशा नगरेर आफै घट्छ भने, यसको विभिन्न कारणहरू हुन सक्छन्। तौल घट्नुको कारणलाई सामान्यतया शारीरिक स्वास्थ्य सम्बन्धी समस्या, मानसिक स्वास्थ्य सम्बन्धी समस्या, प्रणालीगत रोग भनौँ न, तपाईँको भित्र कुनै पनि प्रकारको रोग छ भने पनि त्यस्तो हुनसक्छ, र पाचन प्रणालीका रोगहरू अनि हर्मोन सम्बन्धी समस्या र अन्य कारणको रूपमा पनि बुझ्न सकिन्छ. तर कतिपय अवस्थामा भने स्पष्ट कारण नदेखिएको पनि हुनसक्छ र केही समयपछि तौल आफै स्थिर वा पुनः बढ्न पनि सक्छ. विशेष गरेर यस्तो प्रब्लम भने पुरुषमा भन्दा पनि महिलाहरूमा हुनसक्छ, किनभने महिलाहरूको उनीहरूको उमेर अनि समस्या होइन, कहिलेकाहीँ प्रेग्नेन्सी अथवा कहिलेकाहीँ मन्थली पिरियडको अवसरमा अथवा प्री मेनोपज अथवा पोस्ट मेनोपजको अवस्थामा पनि यस्ता समस्याहरू हुनसक्छन्। यो हार्मोनको उतार चढाव भइरहँदा उनीहरूलाई त्यस्तो समस्या हुनसक्छ. र सामान्यतया शारीरिक अवस्था र जीवनशैली परिवर्तन भएको अवस्थामा तौल घट्नु स्वाभाविकै हो. गम्भीर रोग नभएका स्वस्थ व्यक्तिमा शारीरिक सक्रियता भनौँ न, तपाईँको वर्कआउट कस्तो गर्नुहुन्छ, दैनिकी रूपमा तपाईँहरू कति आउटसाइड वकिङ गर्नुहुन्छ, वा सामाजिक परिस्थितिमा आएको परिवर्तनसँगै तौल घट्न सक्छ. तपाईँको डाइटिङ अनि तपाईँको एक्सर्साइज अनि तपाईँको इन्टरमिटेन्ट फास्टिङदेखि लिएर अन्य खाना पनि कम खानु यसको साधारण कारणहरू हुन्. र वृद्ध व्यक्तिमा खानपिनको शैली वयस्कको भन्दा फरक हुन सक्ने भएकोले पनि यस्तो अवस्थामा खानपानको वास्तविक अवस्था बुझ्नु पनि महत्त्वपूर्ण हुन्छ. र कुनै कुनै मानिसहरूलाई खाना त्यति रुचि हुँदैन त्यो वेट घटिरहेको अवस्थामा, र कतिपय अवस्थामा खान पनि मन नलाग्ने स्थिति पनि हुनसक्छ. यो सबै हुनुको कारण आफूमा केही समस्या छ भन्ने बुझ्नु पनि जरुरी छ. र खाना र खाने बानीलाई प्रत्यक्ष प्रभाव पार्ने विषय मानसिक स्वास्थ्य पनि हो.
तौल घट्नुको कारण शरीरमै मात्र खोजिनु पर्दैन, यो तपाईँहरूको एनोरेक्सिया अथवा नर्भोसा अनि बलिमियादेखि भावनात्मक होइन तपाईँहरूको मानसिक अवस्थासँग अब कतिपय अवस्थामा तपाईँहरूले सोसल मिडियामा विभिन्न किसिमको डरलाग्दा खबरहरू हेरेर पनि कतिपय मानिसहरूलाई त्यस्तो समस्याहरू हुनसक्छ, कतिलाई डिप्रेसनले पनि खानामा रुचि घटाएर तौल कम गराउन सक्छ, अनि कतिपय मानिसहरूलाई एल्कोहल सम्बन्धी समस्यामा पनि आफ्नो भनौँ न स्वास्थ्यको हेरचाह नगरेको कुराहरू पनि हुन सक्छन्। यसकारण खानपिनमा कमजोर हुँदा तौल घट्ने अवस्था पनि हुनसक्छ। अझ अर्को कारण हो दीर्घकालीन संक्रमण अथवा अनपेक्षित तौल घट्नुको कारण भनेको विभिन्न किसिमको दीर्घ रोगहरू जस्तो कि क्षयरोग होइन टिबी भनिन्छ नि, अनि बारम्बार हुने पिसाब वा छातीका संक्रमणहरू अथवा केही परजीवीको संक्रमणले पनि तौल घटिरहेको हुनसक्छ। त्यस्तो अवस्थामा तपाईँहरूलाई हल्का ज्वरो आउनु, राति पसिना आउने अनि जाडो लागेर काम्नु अथवा लगातार खकार सहितको खोकी आउनु, पिसाब गर्दा विभिन्न किसिमको समस्याहरू देखा पर्नु, यी सङ्केतहरू पनि हुन सक्छन्। तर कुनै पनि मानिसको तौल घट्दैमा यस्तो समस्या हुन्छ भनेर पनि भन्न सकिँदैन। अझ अर्को कुरा हो पाचन प्रणालीसँग सम्बन्धित सबै रोगले तौल घटाउन सक्छ। खाना निल्न गाह्रो हुनु अथवा पेटबाट खाना अगाडि सर्र अवरोध हुनु होइन, राम्रोसँग खाना नपच्ने, खाना पचाउन गाह्रो हुने, पचेको खाना पनि आन्द्राबाट शोषण हुन गाह्रो हुने, यस्ता समस्याहरूबाट पनि तौल घट्ने सम्भावना बढी हुन्छ। र विशेष गरेर यो हार्मोन सम्बन्धी समस्या त धन अत्याधिक मानिसहरूमा हुन्छ, र मधुमेह थाइरोइडसँगै अब समस्याहरू तौल घट्न सक्छ, र श्वास प्रश्वास तथा मुटु सम्बन्धी रोगमा पनि तौल घट्ने सम्भावनाहरू हुन्छ। अनि दुखाइ वा निद्राको अभाव भयो भने सामाजिक रूपमा भनौँ न तपाईँहरूले आफूलाई एक्लो महसुस गर्नुभयो भने त्यसकारण तपाईँहरू घरभित्र बसिरहनुभन्दा पनि आउटसाइड एक्टिभिटिजहरू गर्नुहोस्, जति सक्दो बाहिर खुल्ला आकाशमा रमाउने कोसिस गर्नुहोस्, अनि चराचुरुङ्गीहरूको आवाज सुन्नुहोस् होइन, अनि बाहिरको जुन अब सूर्यको किरणले पनि तपाईँलाई भिटामिन डी प्राप्त हुन्छ, र यिनै कुराहरू छन्। तर भिटामिन डी प्राप्त गर्नको लागि सधैँ गर्मी अवस्थामा हिँडडुल गर्नुपर्छ भन्ने पनि छैन, र यी कुराहरूमा ध्यान दिनुभयो भने स्वास्थ्यमा निकै राम्रो सुधार पनि हुनेछ। ओके, यी कुराहरू सँगसँगै आउनुहोस्। अब भने स्वास्थ्य सम्बन्धी प्रसङ्गलाई यहीँ रोकेर हामी अर्को साङ्गीतिक विश्राम लिउँ। अहिलेको लागि भने डी मर्चाबाट तारा खसेउली स्वीकार्नुहोस्।

0: सैन्य समुदायमा
1: बेलायममा विद्युत आपूर्ति सहज बनाउन भारतबाट नेपाल विद्युत प्राधिकरणले आगामी सुखैयामा विद्युत आपूर्ति सजिलो बनाउन 1154 मेगावाट विद्युत भारतबाट आयात गर्ने भएको हो। कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सुखैयाममा माग र आपूर्ति बीच सन्तुलन कायम गर्न विद्युत आयात गर्ने योजना रहेको जानकारी दिनुभयो। आज काठमाडौँमा पत्रकार सम्मेलनमा बोल्दै निर्देशक श्रेष्ठ
2: सुखैयाममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत क्षमता 1218 मेगावाट रहेको छ। माग र आपूर्ति सन्तुलनका लागि ढल्केबार मुजफ्फरपुर बाट 600 मेगावाट, टनकपुर महेन्द्रबाट 54 मेगावाट र बिहारका विभिन्न बिन्दुबाट 350 मेगावाट, आरटीसी को माध्यमबाट 150 मेगावाट गरी कुल 1154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ, जस अनुसार कुल विद्युत उपलब्धता 2372 मेगावाट हुने अनुमान गरेको छ। अघिल्लो आर्थिक वर्षको सुखैयामको उच्चतम राष्ट्रिय विद्युत 2292 मेगावाट रहेको थियो।
1: स्वास्थ्य मन्त्री निशा मेहताले 6 महिनाको सुत्केरी विदा कर्मचारी सुविधा मात्र नभई राज्यको लगानी भएको बताउनु भएको छ। आज प्रतिनिधि सभामा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधन गर्न बनेको विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहता:
3: सामान्य सभामुख महोदय, मातृत्वको पर्याप्त समय सुनिश्चित गर्नु आमा र शिशुको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ। आमाले प्रसूतिको क्रममा पर्याप्त आराम र स्वास्थ्य पुनर्स्थापनाको समय पाउनु, नवजात शिशुको आवश्यक हेरचाह गर्न पाउनु, शिशुलाई पूर्ण स्तनपान गराउन पाउनु तथा बालबालिकामा हुने कुपोषणको जोखिम घटाउनु यस व्यवस्थाको महत्वपूर्ण पक्ष हुन्। यसको प्रस्ताव मातृ तथा नवजात शिशु स्वास्थ्यमा मात्र सीमित हुँदैन, स्वास्थ्य आमाबाट स्वास्थ्य शिशु विकास, प्रारम्भिक बाल्यकालको उचित हेरचाह र पोषण तथा दीर्घकाल स्वस्थ तथा सक्षम जनशक्ति निर्माणसम्म यसको प्रभाव पुग्दछ। त्यसैले मातृत्वमा गरिएको लगानीलाई हामीले परिवार वा व्यक्तिमा गरिएको लगानीको रूपमा मात्र होइन, राज्यको भविष्यमा गरिएको लगानीको रूपमा पनि बुझ्नु पर्दछ।
1: मनाङको हिमलुङ हिम पहिरोमा परिहराएका 14 मध्ये शव भेटिनेको संख्या 4 पुगेको छ।
4: उद्धार कर्मीले आज थप 2 जनाको शव भेटिएको जानकारी दिएका छन्। हिजो 2 जनाको शव भेटिएको थियो। नार्प भूमि 5 भएको दुर्घटनामा परेका वीरेन्द्र गुरुङ र घनश्याम राईको शव भेटिएको माउन्टेन गाइड एसोसिएसनले जनाएको छ। हिजो छेदी भोटे र पासाङ भोटेको शव फेला परेको थियो। मृतकहरू आरोहण तलको व्यवस्थापनमा खटिएका श्रमिक हुन्। उद्धारका लागि एसोसिएसनका मिङमा जी शेर्पाको नेतृत्वमा 8 जनाको टोली खटिएको छ। हराएका मध्ये अरू 10 जनाको खोजी भइरहेको छ।
1: ब्रिटिस गोर्खाज नेपालमा क्विन्स गोर्खा सिग्नल्सको 77 वार्षिकोत्सव मनाइएको छ। नेपाल सिग्नल ट्रुप र क्विन्स गोर्खा सिग्नल्स एसोसिएसन नेपालले बिजियन वेम्लेमा जमघट गरेर वार्षिकोत्सव मनाएका हुन्। बिजियनका कमाण्डर कर्णेल डान रेक्सले सिग्नल्सलाई शुभकामना दिनुभएको छ।
5: And challenges and opportunities of the future. So on behalf of BGN, congratulations on your 77th birthday.
1: वर्षापछिको राहत र उद्धारका लागि मौसम सुधार भएको मौसमविदले बताएका छन्। मौसम विभागका वरिष्ठ मौसमविद मिन कुमार आर्याल:
6: बाढीले दुभान गरेर र बाढी पहिरोले नदीहरू थुनिएर जुन खालको प्रभाव परेको छ, जस्तै मनाङमा म्याग्दीमा पनि त्यसको प्रभाव परेको छ, त्यो प्रभाव चाहिँ अहिले रहला। तर त्यो राहत र उद्धारको लागि चाहिँ खास गरिकन अब मौसमले डिस्टर्ब गर्दैन।
1: अरियालका अनुसार अब केही दिनका लागि मौसममा राम्रो सुधार हुने देखिएको छ। अब मनसुनको असर पनि कम पर्दै जाने उहाँको भनाइ छ।
6: गङ्गाटिक प्लेन भन्छ, त्यो गङ्गाटिक प्लेनमै रहेर निम्नचापीय रेखा पनि रहेको छ। यसको मतलब निम्नचापीय रेखा अहिले नेपालले जुन फोरकास्ट गर्छ त्यसको सरदर स्थानमै छ। त्यो सरदर स्थानमा भइसकेपछि अब नेपालमा मनसुनको प्रभाव त्यति धेरै पर्दैन।
1: कालीगण्डकी एजल विद्युत आयोजनाले आजदेखि विद्युत उत्पादन पुनः सञ्चालन गरेको छ। 4 दिनदेखि लगातारको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएसँगै आयोजना बन्द गरिएको थियो। विद्युत उत्पादन शुरू भएको कालीगण्डकी एजल विद्युत केन्द्रका प्रमुख आत्मिश पौडेलले जानकारी दिनुभयो। स्याङ्जाको कालीगण्डकी 5 बेलटारीमा पर्ने आयोजनामा सुरुङभित्रको हिलो हटाउने र पावर हाउसको अवस्था निरीक्षण गरेर नियमित भएको हो। नदीमा बाढी आएपछि मिर्मीको बाँधका सबै ढोका खोलेर पानी नदीमा फालिएको थियो। आयोजनाबाट 144 मेगावाट विद्युत उत्पादन हुने गरेको छ। 4 दिनदेखिको अविरल वर्षाका कारण स्याङ्जा पर्वत र कुल्मीको संगमस्थल सेतीबेणी बजार डुबानमा परेको छ। सेतीबेणी बजारका 26 घरका मानिसलाई नजिकैको विद्यालयमा राखिएको छ। हवस् त अहिलेसम्मका खबर यति नै. नमस्कार, म आरती.
0: यो PFBS गोर्खा रेडियो.

राजेश पायल राई र दुर्गा परियारको युगल स्वरबद्ध प्रस्तुत गीत हामीले सुनिरहेका थियौं। समय दिनको 2:10 गएको छ। आउनुस कार्यक्रमको यो दोस्रो घण्टामा भने यहाँहरूले नेपाल दर्पण कार्यक्रम सुन्न सक्नुहुनेछ। सूर्य कुमारी पन्तजीको प्रस्तुति हो नेपाल दर्पण कार्यक्रम र यो विभिन्न चाडपर्व सँग सम्बन्धित रहेको हुन्छ। हामी आज पनि सूर्यकुमारी पन्तजीबाट नेपाल दर्पण कार्यक्रम सुन्नेछौ। अब पनि तपाईहरूलाई यो कार्यक्रममा सहभागिता जनाउँदै हुनुहुन्छ भने तपाईँको लागि यो सूचना पनि छ र यो कार्यक्रम हो श्रोता 7th गोर्खा राइफलको युकेमा मेमोरियल अनावरण गर्ने कार्यक्रम शनिबार 10 अक्टोबरको दिनमा दिनको 4 बजेदेखि बेलुकीको 10 बजेसम्म रहेको छ, 8 बजेसम्म भनौ। यो सेन्ट पोल्स क्याथेड्रल लन्डनमा हो। करिब करिब यो 300 को हाराहारीमा 7GR का मेम्बर्सहरूको उपस्थिति रहने अनुमान गरिएको छ। यो स्मारक 7GR का वीर सैनिकहरूको बलिदान, योगदान, गौरवशाली इतिहास हो। तपाईँहरू जान सक्नुहुनेछ र यो कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। थप जानकारीको लागि नवीन शिवा 07786516482 र ज्ञान लिम्बू 07887730208 थप जानकारीको लागि तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। आउनुहोस् अहिलेको लागि भने हामी यो गीत सुनौँ।

बसन्त थापा र समीक्षा अधिकारीको युगल स्वरबद्ध प्रस्तुत गीत हामीले सुनिरहेका थियौं। अब यो गीतपछि भने हामी अर्को एउटा सूचना राखौं, निमन्त्रणा तपाईलाई पनि रहेको छ। एकल कविता वाचन हो कवि नरेश काङमाङ राई। उहाँ पहिला बीएबीएसमा पनि काम गर्नुभएको नरेश भाइ, उहाँको एकल कविता वाचन कार्यक्रम भने तपाईहरूले 22 नोभेम्बरको दिनमा एसपोर्ट क्यान्टमा हुन गइरहेको छ। पोस्ट कोड TN233JJ, समय दिनको 1 बजेदेखि हो र यो कवितामा तपाईँ पनि गएर सुन्न सक्नुहुनेछ, श्रवण गर्न सक्नुहुनेछ उहाँको कविताको। उहाँ एकदमै राम्रो कवि पनि हो, पहिल्यैदेखि नै कविता लेख्नुहुन्थ्यो र उहाँको कविता सुन्न सक्नुहुनेछ। वास्तवमा शब्दमा जीवन छ, होइन, जीवन्तता रहन्छ शब्दमा, कवितामा आत्मा रहन्छ। र यो कार्यक्रमको ओर्गनाइज भने इकोस अफ पर्वतले गरेको छ, इकोस अफ पर्वत पडकास्टले यो कार्यक्रमको आयोजना गरेको हो। अनि त्यसै गरी दसैँ पार्टी धमाधम हुँदैछ तपाईँहरूको लोकल कम्युनिटीमा पनि। तितवर्थ नेप्लिस कम्युनिटीको इभेन्ट पनि 17 अक्टोबरमा रहेको छ, प्लेस सिभिक सेन्टरमा हो तितवर्थमा, पोस्टकोड SP97QQ र दिनको 3 बजेदेखि मध्यरातसम्म हुनेछ। तपाईँहरूको दसैँ पार्टी इन्जोय गर्नुहोला। हजुर, दसैँमा शुभकामना आदान प्रदान गर्ने अनि मिठो खाने, राम्रो लाउने र रमाइलो गर्ने, यही नै हो, होइन, इन्जोय गर्न सक्नुहुनेछ। र त्यस्तै गरी अन्य नेपाली कम्युनिटीहरूले पनि आफ्नो दसैँ पार्टी तपाईँहरूको आफ्नो लोकल कम्युनिटीमा गर्दै हुनुहुन्छ होला। तपाईँहरू सबै सबैलाई अग्रिम रूपमा दसैँको पनि धेरै धेरै शुभकामना छँदैछ र ज जसले जुन जुन समयमा दसैँ पार्टी मनाउँदै हुनुहुन्छ तपाईँहरू सबै सबैलाई ह्याप्पी दसैँ भन्न चाहन्छु। र यो दसैँ भन्न बित्तिकै एक प्रकारको रमाइलो महसुस हुन्छ, होइन, र ठुलो भइसकेपछि आफैमा जिम्मेवारी बढ्दै जान्छ, तर बचपनको दसैँले एकदमै आनन्दित बनाउँछ, होइन। सानोमा छँदा तपाईँहरूको दसैँ, अब मामा घरमा टिका लगाउन गएको अनि पैसा सङ्कलन गरेको, अहिले भने यो दसैँमा टिका लगाउने हो, आशीर्वाद लिने हो भनिन्छ। त्यो समयमा भने बच्चाहरू हामी सानो छँदा, होइन, तपाईँ हाम्रो दसैँ कस्तो भएको थियो त, जसरी भए पनि पैसा धेरै सङ्कलन गर्ने समय हुन्थ्यो त्यो समयमा, अथवा सोच हुन्थ्यो, समय भन्नाले पनि सोच हुन्थ्यो, मानसिकता त्यस्तो थियो, होइन, अरूको भन्दा केही मात्रामा बढी हुनुपर्छ, आफूलाई निकै धनी महसुस हामी सम्झिन्थ्यौँ त्यो समयमा। र लामो बिदा हुने, स्कुल बिदा हुन्थ्यो, अनि स्कुल बिदापछि फेरि दसैँ सकिएपछि स्कुल जाने र जताततै सरसफाइ, होइन, स्कुलमा पनि अब दसैँ आउनुभन्दा अगाडि नै स्कुलमा पनि सरसफाइ गर्ने चलन थियो र यस्तै कुराहरू एकदमै रमाइलो लाग्छ। सायद तपाईँले पनि त्यो फिल गर्नुहुन्छ होला अनि तपाईँको अतीतलाई सम्झिनुहुन्छ होला, त्यो नै हो दसैँ। र अहिले पनि आएर दसैँ भन्न बित्तिकै अब पार्टी फङ्सन त हुन्छ, रमाइलो त छँदैछ, र पनि तपाईँको अहिलेको दसैँभन्दा पनि अहिलेको दसैँमा तपाईँलाई केही कुराको कमी छैन, खाना लाउन, रमाइलो गर्न, र पनि तपाईँको बचपनको दसैँ भनेको हो त्यति बेलाको अहिलेको जस्तो सुविधा नहोला र पनि त्यो पहिलाको दसैँ भनेको दसैँ नै हो, बचपनको दसैँ असाध्यै रमाइलो हुन्छ। एकचोटि सम्झिनुहोस् त, तपाईँ पनि त्यो समयमा पुग्नुहुन्छ। ओके, यो दसैँको प्रसङ्ग छँदैछ, दसैँका दिनहरूमा पनि हामी तपाईँहरूलाई दसैँका गीतहरू सुनाउनेछौँ। अहिलेको लागि भने म तपाईँलाई सुशान्त केसीले गाउनुभएको अर्को एउटा गीत सुनाउँछु र त्यसपछि भने हामी सुन्नेछौँ नेपाल दर्पण कार्यक्रम, सूर्यकुमारी पन्तजीको प्रस्तुति हो।

0: माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: यो BFBS कुलकर्म रेडियो हो।

अनेकतामा एकता समेटिएको नेपाल र नेपालीको चिनारी गराउने नेपाल दर्पण कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। श्रोताहरू, काठमाडौँको सबैभन्दा महत्त्वपूर्ण मानिने इन्द्र जात्रा सुरु भइसकेको छ। 8 दिनसम्म यहाँ पनि भनेर चिनिन्छ यो काठमाडौँ उपत्यकामा इन्द्र जात्राको लिङ्गो। यो वर्ष 23 तारिकमा अथवा सेप्टेम्बर 23 तारिकमा ठड्याउने भएको ठडिएको छ भने 25 तारिकमा इन्द्र जात्रा परेको छ, जुन दिन राष्ट्र प्रमुख लगायत उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति बसन्तपुरमा हुने गर्दछ र उनीहरूको उपस्थितिमा धुमधामले इन्द्र जात्रा सम्पन्न हुने गर्दछ। त्यसैले आज म तपाईँहरूलाई इन्द्र जात्राकै सन्दर्भमा चर्चा गर्न लागिरहेकी छु। इन्द्र जात्रा हुन त हरेक साल मैले यसबारे भन्दै आएकी छु, काठमाडौँमा सबैभन्दा ठुलो जात्रा नै इन्द्र जात्रा हो उपत्यकाको लागि। त्यसो त काठमाडौँ, भक्तपुर, पाटन तिनटामा। अब भक्तपुर भन्दा साथ हामी केलाई सम्झन्छौँ भने भक्तपुर भन्दा साथ बिस्किट जात्रा, अनि ललितपुर भन्दा साथ रातो मच्छिन्द्रनाथको यात्रा, अनि काठमाडौँ भन्दा साथ इन्द्र जात्रा। यो तीनवटा उपत्यकाका यी तीनवटा सहरमा यी तीनवटा जात्रा निकै प्रमुख मानिन्छन्। भाद्र शुक्ल द्वादशीको दिनमा हनुमान ढोकामा यसी अर्थात् यो लिङ्गो उठाएपछि यो जात्रा विधिवत रूपमा सुरु हुने गर्दछ र 8 दिनसम्म यो जात्रा चल्छ। अनि यही आमा के मात्रै हुन्न श्रोताहरू, धेरै कुराहरू हुन्छ। यसको विधि धेरै दिन अगाडिदेखि सुरु भइसकेको हुन्छ। यसी उठाएपछि टोल टोलमा भैरवको मूर्ति प्रदर्शनमा राखिन्छ, निकै आकर्षक। कस्ता हामी बसन्तपुरदेखि इन्द्रचोक हुँदै जाउँ त कस्ता राम्रा आकाश भैरव, श्वेत भैरव, यी भैरवका मूर्तिहरू बाहिर निकालेर चोकमा राखिन्छ। अनि यसको भोलिपल्ट इन्द्रचोकको यो लिङ्ग उठाएपछि इन्द्रचोकको आकाश भएर बाहिर निकालिन्छ र यो जात्रामा, यो जात्राको क्रममा लाखे नाच हुन्छ, पुलुकिसी नाच हुन्छ, पुलुकिसी भने हात्तीको नाच हुन्छ, अनि सब भक्कु र महाकाली नाच पनि हुन्छ। बसन्तपुरको कुमारी घर नजिकै रहेको मन्दिरमा 10 अवतार पनि देखाइन्छ। राति 10 दिनसम्म 10 अवतार त्यहाँ देखाइन्छ। ठुलो भिड हुने गर्दछ त्यहाँ दर्शकहरूको। यहाँ अर्थात् इन्द्र जात्राको ठुलो आकर्षण त कुमारीको रथ तान्ने परम्परा हो। कुमारी भन्ना साथ इन्द्र जात्रा, इन्द्र जात्रा भन्ना साथ कुमारी आइ नै हाल्छ। यो रथ थ नेयामा एकपल्ट तानिन्छ, भनौँ माथिल्लो टोल र तल्लो टोलमा, त्यो भनेको माथिल्लो भाग हो। थनेया भनेको माथिल्लो टोल, त्यतातिर रथ तानिन्छ। अनि कोनेया भनेको तल्लो टोलतिर तानिन्छ, तल्लो भागतिर तानिने हो। आश्विनी कृष्ण पञ्चमीको दिनमा नानी चाया हुन्छ र यो नै यहाँको अन्तिम दिन हो। नानी चाया भएपछि 8 दिन सकिन्छ। अन्तिम दिन रथयात्रा समाप्तिसँगै राष्ट्र प्रमुखले कुमारी, गणेश र भैरवको हातबाट टिका थाप्छन्। यो मुख्य इन्द्र जात्राको दिन हो। यो दिनमा यहाँ भनौँ सारा कार्यालयहरू बन्द नै हुने गर्दछ र यो सँगै इन्द्र जात्रा पनि सकिन्छ अन्तिम दिनमा, 8 दिनमा। यो पर्वको सबैभन्दा ठुलो पक्ष भनेकै कुमारीको रथ तान्ने नै हो श्रोताहरू। खासमा नेपाली संस्कृतिको सबैभन्दा उल्लेखनीय पक्षकै रूपमा कुमारी प्रथा रहेको, विशेष त यो पर्वसँग जोडिने बसन्तपुरको कुमारी नै आउने गर्दछ। यो पर्व भन्दा पनि धेरै ठुलो र विशाल छ। अझ यो पर्वको सबैभन्दा ठुलो विशेषता भनेको समय अनुसार परिवर्तन हुँदै आएको पर्व पनि मानिन्छ इन्द्र जात्रालाई। पहिले अर्कै अर्कै प्रचलन थिए, अहिले त्यसमा थपिँदै नयाँ नयाँ समय अनुसार यसमा परम्परा पनि बदलिँदै गएको पाइन्छ। जति बेला यो पर्वको आधार तयार हुने क्रममा थियो, देवताहरू आम मान्छे जस्तै काठमाडौँ झर्थे। ती आम मान्छेसँग मान्छेकै भाषामा कुरा पनि गर्थे रे। अब आएर यो आधुनिक समय अनुसार झन् नयाँ र आकर्षक हुन थालेको पाउँछौँ।
जस्तो महिलाले मात्रै एक दिन कुमारी रथ तान्ने परम्परा अहिले सुरु भएको छ केही वर्ष यता। पहिले यो चलन थिएन। हनुमान ढोकामै रहेको श्वेत भैरव जुन वर्षभरि यो बन्द हुन्छ आँखी झ्यालको भित्र रहन्छ, इन्द्रजात्राको अवसरमा यो श्वेत भैरवको भैरव खुल्ला हुन्छ। त्यहाँ दर्शन गर्ने दर्शनार्थीहरूको खुइँचो हुन्छ र त्यहाँ एक दिन महिलाहरूको लागि मुखबाट झर्ने प्रसाद अर्थात् त्यहाँबाट एउटा जाँडको घ्याम्पोबाट पाइपबाट त्यो झारिन्छ र अघि पछि पुरुषहरूले सेवन गर्छन् भने एक दिन महिलाकै लागि पनि छुट्याइएको पाइन्छ। हिजो आज नयाँ चलेको प्रचलन एउटा यो पनि हो। अनि यी पछिल्ला एक दशक जति समयको परिवर्तन यो हामीले पाउँछौँ। यहाँ अर्थात् यो इन्द्रजात्राका आठै दिनलाई नजिकबाट हेर्ने हो र यसलाई सांस्कृतिक दर्शन र अरू धेरै फरक दृष्टिबाट बुझ्ने हो भने यसले अद्भुत अनुभव दिने निश्चित प्राय छ। यी आठ दिनका आठ ठुला विशेषता यिनीहरूलाई मान्न सकिन्छ। एउटा पहिलो दिन के हुन्छ त पितृ मोक्षको उद्देश्यको पहिलो दिनमा उपाकु हुने गु भन्ने त्यहाँ क्रियाकलाप हुन्छ। नेवार समुदायले नै यी सबै आठ दिनलाई विशेष रूपमा मनाउने गरेको हामी पाउँछौँ श्रोताहरू। यसको उद्देश्य हो पितृ मोक्ष पहिलो दिन। एक वर्षभित्र जति पनि मर्छन् तिनीहरूका आफन्तले भित्री काठमाडौँमा दियो बालेर घुम्ने गर्छन् सहर। त्यही हो उपाकु जाने भनेको। यस क्रममा पालामा बत्ती बालेर निश्चित स्थान घुम्ने गरिन्छ। काष्ठमण्डप क्षेत्रको मरु टोलबाट सुरु हुने यो यात्रा त्यहीँ आएर टुङ्गिन्छ। जति घुमिन्छ कुनै समय यो नै वास्तविक काठमाडौँ थियो भनेर पनि भनिन्छ। पछि यसको विस्तार भएको हो। नगर परिक्रमाका क्रममा दोबाटो चौबाटो चैत्य पीठ तथा मन्दिरमा काँचो दियो बालेर राख्दै जाने गरिन्छ। यसरी काँचो दियो बालेर राख्दै जाँदा पितृ मोक्ष हुने विश्वास रहिआएको पाइन्छ। अझ भनौँ मृतकको स्वर्गमा बास होस् भन्ने नै यसको मुख्य कामना हो। मृतक परिवारका सदस्य विशेष गरेर पूजापछि उपाकु जात्रामा सहभागी हुन्छन् अनि यसै क्रममा विभिन्न श्लोक र भजन गाउने चलन रहेको छ। र त्यस्तै यहाँको बेलामा नाटक पनि प्रदर्शन गरिन्छ। यो अर्को ठुलो विशेषता हो यसको। यसमा भनिन्छ दिप्याख। यो यहाँमा अर्थात् इन्द्रजात्रामा मनाउने एउटा दिप्याख यो किलाघलमा विशेष रहन्छ। यो किलाघलको खट रहेको छ। किलाघलमा एउटा खडा रहेको छ। त्यसैले यो किलाघल भयो भनेर भनिन्छ। यसै क्षेत्रमा ज्यापु समुदायले देवी नाच देखाउनु पर्ने चलन छ। कुमारी रथ तान्ने क्रममा यस क्षेत्रमा दिप्याख निरन्तर चलिरहन्छ र कुमारी रथको यात्रा सकिएपछि यो नाटक इन्द्रचोकको आकाश भैरव अगाडि प्रस्तुत गरिन्छ। परम्परागत खी र धा बाजाको तालमा यो दिप्याख अथवा दिउँसो देखाउने यो नाच प्रदर्शन गरिन्छ। यसमा सात मुख्य पात्र हुने गर्दछ। ती हुन् भैरव, कुमारी, चण्डी, दैत्य, कौव, बेता, ख्या। यी धेरै अगाडि गुणकाम देवका पालामा काठमाडौँमा हैजाको ठूलो प्रकोप भएको रहेछ र राजालाई सपनामा पनि यो हैजाको महामारी टुङ्ग्याउन दिप्याख प्रदर्शन गर्नुपर्छ। यसपछि यो परम्परा साँच्चै नै सुरु भयो भनेर भनिन्छ। त श्रोताहरू दोस्रो चरणमा पनि म यही इन्द्रजात्रा सम्बन्धी चर्चा नै लिएर आउनेछु। अहिलेको लागि यो गीत

0: गोर्खा रेडियो।
1: तपाईँ पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कतिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा

नेपाल दर्पण कार्यक्रमको दोस्रो चरणमा आइपुगेका छौँ। श्रोताहरू, म आज इन्द्र जात्राको बारेमा चर्चा गरिरहेकी छु र इन्द्र ध्वज उठाउने काम भएपछि श्रोताहरू योमा यहाँ औपचारिक रूपमा सुरु भएको मानिन्छ। इन्द्र जात्राको लिङ्ग ठडाएपछि हनुमान ढोकाको काल भैरव अगाडि यो लिङ्ग ठडाउने गरिन्छ र इन्द्र ध्वज यही नै हो अनि यो हो काठको लिङ्गो नालाबाट ल्याइएको। यसको विधि विधानको बारेमा मैले धेरै अगाडि तपाईँहरूलाई सुनाइसकेकी छु, आज लामो चर्चा नगरौँ। नालाबाट ल्याइएको यो लिङ्गलाई भोटाइटेमा चार दिन राखिन्छ, साइत हेरेर त्यसलाई भोटाइटेबाट हनुमान ढोका पुर्याउने काम हुन्छ। मानन्दर समुदायको विशेष यसमा जिम्मेवारी हुन्छ। यसको यात्रामा गुरुजीको पल्टन सँगसँगै सेनाको पनि सहभागिता रहन्छ अनि राज्यको प्रतीकको रूपमा हनुमान ढोकाका हेरचाह कार्यालयबाट एकजनाले खड्ग बोकेर त्यसमा सहभागी हुन्छन् र शाहवंशी राजा प्रताप सिंहले कालभैरव अगाडि नै यसी ठडाउने परम्परा सुरु गरेको मानिन्छ र यसरी यस अगाडि अट्को नारायणमा यसी ठडाउने गरेको भाषा वंशावलीमा उल्लेख भएको पाइन्छ। अनि इन्द्रकी अर्को भनाइ के छ भने इन्द्रकी आमाको प्रतीक मानिन्छ। सबैभन्दा बढी कथा सुन्ने कथा यही हो, इन्द्र जात्रा कसरी सुरुवात भयो भन्दाखेर इन्द्रकी आमासँग सम्बन्धित छ। जनश्रुति अनुसार के भएको थियो भने इन्द्र भेष बदलेर मरुभूमिमा पारिजात फुल टिप्न आएका थिए, स्थानीयले चोर भनेर समाते। पछि इन्द्रकी आमा नै आउनु परेको थियो आफ्ना छोरालाई छुटाउन। त्यही बेला स्थानीयले त्यस वर्ष निधन भएका आफन्तलाई स्वर्गमा भेट्न पाउनुपर्ने इच्छा व्यक्त गरेका थिए। यसै अनुसार रथयात्रा समाप्त भएपछि तल्लो भेगमा दागी निकालिन्छ। दागीलाई इन्द्रकी आमाको प्रतीकको रूपमा लिइन्छ। उनले लगाउने मुखौटा सेतो हुन्छ। यसरी दागीसँग पछि पछि लाग्दा स्वर्ग पुग्ने विश्वास छ अनि यसैको लागि मरुदेखि इन्द्रचोकसम्म यो यात्रा गरिन्छ। आफूहरू फेरि जन्मेर आउनु नपरोस् भनेर सतबीज छर्दै जाने चलन पनि छ। यस्तै दागीसँगै हिँड्नेहरूले मरुभूमिमा पुगेर मुख धुने परम्परा पनि रहिआएको छ। यस्तो अनौठो प्रचलन छ। अनि दागी निकाल्ने क्रममा यो यात्रा माथिल्लो क्षेत्रमा पुगा बहुमत निकाल्ने चलन हुन्छ अनि इन्द्र जात्राको अर्को महत्त्वपूर्ण परम्परा यो पनि भन्छ। यसलाई निकाल्ने काम पनि मानन्दर समुदायकै हुन्छ। लामो बाँसको टुप्पामा राखिएको बत्तीलाई नै बहुमत भनेर भनिएको हो। लामो नर्कटलाई बाँधेर त्यसमाथि गोबर लिपिन्छ, त्यसमाथि पाला राखेर रा बत्ती बालिन्छ। भनिन्छ जन उद्धारका लागि बहुमत निकालिन्छ। जब दागी यात्रा माथिल्लो क्षेत्रको परिक्रमा गरेर तल्लो क्षेत्रमा लगिन्छ त्यही बेला बहुमत लैजाने चलन रहेको छ। जनधारणा के पनि छ भने दागी र बहुमत यो बत्तीको एक आपसमा भेट हुनुहुन्न, यो विपरीत ध्रुवबाट परिक्रमा गर्नुपर्छ। त्यसैले बहुमत ल्याउने माथिल्लो क्षेत्रको यात्रा सकिएपछि मात्रै तल्लो क्षेत्रमा परिक्रमा गर्ने चलन छ। विश्वास के पनि छ भने यहाँमा अर्थात् इन्द्र जात्रामा सहभागी भएमध्ये कसैलाई पनि केही भएको छ कि भनेर बत्ती बालेर हेर्ने चलन पनि हो। अब अर्को प्रचलन यो इन्द्र जात्राको अवसरमा हलचोकमा पुतवार समुदायले सभभक्कु नाच प्रदर्शन गर्ने गर्छन्। उनीहरू यसका लागि किलागल पुग्ने गर्छन्। यो खासमा तीन देवीको नाम हो र हलचोकमा पुतवार समुदायले जीवन्त संस्कृति पनि मान्न सकिन्छ उनीहरूको। नाचमा प्रमुख रूपमा तीन पात्र हुन्छन्। त्यसमध्ये आकाश भैरव निलो मुखौटाको हुन्छ, त्यस्तै रातो मुखौटामा भने कुमार र चण्डी हुने गर्छन्। यसलाई नै यहाँको मुख्य आकर्षक मान्न सकिन्छ। सभभक्कु खासमा देव भैरव देवताकै प्रतीक हो। यिनीहरूलाई हनुमान ढोकाको नासल चोकमा लगेर राँगा दिने चलन रहेको थियो। सुरुमा उनीहरूलाई नारायण हिटमा राँगा दिने परम्परा थियो। पुरा यहाँका क्रममा अर्थात् इन्द्र जात्राको क्रममा उनीहरू हनुमान ढोकाको वरिपरि नाच्ने गर्छन्। यसै क्रममा पूजा राख्ने चलन पनि छ। यहाँ बाहेक उनीहरूको 12 वर्षको एउटा अलग्गै जात्रा पनि छ। त्यस्तै यो इन्द्र जात्राको अवसरमा आकर्षक लाखे नाच पनि हुने गर्दछ, लाखे नाचमा हुन्छ।
यसी ठड्याएको दिन जैसे देवलको लाखे घरमा मुकुटलाई तान्त्रिक विधि अनुसार पूजा गर्ने गरिन्छ। त्यसपछि यहाँको पहिलो दिनदेखि नै लाखे नाच सुरु हुन्छ। सब भक्कु र लाखेको एक आपसको नाचलाई जुदाउन खोज्दैनन्, त्यसैले उनीहरू एक अर्काबाट फरक ठाउँमा रहने चलन पनि छ। कुमारी रथसँगै लाखे नाच पनि राख्ने चलन राणा कालमा सुरु भएको मानिन्छ। यसलाई पनि यो इन्द्रजात्राको एउटा महत्वपूर्ण सांस्कृतिक पक्ष मानिन्छ। लाखे नाच देखाउने काम भने रञ्जितकारहरूले नै गर्दै आएका छन्। लाखेको रातो कपाल हुन्छ भने मुखौटा पनि एकदम आकर्षक हुन्छ। लाखेसँग एउटा सानो बच्चा पनि जोडिन्छ र तिनको नाम चाहिँ झ्यालिन्चा भनेर भनिन्छ। यो झ्यालिन्चाले नाचको क्रममा लाखेलाई जिस्क्याउने गर्छ। लाखे पनि त्यस क्रममा ती झ्यालिन्चालाई लखेट्दै नाच्ने प्रचलन रहेको छ। किलागलबाट पुलुकिस निकालिन्छ। किलागल इन्द्रचोक नजिकै छ, जुन किलागल त्यहाँबाट पुलुकिस निकालिन्छ र यो पुलुकिसको अगाडि अगाडि हुन्छ चिराग। किसी अर्थात् हात्ती हो यो। योसँग जोडिएको कथा पनि मजाकै छ श्रोताहरू। इन्द्र एकपल्ट ऐरावत हात्ती चढेर तल झरेका थिए रे। यो त उनको वाहन थियो। ऐरावत हात्ती त इन्द्रको वाहन थियो, पछि यही नै रह्यो। नरहुन् पनि किन, खासमा इन्द्र पारिजात फुल चोर्न आएका थिए, त्यसैमा चढेर समातिए र एक प्रकारले यही नै नराम्रोसँग फसे इन्द्र। र मैले कथा भनिहालेँ, आमा आइन् अनि आमासँग बाचा गराएर इन्द्रलाई फर्काएर लिएर गए।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: प्रतिनिधि सभा बैठकमा सांसदहरूले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको कारण मागेका छन्। सांसद युवराज दुलालले सुरक्षाको कारण देखाएर बिना पूर्जी पक्राउ गरिनुलाई दादागिरीको नाम दिनुभएको छ।
4: विगतमा सरकार जन्मेकै दिन पनि मध्यरातमा पूर्व प्रधानमन्त्रीलाई रातभरि घरमा घेराउ गरिएर गिरफ्तार गरियो र केही समयपछि अदालतले छोड्यो। आज पूर्व प्रधान न्यायाधीशलाई पनि त्यसै गरी मध्यरातमै गिरफ्तार गरियो र 12 घण्टा नबित्दै बिना कारण उहाँलाई छोडियो। 12 घण्टा अपराध अनुसन्धानको हिरासतमा राखेपछि अन्त्य हुने सुरक्षा थ्रेड के हो?
3: ऐन बहादुर महरले जेएनजीबाट सुरक्षा खतराको कारण देखाएर सरकारले गलत काम गरेको सम्झनु भएको छ।
5: जुन जेएनजीको बकातमा टेकेर सरकारको नेतृत्व गरिरहेको छ, सरकारमा बसिरहेका छन्, आज ती जेएनजीहरूलाई बदनामित गर्ने को जेएनजी हुन्? त्यो सुरक्षा थ्रेड दिने त्यो भन्न पर्यो र त्यस्ता व्यक्तिहरूलाई कारवाही गर्नु पर्यो। होइन भने नवै युवाहरूलाई जेएनजीहरूलाई बदनामित गर्ने, जेएनजीहरूलाई यो प्रकारले बदनामित गर्ने कुराको म घोर।
3: राष्ट्रिय सभा बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद आनन्द प्रसाद ढुङ्गानाले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीको प्रक्रियाबारे सरकारसँग जवाफ माग्नु भएको छ।
6: प्रधानमन्त्री शनिबार आउनुभयो रे 4 बजेतिर, अनि खेरि रातिमा जाने गरेर सोधियो रे उहाँको पिए मार्फत कि चोलेन्द्र शमशेरलाई के भयो भन्दाखेरि, अनि त्यसलाई त समात्नु पर्यो भनेर जाने गरेर समातियो रे। साँच्चै त्यही हो भने सरकारलाई जवाब दिनु पर्यो किन समातेको हो। कुनै पनि नागरिकलाई समात्न पाइँदैन बिना जाने कसुर, कुनै पनि नागरिकलाई। उनी जाने विशेष पक्ष उनले सुरक्षा गर्ने कोसिस गर्यो अरे, सुरक्षा उनको सुरक्षामा जाने गरेर जेएनजीहरूले जेएनजी त बदनाम गर्ने। हिजो जेएनजीको नाउँमा गएर सिंहदरबार जलायो, अदालत जलायो, पार्लियामेन्ट जलायो, राष्ट्रपति भवन जलायो, आज जाने फेरि त्यही जेएनजीको नाउँमा असुरक्षा भयो पूर्व प्रधान न्यायाधीशलाई भनेर समाते।
3: संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले बिना कारण विशिष्ट व्यक्तिलाई पक्रने दुस्साहस गरिराखे सरकारले धेरै ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभयो।
7: यो सरकारको लागि भारी पर्छ, यो
8: प्रधानमन्त्री
7: यही तरिकाले सरकार चलाउने कोसिस दुस्साहस भइराख्यो भने यसको मूल्य धेरै ठुलो पर्छ भन्ने म भन्न चाहन्छु र यस खालको घटना नदोहोऱ्याउन म सरकारलाई अलि गम्भीर रूपले ध्यान आकर्षण गराउन। त्यो बहानाबाजी त्यो लाटोले पनि बुझेको छ यो बहानाबाजी हो भने, सुरक्षा थ्रेट हो भने त सुरक्षा कर्मी बढाइदिनु पर्यो नि घरमा। जे भए पनि यदि सरकारले यो सोचेको हो कि छोरीलाई पितेर बुहारी तर्साउन खोजेको हो भने यो पनि घातक हुन्छ।
3: राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वर्तमान सरकारले व्यक्तिगत इगो साट्नका लागि राज्य सत्ताको चरम दुरुपयोग गरिरहेको आरोप लगाउनु भयो।
9: पक्राउ गर्नका लागि त पक्राउ पुर्जी ल्याउनु पर्ला, पक्राउ पुर्जी आइसकेपछि पक्राउ गर्ने हो। अब भ्रष्टाचारीलाई पक्राउ गर्नका लागि त त्यसको मापदण्ड होला, त्यो भए हुनाले अहिले पनि म के भन्न चाहन्छु भने सरकारलाई मेरो अपिल के छ भने, यदि तपाईँको पूर्व प्रधान न्यायाधीश दोषी नै हुन् भनेपछि छोडेको चाहिँ किन, छोड्या चाहिँ किन, निर्दोष हुन् भनेपछि राति 3 बजी चाहिँ पक्राउ गरे किन? त्यो बाल हटमा त राज्य सत्ता चलाउनु भएन नि। त्यो भए हुनाले अहिले पनि के छ भने, एउटा शुभचिन्तकका हैसियतले, एउटा प्रतिपक्ष दलका हैसियतले सरकारलाई म अपिल गर्न के चाहन्छु भने, यस्ता गतिविधि तपाईँले गर्दै जानुभयो भने हिजोको केपी शर्मा ओलीको सरकार र तपाईँहरूको सरकार बिचमा केही पनि फरक हुँदैन।
3: अविरल वर्षाका कारण देशभर आएको बाढ़ी र पहिरोले ठूलो मात्रामा जनधनको क्षति पुर्याएपछि राष्ट्रिय सभाका सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्।
10: राष्ट्रिय सभा बैठकको आकस्मिक समयमा सांसदहरूले बाढ़ी पहिरोबाट प्रभावित क्षेत्रमा भएको क्षतिको विवरण प्रस्तुत गर्दै सरकारलाई द्रुत गतिमा काम गर्न आग्रह गरेका हुन्। सांसद राजेन्द्र लक्ष्मी गैरे,
11: पाल्पाको रानी महलले मुन्टो मात्रै देखाएर बसेको छ, वरिपरिबाट काली गण्डकीले घेरेको छ। पाल्पाका थुप्रै फाँटहरू, खेतहरू, रामपुर फाँट, माडी फाँट, त्यसपछि अर्जली फाँटका खेतहरू, अम्दाका 2 बाली लाग्ने धान खेतीहरू सबै नष्ट भएका छन्। यो विपत्तिमा सरकारवाला सबैको ध्यान।
10: सांसद सम्झना देवकोटाले मर्स्याङदी नदी थुनिएको अवस्थालाई सतर्कतापूर्वक समाधान गर्न र पर्वतारोही उद्धारमा तदारुकता देखाउन सरकारसँग माग गर्नुभयो। उहाँले बाढ़ीको असर नसोचेको ठाउँसम्म पुगेको भन्दै चाडपर्वमा खाद्यान्न र स्वास्थ्य संकटको जोखिमबारे सचेत गराउनुभयो।
11: मान्छेहरू अब घर फर्कने बेलामा चाडबाड खाद्यान्नको ठूलो संकट हुने देखिएको छ। यो जोखिम पनि जलवायु परिवर्तनकै कारण आएको जोखिम हो। यसले गर्दा जलवायु परिवर्तनमा हामीले धेरै ठुलो अन्याय हामीले भोगिरहनु परेको छ। त्यो सँगसँगै मनासुनो क्षेत्र र मनाङको हिमाली क्षेत्र आरोहण गर्न जाने पर्वतारोहीहरू पनि धेरै सम्पर्कविहीन हुनुहुन्छ, अस्त व्यस्तताको अवस्थामा हुनुहुन्छ। यो बेलामा सरकारले कुनै पनि मानवमा सरकार चुक्नु हुँदैन।
10: सांसद पूजा चौधरीले रसुवाको बाढीदेखि अहिलेको अप्रेल वर्षासम्म आइपुग्दा राज्यको राहत वितरण प्रणाली फितलो देखिएको आरोप लगाउनु भयो।
2: राहत संकलन भएको खाद्यान्नहरू पनि समयमै वितरण गर्न नसक्दा कुहिने अवस्थामा छ र यता पीडितहरूले राहत पनि नपाएको अवस्था, त्यसैले यसको व्यवस्थापन पनि छिटो होस्। बाल बालिकाहरूको भविष्य पनि अन्धकारतिर धकेलिएको अवस्था छ, त्यसैले उनीहरूको शिक्षाको अस्थायी व्यवस्थापन गरेर भए पनि पठन पाठन सुरु गर्न पनि जरुरी छ।
3: कानुन अभावमा बाढीमा सम्पर्कविहीन भएका व्यक्तिका परिवारलाई राहत दिन समस्या भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले कानुन अभावको कारण रसुवा भटेकोशी बाढीबाट प्रभावित परिवारलाई राहत वितरणमा समस्या भएको जानकारी दिनुभयो।
8: अहिलेको प्रिभेलिङ कानूनले चाहिँ के गर्न सकिराखेका छैन भन्दाखेरि यो मिसिङ एकिन गर्ने र मिसिङलाई चाहिँ मृत्यु सरह मानेर क्षतिपूर्ति दिने भन्ने जुन एउटा एकजना विपदमा परेर 2,00,000 रुपियाँ पाउने जुन हाम्रो विपदको कार्यविधि छ त्यो अनुसार पनि हामीले 2,00,000 दिनलाई पनि मिसिङ कन्फर्म हुनु पर्यो पहिला, होइन? अब त के भयो भन्दा यति धेरै जिल्लाका मान्छे हुनुहुन्छ, अब रसुवा र नुवाकोटलाई बाहिरका जिल्लाका कति आएका थिए कन्फर्म थाहा हुँदैन, बाहिरको जिल्लाकालाई आफ्नो नागरिकहरू त्यहीँ गएको हो कि होइन भन्ने पनि कन्फर्म गर्न अप्ठ्यारो भएको भएर यी सबै विषयहरू चाहिँ अहिले कानुनबाट नै संशोधन गरेर यसलाई चाहिँ यो मिसिङ यकिन गर्ने र मिसिङलाई चाहिँ मृत्यु सरह मानेर रिलिफ डिस्ट्रिब्युसन गर्ने र मृत्यु दर्ता गर्नेसम्मका प्रक्रियालाई चाहिँ यसले सहज बनाउने।
3: नेपाली काँग्रेसको 15 महाधिवेशनको मिति केही दिन सर्ने भएको छ। महाधिवेशन असोज 16 19 गतेका लागि तय भएको थियो। बाढी पहिरोका कारण महाधिवेशन प्रतिनिधिलाई आउजाउमा हुन सक्ने समस्यालाई ध्यानमा राख्दै महाधिवेशन सार्न लागि हो। अब महाधिवेशन 19 गतेदेखि शुरू गर्ने कि 21 भन्नेबारे छलफल भइरहेको छ। संस्थापन समूहले मिति सार्ने तयारी गरिरहँदा निवर्तमान सभापति शेरबहादुर देउबा समूह भने पूर्व निर्धारित समयमा नै महाधिवेशनको तयारीमा जुटेको छ। देउबा समूहले असोज 15 गतेदेखि वडा अधिवेशन शुरू गर्ने भएको छ। 15 महाधिवेशन अन्तर्गत हुने विभिन्न तहका अधिवेशनका लागि यो समूहले उम्मेद्वारको मनोनयन शुल्क समेत तोकेको छ। केन्द्रीय निर्वाचन समितिले तयार गरेको निर्वाचन निर्देशिकामा वडा तहदेखि केन्द्रसम्मका विभिन्न पदका लागि शुल्क निर्धारण गरिएको छ। निर्देशिका अनुसार केन्द्रीय सभापतिका लागि 30,000, उपसभापति र महामन्त्रीका लागि 25,000 तथा सहमहामन्त्रीका लागि 20,000 रूपियाँ मनोनयन शुल्क तोकिएको छ। सुखायाममा विद्युत आपूर्ति सहज बनाउन भारतबाट आयात गरिने भएको छ। नेपाल विद्युत प्राधिकरणले आगामी सुखायाममा विद्युत आपूर्ति सजिलो बनाउन 1,154 मेगावाट विद्युत भारतबाट आयात गर्ने भएको हो। कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ।
12: सुखायाममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत क्षमता 1,218 मेगावाट रहेको छ। माग र आपूर्ति सन्तुलनका लागि ढल्केबार मुजफ्फरपुर बाट 600 मेगावाट, टनकपुर महेन्द्रबाट 54 मेगावाट र बिहारका विभिन्न बिन्दुबाट 350 मेगावाट, आरटीसी को माध्यमबाट 150 मेगावाट गरी कुल 1,154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ, जस अनुसार कुल विद्युत उपलब्धता 2,372 मेगावाट हुने अनुमान गरेको छ। अघिल्लो आर्थिक वर्षको सुखायामको उच्चतम राष्ट्रिय विद्युत 2,292 मेगावाट रहेको थियो।
3: अब खबर फटाफट।
13: चाडपर्वका लागि प्रमुख नाकाहरूमा नागरिक यात्रु सहायता कक्ष स्थापना गरिने, टिकटमा हुने कालो बजारी र सिट क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्तिलाई रोक्न प्रहरीले विशेष निगरानी बढाउने, मिस युनिभर्स नेपाल र मिस अर्थ विजेता घोषणा, मिस युनिभर्सको उपाधि प्राश्ना गुरुङले जित्दा मिस अर्थको उपाधि विनिता ओलीलाई, काठमाडौँ कालिकाथान सर्वनाम थिएटरमा नाटक गोर्खाली फर पिस मञ्चन हुँदै मामुनुर रसिदको निर्देशन तथा मोक च्यु युको लेखन रहेको नाटकमा नेपाली कलाकारसँगै अन्तर्राष्ट्रिय कलाकारको पनि सहभागिता, गोर्खाली सैनिकको इतिहास मुख्य विषय। अमेरिकाको मेरिल्यान्डमा नेपाल सड़क महोत्सव, दूतावास गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिका तथा नेपाल पर्यटन बोर्ड पनि सहभागी, बेसी शहर चामे सड़क नियमित हुन 1 साता लाग्ने अनुमान, 3 स्थानको सड़क मर्मत गर्नुपर्ने, भोजपुरको कोटगढी संरक्षणसँगै पर्यटकीय गन्तव्य बन्दै कोटगढी पुग्न 35,00,000 बजेट र 20% स्थानीय श्रमदानको सहभागितामा सिँढी सहितको पदमार्ग निर्माण, दार्चुलाको अपिहिमाल 3 पाथा र कसौती गाउँमा लटरम्म स्याउ, कलमी गाला इटालियन फुजी जातका उन्नत च्याउ प्रशस्त फले पनि बजार अभाव र ढुवानीका समस्याका कारण बिक्रीमा समस्या। र होटल तथा रेस्टुरेन्टको डिजिटल रूपान्तरणका लागि राष्ट्रिय डिजिटल साक्षरता अभियान सुरु। अभियान अन्तर्गत गुगल बिजनेस प्रोफाइल, गुगल नक्सा, अनलाइन बुकिङका व्यावहारिक तालिम दिइने।

समय दिनको 3:15 गयो र नेपालमा पनि बेलुकीको ठिक 8 बजिरहेको छ र ब्रुनाईमा भने रातको 10:15 गयो। बीएफबीएस गोर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ दिवाको सिली कार्यक्रममा। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु म रूपा। अब यो दिवाको सिली कार्यक्रमको थर्ड आवर हो श्रोता। थर्ड आवर पछि भने हामी बीबीसी नेपाली सेवाको कार्यक्रम सुन्नेछौँ दिनको ठिक 4 बजे र त्यस लगत्तै भने तपाईँले सुन्न सक्नुहुनेछ साँझको कार्यक्रम गोधुली सहकर्मी साथी योगराज राईजीको साथमा। आउनुहोस् अब भने हामी यो कार्यक्रमको थर्ड आवरमा पनि मिठा मिठा गीतहरू त सुन्ने नै छौँ र त्यसभन्दा अघि भने केही सूचनाहरू पनि राखौँ र यो सूचनाहरूमा विशेष गरेर बेजिङ स्टकवासी हाम्रो नेपाली समाजले भने दसैँ कार्यक्रम यो दसैँ उत्सव सँगसँगै रमाइलोसँग मनाउने र साथमा कलाकारहरूको प्रस्तुति पनि इन्जोय गर्दै हुनुहुन्छ र द भोइस अफ नेपाल यो सिजन 7 विजेता हुनुहुन्छ निता थापा मगर अनि त्यस्तै गरी नेपाली तारा सिजन 2 पनि उपविजेता छन् तारा लक्सम लिम्बू। उहाँहरू दुवैजना प्रतिभावान व्यक्तित्वहरूसँगको रमाइलो कार्यक्रम तपाईँहरूले दसैँ कार्यक्रम मनाउँदै हुनुहुन्छ शनिबार 10 अक्टोबरको दिनमा बेलुकी 4:00-9:00 पपली फिल्ड सेन्टर बेजिङ स्टोकमा इन्जोय गर्नुहोला। र त्यसै गरी पनि अन्य कार्यक्रमहरू हाम्रो साथमा छँदैछन् र तपाईँहरूको आफ्नो लोकल एरियामा पनि दसैँ मनाउँदै हुनुहुन्छ होला। दसैँको अग्रिम रूपमा शुभकामना भन्दै आउनुहोस् अब भने हामी अर्को एउटा साङ्गीतिक विश्राम लियौँ र त्यसपछि भने हामी अन्य सूचनाहरू पनि तपाईँहरूको साथमा राख्दै जानेछौँ। रेडियो सुन्दै गर्नुहोला।

0: रेडियो।
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहने। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
0: BFBS गोर्खा रेडियो।

समय दिनको 3:27 गयो। हामी आजको दिवाकोशिली कार्यक्रमको थर्ड आवरमा छौं। तपाईलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। आउनुहोस् अब भने यो डेमेन्सिया रोक्न पनि सकिन्छ है। आजभोलि धेरै एकदमै जटिल रोगहरूमध्ये डेमेन्सिया पनि एउटा रोग हो। स्मरण शक्ति कमजोर हुनु अघि नै मस्तिष्कलाई हामीले जोगाउनु पर्दछ। यसलाई कसरी जोगाउने त होइन, हाम्रो समाजको सामाजिक संरचना पनि बदलिँदैछ। छोराछोरी विदेश जान्छन् होइन, अनि बाबा आमा गाउँ घर सहरमा एक्लै बस्ने कुराहरू पनि हामी सुन्छौँ। त्यो अवस्थामा उहाँहरूलाई कति गाह्रो हुन्छ होला यदि डेमेन्सिया भयो भने होइन, र अवकाशपछि कार्यस्थलको नियमित सामाजिक सम्पर्क पनि हुँदैन, र जीवनसाथीको मृत्यु भयो भने अझ जीवन अचानक खाली हुन्छ, र बुढेसकालमा छोराछोरीहरू विदेशमा, अनि सिङ्गल लाइफ भयो भने अझ कस्तो हुन्छ होला। यस्ता थुप्रै कुराहरू छन्। र डिमेन्सिया रोकथाम कहिलेदेखि सुरु गर्ने त 70 वर्षको उमेरमा, जब मानिसले भेटघाट बिर्सन थाल्छ, अनि 60 वर्षमा जब अवकाशको समय नजिकिन्छ, 50 वर्षमा जब हाई ब्लड प्रेसर अनि डायबिटिज देखिन थाल्छ, वा त्योभन्दा धेरै अगाडिदेखि नै होइन। लामो समयसम्म डिमेन्सियालाई मुख्यत यो वृद्ध अवस्थामा हुने रोगको रूपमा हेरिएको थियो। उमेर बढ्दै जाँदा मान्छेहरू स्वतस्फूर्त रूपमा बिर्सने रोग पनि हुन्छ भन्ने विश्वास गरिन्थ्यो। तर जीवनको उत्तरार्धमा देखिने त्यस अघि नै खासै केही गर्न नसकिने अवस्थाको रूपमा पनि अहिले यो बुझाइ तीव्र रूपमा बदलिएको छ। आधुनिक डेमेन्सिया अनुसन्धानले दिएको सबैभन्दा महत्त्वपूर्ण सन्देशमध्ये एक पनि हो, मस्तिष्कको स्वस्थ जीवनभर निर्मल, यो जीवनभर नै हामीले यसलाई राम्रो भर पर्नुपर्छ अथवा यसलाई सुरक्षित राख्नुपर्छ। र 70 वर्षको उमेरमा हाम्रो मस्तिष्कको अवस्था कस्तो हुन्छ भन्ने कुरा आंशिक रूपमा 30, 40, वा 50 वर्षको उमेरमा हाम्रो शरीर अनि हाम्रो भनौँ न हाम्रो स्वास्थ्यसँग जोडिएका विषयहरू, अनि हाम्रो सामाजिक जीवन, मानसिक स्वास्थ्य र वातावरण कस्तो थियो भन्ने कुरासँग पनि यो मेल खान्छ। र यसको सिधा अर्थ हो कि सबै प्रकारका डिमेन्सिया रोक्न सकिन्छ भन्ने पनि होइन। उमेर अझै पनि डिमेन्सियाको सबैभन्दा महत्त्वपूर्ण जोखिम कारक त छँदैछ, र त्यसमा पनि वंशानुगत पक्षको पनि भूमिका हुन्छ। अन्तत स्वस्थ जीवनशैली अप्नाएका व्यक्तिलाई समेत अल्सायमर रोग हुन सक्छ। र डिमेन्सिया भएका व्यक्तिलाई तपाईँले राम्रो जीवनशैली अप्नाउनु भएन, त्यसले रोग लाग्यो र भन्नु वैज्ञानिक र नैतिक दुवै दृष्टिले पनि गलत हुन्छ। र तर यसको अर्को पक्ष निकै आशावादी छ। तपाईँहरूले पनि अब न्युजमा सुनिसक्नु भएको छ, ल्यासेन्ट कमिसन डिमेन्सिया रोकथाम सम्बन्धी आफ्नो प्रतिवेदनमा पनि जीवनभर डिमेन्सियाको जोखिमसँग सम्बन्धित 14 सम्भावित रूपमा परिवर्तन गर्न सकिने कुराहरू पनि रहेका छन्। र विश्व अल्सायमर दिवसमा हामीले केवल डिमेन्सियापछि कसरी उपचार गर्ने भन्ने प्रश्न मात्र होइन, भोलि आवश्यक पर्ने मस्तिष्कलाई आजदेखि कसरी सुरक्षित राख्ने त भन्ने प्रश्न पनि हो। र डिमेन्सिया केवल मस्तिष्कको अलग समस्या होइन, यो शरीरबाट पृथक छँदै छैन। त्यसकारण निरन्तर अक्सिजन अनि पोषणको लागि स्वस्थ रक्त प्रवाह, अनि मुटु मृगौला र आँखालाई क्षति पुर्याउने समस्याले पनि मस्तिष्कमा रक्त नलीमा प्रभाव पर्न सक्छ। र यी सबै कारणले गर्दा डिमेन्सिया हुन सक्छ। त्यति मात्रै होइन, तपाईँको कोलेस्ट्रोल होइन, अनि डिप्रेसन, अनि टाउकोमा चोट लागेको, शारीरिक निष्क्रियता, धुम्रपान आदि इत्यादि सबै कुराहरू पर्छ। र यसको अर्थ हरेक दिन एकदमै राम्रो खेल खेल्नुपर्छ भन्ने पनि होइन, अथवा तपाईँ एकदमै एक्टिभ भइराख्नुपर्छ भन्ने पनि होइन। र तपाईँले जसरी आफ्नो जीवनशैलीलाई सरल तरिकाले बुझ्नुभएको छ, त्यो पनि एउटा राम्रो पक्ष हो होइन। जसरी सुनवाई र दृष्टि जोगाउनु मस्तिष्कसँग जोडिएको कुरा छ, तपाईँको कान पनि जोगाउनु पर्यो, आँखा पनि जोगाउनु पर्यो, अनि तपाईँको मृगौला पनि सुरक्षित राख्नु पर्यो, अनि तपाईँको
मुटुलाई पनि सुरक्षित राख्नु पर्यो. यी सबै कुराहरू तपाईँको मांसपेशी बलियो हुनु पर्यो अनि रोग प्रतिरोधात्मक क्षमता हुनु पर्यो, तपाईँको निद्रा पनि सुधार्नु पर्यो, मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नु पर्यो, हरेक कुरालाई तपाईँले पोजिटिभ तरिकाले लिनु पर्यो. जिन्दगीमा किन पिर गरिराख्नु होइन, र यो जिन्दगी एकदमै छोटो समयको लागि हामी आएको यहाँ, अनि किन अरूसँग रिस राग गर्नु, यी सबै कुराहरूलाई छोडेर तपाईँले आफ्नो सोच्ने तरिका अनि हिँड्ने तरिका बोल्ने तरिकामा परिवर्तन गर्नुभयो भने पक्कै पनि डिमेन्सिया लाग्ने सम्भावना पनि कम हुँदै जान्छ भनेर अहिले रिसेन्ट गरिएको सबैले पनि बताएको छ. तर मान्छे हो हामी होइन, त्यसकारण अब त्यहाँबाट आफूलाई कसरी लिने त यी कुराहरू त छँदैछन् होइन, यसलाई कसरी लिने केवल व्यक्तिमा भर पर्छ यो होइन, यो हरेक पर्सन टु पर्सनमा भर पर्ने कुरा हो. त्यसकारण अब यसको लागि सामाजिक सम्बन्ध र मानसिक स्वास्थ्यलाई पनि एकदमै बलियो त बनाउनै पर्छ. आउनुहोस् अहिलेको लागि भने झम्के फुली सुनौ न त हामी पनि.

यो BFBS गोर्खा रेडियो हो। फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी DSTL अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.nz।

समय अब दिनको चार बज्नको लागि 15 मिनट मात्र बाँकी रहेको छ। चार बजे भने बीबीसी नेपाली सेवाको कार्यक्रम हुनेछ अनि त्यसपछि भने साँझको कार्यक्रम गोधुलीमा सहकर्मी साथी योगराज राईजीलाई सुन्न सक्नुहुनेछ। आउनुहोस् अब भने यस विकेन्डमा भएका केही स्पोर्ट्सहरू फुटबलको विषयमा कुराकानी गरौँ। श्रोता, विकेन्डमा विशेष गरेर तपाईँहरूले युईएफए नेसन लिगको म्याचहरू इन्जोय गर्नुभएको थियो। युनियन अफ युरोपियन फुटबल एसोसिएसनका म्याचहरू थुप्रै भएका थिए। सायद यहाँहरूमध्ये धेरैले हेर्ने मौका पनि पाउनुभएको थियो होला। शनिबार 26 सेप्टेम्बरको दिनमा भने स्लोभेनिया नेल स्कटल्यान्ड नेल भएको छ अनि त्यस्तै गरी सान मारिनियो नेल फिनल्यान्ड 7, नर्थ मेसिडोनिया नेल स्विजरल्यान्ड 3, अल्बेनिया 2, बेलारुस नेल, फारो आइल्यान्ड 1, कजाकिस्तान 1, चेक रिपब्लिक 1, क्रोएसिया 2, इङ्ल्यान्ड 2, स्पेन 3, स्लोभाकिया 2, मल्डोभा नेल, बल्गेरिया 1, लक्जमबर्ग 2, आइसल्यान्ड 1, इस्टोनिया 1 भएको थियो। र शनिबारको दिनमा युनाइटेड स्टेट र पेरु फ्रेन्डली म्याच खेलेका थिए र युनाइटेड स्टेटको 4 भएको थियो भने पेरु 1। त्यस्तै गरी हिजो आइतबार 27 सेप्टेम्बरको दिनमा पनि युईएफए नेसन लिगमा जिब्राल्टर नेल, एन्डोरा नेल, लिथुनिया 1, अजरबैजान 1, सर्बिया 1, नेदरल्यान्ड्स 2, जर्मनी नेल, ग्रीस 1, अस्ट्रिया 3, कोसोभो 1, इजरायल नेल, रिपब्लिक अफ आयरल्यान्ड 3, अनि डेनमार्क 2, वेल्स नेल, नर्वे 1, पोर्चुगल 2। इन्टरनेसनल फ्रेन्डली म्याचमा क्यानाडा 1, चिली नेल, मेक्सिको र कोलम्बिया 1-1 भएको छ भने चाइना नेल, न्युजिल्यान्ड 3, बोलिभिया नेल, प्याराग्वे 2 भएको छ। त्यसै गरी तपाईँहरूले आज 28 सेप्टेम्बर सोमबारको दिनमा पनि युईएफए नेसन लिग अन्तर्गत तपाईँहरूले हेर्न सक्नुहुनेछ। अहिले केही म्याचहरूको रिजल्ट पनि भइसकेको छ। श्रोता, आजको दिनमा इन्टरनेसनल फ्रेन्डली म्याचको रिजल्टमा जापान 2, भेनेजुएला 1, साउथ कोरिया 1, युरोगाई 4 भएको छ। र आज बेलुकी 5 बजे भने ग्रुप 2बाट जोर्ज र युक्रेन बीचको म्याच हेर्न सक्नुहुनेछ। आर्मेनिया भर्सेस मन्टिनेग्रो, लाटभिया भर्सेस साइप्रस, नेदरल्यान्ड होइन श्रोता, नोर्दर्न आयरल्यान्ड भर्सेस हङ्गरी पनि पाउने 8 बजे, अनि बेल्जियम भर्सेस फ्रान्स पनि पाउने 8 बजे, टर्की भर्सेस इटली पनि पाउने 8 बजे आज हुनेछ। त्यस्तै गरी रोमानिया भर्सेस बोस्निया हर्जगोभिना पनि पाउने 8 बजे, स्विडेन भर्सेस पोल्यान्ड पनि पाउने 8 बजे तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ। अनि त्यस्तै गरी भोलिको दिनमा पनि, भोलि 29 सेप्टेम्बर मङ्गलबारको दिनमा फिनल्यान्ड भर्सेस

Belarus, Scotland versus Switzerland, Slovenia versus North Macedonia, San Marino versus Albania, Moldova versus Faroe Island, Czech Republic versus England, पौने आठ बजे हेर्न नभुल्नु होला, Spain versus Croatia, अनि Slovakia versus Kazakhstan, Bulgaria versus Estonia, Luxembourg versus Iceland को म्याच इन्जोय गर्न सक्नुहुनेछ भोलिको दिनमा. आउनुहोस् अहिलेको लागि भने हामीले लोकभाकाको गीतहरू सुनिरहेका थियौँ. अब अर्को एउटा हिन्दी गीत म तपाईँको साथमा राख्दैछु, इन्जोय गर्नुहोला.

हजूर ए दुआ है मेरी रब से तुझे आसिकी में सबसे मेरी आसिकी पसंद आए मिठो गजल हामीले सुनिरहेका थियौं श्रोता कुमार सानु र अलका याग्निकको स्वरमा अब भने कार्यक्रमको करिब करिब अन्तिम चरणतिर म आइपुगेको छु हामीलाई केही साथीहरूले गीत पनि रिक्वेस्ट गर्नुभएको छ सञ्जीत चौलागाई हुनुहुन्छ नमस्ते रूपा दिदी म कार्यक्रम सुन्दैछु मलाई मनपर्ने पानी को फुका जस्तै फुट्यो हाम्रो माया भन्ने गीत अनुरोध गर्न चाहन्छु जापान को होकादाई होकाइडोबाट होकाइडो ओके होकाइडोबाट रेडियो पनि सुनिरहेको छु भन्नुभएको छ सञ्जय चौलागाईजी तपाईँलाई धेरै धेरै धन्यवाद अबको केही समयपछि यस गीतमा स्वर भर्ने कलाकार रजिना रिमाल छन् रजिना रिमालको स्वरमा म यो गीत सुनाउनेछु अनि त्यस्तै गरी हामीलाई अर्को श्रोताले पनि सम्पर्क गर्नुभएको छ उहाँले पनि आइएयुबाट गर्नुभएको रहेछ द इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनबाट उहाँले पनि उत्तर पठाउनु भएको छ थ्याङ्क यू अनि खेलमती लिम्बुजी हुनुहुन्छ उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ थ्याङ्क यू र तपाईँहरू सबैको लागि उहाँ ग्रेसबाट आउने गर्नुहुन्छ खेलमतीजी म यो गीत सुनाउँदै आजको दिवाकुशली कार्यक्रमबाट म पनि छुट्टिन्छु भोलि भने बिहानको ठिक 9 बजे युकेको समय अनुसार बिहानको 9 बजे भने हामी काठमाडौँको सौगातमा भेट्नेछौँ अहिलेको लागि भने जापानदेखि सञ्जीत चौलागाईले सुनाउनु भएको गीत म तपाईँहरू सबैको लागि राख्दै आजको यस कार्यक्रमबाट म पनि छुट्टिन्छु रजिना रिमालले गाउनुभएको गीत छ र यसपछि भने हामी बीबीसी नेपाली सेवाको कार्यक्रम सुन्नेछौँ र साँझको कार्यक्रममा भने सहकर्मी साथी योगराज राईजीलाई तपाईँले गोधुलीमा सुन्न सक्नुहुनेछ र बाँकी सबै इन्फर्मेसन लिएर उहाँ साँझको कार्यक्रममा आउनुहुनेछ हामी भने भोलि भेटौँला नमस्ते बाई

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોખા રેડિયો હો
0: ગોખા રેડિયો હો.
3: बीबीसी नेपाली सेवाको साझा पखबाट गनी अन्सारीको नमस्कार. आज कार्यक्रममा पछिल्लो वर्षबाट प्रभावित सबै राजमार्गहरू 2-3 दिनभित्र सञ्चालनमा ल्याइसक्ने सडक विभागको भनाई.
4: बिस्तारै हामीले 2-3 दिनभित्र सबै राजमार्गहरू सुधार गराउँछौँ.
3: माघ धान्न आउँदो हिउँदियाममा भारतबाट 1150 मेगावाट बिजुली आयात गर्ने सरकारको तयारी.
5: कुल 1154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ.
3: र पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीको घटनाबारे एक कानुनविदसँग कुराकानी. तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार.
6: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्. ड्रोन हमलामा परेपछि युक्रेनको चर्चित नेसनल अकाडेमी अफ साइन्समा आगो लागेको छ. किएवको मध्य भागमा अवस्थित उक्त 3-तले भवनमा लागेको आगोको लपका र बाक्लो धुवा तस्विरहरूमा देख्न सकिन्छ. किएवबाट बीबीसीका पल एडम्स भन्छन्,
7: One eyewitness captured the moment of impact.
6: जेटको इन्जिन भएको ड्रोन भुइँमा बजारिएको बेला उक्त हमलाले पारेको प्रभाव एकजना प्रत्यक्षदर्शीले कैद गरेका थिए. कालो बाक्लो धुवा आकाशमा फैलिरहँदा त्यहाँ कार्यरत स्टाफहरू भित्र दन्किएको आगोबाट आफूलाई जोगाउन झ्यालतर्फ भागिरहेको देखिएको थियो. हामी जब त्यहाँ पुग्यौँ, किएवका मेयर भिताली क्लिच्को घटनास्थलमा थिए र उनले उक्त सहर रुसको प्रमुख निशाना बनेको बताए. किएव स्थित बीबीसी संवाददाता राष्ट्रपति जेलेन्स्कीले उक्त हमलाको युक्रेनले जवाब दिने भन्दै आफ्नो देशका साझेदारहरूलाई कदम चाल्न आह्वान गरेका छन्। इरानले दक्षिण इङ्ल्यान्डमा अवस्थित एउटा एयरबेस नजिकै संदिग्ध बम हमलाको योजनामा आफ्नो कुनै हात नरहेको बताएको छ. लन्डन स्थित इरानी राजदूतावासले अनुमानका आधारमा उक्त घटनामा इरानलाई जोडिनु निन्दनीय रहेको जनाएको छ. अमेरिकाले इरानलाई हमला गर्न प्रयोग गरेको उक्त एयरबेसतर्फ भ्यानमा आइरहेका 5 पुरुषहरूलाई आइतबार सबेरै पक्राउ गरिएको थियो. आतंकवाद र विस्फोटक सामग्रीसँग सम्बन्धित कसुरमा संलग्न रहेको आशंका पक्राउ गरिएका ती सबै ब्रिटिस नागरिक रहेको ब्रिटेनका प्रहरीले जनाएका छन्. नाइजेरियाको प्रहरीले दक्षिण पूर्वी राज्य एबिया स्थित संदिग्ध अपराधीहरूको शिविरमा फेला परेका 20 अस्थि पञ्जरको पहिचान गर्न अनुसन्धान गरिरहेको जनाएको छ. अनुसन्धानकर्ताहरूले ती अवशेष बन्धक बनाइएका व्यक्तिका हुन सक्ने ठानिरहेका छन्. देशको उत्तरमा 2 घटनामा 80 भन्दा बढीलाई सामूहिक रूपमा बन्धक बनाइएको स्थानीय विवरणमा यो घटना प्रकाशमा आएको हो. नाइजेरियामा कतिपय आपराधिक समूहहरूले अपहरणलाई पैसा असुलीको प्रमुख माध्यम बनाएका छन्। इजरायली सञ्चार माध्यमहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले राष्ट्रपति मोहम्मद बिन जायदसँगको भेटवार्ताका लागि गोप्य रूपमा संयुक्त अरब एमिरेट्सको भ्रमण आइतबार गरेको विवरण प्रकाशित गरेका छन्। युएईका नेताले अक्टोबर 7 हमलाभन्दा केही समय अघि नै हमासले ठूलो आक्रमण गर्न लागेको चेतावनी नेतान्याहुलाई दिएका खबर इजरायली सञ्चार माध्यमले प्रकाशित गरेपछि आक्रोश व्यक्त भएका छन्। इजरायली प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गर्दै आएका छन्. र उत्तर पश्चिम भारतको पन्जाब राज्यमा अवस्थित एउटा युनिभर्सिटी क्याम्पसमा भएको हिंसात्मक प्रदर्शन 2000 बढी प्रहरी खटाएर नियन्त्रणमा लिइएको छ. शनिबार सामाजिक सञ्जालमा फागवाडामा रहेको लवली प्रोफेसनल युनिभर्सिटीले सञ्चालन गरेको एउटा छात्रावासमा एक महिला विद्यार्थीको बलात्कार गरिएको हल्ला चलेको थियो. विश्वविद्यालयले उक्त हल्ला पूर्ण रूपमा झुटो भएको उल्लेख गरेको थियो, तर सप्ताहन्तमा त्यसलाई लिएर झडपहरू भएका थिए. पछिल्लो घटनापछि 10 पठन पाठन स्थगित गरिएको छ. यो बीबीसी नेपाली सेवा हो.
3: साझापखमा पुनः स्वागत छ. बिहिबारदेखि आइतबारसम्म भएको वर्षाबाट प्रभावित सबै राजमार्गहरू 2-3 सञ्चालनमा ल्याइसकिने सडक विभागका प्रमुखले बताएका छन्। विभागका महानिर्देशक विजय जैसीले भोटेकोशी त्रिशुली बाढीले पुर्याएकै स्तरमा पछिल्लो पटक सडक पूर्वाधारमा क्षति नपुगेको भए पनि ठूलै प्रभाव परेको बीबीसीलाई बताए.
4: मुख्यतया कालीगण्डी कोरिडोर बेनीबाट जोमसम कोरोला राजमार्ग र यतातिर बेसी सर पानी र त्यो ठाउँका धेरै पुलहरू र सडकमा पनि ठुलो पर्व आधारमा रसुवा बाबिल जस्तो पुरै काटेर कामिन लाग्ने सडक चाहिँ धेरै भएको छैन. करिब करिब जोड्दाखेरि 2 किलोमिटरको 3 किलोमिटरको रेन्जमा प्रत्येक हाइवेको खोलाले काटेको छ र अहिले पुनः त्यसलाई निर्माण गर्नुपर्ने भएको छ.
3: महानिर्देशक जयसीका अनुसार पछिल्लो वर्षाले 6 पुलमा सामान्य असर पुर्याएको छ. बाढीले 2 पुलको एप्रोच काटेको उनले बताए. तर आइतबारदेखि पानी घट्न थालेपछि प्रभावित राजमार्गहरू पुनः सञ्चालनमा ल्याउन काम थालिएको जयसीले बताए. राजमार्गहरूको पछिल्लो अवस्थाबारे उनले भने,
4: समग्रमा भन्नुपर्दा पृथ्वी राजमार्ग अहिले चलेको छ, पृथ्वी राजमार्ग समस्या छैन. भोलि बेलुकासम्म बिपी हाइवे पनि चल्ने स्थितिमा ल्याउँछौँ हामीले. कान्ति राजमार्ग पनि आजबाट चलेको छ, हालाकि यो रातिमा चाहिँ सम्भावित पहिरोको जोखिमलाई हेरेर स्थानीय प्रशासनले बन्द गर्न पनि सक्नुहुन्छ. त्रिवेन्द्र राजपथ चलेको छ, अरू राजमार्गहरू पनि बिस्तारै हामीले 2-3 दिनभित्र सबै राजमार्गहरू सुधार गराउँछौँ.
3: 4 दिने वर्षाले कुल कति रकम बराबरको सडक पूर्वाधार तथा पुलहरूमा क्षति पुर्याएको छ भन्ने बारे आकलन गर्न बाँकी रहेको अधिकारीहरूले बताएका छन्। अर्को विषय, आउँदो हिउँदियाममा बिजुलीको माग धान्न भारतबाट 1,150 मेगावाट विद्युत आयात गर्ने योजना रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ. आन्तरिक उत्पादनले मात्र माग धान्न नसक्ने भएकाले हिउँदमा भारतबाट बिजुली आयात गर्नुको विकल्प नरहेको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सोमबार बताए. सुनौ एक रिपोर्ट. विद्युत प्राधिकरणले आज एउटा पत्रकार सम्मेलन गरी भदौ 10 र पछिल्लो वर्षपछि जल विद्युत उत्पादनमा परेको असरबारे जानकारी गराएको हो. आम उपभोक्ताले हिउँदियाममा लोड सेडिङ हुन सक्ने चिन्ता व्यक्त गर्न थालेका बेला प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले अपुग बिजुली भारतबाट आयात गरिने योजना सुनाए.
5: सुक्खा याममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत क्षमता 1,218 मेगावाट रहेको छ. माग र आपूर्ति सन्तुलनका लागि ढल्केबार मुजफ्फरपुरबाट 600 मेगावाट, टनकपुर महेन्द्रबाट 54 मेगावाट र बिहारका विभिन्न बिन्दुबाट 350 मेगावाट, आरटीसीको माध्यमबाट 150 मेगावाट गरी कुल 1,154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ. जस अनुसार कुल विद्युत उपलब्धता 2,372 मेगावाट हुने अनुमान गरेको छ.
3: भोटेकोशी त्रिशुलीको विनाशकारी बाढीले झण्डै 1 दर्जन जल विद्युत आयोजनामा 1,00,000,000 बराबरको क्षति पुर्याएको प्राधिकरणको अनुमान छ. यद्यपि ती आयोजनाहरूका सुरुङ तथा पावर स्टेशनहरूबाट गेग्रान हटाउने काम सकिएपछि थप क्षतिको तस्विर प्रष्ट हुने अधिकारीहरूले बताएका छन्. क्षतिग्रस्त आयोजनाको पुनर्निर्माणको सन्दर्भमा पुनः प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठ,
5: सम्पूर्ण सफा गरिसके पछाडि मात्रै वास्तविक ड्यामेजको चाहिँ एसेसमेन्ट गर्न सकिन्छ र सोही ड्यामेज एसेसमेन्टको आधारमा त्यस पछाडिका टेन्डरिङ गर्ने वा बजेटको लागि व्यवस्थापन गर्ने कार्य अगाडि बढाइने कुरा पनि म जानकारी गराउन चाहन्छु.
3: गत बिहिबारदेखि आइतबारसम्म भएको वर्षाबाट पनि कयौं जल विद्युत आयोजनामा प्रभाव पर्न गई आपूर्तिमा असर परेको प्राधिकरणले जनाएको छ. तर बुधबारसम्म प्रभावित सबै क्षेत्रमा बिजुली आपूर्ति नियमित भइसक्ने उसले जनाएको छ. तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ. आजबाट हामीले भोटेकोशी त्रिशुली बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको रेडियो कार्यक्रम बीबीसी हातेमालो सुरु गरेका छौँ. उक्त कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोर्याब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सक्नुहुनेछ. चर्चा बाढीसँग सम्बन्धित विषयकै, भोटेकोशी त्रिशुली बाढीका कारण बन्द रहेका विद्यालयहरू खुल्न थालेपछि सहपाठीहरूसँग घुलमिल हुन पाउँदा राहतको महसुस गरेको विद्यार्थीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार हाल नियमित पठन पाठन भन्दा अरू क्रियाकलापमा जोड दिइएको छ। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
2: बाढीका कारण बन्द रहेको देवीघाटमा रहेको शहीद जगत प्रकाशजङ शाह संस्कृत माध्यमिक विद्यालय असोज 1 गतेबाट सञ्चालन गरे तापनि त्यस अघिदेखि नै विद्यार्थीहरूलाई विद्यालयमा सहभागी गराई विभिन्न खेलहरू खेलाउने मनोपरामर्श लगायत कार्यहरूमा सहभागी गराउँदै आएको विद्यालयका प्रधानाध्यापक मञ्जु चित्रकारले बताइन्।
8: कक्षाको साथ साथै बच्चाहरूलाई काउन्सिलिङ पनि गर्दै गर्दै अगाडि बढिरहेका छन्। केही स्टुडेन्टहरू पुल पारीको हुनुहुन्थ्यो, त्रिशुली खोला पारीको तुइनमा आउनुभयो र स्कुलमै हामीले होस्टल व्यवस्थापन गर्यौं र उहाँहरू आवासीय रूपमा स्कुलमै बसिरहनु भएको छ।
2: बाढीले घरहरू बगाएपछि होल्डिङ सेन्टर र आफन्तकोमा बस्दै आएका आफूहरूलाई विद्यालय खुल्दा समय बिताउन सहज हुनुका साथै शिक्षक र साथीहरूसँगको कुराकानीले पहिला भन्दा डर कम भएको त्यसै विद्यालयमा अध्ययनरत विराज चित्रकारले बताए।
9: स्कुल सुरु नहुँदा पहिला खेरि अब साथीहरू भेट हुँदैन थियो, आफूलाई मात्र परेको जस्तो लाग्थ्यो। अब स्कुलहरू खुलेपछि अब अरू यस्तो पीडित साथीहरू पनि छ अनि उनीहरूसँग गफहरू गर्न पाइन्छ, के भयो सोध्ने, खेलाउने, अलिक बिर्साउन खोज्ने यस्तो बाहिरको वातावरण।
2: बाढीले आफू जन्मेको घरसँगै आफ्नो बालप यापनको धेरै यादहरू बगाएको प्रकृति चित्रकारले बताइन्। स्कुल आउँदा पीडा कम हुने बताउँदै उनले भनिन्,
10: स्कुल आउन्जेलसम्म सबै बिर्सिन्छ, जब जाँदाखेरि चाहिँ यस्तो भएको थियो है जस्तो लाग्ने, बाढी पछि चाहिँ अब पहिलाको जस्तो त यति पनि रहेन जब पहिला थियो, घरको मात्रै सम्झना आउने, म अहिले घरमा अब के गर्थ्यो होला, मैले घरमा यस्तो गर्छु भनेर राखेको चिजै छैन, अब के गर्ने जस्तो लागेर आफै रुन मन लाग्यो।
2: बाढीले घरबार गुमाउँदाको पीडासँगै बालबालिकाको भविष्य र पठन पाठनको चिन्ताले सताउने गरेकोमा अहिले विद्यालय खुल्दा राहत महसुस गर्छिन् अभिभावक रञ्जना श्रेष्ठ। तर उनी भन्छिन्, बच्चाहरूमा डराउने आति नै समस्या भने छ।
11: उनीहरूले त न्युज पनि हेर्छ, अनि त्यहाँबाट खोला आउँछ रे खोला आउँछ रे भन्छ, यसो क्लासमा हेर्दा खोला देख्छ आउँछ कि के आऊ भने जस्तो डर चाहिँ लाग्छ अरे के बच्चाहरूलाई नै।
2: लामो समयपछि विद्यालय आउन पाउँदा केही राहत महसुस भए तापनि बाल बालिकाहरूमा बाढीको गहिरो मानसिक आघात रहेको र पहिलेको अवस्थामा ल्याउन अझै केही समय लाग्ने अधिकारीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
3: अब आजको अन्तिम विषय, पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारी र रिहाईको विषयले संसदमा समेत प्रवेश पाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। यसै सन्दर्भमा हामीले काठमाडौँ विश्वविद्यालय स्थित कानून विषयका प्राध्यापक विपिन अधिकारीलाई सरकारको पछिल्लो कदमबारे सोधेका छौँ।
12: यो त धेरै चिन्ताजनक कुरा भयो, किनभने हामीले चोलेन्द्र शमशेर व्यक्तिका रूपमा मात्र लिनु हुँदैन, उहाँ नेपालको पूर्व प्रधान न्यायाधीश पनि हो र नेपालका न्यायालयहरूको स्वतन्त्रतासँग जोडिनु भइरहेछ। उहाँ उपर गरिने कुनै पनि काम कारवाहीको तुरन्तै प्रभाव भनेको आज कर्तव्य निर्वाह गरिरहेका सयौं न्यायाधीशहरू उनीहरूमा प्रभाव पर्दछ। त्यस हुनाले नम्बर एक, यसको कानुनी हैसियत के हो प्रष्ट भएको छैन। दोस्रो कुरो, ल गिरफ्तारी गर्दा प्रष्ट भएन तर छोड्दाखेरि त प्रष्ट गर्नु पर्थ्यो, त्यो पनि देखिँदैन। अनि जे जति भए अर्धरात्रिमा भए र आजसम्म यत्रो कोलाहल हुँदाखेरि पनि सरकारले सार्वजनिक जानकारी दिए छैन कि यस्तो केस हो भनेर। सरकारले देशको फौजदारी कानुनलाई अक्षरशः पालन गरेर यो काम कारवाही अघि बढाएको छ भन्ने देखिनु पर्यो।
3: एक थरीले यो अवस्था आउनुमा तिनै व्यक्तिका पनि केही न केही गतिविधि क्रियाकलाप जिम्मेवार छ भन्ने पनि तर्क गरिरहेका छन्।
12: हुन सक्दछ, यसमा धेरै कुरा होला, तर पहिलो कुरो त हामीले जुन रूपमा यो काम कारवाहीलाई अगाडि बढायौँ त्यो रूपमा गर्नु जरुरी थियो। कानुनको जुन एउटा घोषित नीति छ त्यस बमोजिम त यो गर्नै पाइँदैन। अनि हामी यत्रो देशमा परिवर्तन भएको छ, यो परिवर्तन राम्राका लागि हो भनेर कसरी देखिने? त्यहाँको समस्या त्यो हो, हुन सक्दछ धेरै कुरा होला, तर आश्वस्त बनाउन सक्नुपर्छ र त्यो त सरकारले नै गर्नुपर्छ। रिटायर भएको न्यायाधीशलाई यदि यसै गरी धरपकड गरियो भने उसले आफ्नो कुर्सीमा बसेर स्वतन्त्र रूपमा न्याय कसरी गर्न सक्छ? यो संविधानको संरक्षण गर्ने जुन शक्ति छ त्यो शक्तिको प्रयोग अब उपरान्त सर्वोच्च अदालतले कसरी गर्ला त? यत्रो पूर्व प्रधान न्यायाधीशलाई हिरासतमा लिँदा देशको प्रधान न्यायाधीशलाई कन्सल्ट गरिँदैन, हामी कहाँ न्याय परिषद छ त्यसका बारेमा कुनै दृष्टिकोण लिँदैन भनेदेखि त चिन्ताजनक कुरो हो भनेर त यसै पनि जसले पनि त्यो कुरो ठान्न सक्दछ।
3: अब अन्त्यमा यहाँले भने जस्तै यदि यो काम एकदम चिन्ताजनक हो, बेलगाम देखिन्छ भने कसरी लगाम लगाउन सकिन्छ सत्तामाथि यस्ता गतिविधि आगामी दिनमा नगरोस् भनेर?
12: खास गरी अहिले जुन सक्रियता देखिएको छ सरकारको भ्रष्टाचारलाई निर्मूल गर्ने या यस सम्बन्धमा विभिन्न काम कारवाहीहरू अगाडि बढाउने, सुशासनको ग्यारेन्टी गर्ने, तर ती सबै प्रक्रियाहरू कानुन बमोजिम सम्पन्न गर्न र कानुन बमोजिम सम्पन्न गर्न बाध्य गर्ने संस्थाहरू भनेको अड्डा अदालतहरू नै हो। त्यस हुनाले अड्डा अदालतलाई छुँदा अड्डा अदालतको माथवर मान्छेहरूसँग सल्लाह गरेर गर्ने हो, यति कुरो त विवेकमान मान्छेले त्यसै पनि बुझ्नु पर्दछ। यो निर्णयकर्ताहरूमा त्यति कुरो पुगेन र यस बारेमा मलाई लाग्दछ न्याय परिषदले पनि, नेपाल बार एसोसिएसनले पनि र न्याय क्षेत्रका सबैले सरोकार राख्नु पर्दछ। सरकारले पनि के भएको हो भन्ने बारेमा स्पष्टता दिने र अब उपरान्त यस्तो गरिने छैन भनेर आश्वस्त पनि गर्नुपर्दछ।
3: काठमाडौँ विश्वविद्यालय स्थित कानुन विषयका प्राध्यापक विपिन अधिकारी। यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

हजुर, मिठो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। ऋषि खड्का र शान्ति श्री परियारले गाउनु भएको गीत हामीले सुन्दै थियौँ। 4:27 गइसकेको छ। यहाँहरू सबैलाई 2 दिनको ब्रेक पछि कार्यक्रम गोधुलीमा वेलकम गर्न चाहन्छु म योगराज राई। जोस् तपाईँहरूको सेवामा उपस्थित भएको छु। तपाईँहरू पनि जोस् विकेन्ड रमाइलोसँग मनाउनु भयो होला अनि ब्याक टु वर्क भइसक्नु भएको छ होला। नेपालमा अहिले 9:12 जाँदा सुन्दै हुनुहुन्छ। नेपाल पोखरा धरानतिर पनि हामीलाई सुन्ने गर्नुहुन्छ। सबै भेगतिर श्रोतालाई वेलकम गर्न चाहन्छु। 11:27 मध्यरात हुनै आँटेको छ। ब्रुनाई, यता हङकङ, सिङ्गापुर, मलेसियातिर अनि फिलिपिन्सतिर र श्रोताले सुन्दै हुनुहुन्छ भने द्याट पार्ट अफ द जस वर्ल्डको श्रोतालाई पनि नमस्कार टक्राउन चाहन्छु है त। हजुर, आजको कार्यक्रममा र 5 बजेसम्म हामी मिठा मिठा गीतहरू नै हामी सुन्नेछौँ। 5 बजेको समाचार पछि भने अहिले क्विन्स गोर्खा इन्जिनियर 69 गोर्खा फिल्ड स्क्वाडनका सदस्यहरू छ, अहिले भिलेजमा हुनुहुन्छ, एक्सर्साइज सेल्फिसमा हुनुहुन्छ र त्यहाँ चाहिँ हाम्रो टोबी कार्ड चाहिँ जानुभएको छ। सोसियल मिडिया कन्टेन्ट क्रिएटर हुनुहुन्छ र उहाँले चाहिँ केही यहाँ चाहिँ जस भोइस म्यासेज अडियो पठाउनु भएको छ र त्यो अडियो म पठाउने छु। लान्स कर्पोरल निर्मल तामाङ अनि त्यस्तै गएर चाहिँ 69 गोर्खा फिल्ड सब स्क्वाडनको चाहिँ एसएसएम हुनुहुन्छ W2 गौरव गुरुङ, दुईजना सापरसँग अथवा भाइ र सापरसँग गर्नुभएको कुराकानी उहाँले पठाउनु भएको रहेछ र उहाँले इङ्ग्लिसमा सोध्नु भएको प्रश्न हो, मैले चाहिँ नेपालीमा भनेर त्यो प्रश्नको उत्तर तपाईँले छोटो छोटो तपाईँले सुन्न सक्नुहुन्छ 5 बजेको समाचारपछि। अनि 5:28 जाँदा चाहिँ क्विन्स गोर्खा इन्जिनियरको 78 उहाँले रेजिमेन्टल बर्थडे गत सन्डे भन्दा पनि स्याटरडे मनाउनु भएको थियो मेस्टन इन्भिक्टर पार्क ब्यारेक्समा। 2 पार्टमा चाहिँ तपाईँले आज सुन्न चाहिँ सक्नुहुन्छ। फोटोहरू तपाईँले हेरिसक्नु भयो होला अनि छोटो भिडियो पनि भर्खरै मैले पोस्ट गरेको छ हाम्रो फेसबुक पेजमा, हेर्न चाहिँ सक्नुहुन्छ है त। अनि 6 बजेको समाचारपछि भने एउटा गीत र गीतपछि हामी चाहिँ फेरि बेलिसतिर जानेछौँ। हाम्रो 3 चाहिँ मेम्बर्सहरूसँग कुराकानी गरेको छु। 69 स्क्वाडनको चाहिँ 2 IC हुनुहुन्छ क्याप्टन अशोक गुरुङ र उहाँसँग म चाहिँ ओभरअल पिक्चर लिनेछु एक्सर्साइजको अनि उहाँको हाल खबरको बारेमा। त्यसपछि सेकेन्ड पार्टमा चाहिँ स्टाफ सर्जन ज्ञानेन्द्र थापा अनि कपरोल विजय आले भाइ हुनुहुन्छ, उहाँसँग गरेको कुराकानी 2 पार्टमा तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ है त। आजको चाहिँ एट्र्याक्सनहरू यिनै छन् आदरणीय श्रोताहरू। गीत त अब छाँदै नै छन् र तपाईँहरूको रिक्वेस्ट गीतहरू आयो भने अफकोर्स तपाईँहरूको रिक्वेस्ट गीतहरू पनि म इन्क्लुड गर्नेछु है त। हजुर, अब एसडी योगी र रेशमा फुनले गाउनु भएको गीत म सुनाउन चाहन्छु। सुरेन्द्र राणाको शब्द अनि सङ्गीत चाहिँ एसडी योगीकै रहेको छ। यो नयाँ गीत नै हो, चलचित्र जालकीबाट रहेछ है त। र यो गीत म सुनाउँदैछु, जाले रुमाल बोलको गीत। इन्जोय गर्नु होला।

0: BFBS Gorkha Radio 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने 40 वर्ष पश्चात आज यो संस्था हाइप जनसशक्त बनेको छ फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदै छ प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइपको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको हाइपले तपाईलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइप आरएएफ हाइप वा आरएन फोरममा गएर
1: बीएफबीएस गोर्खा रेडियो

प्रमोद खरेलो अन्जु चौधरीले गाउनुभएको यो गीत नयाँ गीत हो, पक्का पनि तपाईँले इन्जोय गर्नुभयो। 4:41 गइसकेको छ, केही बेरमै हाम्रो मिनी कालीकोटे राई बहिनी हुनुहुन्छ आश्वोडबाट र उहाँको गीत हामी सुन्नेछौँ है। त र बहिनी के लेख्नुहुन्छ त? नमस्ते दाजु, हजुर सुरुबाट नै सोमबारको गोदोली हजुरसँग नै सुनिरहेको छ र अहिले भर्खरै पानी पर्ला जस्तो छ यतातिर भनेर भन्नुभएको छ, अनि यो गीत उहाँले अनुरोध गर्नुभएको छ, यो गीत हामी सुन्नेछौँ। त्यस्तै गरेर हाम्रो प्रसाद चेमजङ दाजु पनि मेरै लिस्टमा भएको कुनै पनि गीत चाहिँ सुनाइदिनु होला भनेर उहाँले भन्नुभएको छ, अर्गानिक प्रस्तुति भनेर भन्ने गर्नुहुन्छ ननिटनबाट। राई थ्याङ्क यू भेरी मच हजुर। तेन्जी पाखरिङ भाइले पनि नमस्ते दाई, सम्पूर्णमा नमन, व्यस्तताको कारण धेरै समय पश्चात हजुरको कार्यक्रम सुनेर मनोरञ्जन लिइरहेको छु है। साथै यति समय सम्भव भएमा हजुरको रोजामा एउटा गीत सम्पूर्ण बेबेस गोर्खा रेडियो प्रेमी श्रोतालाई सुनाउन चाहन्छु भनेर रेडिङ युकेबाट हामीलाई चाहिँ टेक्स्ट पठाउनु भएको छ। र तपाईँको गीत अब थुप्रै नै छ, तपाईँले लेख्नु भएको एउटा इङ्ग्लिस भर्जनको गीत राख्न चाहिँ चाहन्छु, जुन गीतलाई चाहिँ गाउनुहुने हुनुहुन्छ शिवानी मोक्तान, र शिवानी मोक्तानकै कम्पोजमा हाम्रो चाहिँ तेन्जी भाइको चाहिँ जस प्रस्तुति अथवा शब्दमा त्यो गीत हामी सुन्नेछौँ। तर त्योभन्दा अगाडि मिनी कालीकोटे बहिनीको गीत सुन्नेछौँ है। त यो चाहिँ चलचित्र पाकटो हो, नारायण गोपाल र आशा भोसले गाउँदै हुनुहुन्छ, त्यो गीत हामी सुन्नेछौँ। अनि हाम्रो कैलाश भाइले पनि यहाँ चाहिँ पेन्सनपट्टा चलचित्र जुन चाहिँ अस्ति 27 सेप्टेम्बरमा चाहिँ यो प्रस्तुत भइसकेको छ गोर्खा कर्नर हलमा, र सबै हल चाहिँ फुल थियो भनेर भन्नुभएको छ आइतबारको दिन उहाँले चाहिँ हिजो भनौँ न, जस पेन्सनपट्टा चलचित्र हेर्नुभयो र कुनै एउटा गीत भन्नुभएको छ यही चलचित्रबाट भाइको लागि पनि एउटा गीत राख्नेछु है। त अनि 5 बजेको समाचारपछि भने हामी बेल्लिसतिर जानेछौँ, अहिले QG 69 गोर्खा फिल्ड सपोर्ट स्क्वाड

इङ्ग्लिसमा त्यो म नेपालीमा ट्रान्सलेट गरेर उहाँको उत्तर चाहिँ म जस प्ले गर्नेछु है त. अनि आज 5:28 जाँदा चाहिँ क्विन्सका इन्जिनियरको 78th चाहिँ जस उहाँहरूले रेजिमेन्टल बर्थडे सेलिब्रेट गर्नुभएको थियो, दुईवटा पार्टमा त्यहाँ रेकर्ड गरेको कुराकानी सुन्न सक्नुहुन्छ. अनि 6 समाचारपछि हामी विदेशतिर जानेछौँ र हाम्रो 3 चाहिँ मेम्बर्सहरू हुनुहुन्छ. क्याप्टेन अशोक गुरुङ ट्वाइसी हुनुहुन्छ 69 स्क्वाडनको, स्टाफ सार्जन ज्ञानेन्द्र थापा अनि कपरोल विजय आले भाइसँग गरेको कुराकानी तपाईँले सुन्न सक्नुहुन्छ. अनि अफकोर्स तपाईँहरूको बिचबिचमा गीतहरू त तपाईँले रिक्वेस्ट गर्नुभएको छँदै नै छ. अब दसैँ लागिसके नि होइन, घटस्थापना चाहिँ छ, अब जमारा रोप्ने दिन चाहिँ 11 अक्टोबरमा छ है त. यहाँ बेलायतको लागि मात्रै यो साइट चाहिँ अरू देशको लागि होइन, बेलायत को लागि चाहिँ त्यो दिनको जमारा रोप्ने साइट चाहिँ 10:15 छ है त. र यो चाहिँ ब्रिगेड अफ गोर्खासको चाहिँ पण्डितजीहरूले एउटा क्यालेन्डर निकाल्नुहुन्छ अनि त्यही अनुसारले समय चाहिँ जस निर्धारण गरिन्छ है त. यो चाहिँ युकेको लागि मात्र अरू देशको लागि होइन, किनकि समयले धेरै फरक पर्दछ भन्दै मिनी बहिनी हजुरको गीत है त, र यसपछि तेन्जी भाइ हजुरको गीत है त.

सुबानी मोक्तान गाउँदै हुनुहुन्थ्यो आफ्नै कम्पोजमा। थेन्जी पार्किङ भाइ हुनुहुन्छ बेलायतको रेडिङमा, उहाँले लेख्नु भएको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। यस्तै गीत लेखिरहनु होला भाइ, व्हाट अ ब्युटिफुल सङ सानो ट्वाइन जस्तो आवाज हाम्रो सुबानी मोक्तानको। हजुर, अब भने हाम्रो कैलाश भाइले एउटा गीत मेरो रोजामा कुनै पनि गीत भन्दै हुनुहुन्थ्यो। हिजो चाहिँ त्यहाँ ननिटनमा पेन्सन पट्टा चलचित्र चाहिँ स्क्रिनिङ भएको रहेछ, एकदमै हल चाहिँ फुल थियो भन्दै हुनुहुन्थ्यो। त्यही चलचित्रबाट चाहिँ यो गीत राख्न चाहन्छु र सरुन गुरुङ र साथीहरूले गाउनु भएको गीत यही गीत राख्दै समाचारतर्फ लागौँ है त।

0: Pe Live Buddy.
1: On Air.
0: Acma.
1: Ani Smart Speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: पछिल्लो 24 घण्टामा देशभर 272 विपदका घटना भएका छन् जसमा 21 जनाको मृत्यु भएको छ 4 जना बेपत्ता छन् 26 जना घाइते भएका छन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै 97 पहिरोका घटना भएका छन् पहिरोमा 21 जनाको मृत्यु भएको छ 4 जना बेपत्ता छन् भने 4 जना घाइते भएका छन् यो अवधिमा 80 अविरल वर्षा 57 बाढी 17 सर्पदंश 8-8 आगलागी र हावाहुरी तथा 4 जनावर आक्रमणका घटना भएका छन् बाढी र वर्षाका घटनामा 1100 भन्दा बढीको उद्धार गरिएको छ विपदका कारण 48 सड़क खण्ड अवरुद्ध 121 चौपायाको क्षति भएको छ भने अनुमानित 1,91,00,000 रुपियाँ भन्दा बढीको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ खोज तथा उद्धारको काम पनि जारी छ धनकुटाका विभिन्न पालिकामा निर्माण गरिएका औद्योगिक ग्राम सञ्चालनमा नआउँदै झाडीमा परिणत हुन थालेका छन् गोपाल बराइलीको रिपोर्ट
4: संघीय सरकारको एक स्थानीय तह एक औद्योगिक ग्रामको नीति अनुसार धनकुटाका स्थानीय तहले धमाधम औद्योगिक ग्राम निर्माण गर्न थालेका थिए तर निर्माणकै क्रममा परियोजनाहरू अलपत्र परेपछि यसको उद्देश्य पूरा हुन सकेको छैन औद्योगिक ग्राम परिसरमा निर्माण गरिएका भवनहरू प्रयोगविहीन बनेका छन् कतिपय औद्योगिक ग्रामका भवन वरिपरि दुबो र झारपातले ढाकेको छ राज्यको लगानीमा संरचना निर्माण भइसकेपछि उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधार पूरा नहुँदा औद्योगिक ग्राम सुनसान बनेको छ यसको मुख्य कारण भनेकै आर्थिक स्रोत हो पाखेबास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुङ
5: ग्राम भन्नाले लगानी खर्च चाहियो भवन मात्रै बनाएर त हुँदैन होला नि अनि ठाउँ चाहिँ कस्तोमा छ अब एक्लो ठाउँमा एक कन उसमा अब त्यसमा सेक्युरिटी छन् के छ त्यस्तो ठाउँमा अलिक खोल्छ र सरकारको बजेट आयो बनाइदियो बस सक्यो यसको ड्युटी 100% दिएको
4: नेपालमै पहिलो पटक धनकुटाको औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्य सहित 2036 सालमा धनकुटा नगरपालिका वडा नम्बर 6 अमलेटारमा स्थानीय कच्चा पदार्थमा आधारित उद्योगको विकास तथा रोजगारी सिर्जनाको उद्देश्य समेत अपेक्षा अनुसार हासिल हुन सकेको छैन औद्योगिक ग्राम सञ्चालन समितिका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ
6: कोशी प्रदेश अन्तर्गत रहेको धनकुटा स्थित औद्योगिक ग्राम पनि सञ्चालन हुन सकिरहेको अवस्था छैन यस्तो अवस्थामा गाउँपालिकाहरूले सञ्चालन गर्न खोजेको औद्योगिक ग्राम सञ्चालन हुन सक्ने अवस्था झन् म देख्दिन सरकारले पहाडमा बसे सरलाई न्यूनीकरण गर्ने र पहाडमा पनि रोजगार अभिवृद्धि गर्ने उद्देश्य राख्ने हो भने पहाडमा स्थापना भएका औद्योगिक ग्रामहरूलाई स्थापना गर्ने उद्योगहरूलाई करमा भाडा दरमा छुट र यस्ता उत्पादनलाई प्राथमिकता दिने संस्कार बसाल्नु पर्छ
4: स्थानीय स्तरमा उपलब्ध कच्चा पदार्थ स्रोत साधन प्रविधि र सिपको उपयोग गर्दै उद्योग सञ्चालन गर्ने नीति तथा स्थानीय युवालाई रोजगारी दिने उद्देश्यले औद्योगिक ग्राम निर्माण सुरु गरिएको थियो तर उचित व्यवस्थापन अध्ययन र आवश्यकता पहिचान गर्न नसक्दा राज्यको करोडौं खर्च हुँदा धनकुटाका साना तथा मझौला उद्योगहरू भने धमाधम बन्द भइरहेका छन् यसतर्फ भने कसैको ध्यान गएको छैन
3: अविरल वर्षाका कारण देशभर आएको बाढी र पहिरोले ठूलो मात्रामा जनधनको क्षति पुर्याएको छ राष्ट्रिय सभाका सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्
7: राष्ट्रिय सभा बैठकको आकस्मिक समयमा सांसदहरूले बाढी पहिरोबाट प्रभावित क्षेत्रमा भएको क्षतिको विवरण प्रस्तुत गर्दै सरकारलाई द्रुत गतिमा काम गर्न आग्रह गरेका हुन् सांसद राजेन्द्र लक्ष्मी गैरे
8: पाल्पाको रानी महलले मुन्टो मात्रै देखाएर बसेको छ वरिपरिबाट काली गण्डकीले घेरेको छ पाल्पाका थुप्रै फाँटहरू खेतहरू रामपुर फाँट माडी फाँट त्यसपछि अर्गली फाँटका खेतहरू अम्दाका दुई बाली लाग्ने धान खेतीहरू सबै नष्ट भएका छन् यो विपत्तिमा सरकारवाला सबैको ध्यान
7: सांसद सम्झना देवकोटाले मर्स्याङदी नदी थुनिएको अवस्थालाई सतर्कतापूर्वक समाधान गर्न र पर्वतारोही उद्धारमा तदारुकता देखाउन सरकारसँग माग गर्नुभयो उहाँले बाढीको असर नसोचेको ठाउँसम्म पुगेको भन्दै चाडपर्वमा खाद्यान्न र स्वास्थ्य संकटको जोखिमबारे सचेत गराउनुभयो
8: मान्छेहरू अब घर फर्कने बेलामा चाडबाड खाद्यान्नको ठूलो संकट हुने देखिएको छ यो जोखिम पनि जलवायु परिवर्तनकै कारण आएको जोखिम हो यसले गर्दा जलवायु परिवर्तनमा हामीले धेरै ठुलो अन्याय हामीले भोगिरहनु परेको छ त्यो सँगसँगै मनासुलो क्षेत्र र मनाङको हिमाली क्षेत्र आरोहण गर्न जाने पर्वतारोहीहरू पनि धेरै सम्पर्कविहीन हुनुहुन्छ अस्त व्यस्तताको अवस्थामा हुनुहुन्छ यो बेलामा सरकारले कुनै पनि मानेमा सरकार चुक्नु हुँदैन
7: सांसद पूजा चौधरीले रसुवाको बाढीदेखि अहिलेको अप्रेल वर्षासम्म आइपुग्दा राज्यको राहत वितरण प्रणाली फितलो देखिएको आरोप लगाउनुभयो।
2: राहत संकलन भएको खाद्यान्नहरू पनि समयमै वितरण गर्न नसक्दा कुहिने अवस्थामा छ र यता
3: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS कुलखान रेडियो हो।

0: हजुर, जगदीश समाल गाउँदै हुनुहुन्छ, एकदमै शालीन व्यक्ति सुरेश थापाको शब्द। अनि एल्बम चाहिँ जस थियो, अब त्यति बेला एल्बम निकाल्ने चलन थियो, अब आजभोलि त फुटकट गीतहरू निकालिन्छ, अब आजभोलिको चाहिँ जो शैली नै भिन्दैछ, युट्युबको जमाना छ, गर्दा त्यति बेला चाहिँ हामीले जस नेपालबाट एल्बम पठाइदिनुहुन्थ्यो अनि हामीले यहाँ बर्न गरेर चाहिँ हामीले लाइब्रेरीमा हाल्ने गर्थ्यौँ। त्यो आफ्नो ठाउँमा छ, धेरै लामो चाहिँ कथा छ। अहिले हामीले टेक्नोलोजीले धेरै फड्को मारिसकेको छ, 5:09 गइसकेको छ। अब भने भिलेजतर्फ लागौँ, एक्साइज सेल्फिस। अहिले चाहिँ क्विन्स गर्खा इन्जिनियर 69 गर्खा फिल स्क्वाडनका सदस्यहरू त्यहाँ हुनुहुन्छ। हाम्रो सोसियल मिडिया कन्टेन्ट क्रिएटर टोबी पिकार्ड त्यहाँ पुग्नु भएको छ केही दिनको लागि, र आज चाहिँ जङ्गलतिर जाँदैछु भन्दै हुनुहुन्थ्यो। र हिजो चाहिँ त्यहाँ क्विन्स गर्खा इन्जिनियरको बर्थडे पनि स्क्वाडनले मनाएको थियो, र यहाँ रेजिमेन्टमा चाहिँ अस्तिको दिन मनायो स्याटरडे, जुन कुरा अहिले तपाईँले कसरी मनाउनु भयो अहिले सुन्न चाहिँ सक्नुहुनेछ। हजुर, उहाँले चाहिँ बेसिकली इङ्ग्लिसमा प्रश्न सोध्नु भएको थियो अनि उत्तर दिनेले चाहिँ नेपालीमा दिनुभएको थियो, र उहाँको इङ्ग्लिसको प्रश्नलाई चाहिँ म नेपालीमा ट्रान्सलेट गरेर सोध्छु, त्यसपछि उहाँले यो भन्नुभएको थियो भनेर, अनि म चाहिँ नेपालीमा प्ले गर्छु है। त सुरुमा चाहिँ W2 गौरव गुरुङ भाइ हुनुहुन्छ, र उहाँ चाहिँ स्क्वाडन सार्जन मेजर हुनुहुन्छ 69 स्क्वाडनको। उहाँसँग चाहिँ टोबी पिकार्डले गर्नुभएको कुराकानीमा उहाँले पहिलो प्रश्न चाहिँ हिजोको दिन है, हिजोको दिन उहाँले के के एक्टिभिटी गर्नुभयो त्यस सम्बन्धी सोध्नुभएको, यो हप्ता चाहिँ यहाँ के गर्दै हुनुहुन्छ भनेर उहाँले सोध्नुभएको प्रश्नमा चाहिँ हाम्रो SSM भाइ भन्नुहुन्छ,
1: हामी यहाँ 69 गोर्खा भिलेज स्क्वाडन एक्साइज सेल्फिसको लागि डिप्लोय भएको थियौँ। त्यसैमा चाहिँ आजको विकेन्ड चाहिँ क्युजी बर्थडे सेलिब्रेट गर्नको लागि हामी यहाँ जम्मा भएका छौँ।
0: हजुर, पहिलो प्रश्न उहाँले इङ्ग्लिसमा यो सोध्नुभएको थियो, उहाँले नेपाली दिनुभएको उत्तर। अब चाहिँ अर्को प्रश्न चाहिँ, आज तपाईँहरूले काम चाँडै सुरु गर्नुभयो, हिजो बर्थडेको दिन हो, आज स्क्वाडनले के गर्दैछ भनेर सोध्नुभएको प्रश्नमा।
1: हजुर, हामी आज पार्ट अफ बर्थडे सेलिब्रेसन हो, अनि फर्स्ट फेज चाहिँ हाम्रो दुईवटा इभेन्ट भएको थियो, छेलो कम्पिटिसन अनि टग अफ वार कम्पिटिसन, रस्सी तान्ने कम्पिटिसन भन्छ ब्याक इन नेपालमा। इन द मर्निङ वी डिड द्याट, त्यो गऱ्यौँ हामीले, अनि फलोड बाई अहिले हामी चाहिँ प्रपर बर्थडे सेलिब्रेसन गर्दैछौँ।
0: हजुर, अर्को प्रश्न चाहिँ, अब दिनभरिको कार्यक्रमहरू के के छन् भनेर सोद्धा चाहिँ हाम्रो SSM साहब भन्नुहुन्छ,
1: हाम्रो क्युजी 70th बर्थडे सेलिब्रेसन कन्टिन्यू हुन्छ, हाम्रो फर्स्ट फेज सकियो छेलो कम्पिटिसन र टग अफ वारबाट, अब हामी चाहिँ यहाँ आएका छौँ फर्मल रेजिमेन्टल बर्थडे सेलिब्रेट गर्नको लागि। त्यहाँ चाहिँ यहाँ मैले चाहिँ सबैजना स्क्वाडन पर्सनहरूलाई टुगेदर गरेर त्यहाँ हाम्रो कमान्डिङ अफिसर अनि चाहिँ गेस्टहरू ल्याएर चाहिँ हामीले चाहिँ हाम्रो स्पेसल रुटिन अर्डर पढ्छौँ, अनि हाम्रो क्युजीले चाहिँ गरेको विभिन्न कुराहरू ओभर द इयर्समा गरेको कुराहरू चाहिँ हामीले चाहिँ त्यहाँ समावेश गर्छौँ, अनि त्यसैमा चाहिँ हाम्रो तपाईँको चाहिँ भाइहरूले चाहिँ अनि गुरुजीहरू साहबहरूले चाहिँ कुनै ट्रफीहरू जितेको छ भने त्यसको बारेमा पनि अलिकति कुरा गर्छौँ। थ्याङ्कफुल्ली एउटा बोरिङ ट्रफी छ हाम्रो, त्यो चाहिँ हाम्रो जुनियर एनसिओलाई दिइन्छ, बेस्ट जुनियर एनसिओ फर द इयर, एन्ड थ्याङ्कफुल्ली वान अफ आवर जुनियर एनसिओ भाइ लास्टको पुकार गुरुङले जित्न सफल हुनुभएको छ, उसको साइटेसन पनि पऱ्यौँ, अनि फलोड बाई हामीले चाहिँ केक काटेर हामीले सेलिब्रेट गऱ्यौँ। अब खाना त भइहाल्छ गोर्खालीको सेलिब्रेसनमा, त्यसैले अब चाहिँ हामी चाहिँ खानाको लागि अहिले सबैजना चाहिँ खानाको लागि कुरेर बसिरहेको छौँ, अब एकछिनमा खाना पाक्छ अनि हामी खाना खाएर सेलिब्रेट गर्दैछौँ।
0: हजुर, अन्तिम प्रश्न चाहिँ यो खदाको छ, यो परेडमा चाहिँ हिजो खदा पनि त्यहाँ दिनुभएको थियो, र यो खदाको बारेमा अलिकति जानकारी गराइदिनुहोस् भन्ने प्रश्नमा चाहिँ SSM साहब भन्नुहुन्छ।
1: खादाको कुरा गर्नुपर्दा हाम्रो ब्याक इन नेपालमा चाहिँ रिलिजियस वेमा कुरा गर्नुपर्दा हाम्रो बुद्धिस्ट रिलिजनबाट आउँछ, तर हामीले चाहिँ यस खादालाई चाहिँ हामी ब्रिगेड अफ गोर्खाजमा चाहिँ एउटा सेलिब्रेसनको रूपमा चाहिँ युज गरिन्छ। यदि हामीले चाहिँ कसैलाई चाहिँ वेलकम गर्न पऱ्यो भने अथवा चाहिँ फेयरवेल गर्न पऱ्यो भने अझ कसैको सेलिब्रेट गर्न पऱ्यो भने चाहिँ हामीले युज गरिन्छ। आज चाहिँ हामीले हाम्रो एज कमान्डर क्याप्टेन जनरल साहब चाहिँ हाम्रो स्क्वाडनमा भर्खरै आउनुभएको हो, त्यसले उहाँलाई चाहिँ वेलकम गरियो, अनि हाम्रो कोपल टिडस चाहिँ एट्याची हुनुहुन्छ, उहाँ चाहिँ रिमीमा हुनुहुन्छ, उहाँ चाहिँ हाम्रो एक्साइज सेल्फिसको लागि सपोर्ट गर्नलाई 3 महिनाको लागि हामीसँग एट्याच हुनुभएको छ, अनि त्यसैले हामीले चाहिँ एज ए स्क्वाडनमा हाम्रो कायदा अनुसार चाहिँ उहाँलाई चाहिँ स्वागत गर्नको लागि चाहिँ खादा प्रयोग गरिएको।
0: हजुर, चारवटा प्रश्न सोध्नु भएको थियो हाम्रो टोबी पिकार्डले अङ्ग्रेजीमा, नेपालीमा उहाँले उत्तर दिनुभएको थियो SSM साहबले, त्यो सुनिसक्नु भएको छ। अर्को चाहिँ लास्ट कपाल निर्मल तामाङ भाइसँग पनि कुराकानी गर्नुभएको थियो, त्यो कुराकानीकोमा चाहिँ 3 प्रश्न उहाँले सोध्नु भएको थियो। पहिलो प्रश्न चाहिँ हिजोको दिन आज तपाईँ के गर्दै हुनुहुन्छ, अनि हिजो क्युजी बर्थडेको दिन चाहिँ तपाईँको रोल के छ भनेर उहाँले पहिलो प्रश्न गर्नुभएको थियो।
2: अभियसली 78 क्युजी बर्थडे सेलिब्रेसनमा मेरो आज दुईवटा रोल भएको छ, एउटा एज अ पाइपर अनि अर्को एज अ प्रेजेन्टेटर। एज अ पाइपरको कुरा गर्नुपर्दाखेरि मेरो रोल चाहिँ पाइप ट्युन गरेर साँभहरूलाई भित्र ल्याउनु थियो भने अर्को चाहिँ बर्थडे ट्युन्स बजाउनु पर्ने थियो, र एज मेरो वान मोर लास्ट ट्युन छ एट द इन्ड वेन द सेलिब्रेसन सकिने बेलामा छ, अनि अर्को प्रेजेन्टेसनको कुरा गर्नुपर्दाखेरि हाम्रो डे वानदेखि अहिलेसम्म हामी जति नि डिप्लोइड भएको छौँ, जति नि मोमेन्ट्सहरू क्याप्चर भएको छ, त्यसलाई चाहिँ मैले प्रोजेक्टरमा प्रेजेन्ट गर्नुपर्ने हुन्छ र अहिले त्यो हाल भइरह पनि रहेछ र त्यही नै हो मेरो रोल अहिले।
0: हजुर, अर्को चाहिँ यो स्कटिस ट्रेडिसनल म्युजिक पाइप ब्याक पाइपको चाहिँ उहाँले प्रश्न गर्नुभएको थियो, यो बजाउँदा चाहिँ च्यालेन्जेसहरू चाहिँ के छन् भनेर उहाँले सोध्नु भएको प्रश्नमा।
2: हजुर, यो ब्याक पाइप चाहिँ मैले ब्रिटिस आर्मीमा लागेपछि मात्रै थाहा पाएँ। अभियसली नेपालमा नै ब्याक पाइप हुन्थ्यो, बट ब्याक पाइप चाहिँ मैले 2020 कोर्समा स्कटल्यान्डमा गरेको थिएँ। म म्युजिक ब्याकग्राउन्डबाट होइन र ब्याक पाइप नै मेरो फर्स्ट म्युजिक इन्स्ट्रुमेन्ट हो मैले सिकेको, र यो सिक्ने क्रममा चाहिँ एकदमै मुस्किल थियो। ब्याक पाइप एकदमै मुस्किल छ, तर हामीले चाहिँ प्र्याक्टिस सेन्टर भन्ने छ, प्र्याक्टिस सेन्टरबाट बिल्डअप हुँदै ब्याक पाइपमा सिक्ने गर्छौँ। र अभियसली 6 months कोर्समा चाहिँ अब माथि स्कटल्यान्डमा भएको इन्स्ट्रक्टरहरूले हामीलाई गाइड गर्दै सिकाउँदै त्यो 6 महिनाको अवधिमा चाहिँ हजुरलाई पक्का क्वालिफाइड ब्याक पाइप बनाएर चाहिँ पठाउनुहुन्छ। र सँगसँगै पल्टनमा अब 6-7 वर्ष ब्याक पाइप खेलेको कारणले मैले मेरो स्किल्सहरू सेप गरेर अझ मजाले खेलाउने भएको छु र अहिले खेलिरहेछु र पछि नि म अवश्य खेल्नेछु।
0: हजुर, अन्तिम प्रश्न चाहिँ हाम्रो टोबी लेलासको पहिले निर्मल तामाङलाई चाहिँ यो एक्साइज सेल्फिस चाहिँ कस्तो भइरहेको छ भनेर यो एक्साइज सम्बन्धी उहाँले सोध्नु भएको थियो।
2: हजुर, मेरो एक्सर्साइज सेल्फिस चाहिँ मेरो दोस्रो पटक हो। म पहिला नि एक्सर्साइज सेल्फिसमा थिएँ, तर पहिला चाहिँ समरमा थियो भने अहिले चाहिँ म विन्टरमा छु र अहिले क्लाइमेटाइज नै कम्प्लिट भइसकेको कारणले मलाई अहिले त्यति गर्मी छैन। आइम रियली इन्जोइङ, म अहिलेको मौसम एकदमै इन्जोय गरिरहेछु र अहिलेसम्म हाल कुरा गर्नुपर्दाखेरि एक्सर्साइज सेल्फिस एकदमै राम्रो भइरहेछ। अभियसली तपाईँको टास्क वाइज होस् या जङ्गल फेज वाइज होस् मैले पक्का इन्जोय गरेको छु, सँगसँगै भाइहरूसँग एकदमै इन्जोय गरेको छु र भविष्यमा नि इन्जोय गर्नेवाला छु र गरिरहन्छु अनि एकदमै राम्रो अनुभव भइरहेछ एक्सर्साइज सेल्फिस भेलिजमा।
0: हजुर, लान्स कर्पोरल निर्मल तामाङसँग हाम्रो टोबी पिकार्ट चाहिँ कन्टेन्ट क्रिएटर हुनुहुन्छ बिएबिएसको, अहिले उहाँ चाहिँ जोस भिलेजमा हुनुहुन्छ र उहाँसँग गरेको कुराकानी तपाईँले सुन्दै हुनुहुन्थ्यो। हजुर, उहाँलाई धन्यवाद भन्दै अब सम्पूर्ण चाहिँ एक्सर्साइज सेल्फिसमा हुनुभएका चाहिँ 69 स्क्वाडनका मेम्बर्सहरू अनि क्युजीका मेम्बर्सहरूलाई 78th रेजिमेन्टल बर्थडेको चाहिँ शुभकामना व्यक्त गर्दै यो गीत राख्न चाहन्छु। चाँदनी शाहको शब्द रचना, नातिकाजीको सङ्गीतमा रिमा गुरुङले गाउँदै हुनुहुन्छ। सबै सबैलाई शुभकामना भन्न चाहन्छु। त्यसपछि एउटा प्रोमो ब्रेक अनि हाम्रो नूतन भूषाल ज्यूको एउटा गीत राख्नेछु। यता मेरो चन्द्र सूर्य विश्व नेपाली र मोनिका राईले गाउनु भएको अफकोर्स नूतन भूषाल ज्यूको शब्द अनि दीपक राज विश्वकर्माको चाहिँ सङ्गीतमा। त्यसपछि हामी क्युजीको 78th रेजिमेन्टल बर्थडेको कुराकानी सुन्नेछौँ। ह्याप्पी बर्थडे सम्पूर्ण क्युजीका सर्भिङ अनि रिटायर्ड मेम्बर्सहरूलाई, वेयर एभर यु मे बी एट दिस टाइम, हेप्पी बर्थडे टु यू।

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: नमस्ते, कार्यक्रम बीएबएस संवादबाट म योगराज राईको बीएबएस संवादमा आज क्विन्स गोर्खा इन्जिनियरको 78 रेजिमेन्टल बर्थडे सम्बन्धीको कुराकानी तपाईँले सुन्न सक्नुहुन्छ, जुन चाहिँ उहाँले इन्भिक्ट पार्क ब्यारेक्स मेस्टोनमा गत सेप्टेम्बर महिनाको 26 तारिक शनिबार मनाइसक्नु भएको छ। सुरुमा चाहिँ क्युजीको हिस्ट्री पढेर सुनाउनुहुनेछ क्याप्टेन सेप साप, र उहाँ चाहिँ एजिटेन्ट हुनुहुन्छ 36 इन्जिनियर रेजिमेन्टको, र त्यसपछि उक्त दिनको चिफ गेस्ट हुनुहुन्थ्यो मेजर जेनरल जोन क्लार्क सिबी साप, उहाँ चाहिँ कर्नल अफ द रेजिमेन्ट हुनुहुन्छ, लिभिङ अफिसर हुनुहुन्थ्यो। उहाँको छोटो स्पिच एडिटेड भर्सनमा सुन्न सक्नुहुन्छ। त्यसपछि उक्त दिन आउनुभएका क्युजीका मेम्बर्सहरू, अनि यो पार्टको अन्तमा चाहिँ दुईजना चाहिँ अफिसियली साफहरू चाहिँ कमिसनिङ हुनुभएको थियो, र उहाँसँग कुराकानी गर्नेछु, अनि दोस्रो पार्टमा चाहिँ बाँकी कुराकानी तपाईँहरूले सुन्न सक्नुहुन्छ। अहिलेलाई भने एजिटेन्ट साप क्याप्टेन सेप साप हुनुहुन्छ, उहाँले क्युजीको हिस्ट्री पढेर सुनाउँदै हुनुहुन्छ।
1: When Gurkha soldiers and officers were first enlisted into a training squadron in the Corps of Royal Engineers. Thereafter, 6-7 Squadron was raised in 1949, 6-8 Field Squadron was raised in 1950, and finally the RHQ of 50 Field Regiment followed in 1951. This fully formed regiment became part of the Brigade of Gurkhas in 1955, and the title changed on the 28th of September to the Gurkha Engineers. It is this day that we celebrate each year as our regimental birthday. The royal title, the Queen's Gurkha Engineers, was bestowed by Her Late Majesty Queen Elizabeth II on 21st of April 1977. The regiment has undergone many changes since its formation. After years spent in the Hong Kong garrison and on operations in Malaya and Borneo, the Queen's Gurkha Engineers settled in Victor Park Barracks Maidstone and continue to operate across the globe. We currently operate in 16 different locations across the United Kingdom and abroad. Units including 36 Engineer Regiment, 23 Parachute Engineer Regiment, 3-2 Engineer Regiment, Infantry Training Centre Catterick, Gurkha Arc Support Battalion, 1 and 3 Royal School of Military Engineering Regiments, British Gurkhas Nepal, British Forces Brunei, and many other singleton posts. They've all played a vital role in delivering the full spectrum of defence outputs and have made an outstanding contribution in all areas, establishing themselves as some of the best and most revered forces in the armed forces.
0: हजुर, एजिटेन्ट साहबले क्युजीको हिस्ट्री पढेर सुनाउँदै हुनुहुन्थ्यो, र अब भने मेजर जेनरल जोन क्लार्क सिबी साहब हुनुहुन्छ कर्नल अफ द रेजिमेन्ट, उहाँको स्पिच यहाँ प्रस्तुत गर्दैछु।
2: Our thoughts are with the people of Nepal following the devastating floods and the immense loss of life your country has endured. We deeply admire the resilience of the Nepali people and the tireless efforts of your government and emergency personnel during this difficult time. Next to our supporters and champions from outside the military, we are honoured to have representatives of the Sovereign, His Majesty King Charles, the Deputy Lieutenant of Kent, Brigadier Wood, and the High Sheriff of Kent and his wife, Mr. and Mrs. Lukehurst, as well as the Mayor of Maidstone, Councillor Clark, and the Mayoress, Mrs. Hines Clark. Our relationship with the community continues to go from strength to strength. And today, I have the pleasure of announcing that the Brigade of Gurkhas has formally been awarded the Freedom of Kent. I would also like to use this opportunity to publicly remember my dear friend Nims Purger, who tragically lost his life when climbing Broad Peak on the 30th of July this year. Beyond the legendary status he rightly achieved in the mountaineering world, I will always remember him as a cheerful companion. You should be immensely proud of your significant achievements. While it may date all the way back to 1882, the Durrann Medal is only awarded to the Queen's Gurkha Engineers every 3 years. And so you join an elite group, in fact with a few past winners currently sat behind me. In addition, I'm delighted to have had the opportunity to commission Captain Yak Tung Hang Angbahan Saab, Captain Prakash Gurung Saab, Captain Sumangali Saab, and Captain Paban Kumar Tahib Saab on behalf of His Majesty King Charles III. To all the bio roosted out on parade today, these poorly newly commissioned officers once stood exactly where you do now. I hope to see you one day on this parade commissioning. Speaking of which, a special mention must go to the Colonel of the Brigade of Gurkhas, Colonel Robinson, who has been a dedicated servant to the brigade for the entirety of his distinguished career and in fact spends the last day of that distinguished career with us here today in Maidstone. I could not be prouder of everything our Paltan has achieved, and for what I am certain will go on to achieve in the future. Happy birthday, Janmadinko Supakamana, Valio Ranohos, Jai QGE.
0: अब यहाँ चाहिँ हाम्रो पूर्व गोर्खा मेजर हुनुहुन्छ मेजर प्रेम बहादुर आले एमबिओ साहब साहब नमस्कार है
3: नमस्कार हजुर नमस्कार
0: अब यही पल्टनमा सब गर्नुभयो गोर्खा मेजरसम्म हुनुभयो आज यहाँ आउँदा चाहिँ के लागेको छ
3: एकदमै गोराहरूले भन्छ नि गुज बम उठेको छ भनेर भन्छ नि त्यस्तै अब यहाँ आउन साथ चाहिँ के हुन्छ नि आफ्नै घरमा आए जस्तो अघि मैले फेसबुक स्ट्याटसमा नै लेखेको थिएँ 26 वर्षसम्म नोकरी दिने पल्टनलाई चाहिँ हामीले कसरी बिर्सिने होइन गोर्खा मेजर भएर गयो त्यसले गर्दाखेरि चाहिँ पल्टनमा यसरी आउनु पाउँदा साह्रै खुसी लाग्छ योगजी तपाईँलाई देख्दा पनि भयङ्कर खुसी लाग्छ
0: अब हाम्रो मेजर विष्णु साहब हुनुहुन्छ उहाँको हाँसोको चाहिँ म एकदमै फ्यान हो आज भेटे साहब नमस्कार
4: नमस्कार भाइ थ्याङ्क यू भेरी मच तपाईँले यो जुन अपर्च्युनिटी दिनुभयो रियली एप्रिसिएट तपाईँको अब सम्झना धेरै आउँछ मलाई अनि फकल्यान्ड आइल्यान्डको अब एक्सर्साइज ट्रेनिङ रियली गुड टु सी यू तपाईँलाई आज चाहिँ खुसी लाग्यो
0: त्यो तपाईँले वायर फोरेको जोस अझै म सम्झिन्छु के
4: त्यो चाहिँ एकदमै स्पेसल मोमेन्ट भनौँ कहिले बिर्सिँदैन
0: अनि यहाँ आउँदा के लाग्छ साहब अब यहीँ नोकरी गर्यो धेरै वर्ष
4: भनेर अब यसलाई एक्सप्रेस गरेर एक्सप्रेस गर्ने वर्डै छैन यो भाइ रियली स्पेसल मोमेन्ट ग्रेट टु सी यु एभ्रीबडी आज टुडे सबैजना पहिलाको साथीहरू साहबहरू दिदीबहिनीहरू भेट्न पाउँदा एकदमै गौरव अनि खुसी लागेको छ यो ह्याप्पी बर्थडे अब रेजिमेन्टको सेलिब्रेट गर्नु पाउँदा अचम्मै खुसी अनि रमाइलो भइरहेको छ
0: हुन्छ साहब क्युजीको बर्थडेको शुभकामना
4: थ्याङ्क यू भाइ थ्याङ्क यू
0: हाम्रो पवित्र दिदी हुनुहुन्छ हाम्रो प्रेम साहबसँग त कुराकानी गरौँ दिदी नमस्ते
5: नमस्ते भाइ
0: कस्तो हुनुहुन्छ अनि आज बर्थडेमा आउनु भएको छ
5: आज बर्थडेमा साह्रै राम्रो लाग्यो मलाई त्यो भाइहरूको म्युजिक त्यो ब्यान्ड चाहिँ एकदम मन पर्यो अनि म चाहिँ यो केन्ट हिस्ट्री आर्काइभमा भोलिन्टियर गर्छु त्यसमा चाहिँ मैले यो ब्यान्ड चाहिँ पुरा खिचेर राखेको छु यसो लगेर राखिदिनु पर्ला भन्ने विचार गरेको छु के भाइ म अब घर गएर हेरेर राम्रो आएरैछ नि एडिट गरेर अनि राखिदिनु पर्ला भनेछु भाइ
0: क्युजीको साइज त पहिल्यै लिनुभयो होला होइन
5: हजुर पहिला त्यो 75th बर्थडे पोखरामा हुँदाखेरि ल्याएको
0: यो लाउँदा चाहिँ कस्तो हुन्छ
5: एकदम अलि कम्फोर्टेबल त छैन तर हेर्दा चाहिँ राम्रो देख्छ होइन
0: हुन्छ दिदी थ्याङ्क यू
5: हस् त थ्याङ्क यू भाइ
0: यतापट्टि अर्को दिदी हुनुहुन्छ हजुरको नाम चाहिँ
6: नमस्ते भाइ म चाहिँ आधा आधा ब्रिटिस आधा आधा नेपाली
0: पल्टनै होइन
6: हजुर म पल्टनै नै हो तर सबै तपाईँहरू यता युके आइसक्नु भयो अनि म चाहिँ नेपालमै पर्खिरहेको छु यसपालि चाहिँ इन्ट्री हुन आएको सौभाग्यले मेरो सम्झी सम्झिने उहाँहरू हजुर अनि म
0: साखे
6: हजुर साखे मेरो उहाँको छोरी चाहिँ मेरो छोराले लिएको मेरो छोरा पनि इन्जिनियरकै हो
0: अनि तपाईँ चाहिँ किन युके आउने विचार भएन त
6: म चाहिँ अलिक नेपाल प्रेमी भएर भाइ म आउनु त 2008 नै आएको मेरो छोरा 2008 भर्ती हो तर म हामी चाहिँ नेपालमै बस्नु मनपर्छ अलिअलि अब त्यहीँ बसेर यसो समस्या पनि गर्नु पाइन्छ अलिक भिजिएन हौ योगराज भाइ युकेमा हामी चाहिँ
0: हुन्छ दिदी थ्याङ्क यू भेरी मच
6: धन्यवाद म नवरो दाइले भन्छु योगराज भाइले एकदम सम्झेछ अरे धेरै खावा बनाएर उतै आउनुहुन्छ अरे भन्छु हजुर हस् भाइ हस्
0: अब यहाँ एक दुईजना बहिनीहरू हुनुहुन्छ कलिलो कलिलो बहिनी हुनुहुँदो रहेछ बहिनीको नाम चाहिँ के होला
7: मेरो नाम चाहिँ लक्ष्मी
0: कुन इन्टेक हो अनि भाइको नाम चाहिँ
7: इन्टेक 20
0: कति भयो त बेलायत आउनु भएको
7: हजुर म यता आएको बल्ल अहिले 1 महिना जस्तो भयो
0: नेपालबाटै आउनुभयो कि यहीँ भेटभाट विवाह भयो
7: नेपालबाटै आएको
0: अनि नेपाल रमाइलो कि यहाँ रमाइलो कस्तो लागिरहेको छ त यहाँको मन त नेपालतिरै होला होइन
7: हजुर होइन यता पनि रमाइलो नै छ तर अब आफ्नो देश भनेको त आफ्नो देश नै हो आफ्नो देश नै मनपर्छ धेरै
0: अनि यो कस्तो खालको परेड होला के होला भन्ने आज हेर्दै देख्नु भयो होला फर्स्ट टाइम
7: हजुर फर्स्ट टाइम आएको रमाइलो भयो हामीलाई हामी सबै चारजना नै फर्स्ट टाइम आएको
0: सबै नमनी हो
7: हजुर सबै
0: एउटै अनुहारको देखिन्छ बहिनीको नाम चाहिँ के हो
8: हजुर नमस्ते मेरो नाम चाहिँ सलिना नेम्बाङ
0: कहिले आउनु भएको
8: हजुर हामी सँगै आएको अस्ति भर्खरै
0: आएको नम्बरनी भनेको इम्पोर्टेन्ट चाहिँ कस्तो रहेछ त पल्टन घरमा थाहा थियो पहिला नम्बरनी नम्बरी भनेको
8: हजुर इम्पोर्टेन्ट अब बुढाहरू नहुँदाखेरि साथी नै नम्बरनी हो अनि
0: बहिनीहरूलाई थ्याङ्क यू है त
8: हुन्छ थ्याङ्क यू
0: अब भने आज चाहिँ कमिसन हुनुभएको छ हाम्रो क्याप्टेन प्रकाश गुरुङ उहाँसँग कुराकानी गरौँ ल प्रकाश साहब नमस्कार
9: नमस्कार भाइ
0: ह्युज कङ्ग्रेचुलेसन
9: हुन्छ रियली थ्याङ्क यू भाइ तपाईँलाई एकदम धेरै
0: आज चाहिँ जनरल साहबको हातबाट चाहिँ फुल्ली कमिसन हुनुभयो अफिसियल्ली कस्तो लागेको छ
9: एकदम खुसी लाग्यो राज दाई मेरो बाबादी बाजेको सपना हो. पहिला मेरो बाबा बाजे दुइटै सिनबर बटालाइनको लालीपल्टनको. मेरो बाबा आज आउनुभएको छ, उहाँको अडिसन कमिसन पढेर लाउँदा चाहिँ खुसी लागेको छ.
0: अहिले चाहिँ के एपोइन्टमेन्ट गर्नु हुँदैछ अनि क्याप्टेन लाउनु भएको छ कति भयो?
9: क्याप्टेन लाएको म 2 महिना भयो दाइ. अहिले चाहिँ अहिले म चाहिँ क्याटरिङमा चाहिँ प्लटुन कमान्डर गर्दैछु, 3 प्लटुन टब्रुकमा गर्दैछु.
0: अनि अर्को चाहिँ तपाईँले डुरन मेडलको पनि तपाईँ रनर अप हुनुभयो, अर्को खुसी होइन?
9: हजुर, अर्को पनि भयो, मैले सरप्राइज भयो अलिकति, खुसी लाग्यो.
0: के कन्ट्रिब्युसन गरे बापत चाहिँ रेजिमेन्टले रिकगनाइज गरे होला?
9: मेरो चाहिँ बेसिकली दाइ, मेरो चाहिँ सबुडियन डेभलपमेन्ट हो मेरो चाहिँ बेसिकली, अनि कम्युनिटी इङ्गेजमेन्ट. अनि मैले थाहा भएसँग चाहिँ आई थिङ्क एउटा लिडर भएपछि चाहिँ आफूलाई भन्दा नि भाइलाई कसरी लिडर बनाउने भन्नेतिर फोकस हुनुपर्छ जस्तो लाग्छ दाइ मलाई चाहिँ. त्यही भएर
0: यहाँसम्म आइपुगेला भन्ने लागेको थियो यो आर्मीको जर्नीमा?
9: कोसिस त जारी थियो दाइ, अब पहिल्यैदेखिको अब बाबाजीले गरेको कुराहरू त्यही फुटेजसम्म फलो गरेर आएँ मलाई चाहिँ. त्यही भएर चाहिँ अहिले यो कमिसन लाउँदा चाहिँ मेरो आर्मी करियरको एउटा सपना चाहिँ पुरा भयो जस्तो लाग्छ.
0: ल त भाइ, अब साहब भने पनि भाइ भने पनि ह्युज कङ्ग्रेचुलेसन है.
9: हुन्छ, थ्याङ्क यू दाइ, थ्याङ्क यू भेरी मच.
0: अब भने आज नै कमिसन हुन सफल क्याप्टेन शिवन घले साहब हुनुहुन्छ. ल साहब नमस्कार.
10: गुरुजी तपाईँलाई थ्याङ्क यू भेरी मच. नमस्ते तपाईँलाई.
0: आज यत्रो गेस्टहरूको अगाडि जेनरल साहबले कमिसन गर्नुभयो, प्राउड डे.
10: इट इज अ भेरी प्राउड मोमेन्ट गुरुजी. एउटा सोल्जरबाट गएको मान्छेलाई 23 years अफ हार्ड वर्क एन्ड डेडिकेसन, इट हेज पेड अफ. त्यही कारणले गर्दाखेरि म लगायत मेरो सम्पूर्ण फ्यामिलीहरू एकदमै खुसी छौँ. यसैमा चाहिँ म मेरो पल्टन अनि मेरो गुरुजीहरू साहबहरू सबैलाई पनि म थ्याङ्क यू भन्न चाहन्छु, उहाँको मेन्टरिङ एन्ड कोचिङको लागि पनि.
0: क्याप्टेन लाउनु भएको कति भयो, अहिले के एपोइन्टमेन्ट गर्दै हुनुहुन्छ?
10: करेन्टली अहिले 6-7 गोर्खा फिल्ड स्क्वाड्रनमा म एचलन कमान्डरको काम गर्दैछु. रिसेन्टली स्टार्टेड द जब, 1 महिना भएको छ गुरुजी.
0: अब यही ग्राउन्डमा कतिजना साहबहरू कमिसन हुनु भएको देख्नुभयो, यहाँसम्म आइपुगिन्छ भन्ने लागेको थियो?
10: सुरुमा जोइन गर्ने बेलामा मैले चाहिँ यो चाहिँ एक्सपेक्ट गरेको थिइनँ. पहिला चाहिँ हाम्रो क्युजी बर्थडे चाहिँ ट्रेडिसनल पेभिलियनमा हुने गर्थ्यो. त्यतिखेर चाहिँ मैले मेरो साहबहरू कमिसन भएको देख्दाखेरि चाहिँ द्याट इज द वे आई वन्ट टु गो फरवर्ड जस्तो लाग्थ्यो मलाई, विच आई म्यानेज टु मेक इट. अनि उहाँ साहबहरूको लेगेसी पनि मैले फलो गर्दै गइरहेको मात्र छु.
0: अब क्याप्टेन हुनुभएको, पिटीमा तपाईँले सबै पाइसक्नुभयो, अब भाइहरूलाई हेर्नुपर्ने हुन्छ, आफ्नो यो रेस्पोन्सिबिलिटी चाहिँ कसरी लिनु भएको छ?
10: इट्स अ भेरी ब्रोड सब्जेक्ट अनि एकदमै टची सब्जेक्ट पनि. यो हजुरले एब्सोल्युटली राइट भन्नुभयो. पहिला म साझा मेजर हुने बेलासम्म चाहिँ इट वाज अबाउट मी. अब म कमिसन अफिसर भइसकेपछि इट इज नट अबाउट मी एनी मोर, इट्स अबाउट माई अर्गनाइजेसन, अबाउट माई पिपल, अनि आई विल जस्ट डु माई बेस्ट इन्डेभर टु सर्भ माई पिपल.
0: ल त साहब, धेरै धन्यवाद. भाइहरूको राम्रो लुक आफ्टर गर्नुहोला है त
10: गुरुजी. थ्याङ्क यू भेरी मच. अनि यो मोमेन्ट म लिन पनि चाहेँ, मैले मेरो मलाई मेन्टरिङ गर्दै आउनुभएको मेरो रेगुलर कम्पनीको गुरुजी, मेरो कपिल कुमार गुरुजी, 2100-90-12 गुरुजीलाई सम्झन चाहे. मेरो फर्स्ट प्लटुन कमान्डर साहब क्याट्रिकको म क्याप्टेन प्रेमाले साहबलाई पनि सम्झन चाहेँ मैले यो मोमेन्टमा चाहिँ. गुरुजी थ्याङ्क यू भेरी मच.
0: ह्युज कङ्ग्रेचुलेसन सेलिब्रेसन टाइम.
10: थ्याङ्क यू गुरुजी, थ्याङ्क यू भेरी मच.
0: हजुर, सेकेन्ड पार्ट केही बेरमै. हाम्रो छवि थापा मगर दाजु लेख्नुहुन्छ, नमस्कार योग भाइ, लोकप्रिय कार्यक्रम गोधुली सुनेर भरपूर्ण मनोरञ्जन लिँदैछु. क्युजी हाल चाहिँ बेली स्टोरमा हुनुभएका सम्पूर्ण एक्सर्साइज सेल्फिसमा रहनुभएका सदस्यलाई ह्याप्पी बर्थडे र कार्य सफलताको कामना गर्दछु. धन्यवाद छवि थापा दाई, तपाईँ पनि त्यतिर जाने मौका पाउनुभयो कि मैले चाहिँ मौका पाइनँ क्युजीमा भइन्जेल. र यो यसपटक रिपोर्टिङमा जाने कुरा पनि थियो तर हरियो पासपोर्टले गर्दा त्यो मौका मिलेन. र हाम्रो एकजना टोबी चाहिँ जानुभयो र जस, तर मैले चाहिँ पासपोर्टको कारणले त्यहाँ जान चाहिँ सकिनँ. 5:40 गइसकेको छ. अब भने हाम्रो चाहिँ आरपी लिङ्गदेन दाजु हुनुहुन्छ डोनकास्टरबाट, र उहाँले चाहिँ कृष्णभक्त राई र सुनिता थेगिमले गाउनुभएको बिना कङ्कङको बोलको गीत उहाँले अनुरोध गर्नुभएको छ, अल द वे फ्रम डोनकास्टर र जो हङकङको यातमा भनेर भन्नुभएको छ. ल त हजुर, तपाईँको गीत सुन्नु होला है त. हजुर, श्रोताले पनि गीत सुन्न चाहनुहुन्छ भने ब्याकिन्छ, 3-4 गीतहरू म प्ले गर्न सक्छु है त.

0: यो BFPS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS Gorkha Radio. BFBS Gorkha Radio.
4: हजुर, गोर्खा रेडियोलाई नै सुन्दै हुनुहुन्छ। अहिले क्विन्स गोर्खा इन्जिनियरको 78 रेजिमेन्टल बर्थडेको कुराकानी तपाईँले सुनिराख्नु भएको छ। यो छोटो विश्रामपछि पुनः कार्यक्रम बिएबिएस संवादमा वेलकम गर्न चाहिँ चाहन्छु। र अब दोस्रो पार्टको चाहिँ पहिलो व्यक्ति हुनुहुन्छ गोर्खा आर्क सपोर्ट बटालियनको गोर्खा मेजर मेजर प्रकाश राई साहब हुनुहुन्छ, र उहाँ पनि यो बर्थडेमा आउनु भएको थियो किनकि क्युजीको फुटप्रिन्ट गोर्खा आर्क सपोर्ट बटालियनमा पनि छ अनि भाइले अवार्डहरू पनि आज पाउनु भएको छ र उहाँ आरसिएम साहबको चाहिँ उपस्थिति रहेको छ र उहाँसँग अब कुराकानी गरौँ। साहब नमस्कार। हजुर
5: नमस्कार दाजु,
4: खुसी लाग्यो यहाँ क्युजीको बर्थडेमा देख्न पाउँदा।
5: यो अब हामी जुन युनिट भए पनि ब्रिगेड युनिट भएपछि हामी एउटा फ्यामिली हौ, त्यसले गर्दा म पनि यहाँ आर्सिम साहबसँग पछ्याउँदै यहीँ अब आज बर्थडे इन्जोय गर्न आएको छु दाजु।
4: त्यही त, तपाईँहरूको रेजिमेन्टको भाइहरूले राम्रो गर्नुभएको छ यहाँ क्युजीको भाइहरूले है।
5: हजुर ज्यू, आज झन्डै 90% नै एचिभ गऱ्यौँ एवर्ड साइडमा चाहिँ। अब यो चाहिँ डाउन टु भाइहरूको एफोर्ट दाजु,
4: त्यसमा तपाईँको गाइडेन्स तपाईँको सपोर्ट हो नि त।
5: हजुर ज्यू, हाम्रो पनि रोल छ अनि एट द सेम टाइम अब भाइहरू चाहिँ एकदमै प्रोफेसनल हुनुहुन्छ, त्यसमा एकदम भाग्यमान छौँ हामी चाहिँ।
4: अनि कस्तो लाग्छ यस आज हाम्रो रेजिमेन्टको भाइ रिकग्नाइज भयो भने एउटा गोर्खा मेजरले, त्यो त प्राउडको विषय हुन्छ नि त।
5: हजुर एब्सोल्युटली, भाइहरू चाहिँ भन्नुपर्दा देशमा स्टिट अनि भनौँ न म चाहिँ एकदमै प्राउड पनि छु अनि अलिकति पोजिटिभ प्रेसर पनि छ दाजु, किनभने योलाई मेन्टेन गर्नुको लागि।
4: अब क्यु जेलको बर्थडे सेलिब्रेसन र क्युजीको बर्थडे सेलिब्रेसन अघि अफ द एयर पनि अलिकति कुराकानी गरौँ, कस्तो लाग्यो तपाईँले आउँदा?
5: हजुर, म चाहिँ अब गोर्खा सपोर्ट बटालियनको भन्नुपर्छ दाजु, अब अहिले चाहिँ तर अलिकति फर्म्याट बेग्लै छ, तर हाम्रो पर्पस एउटै हो अब सक्सेसफुल डेलिभर गर्ने अनि अलिकति नयाँ कुरा पनि मैले सिकेँ अनि अब हामी त्यही नयाँ कुरालाई हाम्रो अहिले करेन्ट स्ट्यान्डर्डमा ब्लेन्ड गरेर फेरि फर्दर इम्प्रुभमेन्ट गर्ने मौका चाहिँ पायौँ दाजु।
4: जो जो तपाईँको हुन्छ भाइहरू क्युजीको यारीमा जानुभएको, जो जसले आज चाहिँ अवार्ड पाउनु, उहाँलाई के भन्नुहुन्छ?
5: उहाँलाई एकदमै धेरै धेरै बधाई छ अनि यो हाम्रो कलेक्टिभ एफोर्ट अनि विशेष गरी त उहाँहरूको वर्षभरिको कन्ट्रिब्युसन हो अब हाम्रो युनिटलाई। उहाँहरूलाई गुड लक अनि अल द बेस्ट अनि अहिलेको जुन स्ट्यान्डर्ड छ कन्टिन्यू मेन्टेन गर्नुहोस् त्यति भन्न चाहन्छु दाजु।
4: अब तपाईँको रेजिमेन्टमा चाहिँ सबै ब्रिगेड अफ गोर्खासको फुटप्रिन्ट छ, एउटा गोर्खामा चाहिँ भाइहरूसँग काम गर्दा कस्तो हुँदैछ?
5: हजुर, एकदमै युनिक भन्नुपर्छ अनि धेरै उहाँहरूसँग सिक्ने मौका पनि पाएको छु अनि एट द सेम टाइम मेरो एक्सपिरियन्स सेयर गरेर अब हामी भनौँ न हाम्रो युनिटको बेटरमेन्टको लागि एकदम इन्भेस्टमेन्ट गर्ने कन्डिसन सेट गर्ने मौका पाएको छु मैले।
4: हुन्छ साहब, दसैँ पनि लाग्यो, अब क्युजीको बर्थडेको शुभकामना पनि, दसैँको पनि शुभकामना।
5: हजुर हजुरलाई पनि अनि थ्याङ्क यू सो मच यो अपर्च्युनिटी दिनुभएको दाजु।
4: अब आज चाहिँ हेनरी ट्रफी

0: अवार्ड विनर भाइ हुनुहुन्छ हाम्रो स्यापर मनोज पुन. ल भाइ नमस्ते अनि कङ्ग्रेचुलेसन.
1: थ्याङ्क यू दाइ.
0: कतिको खुसी हुनुहुन्छ?
1: एकदमै खुसी छु दाइ, एकदमै खुसी र हेन्डी ट्रफी जितेको एकदम खुसी लागेको छ.
0: अब क्युजी अफको कुन स्क्वाडन हो तपाईँ चाहिँ?
1: म चाहिँ गोर्खा आक सपोर्ट बटालियनमा छु अहिले चाहिँ, त्यो ग्लस्टरमा.
0: कति भयो त्यहाँ जानुभएको अनि तपाईँको रोल चाहिँ के छ त्यहाँ?
1: म त्यहाँ गएको चाहिँ 1.5 इयर्स भयो. मेरो रोल चाहिँ जिम स्यान्सी हो प्लस पिटिआई. अहिले चाहिँ पिटिआई गर्दैछु जिममा, इन्जिन ब्यारेक्सको जिममा पिटिआई गर्दैछु दाइ.
0: तपाईँलाई थाहा थियो आज चाहिँ हेन्डी ट्रफी पाइँदैछ भनेर, गोर्खा मेजर साहब पनि आउनु भएको छ तपाईँको युनिटको.
1: थाहा चाहिँ थिएन दाइ, यहाँ आएर एकदम सरप्राइज भयो, पछि यहाँ आएर थाहा भयो.
0: अनि सबै त आउनु भएको छैन होला, तपाईँले जानुपर्छ भन्दा कुनै यस्तो छनक थियो कि?
1: हल्का पहिला एकचोटि नोमिनेसनमा चाहिँ पठाउने कुरा चाहिँ थियो दाइ, त्यसपछि चाहिँ सिलेक्ट भयो भन्ने चाहिँ थाहा थिएन.
0: यो हेन्री ट्रफीको इतिहास त थाहा छ होला नि तपाईँलाई होइन?
1: हजुर दाइ, 2021 सुरु भएको, कमान्डेन्ट क्युजी हेन्री मार्क हेन्री साहबले सुरु गर्नुभएको. हजुर,
0: के गरे बापत चाहिँ पाए होला जस्तो लाग्यो अघि एजरेन साहबले तपाईँको चाहिँ पुनि पढेर सुनाउनु भयो साइटेसन?
1: हजुर, त्यहाँ कामहरू धेरै नै गर्यो, आफूले सकेको सपोर्ट गर्यो बटालियनको लागि, त्यही कामले नै होला जस्तो लाग्छ दाइ.
0: अब अवार्ड त पाउनु भयो तर यसलाई फेरि बरकरार राख्नु पनि अर्को ठुलो जिम्मेवारी छ नि होइन?
1: हजुर हजुर, त्यो एकदमै ठुलो जिम्मेवारी छ.
0: कतिको प्रोत्साहन चाहिँ मिलेको छ राम्रो काम गर्यो भने यस्तो रिकग्नाइज हुने रहेछ चेन अफ कमान्डबाट भन्ने चाहिँ?
1: हजुर, एकदमै खुसी लागेको छ. चेन अफ कमान्ड एकदम सपोर्टिभ हुनुहुन्छ, राम्रो काम गरेको रिवार्ड्सहरू पाइराख्दा एकदम राम्रो लागिरहेको छ.
0: अनि सम्पूर्ण चेन अफ कमान्डका साहबहरूले के भन्नुहुन्छ जसले यो केटो चाहिँ ठिक छ यो अवार्डको लागि भन्ने नोमिनेसन दिनुभयो?
1: हजुर, सबैजना मेरो चेन अफ कमान्ड गुजीहरू साहबहरू सबैजनालाई एकदम मनदेखि नै थ्याङ्क यू भेरी मच भन्न चाहन्छु. फ्युचरमा पनि यस्तै सपोर्ट गरिदिनु होला भन्न चाहन्छु.
0: अब गुरुजी हुने बेला भयो?
1: हजुर, अब खै हेरौँ दाइ अब के हुन्छ.
0: तपाईँको त गुर्जी भएर एलडिपी गर्छ होइन?
1: हजुर हजुर.
0: वेल डन.
1: हुन्छ, थ्याङ्क यू दाइ.
0: अब भने क्याप्टेन याकथुङ हाङ आङबुआङ हुनुहुन्छ र उहाँलाई पनि आज जेनरल साहबले कमिसन गर्नु भएको छ अफिसियली. ल भाइ नमस्कार अनि कङ्ग्रेचुलेसन.
2: गुर्जीजी धन्यवाद, थ्याङ्क यू.
0: अब स्ट्यान्डर्ड क्वेसन नै हो यो होइन, कस्तो लागेको छ आज कमिसन फर्मली हुन पाउँदा?
2: तपाईँले स्ट्यान्डर्ड क्वेसन भन्नुभयो, स्ट्यान्डर्ड आन्सर चाहिँ एकदमै खुसी छु. म प्लस अब मेरो परिवार सबै नै यो हाम्रो सक्सेसको लागि अनि अचिभमेन्टको लागि चाहिँ खुसी छौँ.
0: आगमा तपाईँ आरएसएम गर्दै हुनुहुन्थ्यो, अहिले क्याप्टेन लापछि कता हुनुहुन्छ?
2: म अहिले अस्ति समर लिभ पछाडि चाहिँ अहिले यहाँ 50 हेडक्वार्टर प्लस सप्लो स्क्वाडन हाम्रो 36 इन्जिन रेजिमेन्ट मेस्टनमा छु. हजुर,
0: क्याप्टेनसम्मको जर्नी चाहिँ कस्तो रह्यो स्यापर हुँदादेखि?
2: अब यो तपाईँले जर्नीको कुरा गर्नु भयो, त्यसको लागि सम्झिँदा पर्दा चाहिँ लगभग 26 वर्ष पछाडि फर्केर हेर्नुपर्छ. 26 वर्षको अब एउटा सेल्फ डिसिप्लिन, डेडिकेसन अनि एउटा हार्डवर्क, एट द सेम टाइम कतिपय ठाउँमा चाहिँ लकको हिसाबले गर्दाखेरि चाहिँ एकदमै अप्स एन्ड डाउन हुँदै हुँदै अहिले यहाँसम्म आइपुग्दा चाहिँ आफूलाई एकदमै सक्सेसफुल भएको महसुस गरेको छ. हजुर,
0: अब तपाईँले सबै कुरा पाइसक्नुभयो, क्याप्टेन हुनुभएको छ, भाइहरूलाई लुक आफ्टर गर्नुपर्ने हुन्छ, यो रोललाई चाहिँ कसरी लिनुभएको छ, यो एपोइन्टमेन्टलाई अथवा पदलाई भनौँ न?
2: हजुर, अब अहिलेसम्म 26 वर्षको एक्सपिरियन्समा चाहिँ आफूले आफूलाई धेरै नै हेरियो होला, आफ्नो लागि धेरै नै अगाडि आफ्नो लागि चाहिँ खोजियो. तर अब चाहिँ मैले चाहिँ के विचार गरेको छु भने चाहिँ आफ्नो अर्गनाइजेसन र आफ्नो भाइहरूलाई चाहिँ उनीहरूको हितको लागि चाहिँ मैले काम गर्ने कोसिस गरेको छु. गुरुजी हजुर,
0: अब काम गर्दै जाँदा कहिले फ्रस्ट्रेट हुने समय आयो कि होइन? अब साथीहरू प्रमोसन भयो, आफूभन्दा जुनियरहरू, त्यस्तो क्षण आयो कि होइन? अथवा तपाईँले अब जे आउँछ त्यही हुँदै आउनुभयो?
2: हजुर, तपाईँले लास्ट सेन्टेन्समा भन्नुभयो जस्तो, म चाहिँ झन्नै जे अगाडि आउँछ त्यसलाई नै थाप्दै जाने, त्यसलाई नै भोग्दै जाने खालको मान्छे परे. त्यसले गर्दाखेरि अलिकति कमिसनिङ पनि 26 वर्षमा मात्रै हुँदैछु. त्यसले गर्दाखेरि हजुर, म जे आउँछ त्यहीमै हिँडेको मान्छे. हजुर,
0: यो बर्थडे चाहिँ कस्तो लाग्छ? प्रत्येक वर्ष मनाउँछौँ, साहबहरू आउनुहुन्छ, पूर्व गोर्खा मेजर साहबहरू आउनुहुन्छ, गेस्टहरू आउनुहुन्छ, त्यो उहाँहरूसँग भेट्दाको इम्पोर्टेन्स चाहिँ?
2: यो बर्थडे चाहिँ एकदमै सिग्निफिकेन्स लाग्छ, किनभने हजुरले भने जस्तै एकदमै पुरानो साहबहरू, गुरुजीहरू, दिदीहरू चाहिँ आफ्नो पल्टन, आफ्नो घर सम्झेर आउनुहुन्छ. यसले चाहिँ एकदमै हाम्रो एउटा भेटघाट गराउने चाहिँ एउटा ठुलो अपर्च्युनिटी दिएको छ. अनि मेरो विचारमा यो चाहिँ अझै वृहत रूपमा चाहिँ हाम्रो जति पनि पुराना गुरुजी साहबहरू हुनुहुन्छ उहाँहरू सबैलाई अझै बेलैमा इन्भाइटेसन पठाएर चाहिँ इन्क्लुड गर्ने कोसिस गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ.
0: ल त, मेजर त त्यसै भइहाल्नुहुन्छ, गोर्खा मेजर भएर जानु होला, दाईको आशीर्वाद.
2: धन्यवाद हजुर, आशीर्वाद लागोस्.
0: अब भने यो वर्षको डुरन मेडल जित्न सफल हुनुहुन्छ स्टाफ सर्जन रोशन बुढा मगर. व्हाट अ प्राउड डे. भाइ नमस्कार.
3: गुरुजी नमस्ते अनि थ्याङ्क यू सो मच फर बिङ हियर. अनि फर्स्ट अफ अल क्विन्स गोर्खा इन्जिनियर्सको सबै सर्भिस पर्सनल, एक्स क्युजी मेम्बर अनि सबै क्युजी फ्यामिलीलाई ह्याप्पी 78 बर्थडे भन्न चाहन्छु.
0: राइट, कङ्ग्रेचुलेसन डुरन मेडल विनर.
3: हजुर, थ्याङ्क यू सो मच.
0: तपाईँलाई थाहा थियो कि थाहा थिएन अब गोर्खा मेजर साहब पनि आउनु भएको छ, अब गोर्खा सपोर्ट बटालियनको आज तपाईँको नोमिनेसन परेको छ भन्ने थाहा थियो?
3: मलाई चाहिँ मेरो चेन अफ कमान्ड स्पेसली गोर्खा सपोर्ट बटालियनको SSQ र BHQ साहबहरूले चाहिँ एज अ नोमिनी फरवर्ड गर्नुभएको भन्ने चाहिँ मलाई ओभर थियो, तर एक्ज्याक्टली पाउँछु भन्ने चाहिँ मैले यहीँ आएर आज बिहान चाहिँ थाहा पाएको चाहिँ
0: जेनरल साहबको हातबाट थाप्नु। यो त प्रत्येक तीन वर्षमा दिने अवार्ड हो, के लागेको छ यो अवार्डमा तपाईँको नाम गयो, योभन्दा गौरव कुरा त केही हुन्न होला एउटा सिपाहीको लागि?
3: हजुर गुरुजी, रिफ्लेक्टिङ मेरो लास्ट 16-17 इयरको एक्सपिरियन्स, आई थिङ्क मेरो कन्ट्रिब्युसन र त्यसको इम्प्याक्टलाई चाहिँ मेरो चेन अफ कमान्डले चाहिँ रेकग्नाइज गरिदिनु भएको छ, अनि आइ एम भेरी डिलाइटेड टु बी पार्ट अफ दिस हिस्टोरिक अवार्ड भन्न चाहन्छु। ओन्ली फ्यु पिपल विद इन द क्युजी ले यो अवार्ड पाउनु भएको छ, अनि एभ्री 3 इयर्स रोटेसनमा जाने भएको कारणले चाहिँ म चाहिँ एकदमै खुसी छु।
0: तीन वर्षभित्र अघि साइटेसन त मैले सुने होइन, तै पनि हाम्रो रेडियो प्रेमी श्रोताको लागि के उल्लेख्ने काम चाहिँ गर्नुभएको रहेछ?
3: मेरो विचारमा आई थिङ्क सबै साफहरू गुरुजी अनि भाइहरू जसको पनि नोमिनेसन जानुभएको छ त्यहाँहरूको आफ्नै किसिमको कन्ट्रिब्युसन थियो होला, तर मेरो विचारमा आई थिङ्क मेरो बेसिक प्रिन्सिपल भनेको नै अन्डरस्ट्यान्डिङ द फेलियर्स एन्ड लर्निङ फ्रम देम, अनि त्यसको लास्ट फ्यु इयर्समा मैले चाहिँ मेरो थ्रु आउट करियरमा चाहिँ जहाँ चाहिँ ब्रिगेड अफ गोर्खास अथवा वाइडर आर्मीलाई चाहिँ कसरी कन्ट्रिब्युट गर्न सक्छु भनेर चाहिँ मेरो गरेको थिएँ, अनि मोस्ट इम्पोर्टेन्टली मेरो कन्टेक्स्टमा चाहिँ आई थिङ्क पर्सनल डेभलपमेन्ट अनि प्रोफेसनल डेभलपमेन्ट, अनि यो चाहिँ टुवर्ड्स मेरो सपोर्डिनेटमा गएको कारणले गर्दा पनि पाएँ जस्तो लाग्छ। अनि सेकेन्डली मेरो हाइलाइट अफ दिस इयर भन्दाखेरि चाहिँ जुनियर अफिसर्स ट्याक्टिकल अवेरनेस कोर्स, जो चाहिँ नर्मली डाइरेक्ट एन्ट्री अफिसर साहबहरूले गर्नुहुन्छ, त्यो कोर्स गर्न म अपर्च्युनिटी पाएको थिएँ, अनि त्यो कोर्सले पनि आई थिङ्क कन्ट्रिब्युट गरे जस्तो लाग्छ।
0: अब यही ग्राउन्डमा धेरै साहबहरूले गुजीले पाएको देख्नुभयो आफ्नो करियरमा अहिलेसम्म आउँदा, मेबी आई कुड बी द्याट पर्सन वान डे भन्ने त्यस्तो कहीँ कतै तपाईँको दिमागमा खेलेको थियो त्यस्तो कुराहरू?
3: त्यसरी नै पक्का रिलेट चाहिँ गरेको थिएन गुरुजी, तर एज आई मुभ एक्रस माई करियर सबै साहबहरू गुरुजीहरूले डिफरेन्ट स्टेजमा सपोर्ट गर्दै जाँदाखेरि केही अचिभमेन्टहरू पाउँदाखेरि चाहिँ नट रियली डुरन मेडलै पाउँछु भन्ने चाहिँ फिल भएको थिएन, तर आई थिङ्क करियर चाहिँ राइट वेमा सेपिङ गर्दैछु भन्ने चाहिँ फिल चाहिँ भएको थियो।
0: अवार्ड एउटा ठाउँमा छ होइन, तर रोल पनि थपेको हो नि त, यो कसरी लिनुभएको छ त्यसलाई चाहिँ?
3: यो चाहिँ रेस्पोन्सिबिलिटी पनि हो, अघि मैले भने जस्तो मेरो कन्ट्रिब्युसन चाहिँ मोर टुवर्ड्स सबोर्डिनेट डेभलपमेन्ट थियो, अनि त्यसको इम्प्याक्ट चाहिँ आई थिङ्क एउटा लेगेसी हुन्छ, अनि मैले क्विन्स गर्लका इन्जिनियर्स मात्र नभएर एउटा ब्रिगेडमा एउटा प्रेसिडेन्ट सेट गरेको जस्तो फिल हुन्छ, अनि अहिले म करेन्टली इन्फेन्ट्री असल ब्याटल स्कुल ब्रेकनमा एज अ क्युएमएसआईको रोलमा यो लास्ट 2 weeksदेखि मैले रोल लिएको छु, अनि मैले चाहिँ यसलाई चाहिँ डिफ्रेन्ट रूपमा लिएको छु, ह्युज रेस्पोन्सिबिलिटी अलआउट अफ प्रेसर पनि भन्छु, तर अब यसलाई चाहिँ कसरी मेन्टेन अनि सस्टेन गर्ने चाहिँ कोसिस गर्नेछु।
0: सम्पूर्ण चेन अफ कमान्ड जसले चाहिँ यो अवार्डको लागि नोमिनेट गर्नु के भन्नुहुन्छ?
3: फर्स्ट अफ अल सम्पूर्ण साहबहरू जुन चाहिँ मेरो डाइरेक्टली चेन अफ कमान्डमा पर्नुभएको छ गोर्खा सपोर्ट बटालियनको साहबहरूलाई चाहिँ थ्याङ्क यू भेरी मच भन्न चाहन्छु, अनि इक्वेल्ली हाम्रो क्विन्स गोर्खा इन्जिनियर्सको आरएसकी टिम कमान्डेन्ट क्युजी साहब गोर्खा मेजर साहब अनि सबै बोर्ड मेम्बर्सहरूले चाहिँ जसले चाहिँ मेरो कन्ट्रिब्युसन हेरेर मलाई चाहिँ डुरान मेडलको लागि चाहिँ आई थिङ्क चुज गर्नुभएको छ, साहबहरूलाई चाहिँ वन्स अगेन थ्याङ्क यू सो मच भन्न चाहन्छु।
0: भाइ ह्युज कङ्ग्रेचुलेसन, छिट्टै कमिसन भएको देख्न पाऊँ।
3: थ्याङ्क यू सो मच गुरुजी।

हजुर पाण्डव सुनवार र राम थापा गाउँदै हुनुहुन्छ यो चर्चित लोक भाकालाई। यो गीत सुन्दै हामी समाचारतिर लाग्नेछौँ र पाँच मिनटको समाचारपछि हाम्रो निर्मला परिवेश राई बहिनी हुनुहुन्छ एन्डोभरबाट, उहाँले भोइस म्यासेज पठाउनु भएको रहेछ। जो सुन्दैछु है भनेर उहाँले भन्नुभएको छ। एउटा गीत उदय र मनिन्दा सोताङज्यूले गाउनु भएको, अनुरोध गर्नुभएको छ। एउटा गीत म राख्नेछु समाचारपछि, बहिनी त्यति बेला सुन्ने प्रयास गर्नु होला है त। र तपाईँहरूले पनि गीतहरू सुन्न चाहनुहुन्छ, अन्तर्वार्ता त छँदैछ तर बिचबिचमा गीतहरू छ, अझै तपाईँहरूले अनुरोध गर्न चाहिँ सक्नुहुन्छ है त।

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh ho.
2: Play BFBS.
0: You BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: पछिल्लो 24 घण्टामा देशभर 272 विपदका घटना भएका छन्, जसमा 21 जनाको मृत्यु भएको छ, 4 जना बेपत्ता छन्, 26 जना घाइते भएका छन्।
4: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै 97 पहिरोका घटना भएका छन्। पहिरोमा 21 जनाको मृत्यु भएको छ, 4 जना बेपत्ता छन् भने 4 जना घाइते भएका छन्। यो अवधिमा 80 अविरल वर्षा, 57 बाढ़ी, 17 सर्पदंश, 8-8 आगलागी र हावाहुरी तथा 4 जनावर आक्रमणका घटना भएका छन्। बाढ़ी र वर्षाका घटनामा 1100 भन्दा बढ़ीको उद्धार गरिएको छ। विपदका कारण 48 सड़क खण्ड अवरूद्ध छन्। 121 चौपाया क्षति भएको छ भने अनुमानित 1,91,00,000 रुपियाँ भन्दा बढ़ीको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारको काम पनि जारी छ।
3: साइबर अपराध सम्बन्धी विषयमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। नेपाल प्रहरीको साइबर ब्युरोले दिएको भक्तपुर घरबाट प्रसाईलाई पक्रिएको हो। ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीका अनुसार प्रसाईमाथि साइबर अपराध सम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको छ। नेपाली काँग्रेसका सांसद आनन्द प्रसाद ढुङ्गानाले पूर्व प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबराको गिरफ्तारीको प्रक्रियाबारे सरकारसँग जवाफ माग्नु भएको छ। राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद ढुङ्गानाले जबरालाई बिना पुर्जी र मध्यरातमा पक्राउ गरिएको भन्दै आपत्ति जनाउनु भएको हो।
5: प्रधानमन्त्री शनिबार आउनुभयो रे 4 बजेतिर, अनि खेल रातिमा जाने गरेर सोधियो रे उहाँको पिए मार्फत कि शोलेन्द्र शमशेरलाई के भयो भन्दाखेरि, अनि त्यसलाई त समात्नु पर्यो भनेर जाने गरेर समातियो अरे। साँच्चै हो होइन भने सरकारलाई जवाब दिनुपर्छ किन समातेको हो। कुनै पनि नागरिकलाई समात्न पाइँदैन बिना जाने कसु, कुनै पनि नागरिकलाई उनी जाने विशेष पक्ष उनलाई सुरक्षा गर्ने कोसिस गर्यो अरे, सुरक्षा उनको सुरक्षामा जाने गरेर जेएनजीहरूले जेएनजी त बदनाम गर्ने, हिजो जेएनजीको नाउँमा गएर सिंहदरबार जलायो, अदालत जलायो, पार्लियामेन्ट जलायो, राष्ट्रपति भवन जलायो, आज चाहिने फेरि त्यही जेएनजीको नाउँमा असुरक्षा भयो प्रधान न्यायाधीशलाई गरेर समाप्ति।
3: अविरल वर्षाका कारण देशभर आएको बाढ़ी र पहिरोले ठूलो मात्रामा जनधनको क्षति पुर्याएपछि राष्ट्रिय सभाका सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्।
6: राष्ट्रिय सभा बैठकको आकस्मिक समयमा सांसदहरूले बाढ़ी पहिरोबाट प्रभावित क्षेत्रमा भएको क्षतिको विवरण प्रस्तुत गर्दै सरकारलाई द्रुत गतिमा काम गर्न आग्रह गरेका हुन्। सांसद राजेन्द्र लक्ष्मी गैरे,
7: पाल्पाको रानी महलले मुन्टो मात्रै देखाएर बसेको छ, वरिपरिबाट काली गण्डकीले घेरेको छ, पाल्पाका थुप्रै फाँटहरू खेतहरू, रामपुर फाँट, माडी फाँट, त्यसपछि अर्गली फाँटका खेतहरू, अम्दाका 2 बाली लाग्ने धान खेतीहरू सबै नष्ट भएका छन्। यो विपत्तिमा सरकारवाला सबैको ध्यान।
6: सांसद सम्झना देवकोटाले मर्स्याङदी नदी थुनिएको अवस्थालाई सतर्कतापूर्वक समाधान गर्न र पर्वतारोही उद्धारमा तदारुकता देखाउन सरकारसँग माग गर्नुभयो। उहाँले बाढ़ीको असर नसोचेको ठाउँसम्म पुगेको भन्दै चाडपर्वमा खाद्यान्न र स्वास्थ्य संकटको जोखिमबारे सचेत गराउनुभयो।
7: मान्छेहरू अब घर फर्कने बेलामा चाडबाड खाद्यान्नको ठूलो संकट हुने देखिएको छ। यो जोखिम पनि जलवायु परिवर्तनकै कारण आएको जोखिम हो। यसले गर्दा जलवायु परिवर्तनमा हामीले धेरै ठुलो अन्याय हामीले भोगिरहनु परेको छ। त्यो सँगसँगै मनासुलो क्षेत्र र मनाङको हिमाली क्षेत्र आरोहण गर्न जाने पर्वतारोहीहरू पनि धेरै सम्पर्कविहीन हुनुहुन्छ, अस्तव्यस्तताको अवस्थामा हुनुहुन्छ। यो बेलामा सरकारले कुनै पनि मानेमा सरकार चुक्नु हुँदैन।
6: सांसद पूजा चौधरीले रसुवाको बाढीदेखि अहिलेको अविरल वर्षासम्म आइपुग्दा राज्यको राहत वितरण प्रणाली फितलो देखिएको आरोप लगाउनुभयो।
8: राहत संकलन भएको खाद्यान्नहरू पनि समयमै वितरण गर्न नसक्दा कुहिने अवस्थामा छ र यता पीडितहरूले राहत पनि नपाएको अवस्था, त्यसैले यसको व्यवस्थापन पनि छिटो होस्। बाल बालिकाहरूको भविष्य पनि अन्धकारतिर धकेलिएको अवस्था छ, त्यसैले उनीहरूको शिक्षाको अस्थायी व्यवस्थापन गरेर भए पनि पठन पाठन सुरु गर्न पनि जरुरी छ।
3: काँग्रेसको 15 महाधिवेशनको मिति केही दिन सर्ने भएको छ। महाधिवेशन असोज 16 गतेदेखि 19 गतेका लागि तय भएको थियो। बाढ़ी पहिरोका कारण महाधिवेशन प्रतिनिधिलाई आवाजातमा हुन सक्ने समस्यालाई ध्यानमा राख्दै महाधिवेशन सार्न लागिएको हो। अब महाधिवेशन 19 गतेदेखि शुरू गर्ने कि 21 गतेदेखि हुने छलफल भएको छ। संस्थागत समूहले मिति सार्ने तयारी गरिरहँदा निवर्तमान सभापति शेरबहादुर देउवा समूह भने पूर्व निर्धारित समयमा नै महाधिवेशनको तयारीमा जुटेको छ। कांग्रेसको पूर्व सभापति देउवास समूह समानान्तर महाधिवेशनको तयारीमा जुटेको हो। देउवास समूहले असोज 15 गतेदेखि वडा अधिवेशन शुरू गर्ने भएको छ। 15 महाधिवेशन अन्तर्गत हुने विभिन्न तहका अधिवेशनका लागि देउवास समूहले उम्मेद्वारको मनोनयन शुल्क समेत तोकेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।

0: Radio.
1: हजुर नमस्ते, कार्यक्रम बेबेस सम्वादबाट म योगराज राईको बेबेस सम्वादमा चाहिँ आज म QG69 गोर्खा फिल स्क्वाडनको चाहिँ ट्वाइसी हुनुहुन्छ क्याप्टेन अशोक गुरुङ साहब र उहाँसँग म कुराकानी गर्दैछु अनि चाहिँ अरू मेम्बर्सहरूसँग म कुराकानी गर्नेछु अलि पछि। उहाँ चाहिँ अहिले एक्सर्साइज सेलफिसमा चाहिँ बेलिसमा हुनुहुन्छ र उहाँको एक्सर्साइज के भइरहेको छ त्यस सम्बन्धी कुराकानी गर्नेछ अनि कस्तो कस्तो टास्कहरू गर्दै हुनुहुन्छ र उहाँसँग कुराकानी गर्नेछ अनि अरू भाइहरू ट्रेडम्यान्सहरू पनि हुनुहुन्छ होला उहाँसँग
2: म एडभान्स पार्टीमा आएको दाइ अनि मेरो डिप्लोमेन्ट चाहिँ एडभान्स पार्टीको 24 तारिकमा थियो। त्यस पछाडि मेन बडी चाहिँ हाम्रो 30 अगस्तमा थियो। त्यस पछाडि 1 अनि 2 हुँदै हामी 2 तारिकभित्र हामी होल 2 सेप्टेम्बरभित्र हामी होल टिम चाहिँ यहाँ डिप्लोय भइसकेको थियो भिलेजमा।
1: कस्तो तपाईँहरूको 6 महिना कि टुर हो कि कस्तो
2: हो? होइन दाजु, यो हाम्रो ओभरसिज ट्रेनिङ एक्सर्साइज भन्छ, त्यो चाहिँ हाम्रो 3 महिना
1: हामीलाई
2: सपोर्ट गर्ने अब कम्बाइन्ड मेडिकल टिम भन्छ के अरे उनीहरूको हाम्रो डक्टर छ अनि तपाईँको CMT उहाँको नर्सहरू आउनु भएको छ, हाम्रो सेफ पनि आउनु भएको छ अनि रिमीको हाम्रो फिटरहरू पनि आउनु भएको छ। त्यसले गर्दाखेरि हामी QG मात्रै होइन अब हाम्रो बाहिरको हाम्रो अट्याचमेन्टहरू पनि अगमेन्टेजहरू पनि आउनु भएको छ दाजु। हजुर
1: राइट। ओके, यो एक्सर्साइज सेलफिसको मेन एम चाहिँ के हो? तपाईँले कस्तो खालको टास्क गर्ने हो कि कस्तो? अब इन्जिनियरको चाहिँ एक्सर्साइज नाम राखे पनि तपाईँले प्रायः जस्तो टास्कहरू गर्नुहुन्छ, प्रोजेक्टहरू गर्नुहुन्छ, यसपटकको चाहिँ के छ तपाईँहरूको?
2: फर्स्टमा भन्नुपर्दाखेरि चाहिँ अब यो एक्सर्साइज सेलफिस चाहिँ एकदमै फ्यान्टास्टिक राम्रो अपर्च्युनिटी चान्स हो हाम्रो सोल्जर्स भाइहरूको लागि स्पेसली हाम्रो मिलिट्री स्किल्स अनि ट्रेड स्किल्स अनि लोजिस्टिकल मुभमेन्ट कसरी हुन्छ भन्ने बारेमा चाहिँ अब पक्का हामीलाई चाहिँ एउटा टेस्ट जस्तो पनि भनौँ अनि हामीलाई एकदमै यसले चाहिँ एउटा राम्रो अपर्च्युनिटी अनि एक्सपिरियन्स दिन्छौँ। हामी एउटा ठाउँबाट अर्को ठाउँमा कसरी मुभ हुने, हाम्रो ट्रेड स्किललाई कसरी टिखार्ने भन्ने कुरा हामीले यहाँ सिक्छौँ दाजु। अर्को भन्नुपर्दा टास्क वाइज हाम्रो चाहिँ यहाँ अहिलेको हालतमा 2 हाम्रो प्रोजेक्ट छ के अरे दाजु, त्यो चाहिँ अब हाम्रो 2 ट्रुप आई ट्रुप र जी ट्रुप डिप्लो भएको छ, तिनीहरू 2 साइडमा चाहिँ डिप्लो भएर काम गरिरहेको छ दाजु अहिलेको हाल।
1: राइट, अनि प्रोजेक्टमा चाहिँ स्पेसिफिकली के गर्नुहुन्छ तपाईँहरूले?
2: अहिले चाहिँ हाम्रो मेनली फोकस चाहिँ रिफर्बिश बिल्डिङहरू, यहाँ भएको पुरानो भएको बिल्डिङहरू, त्यो ट्रेनिङ क्याम्पको बिल्डिङहरूलाई चाहिँ रिफर्बिस गर्ने छ क्या दाजु। गर्दाखेरि चाहिँ अब स्ट्रक्चर त घर त पहिले छ, तर भित्रको चाहिँ इन्स्टलेसन अब इलेक्ट्रिसिटी प्लम्बिङ पेन्टिङ तपाईँको त्यो प्लास्टरिङ त्यो जबहरू गर्नुपर्ने छ दाजु। हजुर
1: राइट। जङ्गल फेसमा चाहिँ के गर्नुहुन्छ?
2: जङ्गल फेस चाहिँ एउटा आई थिङ्क यसपालि जङ्गल फेस एकदमै राम्रो अपर्च्युनिटी अनि केटाहरूले यो पालि चाहिँ हाम्रो हाउ टु लिभ इन द जङ्गल त्यसमा चाहिँ अब द सर्भाइभलको स्ट्यान्ड छ दाजु अनि चाहिँ तपाईँको बेसिक इन्फेन्ट्री स्किल तपाईँको तिनीहरू रिफाइन गर्दैछ उनीहरूले अनि हामी 3 रात ग्रुप ग्रुपमा छुट्याएको छौँ। एउटा ग्रुप 3 रात बस्छ आउट जङ्गलमा अनि फेरि अर्को ग्रुपसँग रिप्लेस हुन्छ के अरे, त्यसले गर्दा हाम्रो चाहिँ सर्टेन नम्बर एकचोटिमा सर्टेन नम्बर चेन्ज ओभर हुँदै हामीले त्यो बेसिक ट्रेनिङ हामीले चाहिँ यहाँ एचिभ गर्दैछौँ।
1: ए, नर्मली त्यो इन्फेन्ट्री ट्याक्टिस नै गर्नुहुन्छ होला होइन त्यसमा चाहिँ?
2: त्यस्तै खाले आज अब हाम्रो त्यही बेसिक इन्फेन्ट्री हामीले रिफाइन भनौँ न, हामीले यसो पुख्त गर्दैछौँ त्यसलाई।
1: ओके राइट। अब म पनि हिजो गएको थिएँ QG त्यहाँ भव्य त्यस उहाँहरूले सेलिब्रेट गर्नुभयो 78th रेजिमेन्टल बर्थडे। तपाईँले फोटो पनि हेर्नु होला, तपाईँहरूले अलिक एकछिनमा चाहिँ जो सेलिब्रेट गर्दै हुनुहुन्छ, हुन त यो अन्तर्वात अलिक पछि प्रसान हुन्छ। बर्थडे कसरी मनाउँदै हुनुहुन्छ त बेलिजमा तपाईँहरूले?
2: भन्नुपर्दा अब हामी सबै एउटै ठाउँमा हुन त साह्रै पर्छ। अब हामी चाहिँ अब युनिटमा भएको भए हामी सबै रेजिमेन्टमा एज अ रेजिमेन्ट मनाउँथ्यौँ, तर यहाँ हामी एउटा स्क्वाडन मात्रै छौँ। त्यो भए पनि हामीले सक्दो हामी हाम्रो टास्क साइडमा सबै जो जो छ सबैले ल्याएर हामी यहाँ हाम्रो प्राइस ब्यारेक भन्छ भिलेजमा त्यहाँ सबै हामीले भेला गऱ्यौँ अनि भेला गरेर अब हामीले आज 78 हाम्रो क्विन्स कर्फ इन्जिनियर्सको बर्थडे बिहान हामीले चाहिँ नि स्पोर्ट्स एक्टिभिटी छेलो हान्ने टग अफ वार गरेर हामीले चाहिँ नि सुरुवात गऱ्यौँ. अब चाहिँ नि हाम्रो सेकेन्ड फेज बाँकी नै छ. अब हाम्रो अब यहाँ जम्मा भेला भएर रुटिन अर्डर प्लस केक कटिङ अनि डिनर त्यो चाहिँ नि हाम्रो स्टिल बाँकी नै छ. अब एकछिनमा हाम्रो एक घन्टा पछाडि हाम्रो भेला छ अगेन सेकेन्ड फेजलाई चाहिँ हामीले सेलिब्रेट गर्नेको लागि.
1: अनि यता घरतिर कल गर्नको लागि पर्टिकुलरली फ्यामिलीवालाहरूको लागि त्यो इन्टरनेटहरू त सबै राम्रै छ होला होइन त्यहाँ?
2: हजुर दाजु, हामीले सक्दो यहाँ भएको भाइहरूलाई चाहिँ नि अब हामी सबै अफिसतिर हामीले आफूले नै अब इन्टरनेट चाहिँ नि इन्स्टल गर्नुपर्छ के अरे हामीले. तर चाहिँ नि एक्साइजले चाहिँ नि त्यो तर्फ चाहिँ निकै हाम्रो सपोर्टिभ छ अनि त्यसले गर्दा हामी सबैलाई चाहिँ नि इन्टरनेटको एक्सेस राम्रै छ दाजु भन्नुपर्दा.
1: तपाईँहरूले यो एटीहरू पनि गर्नुहुन्छ अलिकति पछि काम सकेपछि के कस्तो हुन्छ? ओभरसिज गएपछि एडभेन्चर ट्रेनिङहरू पनि हामीले गर्छौँ, त्यो छ कि छैन यसपटक?
2: छ छ दाजु, हाम्रो चाहिँ नि एक दिनको एटी हुन्छ. हरेक इन्डिभिजुअललाई हाम्रो खासमा 120 जनाको नम्बर हो एक्सर्साइज डिप्लोय हुने अनि 120 जनालाई नै एक दिनको एडभेन्चर ट्रेनिङ भन्ने प्याकेज चाहिँ नि हाम्रो ब्रिगेडले नि यहाँ बादशाह लाई डाइरेक्सन अन्डर ब्रिगेडको डाइरेक्सनमा बादशाहले चाहिँ नि कि बादशाह भने अब ब्रिज आर्मी ट्रेनिङ युनिट अब बिलिस भयो कि अरे उहाँले चाहिँ एक दिनको हाम्रो कायाकिङ केबिन अनि तपाईँको रक क्लाइम्बिङ यो तिनवटा एक्टिभिटी चाहिँ नि हामीलाई चाहिँ अर्गनाइज गरेर हामी चाहिँ पार्टिसिपेट हुन्छौँ त्यो इभेन्टमा.
1: त्यही त म पनि हिजो क्युजी गएको थिएँ, बाउलिङ ट्रफीको विनर त तपाईँको स्क्वाडनको भाइ हुनु जस्तो त होइन?
2: हजुर, एकदमै जस खुसी लाग्यो हाम्रो स्क्वाडनको भाइले चाहिँ पाउनु भएकोमा अनि आई थिङ्क भाइ पनि एकदमै खुसी हुनुहुन्छ. 69 हजुरलाई थाहै हुन्छ हाम्रो 69 भन्ने चाहिँ नि सबैलाई थाहा छ 69 स्क्वाडन कस्तो भनेर अनि आई थिङ्क वी आर होल्डिङ द्याट हाम्रो त्यो लेगेसीले चाहिँ होल्ड गर्दैछौँ.
1: कुनै च्यारिटी इभेन्टहरू पनि गर्दै हुनुहुन्छ कि?
2: हजुर, यहाँ अहिले हाम्रो साझा मेजरले चाहिँ च्यारिटी इभेन्टहरूमा अलिकति एउटा लिड गर्दै हुनुहुन्छ यहाँ. अब मैले चाहिँ कम्प्लिटली उहाँलाई दिएछु के अरे अनि उहाँको आइडियाहरू छ दाजु च्यारिटी गर्ने गर्दाखेरि चाहिँ इन ड्यु डेटमा चाहिँ अब डेटमा के गर्यो अनि कति त्यसबाट कति पैसा उठ्यो त्यो सबै हाम्रो नेपालको हालैमा भएको चाहिँ त्यो इन्सिडेन्टको लागि नै सपोर्टको लागि नै हामीले चाहिँ त्यो गर्ने प्लान छ यहाँ.
1: ओसी साहब पनि डिप्लोय हुनुभएको छ कि? तपाईँले नै त्यहाँ हेर्दै हुनुहुन्छ सबै ओसीको काम पनि?
2: हजुर, ओसी साहब पनि आउनु भएको छ हाम्रो मेजर ग्रेन्ड ज्याक्सन भन्ने. अब आज चाहिँ नि अर्को हाम्रो बिएफबिएसको मिडिया टिमसँग चाहिँ इङ्गेज हुँदै हुनुहुन्छ. हजुर,
1: अनि प्रोजेक्टमा चाहिँ बढी कुन ट्रेड्समेन्सहरूको काम छ अनि त्यो सामानहरू स्टोर्सहरू चाहिँ तपाईँले लोकली पर्चेस गर्नुहुन्छ कि तपाईँहरू जानुभन्दा अगाडि डिमान्ड गरेर त्यहाँ युकेबाटै सेल गर्नुहुन्छ?
2: हजुर, यो सबै सामान चाहिँ अब के प्रोजेक्ट गर्ने हो कसो गर्ने हो भनेर चाहिँ नि त्यो पहिला नै रेखी बुक गरेर रिपोर्ट तयारी पारेर त्यसलाई चाहिने सामानहरू सबै युकेमा डिमान्ड गर्छ दाजु गरेर त्यसलाई चाहिँ युकेबाट यतातिर हामी आउने भन्दा अगाडि नै पठाइदिन्छ. पठाएपछि चाहिँ हामीले यहाँ आएर त्यो सामान रिसिभ गरेर त्यो हामीलाई तोकेको प्रोजेक्टमा चाहिँ हामीले चाहिँ युज गरेर प्रोजेक्टलाई चाहिँ कम्प्लिट गर्छौँ दाजु. हजुर, कति कुराहरू यहाँ लोकल पनि पर्चेस गर्नुपर्छ किनकि अब काम गर्दै जाँदाखेरि कति कामहरू चाहिँ नि भने जस्तो हुँदैन त्यसले गर्दाखेरि लोकल पर्चेस पनि यहाँ हामीले गर्छौँ त्यसमा चाहिँ प्रब्लम पर्दैन दाजु. हजुर,
1: जङ्गल फेसमा चाहिँ तपाईँहरूलाई इन्फेन्ट्री कोही गुर्जीहरू आउनु भएको छ कि त्यही तपाईँको स्क्वाडनको गुर्जीहरूले चाहिँ सिकाउनुहुन्छ जङ्गल ट्याक्टिक्सहरू?
2: हजुर हजुर, हाम्रो चाहिँ यहाँ अहिले इनफ 4 जना जति हाम्रो जङ्गल वोरफेयर इन्स्ट्रक्टर क्वालिफाइड छ भाइहरू प्लस एकजना यहाँको हाम्रो ट्रेनिङ सपोर्ट केएमएसआई हाम्रो वरन अफिसर ऊ पनि जे विक हो यहाँ बेलिजको यहाँको क्याम्पको त्यो सबै छ. उहाँ फेरि इन्फेन्ट्री ब्याकग्राउन्डको हुनुहुन्छ त्यसले गर्दाखेरि हामी चाहिँ गुड ह्यान्डमै छौँ भन्नुपर्दा. हजुर, हामी
1: मैले 22 वर्ष नोकरी गरेँ क्युजिएम, बेलिज जाने मौका कहिले मिलेन. तपाईँको चाहिँ कति चोटि हो भाइ?
2: दाजु मलाई मैले पनि हजुर जस्तै सोचिरहेको थिएँ, मेरो अब टाइम सिद्धियो तर जान पाएन भन्ने सोचेको. तर यो चाहिँ मेरो सेकेन्ड टाइम, फर्स्ट टाइम म चाहिँ 2023 चाहिँ सेम एक्सर्साइज सेल्फिसमा आएको थियो अनि ओभरअल भन्नुपर्दा यो मेरो थर्ड एक्सर्साइज सेल्फिस हो यो दाजु.
1: ए, त्यहाँ मेडल त पाउँदैन नि होइन बेलिजको कि कस्तो हुन्छ
2: दाजु? मेडल मेडल त अब यहाँको त अलि लगाउनु मिल्दैन होला.
1: पाउँछ पाउँछ तर लगाउनु मिल्दैन.
2: पाउँदैन दाजु, यो एक्सर्साइज हो के अरे. अब तपाईँको मेडल भन्ने कुरा अफ्स भने मात्रै क्वालिफाइड हो के अरे. अब ट्रेनिङ एक्सर्साइजमा चाहिँ नि मेडलको चाहिँ चान्सेस चाहिँ हुँदैन दाजु.
1: अब क्युजी बर्थडेको त भयो, अब दसैँ तिहार पनि आउँदैछ, के छ तपाईँहरूको प्लान त्यहाँ?
2: हजुर दाजु, यहाँ हामीले चाहिँ दसैँ र तिहार चाहिँ सेम डेमा चाहिँ रेजिमेन्टले जुन चाहिँ डेमा मनाउँछ हामीले नै त्यही डेमा मनाउने भनेर हामीले प्लान गरिसकेको छौँ दाजु. त्यसले गर्दाखेरि सबै अल इन गुड ह्यान्ड. अनि अब फन्डिङको लागि यताउता हामीले हाम्रो आरएसी क्युजिएलसँग पनि एप्रोच गरिसकेको छौँ. अनि हामीलाई ठुलो आशा छ आरएसी क्युजिएलले पनि हामीलाई चाहिँ मद्दत गर्नुहुन्छ, पहिला जस्तरी गर्नुभयो त्यही अनुसार गर्नुहुन्छ भन्ने धेरै आशा छ हजुर दाजु.
1: ल त साहब, धेरै धेरै धन्यवाद तपाईँलाई क्युजीको बर्थडे अनि आउँदै गएको दसैँ तिहारको पनि शुभकामना. अन्तमा के भन्नुहुन्छ?
2: सबभन्दा अगाडि त हजुरले थ्याङ्क यू सो मच यो अपर्च्युनिटी दिनुभएकोमा. अनि सेकेन्डली अब एक्रोस द ब्रिगेड अफ गोर्खासमा हुने हाम्रो सम्पूर्ण हजुरको श्रोताहरूमा 69 इन्जिनियरको तर्फबाट चाहिँ सम्पूर्णमा 78 क्युजी बर्थडेको उपलक्ष्यमा सबैलाई ह्याप्पी बर्थडे. अनि चाहिँ सबै स्वस्थ रहनुहोस् अनि अर्ली दसैँ र तिहारको शुभकामना भन्न चाहन्छु दाजु.
1: हजुर थ्याङ्क यू हजुरलाई है त. उहाँसँग कुराकानी गर्यौँ. अब यो बिचमा छोटो विश्राम लिउँ र त्यसपछि दुईजना भाइहरू पछाडि हुनुहुन्छ, दोस्रो पार्टमा चाहिँ उहाँसँग हामी कुराकानी गर्नेछौँ.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो PFBS गोर्खा रेडियो हो।

0: यो BFBS गोरखा रेडियो हो।
1: हजुर, गोरखा रेडियोलाई सुन्दै हुनुहुन्छ BFBS संवादमा। अहिले तपाईँले सुन्दै हुनुहुन्छ बिल्लीज एक्साइज सेल्फिसको कुराकानीहरू। 69 गोर्खा फिल स्वाटनको चाहिँ सदस्य अहिले त्यहाँ हुनुहुन्छ, अनि सपोर्टिङ एलिमेन्ट पनि क्युजीबाट जानुभएको छ। अघि मैले पार्ट वानमा चाहिँ हाम्रो क्याप्टेन अशोक साहब हुनुहुन्छ, ट्वाइसी उहाँसँग कुराकानी गर्दै थिएँ। अहिले चाहिँ लाइनमा को हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ। हेलो भाइ, नमस्ते।
2: हेलो, नमस्ते दाई। हजुर, म चाहिँ स्टाफ सर्जन ज्ञानेन्द्र थापा बोल्दैछु दाई।
1: ए, ज्ञानेन्द्र थापा, राइट, ओके। अनि तपाईँ चाहिँ कुन ट्रुपको चाहिँ ट्रुप स्टाफी हुनुहुन्छ, के छ तपाईँको?
2: म चाहिँ जी ट्रुपको स्टाफ सर्जन। अहिले यहाँ चाहिँ हामी चाहिँ क्याम्प बेलेजर यो टास्क साइटको चाहिँ साइट म्यानेजर गर्दैछु म।
1: ए, राइट। अनि तपाईँको चाहिँ कतिऔं पटक हो त यो बेलिज कि पहिलोचोटि हो?
2: पहिलोचोटि हो दाई।
1: बेलिज चाहिँ कस्तो रहेछ त, निकै टाढो पर्छ है?
2: हजुर, जर्नी चाहिँ एकदम लामो अनि भेरी फार अवे फ्रम होम। यहाँ चाहिँ हाम्रो एकदम गर्मी छ भनौँ न, नेपालको तराईको वेदर एकदम सिमिलर छ।
1: कति डिग्रीसम्म पुग्दो रहेछ त?
2: पिकमा चाहिँ हाम्रो हामीले रेकर्ड गरे अनुसार चाहिँ 37-38 डिग्रीसम्म चाहिँ पुग्छ।
1: ए, राइट। अनि तपाईँहरूको चाहिँ के छ त प्रोटोकल, के छ, कति डिग्रीसम्म पुग्यो भने चाहिँ काम गर्न सक्ने, अनि त्यसपछि चाहिँ फेरि अब त्यो अलिकति घामले गर्दा त्यो रोक्नुहुन्छ?
2: प्रोटोकल भन्दाखेरि चाहिँ हामीले क्लोजली मोनिटर गरिरहेको हुन्छ, किनभने यहाँको रेसियो अझ चाहिँ एभ्री टाइम चेन्ज हुनु सक्छ, डिपेन्ड अन कमान्डर्स डिस्क्रेसन। किनकि हामी अब गर्मी कन्ट्रीमा गयो भन्दैमा कामै स्टप गर्ने त हुँदैन, तर हामी हेरे हाम्रो लेभल अफ डिएस्केलेसन, अब सुरुमा सर्ट अफ टी सर्टमा मात्र काम गर्ने इफ एलाउ गर्छ भने चाहिँ हामी बेला बेलामा कुनै कुनै टास्क चाहिँ पिटी किटसम्म पनि डाउन भएर गर्ने। हो त्यस्तो गरेर चाहिँ अब डिपेन्ड कुन फेजको टास्कमा छौँ, हो त्यस्तो मोनिटर गरेर चाहिँ हामीले चाहिँ ड्रेस कोडहरू डिएस्केलेट गरेर कन्स्टान्ट मोनिटर अनि फ्रिक्वेन्ट ब्रेकहरू दिएर चाहिँ काम चाहिँ प्रोग्रेसन चाहिँ हामी सकेसम्म चाहिँ नरोक्ने कोसिस नै गर्छौँ। तर एभ्री कन्ट्रोल मेजरहरू चाहिँ हामी इम्पोज गर्छौँ।
1: अब एउटा ट्रुपमा त स्टाफको ठुलो भूमिका हुन्छ, तपाईँको रोल चाहिँ त्यहाँ के छ एज अ स्टाफ?
2: एज अ स्टाफ चाहिँ हाम्रो चाहिँ मेरो एनी कन्स्ट्रक्सन साइडमा चाहिँ मेरो प्राइमेरी रोल चाहिँ रेसा हो दाई। त्यो भनेको चाहिँ कन्स्ट्रक्सन सेफ्टी सुपरभाइजर एडभाइजर हो। म भन्दा माथि मेरो ट्रुप कमान्डर साहब हुनुहुन्छ।
1: ओके,
2: एनिथिङ टु डु मेरो साइडमा चाहिँ सेफ्टी, एनिथिङ रिगार्डिङ सेफ्टी चाहिँ द्याट इज माई की फोकस दाई हजुर। अनि मेरो प्राइमेरी रोलमै त्यही पर्छ, किपिङ माई साइड सेफ, अनि साथसाथै अब डेली रुटिनहरू अरू ट्रुप बिजनेसहरू पनि म्यानेज गर्ने चाहिँ मेरो काम हो।
1: हजुर, कन्स्ट्रक्सनमा चाहिँ बढी कुन ट्रेड्सको चाहिँ त्यहाँ काम रहेछ ट्रेडमेन्सहरूको?
2: प्रोजेक्ट अनुसार डिपेन्ड हुन्छ, तर अहिले यो आएको सेल्फिसमा चाहिँ हाम्रो मेन एफोर्टमा चाहिँ विच इज एनदर ट्रुप हेभिली इन्भल्भ भएको चाहिँ हाम्रो इलेक्ट्रिसियन छ, चिपीहरू हाम्रो कार्पेन्टरहरू छ, ब्रिकलेयरहरू, अनि लास्टमा चाहिँ अभियसली जुनै टास्कमा पनि वी फिनिस विथ अ गुड प्रोडक्ट, गुड प्रेजेन्टेसन, अनि हाम्रो बिएनएसएफहरू चाहिँ एकदम हेभिली इन्भल्भ छ।
1: पहिला हामी पनि अब प्रोजेक्टमा जाँदा टाइम चाहिँ अब नभ्याउला जस्तो भयो भने एक्स्ट्रा कामहरू गर्नु पर्थ्यो बिहान अनि बेलुकासम्म, त्यस्तो स्थिति आएको छ कि तपाईँहरू अन टाइममै हुनुहुन्छ?
2: अहिलेसम्म चाहिँ वी डोन्ट फोरसी द्याट दाई, किनभने वी आर गुड प्लेसमै छौँ, तर टुवर्ड्स द एन्ड केले चाहिँ त्यतातिर हामीलाई लान सक्छ भने चाहिँ हाम्रो रिसोर्सेसहरू चाहिँ अलिकति टाइममा आइदिएन भने चाहिँ भेरियस फ्याक्टरहरूले गरेर चाहिँ हामीले मागेको हाम्रो टास्क साइटलाई चाहिएको रिसोर्सहरू टाइममा आएन। यहाँको लोकल प्रोसेसहरू, यहाँको लोकल डिलरहरूसँग अनि यहाँको डिफ्रेन्ट एचओडिजहरूसँग चाहिँ टाइममा आएन रिसोर्स भन्ने मात्र हो। तर इफ द्याट ह्यापन्स अगेन, हामी चाहिँ अब स्क्वाडनको हाम्रो केजीको रेपुटेसन एकदम हाई छ, नो म्याटर वाट हामी चाहिँ सक्छौँ नै। तपाईँले भने अनुसार अब बिहान सुरु गरेर हुन्छ कि
1: हजुर,
2: म म्यारिड हो, आई थिङ्क दाईको थ्रुबाट नै मेरो मिसेस टिका सुनवारलाई चाहिँ एकदम सम्झना छ भनेर मेसेज पास गर्नु पर्ला।
1: ल, म अहिले टाइम कहिले प्रसान हुन्छ भन्छु, अब अरू बेला रेडियो सुन्नु नहोला। अब आफ्नो श्रीमानको आवाज चाहिँ रेडियोबाट कस्तो सुन्दर रहेछ, बुढी सुन है भन्नु है, भन्नुहोस् है।
2: डेफिनेटली दाई,
1: राइट। अनि यो एक्साइज सेल्फिसबाट चाहिँ तपाईँको हाइलाइट्सहरू अहिलेसम्मको के छन् त? अब बाहिरतिर काम गर्दा अलिकति दुःख पनि हुन्छ, रमाइलो पनि हुन्छ नि त होइन, बसी जाँदा?
2: हजुर दाई, अब हाइलाइट नै भन्नुपर्दा चाहिँ अहिलेसम्म चाहिँ आई थिङ्क हामी यो ओभरसिज डिप्लोइमेन्ट चाहिँ दो हामी कन्स्ट्रक्सन प्रोजेक्टमा आए पनि हाम्रो उस हिसाबले चाहिँ अप्रोच चाहिँ अलिकति डिफ्रेन्टली गर्नुभयो अनि उहाँले चाहिँ के अरे अब हामी बेलिज जाँदैछौँ त्यहाँको जियोग्राफीले हामीलाई जङ्गल ट्रेनिङहरू अफर गर्छ यस हामी कन्स्ट्रक्सन प्रोजेक्टमा गए पनि त्यो अपर्च्युनिटी चाहिँ क्यापिटलाइज गर्नुपर्छ भनेर चाहिँ हाम्रो टिमले चाहिँ वी हेभ बिन जङ्गल पनि गइरहेछ ताई अनि त्यो साइडको ट्रेनिङ पनि हामीले चाहिँ एचिभ गरिरहेछौँ आई थिङ्क हाइलाइट सो फार चाहिँ हाम्रो जङ्गल ट्रेनिङ नै हो
1: त्यहाँ चाहिँ कस्तो अब इन्डिभिजुअल सेक्सन त्यस्तो टाइपको ट्रेनिङ हुन्छ कि अब कस्तो खालको ट्रेनिङ हो जङ्गल ट्रेनिङमा चाहिँ
2: हाम्रो तिनवटा विन्डो छ त किनभने एकैचोटि हामी सबैजना जानु मिल्दैन किनकि कन्स्ट्रक्सन पनि क्यारी अन भइराख्नु पर्यो त्यही भएर अहिलेसम्म चाहिँ ट्रुप स्ट्रेन्थसम्मको डिप्लोय भएको छ एकैचोटि तर त्यहाँ गएपछि चाहिँ हाम्रो जङ्गल वारफेयर इन्स्ट्रक्टर गुरुजीहरूले भाइहरूले चाहिँ सेक्सन लेभलसम्म चाहिँ हाम्रो एक्सर्साइज रन गरेको छ भनौँ न
1: ए ल त भाइ एकदमै राम्रो काम गरिराख्नु भएको रहेछ खुसी लाग्यो यति नै भन्न चाहे अन्तमा केही भन्न चाहनुहुन्छ केही छ
2: खासै के पनि छैन दाइ मलाई पनि तपाईँसँग अलिकति गफ गर्नु पाएर डिफरेन्ट एक्सपिरियन्स भयो यहाँ काम काम काम फोकस हुँदाखेरि अनि तपाईँको थ्रुबाट चाहिँ हाम्रो बिइङ अ स्टाफ सर्जन अनि आई विल डेफिनेटली हाम्रो टिमको ब्याक होममा चाहिँ त्यो टाइम पास गर्छौँ अनि सबै मेरा ब्याक होम बसिरहेको दिदी बहिनी हाम्रो की सपोर्ट एलिमेन्टहरूलाई पनि हामी एकदम सन्चै छौँ राम्रोसँग काम प्रोग्रेस भइरहेछ चिन्ता लिनु पर्दैन अनि प्लिज किप सपोर्टिङ अस थ्रु द फोन अहिले त त्यही हो इन्टरनेटको जमानामा छ एनी मिन्स हामीलाई चाहिँ सपोर्ट गर्नुहोस् भन्न चाहन्छु दाइ
1: ए ल तपाईँको चाहिँ ट्रुपका केटाहरू कोही अब बिएबिएसबाट बोल्न चाहनुहुन्छ प्लिज गिभ मी अ साउट है भाइ हामी यसरी नै कुरा गर्छौँ
2: हुन्छ डेफिनेटली दाइ थ्याङ्क यू भेरी मच दाइ
1: थ्याङ्क यू हजुर अब उहाँ पछि भने लाइनमा को हुनुहुन्छ अर्को भाइ उहाँसँग कुराकानी गर्नेछौँ यो अन्तिम पार्टमा चाहिँ हेलो भाइ नमस्ते
3: हेलो नमस्ते दाइ
1: हजुर भाइ को बोल्दै हुनुहुन्छ
3: म विजय आले भाइ बोलेको दाजु
1: ए बिचरा बाहिर बस्दा बस्दा भयो होला है पालो पर्खेर
3: ए हजुर ठिकै छ
1: ओके अनि तपाईँ चाहिँ कुन ट्रुपको हो 69 स्क्वाड्रन
3: म 69 दाजु म खास चाहिँ जे ट्रुपको मान्छे हो तर म चाहिँ अहिले यहाँ काम गर्नको लागि हामी बेलिजको लागि चाहिँ म आई ट्रुपमा एट्याच भएर आएको दाजु
1: ए राइट किन ट्रेड्समेनले गर्दा हो कि तपाईँ सेक्सन कमान्डर त्यता चाहियो र हो
3: हजुर यहाँ चाहिँ हाम्रो साइड सिनियर एनसियर सर्जनको रोलमा चाहिँ म चाहिँ स्टेप अप भएर चाहिँ आएको दाजु हजुर
1: अब आउने रिपोर्ट त स्ट्रङ हुने भयो त भाइ
3: दाजु अब त काम गर्दैछ अब त हुने नहुने ठाउँमा भइहाल्छ
1: स्टेप अप काम गरेपछि त रिपोर्ट पनि त्यही अनुसारको आउँछ नि त आर्मीमा त होइन अब तर त्यो भनेर काम गर्ने कुरा त आएन तपाईँलाई एउटा यो टेस्ट पनि हुन सक्छ नि त यसले गर्न सक्छ कि सक्दैन भनेर अनि एउटा यो अपर्च्युनिटी पनि होला ग्राब गर्नु होला भाइ
3: हजुर हजुर दाजु एकदम यो राम्रो मौका पाइएको छ अब म फर्स्ट टाइम गरेको अनि यो कन्स्ट्रक्सनमा साइड सिनियर चाहिँ फर्स्ट टाइम गरेको भएर चाहिँ सिकिँदै पनि छ दाजु
1: ठिकै छ अब सार्जन भएपछि त्यहाँ अलि एडमिनहरू पनि हेर्नुपर्छ होला होइन तपाईँको
3: हजुर मेरो यहाँ काम चाहिँ अब हाम्रो जुनै पनि यो कन्स्ट्रक्सनको लागि मेटेरियलहरू मगाउनुपर्छ अब ट्रेड्स पर्सनहरूले उनीहरूले रिक्वेस्ट गर्छ मैले चाहिँ हाम्रो एसकेएमएस गुरुजीलाई चाहिँ मैले चाहिँ रिक्वेस्ट गरेर सामान ल्याइदिने चाहिँ मेरो काम दाजु
1: अहिलेसम्म तपाईँको काम ठिकै हुँदैछ त्यस्तो ककअप त भएको छैन होला स्टोरको कारणले
3: हजुर अहिले त हाम्रो स्मुथली भइरहेको छ अब एक दुई दिन ढिलो चाँडो भइरहेको छ अब बाहिर गएर अब गुरुजीले पनि सपिङ गरेर ल्याइदिनुपर्छ हामीलाई सामान अनि त्यही भएर चाहिँ अब एक दुई दिन चाहिँ एउटा कोचिङ चाहिँ हुन्छ दाजु
1: ए तपाईँहरू पनि गुरुजीहरूसँग जानुहुन्छ कि अब उहाँहरूलाई भन्नुहुन्छ उहाँहरूले ल्याइदिनुहुन्छ
3: हजुर हामीले चाहिँ गुरुजीहरूलाई भन्यो अनि गुरुजीहरू चाहिँ ल्याइदिनुहुन्छ अब कहिले काहीँ चाहिँ उहाँहरू कन्फ्युज हुनुभयो भने चाहिँ हाम्रो त्यो ट्रेड्सको भाइहरूलाई लगेर जानुहुन्छ हामी म चाहिँ जानु पर्दैन दाजु
1: राइट तपाईँ चाहिँ कुन ट्रेड हो
3: म ट्रेड वाइज चाहिँ मेरो ब्रिकलेयर एन्ड कन्क्रिटर म चाहिँ हजुर वाल बनाउने
1: अनि त्यहाँ ब्रिकलेयरको पनि काम निकै छ भन्दै हुनुहुन्थ्यो
3: हाम्रो यो हामी चाहिँ यो प्राइस ब्याग्समा 2.5 फ्लाइट लाइन ह्याङ्गर हो दाजु हाम्रो रिफर गर्नुपर्ने त्यसमा चाहिँ हाम्रो ब्रिकलेयरहरूको खासै काम छैन हेभीली इन्भल्भ हुने भनेको चाहिँ हाम्रो इलेक्ट्रिसियन कार्पेन्टरहरू प्लम्बरहरू छ दाजु
1: बेलिज पहिला जानुभएको थियो
3: छैन दाजु यो मेरो फर्स्ट टाइम हो दाजु यो पालि
1: ए भनेपछि तपाईँ बेलिज जाने भनेपछि पक्का एक्साइटेड हुनुहुन्थ्यो होला होइन
3: हजुर एक्साइटेड अब नयाँ ठाउँ नयाँ रोलमा जस्ट एक्साइटेड थियो दाजु
1: जङ्गल फेसतिर जानुभयो जङ्गलतिर जानुभयो एक्सामा
3: हजुर हामी अस्ति फर्स्ट ग्रुपमा थियौँ दाजु त्यहाँ हामी अस्ति 3 nights 4 days बसेर आएको
1: ए त्यहाँको जङ्गल चाहिँ कस्तो हुँदो रहेछ अनि कस्तो भयो त त्यहाँको जङ्गल ट्रेनिङ के सिक्नुभयो
3: अलिकति अब हाम्रो युकेको त वुडल्यान्ड अब त्यो भन्दा चाहिँ त कम्प्लिटली डिफ्रेन्ट हुने रहेछ दाजु यहाँ अनि नयाँ कुरा भन्दा पनि अब त्यही गर्ने कुरालाई चाहिँ अलिकति डिफ्रेन्ट तरिकाले गर्दो रहेछ जङ्गलमा चाहिँ दाजु जस्ट गुड एक्सपिरियन्स भयो एक्चुअल जङ्गलमा
1: प्र्याक्टिकल त होइन होला नि होइन
3: हजुर ट्र्याक्टिकल त थिएन यो लर्निङ फेज भएको भएर चाहिँ सबै कुराहरू सिकाउँदै गराउँदै गर्नु गराउनु भएको थियो गुरुजीहरूले भाइहरूले
1: राइट लो त भाइ धेरै धेरै धन्यवाद तपाईँ फ्यामिलीवाला हो
3: हजुर दाजु म फ्यामिली वाला
1: अनि यता इन्भिक्टा पार्कमै हुनुहुन्छ होला बहिनी होइन अब हुन त रेडियो आजभोलि नयाँहरूले त्यति साह्रो सुन्नुहुन्न तै पनि सुनिहाल्नुभयो भने के भन्नुहुन्छ त श्रीमतीलाई
3: बसाइ चाहिँ दाजु मेरो सानो छोरी पनि छ सानो नानी छ अनि मेरो मिसेस र छोरी चाहिँ उता लन्डनतिर आफ्नै घरमा त्यता बसोबास चाहिँ त्यतै छ दाजु क्याम्पमा चाहिँ अहिलेसम्म बसेको छैन
1: ए लन्डन घर किनिसक्नुभयो
3: हजुर त यसो सानोतिनो घर यसो बस्नको लागि
1: लन्डनमा त अब कहाँ त्यो त घर किन्नु भने त ठुलो कुरा हो नि त त्यो त होइन ल पैसा निकै कमाउनु भएछ पैसा निकै कमाउनु भएछ ल त भाइ थ्याङ्क यू भेरी मच अरू केही भन्नुहुन्छ यता ब्याकहोममा सापहरू गुर्जीहरू नम्बरीहरूलाई
3: सबैलाई अब जस बेलिसदेखि नमस्कार र सम्झना अनि तपाईँलाई पनि अपर्च्युनिटी दिनुभएकोमा सबै बिएबिएस गोर्खा रेडियो सुनेर बस्नुभएको सबैलाई चाहिँ ज्ञान अभिवादन र तपाईँलाई धन्यवाद भन्न चाहन्छु दाजु
1: ओके ल त भाइ यही बेलिसको रिपोर्टले चाहिँ सार्जन सब्सटेन्टिभ भएको छिटै सुन्न पाऊ तपाईँलाई चाहिँ नि शुभकामना छ है त
3: हजुर हुन्छ धन्यवाद
1: हजुर उहाँ हुनुहुन्थ्यो हाम्रो कपिल विजय आले भाइ अनि तिनजना मेम्बरसँग सिसी नानी स्क्वाडनको हामीले कुराकानी गऱ्यौँ उहाँहरू चाहिँ एक्सर्साइज सेल्फिस बेल्लिजमा हुनुहुन्छ र उहाँले जङ्गल फिस अनि प्रोजेक्टका दुई फेजमा उहाँले काम गर्दै हुनुहुँदो रहेछ र उहाँहरूको टुर सफल होस् भन्दै कार्यक्रम बेबे संवादबाट मैले बिदा मागेँ हस्त नमस्ते

0: रेडियो हो।
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

हजुर सन्तोष बस्नेत र मेलिनालाई अहिले गाउनु भएको यो मिठो गीतबाट पक्कै तपाईँले मनोरञ्जन लिँदै हुनुहुन्थ्यो होला। हामी करिब करिब कार्यक्रमको अन्त्यतिर आइसकेको छ, 6:52 गइसकेको छ र भोलि चाहिँ आदरणीय श्रोता 6 बजेको समाचारपछि 3 पार्टमा हाम्रो रत्न श्रेष्ठ बोमेन दिदी हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गर्दैछौँ र उहाँ चाहिँ लेफ्टिनेन्ट कर्नल एडवर्ड बोमेन साहब हुनुहुन्छ र उहाँ चाहिँ 27 रेजिमेन्ट RLC 68 अवस्थित छ, सिओ हुनुहुँदो रहेछ र उहाँसँग गरेको कुराकानी सुन्ने प्रयास गर्नु होला है त। यो तिज पार्टी नभनौँ र तिजको बेला चाहिँ एउटा विशेष कार्यक्रम गएर केही अब राहतको लागि बाढी पीडितहरूको लागि केही रकम सङ्कलन गर्नुभएको रहेछ, त्यस सम्बन्धी हामीले कुराकानी गरेका छौँ। भोलि 6 बजेको समाचारपछि चाहिँ सुन्ने प्रयास गर्नु होला है त। अनि पारा स्टेन भर्खरै सकेको छ, तपाईँले हाम्रो फेसबुक पेजतिर जानुभयो भने ककरले के चाहिँ मेडलहरू ल्याउनु भयो, ककरले जित्नु भयो त्यहाँ देख्न चाहिँ सक्नुहुन्छ। 2RJ टिम पनि यहीँ आउनुभएको रहेछ, 12 वकर टिम र त्यसपछि अब अर्को बिस्माक च्यालेन्ज पनि आउँदैछ, त्यो पनि सकेर उहाँहरू जानुहुँदै रहेछ। पारा स्टेनमा चाहिँ 2RJ टिमले चाहिँ यता जस फ्री रनमा चाहिँ प्रथम अनि ट्याबिङमा चाहिँ जस इन्डिभिजुअल तर्फ चाहिँ 2RJ टिमबाट एकजना भाइ प्रथम हुनुभएको रहेछ, यस सम्बन्धी हामीले कुराकानी गरेका छौँ। त्यहाँ फोटोहरू पनि फेसबुक पेजमा राखेको छ, हेर्न सक्नुहुन्छ। भोलि 5:28 जाँदा 2 पार्टमा तपाईँहरूले उहाँहरूसँग गरेको कुराकानी सुन्न चाहिँ सक्नुहुनेछ है त। हजुर, यति भन्दै हाम्रो चाहिँ प्रीति आलेज्यूले एकदमै त्यो टिपिकल डान्सिङको चाहिँ एउटा गीत निकाल्नु भएको रहेछ, त्यो सुन्दै पक्का त्यो एक्सर्साइज हुन्छ जस्तो लाग्छ, त्यो नाच्दै त्यो भिजुअल पनि त्यस्तै बनाउनु भएको रहेछ। कस्तो पन्तको शब्द सङ्गीत राखेर यो गीत राख्न चाहन्छु र यही गीत राख्दै र तपाईँहरूलाई नचाउँदै बिदा मागेँ। हस्त नमस्ते, सी यू टुमारो, बाई बाई।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bandh ho.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: सुखायामा विद्युत आपूर्ति सहज बनाउन भारतबाट आयात गरिने भएको छ। नेपाल विद्युत प्राधिकरणले आगामी सुखायाममा विद्युत आपूर्ति सहज बनाउन 1154 मेगावट विद्युत भारतबाट आयात गर्ने भएको हो। कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सुखायाममा माग र आपूर्तिबीच सन्तुलन कायम गर्न विद्युत आयात गर्ने योजना रहेको जानकारी दिनुभएको छ। पत्रकार सम्मेलनमा बोल्दै निर्देशक श्रेष्ठ,
4: सुखायाममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत क्षमता 1218 मेगावाट रहेको छ। माग र आपूर्ति सन्तुलनका लागि ढल्केबार मुजफ्फरपुरबाट 600 मेगावाट, टनकपुर महेन्द्रबाट 54 मेगावाट र बिहारका विभिन्न बिन्दुबाट 350 मेगावाट, आरटीसी को माध्यमबाट 150 मेगावाट गरी कुल 1154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ, जस अनुसार कुल विद्युत उपलब्धता 2372 मेगावाट हुने अनुमान गरेको छ। अघिल्लो आर्थिक वर्षको सुखायामको उच्चतम राष्ट्रिय विद्युत 2292 मेगावाट रहेको थियो।
3: धनकुटाका विभिन्न पालिकामा निर्माण गरिएका औद्योगिक क्रम सञ्चालनमा नआउँदै झाडीमा परिणत हुन थालेका छन्। गोपाल बराइलीको यो रिपोर्ट।
5: संघीय सरकारको एक स्थानीय तह एक औद्योगिक ग्रामको नीति अनुसार धनकुटाका स्थानीय तहले धमाधम औद्योगिक ग्राम निर्माण गर्न थालेका थिए, तर निर्माणकै क्रममा परियोजनाहरू अलपत्र परेपछि यसको उद्देश्य पूरा हुन सकेको छैन। औद्योगिक ग्राम परिसरमा निर्माण गरिएका भवनहरू प्रयोगविहीन बनेका छन्। कतिपय औद्योगिक ग्रामका भवन वरिपरि दुबो र झारपातले ढाकेको छ। राज्यको लगानीमा संरचना निर्माण भइसकेपछि उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधार पूरा नहुँदा औद्योगिक ग्राम सुनसान बनेको छ। यसको मुख्य कारण भनेकै आर्थिक स्रोत हो। पाखेबास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुङ,
6: ग्राम भन्नाले लगानी कर्ता चाहियो, भवन मात्रै बनाएर त हुँदैन होला नि, अनि ठाउँ चाहिँ ठाउँमा छ। अब एक्लो ठाउँमा एक कन उसमा अब त्यो न सेक्युरिटी छ न के छ, त्यस्तो ठाउँमा कसले फल्केर सरकारको बजेट आयो बनाइदियो बस सक्यो, यसको ड्युटी 100%।
5: नेपालमै पहिलो पटक धनकुटाको औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्य सहित 2036 सालमा धनकुटा नगरपालिका वडा नम्बर 6 अमलेटारमा स्थानीय कच्चा पदार्थमा आधारित उद्योगको विकास तथा रोजगारी सिर्जनाको उद्देश्य समेत अपेक्षा अनुसार हासिल हुन सकेको छैन। औद्योगिक ग्राम सञ्चालन समितिका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ,
7: कोशी प्रदेश अन्तर्गत रहेको धनकुटा स्थित औद्योगिक ग्राम पनि सञ्चालन हुन सकिरहेको अवस्था छैन। यस्तो अवस्थामा गाउँपालिकाहरूले सञ्चालन गर्न खोजेको औद्योगिक ग्राम सञ्चालन हुन सक्ने अवस्था झन् म देख्दिन। सरकारले पहाडमा बसाइ सरलाई न्यूनीकरण गर्ने र पहाडमा पनि रोजगार अभिवृद्धि गर्ने उद्देश्य राख्ने हो भने पहाडमा स्थापना भएका औद्योगिक ग्रामहरूलाई स्थापना गर्ने उद्योगहरूलाई करमा भाडा दरमा छुट र यस्ता उत्पादनलाई प्राथमिकता दिने संस्कार बसाउनु पर्छ।
5: स्थानीय स्तरमा उपलब्ध कच्चा पदार्थ स्रोत साधन प्रविधि र सिपको उपयोग गर्दै उद्योग सञ्चालन गर्ने नीति तथा स्थानीय युवालाई रोजगारी दिने उद्देश्यले औद्योगिक ग्राम निर्माण सुरु गरिएको थियो, तर उचित व्यवस्थापन अध्ययन र आवश्यकता पहिचान गर्न नसक्दा राज्यको करोडौं खर्च हुँदा धनकुटाका साना तथा मझौला उद्योगहरू भने धमाधम बन्द भइरहेका छन्। यसतर्फ भने कसैको ध्यान गएको छैन।
3: अब खबर फटाफट।
8: चाडपर्वका लागि प्रमुख नाकाहरूमा नागरिक यात्रु सहायता कक्ष स्थापना गरिने, टिकटमा हुने कालोबजारी र सिट क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्तिलाई रोक्न प्रहरीले विशेष निगरानी बढाउने, मिस युनिभर्स नेपाल र मिस अर्थ विजेता घोषणा, मिस युनिभर्सको उपाधि प्राश्ना गुरुङले जित्दा मिस अर्थको उपाधि विनिता ओलीलाई, काठमाडौँ कालिकाथान सर्वनाम थिएटरमा नाटक गोर्खाली फर पिस मञ्चन हुँदै मामुनुर रसिदको निर्देशन तथा मोक च्यु युको लेखन रहेको नाटकमा नेपाली कलाकारसँगै अन्तर्राष्ट्रिय कलाकारको पनि सहभागिता, गोर्खाली सैनिकको इतिहास मुख्य विषय। अमेरिकाको मेरिल्यान्डमा नेपाल सड़क महोत्सव, दूतावास गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिका तथा नेपाल पर्यटन बोर्ड पनि सहभागी, बेसी शहर चामे सड़क नियमित हुन एक साता लाग्ने अनुमान, तीन स्थानको सड़क मर्मत गर्नुपर्ने, भोजपुरको कोटगढी संरक्षणसँगै पर्यटकीय गन्तव्य बन्दै कोटगढी पुग्न 35 लाख बजेट र 20% स्थानीय श्रमदानको सहभागितामा सिँढी सहितको पदमार्ग निर्माण, दार्चुलाको अपी हिमाल तीन पाथा र कसौती गाउँमा लटरम्म स्याउ, कलमी गाला इटालियन फुजी जातका उन्नत स्याउ प्रशस्त फले पनि बजार अभाव र ढुवानीका समस्याका कारण बिक्रीमा समस्या, र होटल तथा रेस्टुरेन्टको डिजिटल रूपान्तरणका लागि राष्ट्रिय डिजिटल साक्षरता अभियान सुरु। अभियान अन्तर्गत गुगल बिजनेस प्रोफाइल, गुगल नक्सा, अनलाइन बुकिङका व्यावहारिक तालिम दिइने।
3: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कनिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनुजङ गुरुङको तर्फबाट सप्ताहन्त दुई दिनको विदापछिको पहिलो कार्यक्रम सोमबार सदैव तपाईँले म धनुजङ गुरुङको साथमा सुन्दै आइरहनु भएको छ भने कार्यक्रमको शुभारम्भमा मधु छेत्रीको आवाजमा रहेको पुरानो लोकप्रिय गीतबाटै कार्यक्रमलाई उठान गरिसकेको छु भने तपाईँहरूको समय रमाइलो र घमाइलोसँग बित्यो होला भन्दै कार्यक्रममा आजको बसाइमा हामीसँग रहेका विषयवस्तुहरू के छन् त लागू विषयवस्तुतर्फ। कार्यक्रम नेपाल कलिङमा सदैव हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ र इस्यु अफ द डे अन्तर्गत आज भने कुराकानीमा केही समय अगाडि गरिएको कुराकानी हो बर्दिय राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृतसँग गरिएको कुराकानी रहेको छ र त्यसै गरी अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ र आजको सम्पादकीय भने लिएका छौँ यी कान्तिपुरको अनलाइन संस्करणबाट र साथमा मिठा मिठा गीत सङ्गीत छँदैछ भने आज विक्रम सम्बत 2083 साल असोज महिनाको 12 गते तदनुसार सेप्टेम्बर महिनाको 28 तारिख सन् 2026 को कार्यक्रममा हुनुहुन्छ र आज द्वितीया पनि हो र रेबिज विरुद्धको दिवस पनि परेको छ र यो प्रसंग सँगसँगै अब नै लागौं छोटो विश्राम तर्फ अब नै लागौं छोटो सांगीतिक विश्राम तर्फ।

0: बाधा परुन जति नै यो बोलको गीतमा शब्द भने डाक्टर कृष्णहरि बरालको रहेको थियो र संगीत र स्वर्गीय राम थापाको र आवाज भने द्वारिकलाल जोशीको रहेको थियो र यो सांगीतिक कोशीली सँगसँगै अब भने लागौं सधैँ यस्तो कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा सम्पादकीय तर्फ यहाँलाई जोड्न चाहन्छु र सम्पादकीय लिएका छौं ई कान्तिपुरको अनलाइन संस्करणबाट। शीर्षक छ नियन्त्रणमा पूर्व प्रधान न्यायाधीश राज्य शक्तिको दुरुपयोग। यो शीर्षकमा अनुपूर्ण यो शीर्षकमा ई कान्तिपुरले सम्पादकीयमा लेख्दछ। आफ्नो निवासमा सुतिरहेका पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले बिहान 2 बजे नियन्त्रणमा लिन्छ तर त्यसको कारण स्पष्ट पार्दैन। 12 घण्टा पछि छोडिन्छन् तर त्यसको पनि कारण सार्वजनिक बताइँदैन। यसरी आइतबार बिहानदेखि दिउँसोसम्म पूर्व प्रधान न्यायाधीश जबराको हकमा जे भयो त्यो निकै गम्भीर छ। यसको संकेत सुखद छैन। प्रहरीले जो कसैलाई नियन्त्रणमा लिने काम संवेदनशील विषय हो यो अपवाद मात्रै हुनुपर्छ। सार्वजनिक औचित्य स्थापित गर्न सक्नुपर्छ। यद्यपि जबराको सन्दर्भमा सरकारले औचित्य स्थापित गर्न जरुरी ठानेको छैन। यसले सरकारको मनमौजी शासन शैलीलाई प्रष्ट पार्छ। पूर्व प्रधान न्यायाधीश जबरालाई नियन्त्रणमा लिएको विषयमा सरकारलाई जवाबदेही नबनाउने हो भने जोसुकै नागरिक जतिसुकै बेला प्रहरीको नियन्त्रणमा पुग्नुपर्ने हुन्छ। यसले समाजमा त्रास सृजना गर्छ, शासन शैलीलाई पनि अधिनायकवादी बनाउन सक्छ भन्दै यी कान्तिपुरले सम्पादकीयमा लेख्दछ। नियन्त्रणमा लिएपछि प्रहरीले जबरामाथि सुरक्षा खतराको दावी गरेको छ तर कस्तो र कोबाट खतरा हो भन्ने खुलाउन अनिच्छुक देखिन्छ। स्वयं जबरालाई नै त्यस्तो सुरक्षा खतरा महसुस गरेको वा सुरक्षा माग गरेको पनि निकट विगत पनि देखिँदैन। त्यसो त सुरक्षा खतरा रहेको र माग गरेको भए पनि सुरक्षाकर्मी तैनाथ गर्ने हो, आवश्यकता अनुसार अन्य किसिमको सुरक्षा दिने हो। अर्कोतर्फ सुरक्षा खतरा उत्पन्न गर्नेहरूलाई पहिचान र कार्यवाही गर्ने हो। तर जबरालाई घण्टौं आफ्नो नियन्त्रणमा राखेको प्रहरीले सुरक्षा खतरा उत्पन्न गर्नेहरूका सन्दर्भमा केही काम गरेको सार्वजनिक भएको छैन। सुरक्षा खतरा रहेका भनिएका पूर्व प्रधान न्यायाधीशलाई पक्राउ गर्न रुचि राख्ने प्रहरीले सुरक्षा खतरा उत्पन्न गर्नेहरूलाई पक्राउ गर्न नसक्नु वा उनीहरूको विवरण सार्वजनिक गर्न नसक्नु अक्षमता हो। प्रहरी नियन्त्रणमा रहेका बेला जबरालाई मानवाधिकार आयोगको टोलीलाई समेत भेट्न दिएन यो अस्वाभाविक छ भन्दै यी कान्तिपुरले सम्पादकीयमा लेख्दछ। पूर्व प्रधान न्यायाधीश जबरा विवादास्पद भूमिकाका कारण पदमै छँदा पनि आलोचित थिए। उनीमाथि महाभियोगको प्रस्ताव समेत दर्ता भएको थियो। पदबाट बाहिर रहेका उनीमाथि कुनै अनुसन्धान वा सोधपुछ गर्नुपर्ने आवश्यकता सरकारले बोध गरेको हुन सक्छ, त्यसका लागि नियन्त्रणमा लिएको पनि हुन सक्छ। त्यस्तै हो भने सरकारको यथार्थ विवरण बताउनु पर्छ। अनुसन्धान नै गर्ने हो भने पनि विधिसम्मत प्रक्रिया अपनाउनु पर्छ। अकारण मध्यरातमा निवासबाटै नियन्त्रणमा लिने विषयको औचित्य पुष्टि हुन सक्दैन, स्पष्ट हुन जरुरी छ। विवादास्पद पृष्ठभूमिकै भए पनि अहिले कारण नै नखुलाई पूर्व प्रधान न्यायाधीशलाई नियन्त्रणमा लिने विषय सामान्य होइन, नियमित विषय पनि होइन। यसले राज्य शक्तिको चरम दुरुपयोगलाई स्थापित गर्छ। जैनजी आन्दोलनको पृष्ठभूमिमा गठन भएको सरकार जसको शासनको आधारभूत साथ नै जवाबदेहिता र पारदर्शिता हुनुपर्ने हो त्यसको समेत उल्लङ्घन भएको छ भन्दै यी कान्तिपुरले सम्पादकीयमा लेख्दछ। सम्पादकीयको थप विवरण तत्कालीन सचिव कृष्णहरि पुष्करलाई पनि गत जेठमा प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो। चेन अफ कमान्ड मिचेर व्यक्तिगत स्वार्थका लागि सिधै प्रधानमन्त्री बालेन्द्र शाहलाई म्यासेज पठाएको विवरण सार्वजनिक भएको थियो तर उनलाई त्यही कारणले वा अन्य कारणले नियन्त्रणमा लिएको हो भन्ने बारे भने प्रहरी अधिकारीले खुलाएका थिएनन्। त्यति बेला सरकारको शैलीलाई लिएर आलोचना भएको थियो। यति बेला पूर्व प्रधान न्यायाधीश जबरालाई नियन्त्रणमा लिएको छ यस्तो घटना यसअघि भएको भेटिँदैन, यसले प्रश्न पार्छ। सरकारले विगतका कमजोरीबाट पाठ सिकेको छैन, सार्वजनिक आलोचनालाई पनि महत्व दिएको छैन, आफ्नो कदमले पार्ने असर प्रति सचेत पनि छैन। यस्ता विषयमा प्रधानमन्त्री गृहमन्त्री प्रहरी प्रशासन एवं राज्य संवेदनशील जवाबदेही हुनुपर्छ। प्रधानमन्त्री सबै नागरिकको अभिभावक हुन्। कोही नागरिक वा पदाधिकारीले गलत गरेका छन् भने कानूनी प्रक्रिया पूरा गरेर कार्यवाही गर्ने र दण्ड र जरिमानाको प्रक्रियालाई निरन्तरता दिने हो। त्यसले कानूनी शासनलाई बलियो बनाउन सहयोग पुर्याउँछ तर त्यो काम राज्यका सम्बन्धित निकायले गर्नुपर्छ। यसमा प्रधानमन्त्री कार्यालय गम्भीर भएन भने प्रधानमन्त्रीको विश्वसनीयता कमजोर बन्छ, प्रहरी प्रशासनको पनि दुरुपयोग हुँदै जान्छ, अनुसन्धान स्वतन्त्र हुँदैन, त्यसले सुशासनलाई कमजोर तुल्याउँछ भन्दै एकान्तपुरले सम्पादकीयमा लेख्दछ। जेएनजी आन्दोलनको जगमा भएको निर्वाचन र त्यसबाट गठन भएको सरकारसँग नागरिकका अपार अपेक्षा छन्। सुशासन, जवाबदेहिता, पारदर्शिता मात्रै होइन, दैनन्दिन समस्याको समाधानमा सरकार खरो उत्रियोस् भन्ने अपेक्षा छ। अर्कोतर्फ यति बेला मुलुकको भोटेकोशीको बाढीले निम्त्याएको विपदको आघातबाट बाहिर आइसकेको छैन। हरेक उपभोग्य वस्तुको मूल्य बढेका कारण भान्सामा महँगो भएको छ, ग्यासको अभाव छ, रोजगारीको अभाव पुरानै समस्या हो, अर्थतन्त्र चलायमान हुन सकेको छैन। नयाँ सरकार गठन भएको छ महिनामा सबै समस्या समाधान हुन सक्दैन, तर सरकारले त्यसतर्फ पूरा शक्ति लगाएर काम गरिरहेको सन्देश जनता माझ जानुपर्ने हो। तर यस्ता नियन्त्रण वा पक्राउका सन्दर्भले नागरिकलाई तरङ्गित त बनाउँछ, तर उनीहरूको दैनिक समस्या समाधान हुन सक्दैन। समस्याले घेरिएका नागरिक आकर्षित हुन समय लाग्दैन, त्यसको मूल्य सरकारले चुकाउनु पर्ने हुन सक्छ भन्दै एकान्तिपुरले सम्पादकीयमा लेख्दछ। जो कोहीलाई नियन्त्रणमा लिने वा स्वयं वा अरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दबावको सन्देश दिने काम राज्य शक्तिको प्रयोगकर्ताका निम्ति रोमाञ्चक हुन सक्छ, यथार्थमा त्यो शक्तिको दुरुपयोग हो। त्यसले दुर्घटना निम्त्याउँछ। विगतका सरकारले पनि यही साधारण सत्य बुझ्न सकेका थिए र जताततै शक्तिको दुरुपयोग गरेका थिए। आफ्नो कर्मको सजाय उनीहरूले भोगिसकेका छन्। अहिलेको सरकारले विगतकै भूल दोहोऱ्याउन हुँदैन, आफ्ना हरेक कदमलाई पारदर्शिता र जवाबदेहिताको जगमा उभ्याउनु पर्छ। पुष्करदेखि जबरासम्मको सन्दर्भमा प्रशस्तै कमजोरी भएका छन्, तर सार्वजनिक प्रतिक्रियालाई पाका रूपमा लिएको देखिँदैन। मुख्यतया परिणाम नदिने यस्ता काममा अल्झिनु भन्दा नागरिकका दैनिक समस्या समाधान गर्ने, उनीहरूको जीवनलाई सहज तुल्याउने, प्रगतिको सम्भावनालाई बढोत्तरी गर्न अवसरको सृजना गर्ने काममा सरकारले ध्यान केन्द्रित गर्नुपर्छ भन्दै एकान्तिपुरले सम्पादकीयमा लेख्दछ। शीर्षक थियो नियन्त्रणमा पूर्व प्रधान न्यायाधीश राज्य शक्तिको दुरुपयोग। यस शीर्षकमा लेखिएको सम्पादकीय पछि भने लागौ छोटो विश्राम तर्फ।
1: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैं बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
0: तपाईँ अहिले गोर्खा रेडियो बिएबिएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ, म धनुजङ गुरुङको साथमा। अब भने लागौ सधैँ त हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा, इस्यु अफ द डे तर्फ। बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनुजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ बाघसँग सम्बन्धित विषय। त्यसमा पनि बाघ आफैमा एउटा लजालु प्राणीमा पर्दछ र अलि आक्रामक पनि र हिंसक पनि त्यतिकै देखिन्छ, तर यसपटक चाहिँ हामी बाघसँग जोडिएको त्यसमा पनि बाघको परिवारसँग जोडिएको विषयमा कुराकानी गर्दैछौ। र केही समय अगाडि अन्तर्राष्ट्रिय संचार माध्यमले नेपालमा आएर यसको विषयमा अध्ययन गरी बर्दिय राष्ट्रिय निकुञ्जको सीमावर्ती क्षेत्रमा यसको छायाङ्कन गरी यो डकुमेन्ट्री सार्वजनिक भएको छ। बर्दिय राष्ट्रिय निकुञ्जमा बाघको दुर्लभ व्यवहार कैद गरिएको र वृत्तचित्र टाइगर आइल्यान्डले नेपालको बाघ संरक्षणको सफलतालाई अन्तर्राष्ट्रिय चर्चामा ल्याएको छ। आज यही सन्दर्भसँग केन्द्र रहेर बर्दिय राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डाक्टर अशोक रामसँग छोटकरीमा कुराकानी गर्दैछौ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ यहाँलाई।
2: धन्यवाद।
0: हजुर नमस्कार। धेरै लामो समय पछि संवादमा जोडियौँ है हामी।
2: धन्यवाद।
0: अलिकति यो बाघको विषयमा, अब बाघ गणना गर्दै जाँदाखेरि नेपालमा बाघ संरक्षणको अवस्था सन्तोषजनक, अलिकति खुसीकै कुरा छ, होइन? संख्या वृद्धि भएकै कुरा छ, तर यसपटक अलिकति बाघको परिवारसँग अथवा बाघको नितान्त यो भनौँ न नजिक र अब धेरैले थाहा नभएको कुरामा सार्वजनिक भएको छ, होइन? तपाईँहरूले पनि देखेको सुनेको, यो केही समय अगाडि मात्र सार्वजनिक भयो वृत्तचित्र। अब यो वृत्तचित्र प्रकारले देखा जस्तै स्थितिहरू त्यहाँको चाहिँ अवस्थाहरू कतिको चाहिँ मिल्दोजुल्दो छ डक्टर साहब? यो चाहिँ
2: धन्यवाद अनि श्रोता साथीहरूलाई पनि धेरै धेरै धन्यवाद। खासमा जुन हिसाबको अहिले बिबिसीमा डकुमेन्ट्री आएको छ त्यो म पनि त्यसमा इन्भल्भ भएको थिएँ र मैले पनि हेरेँ। खासमा जुन बाघको नेचर हो प्रकृति अनुसार र इकोलोजिकल बिहेभियर अनुसार त्यो चाहिँ फरक हो। किन भन्दाखेरि बाघ चाहिँ जेनरली चाहिँ हामी के अरे तिनीहरू टेरिटोरियल हुन्छ, यानि सिङ्गल सिङ्गल बस्न रुचाउँछ भन्ने हिसाबको कुरा सुनेका थियौँ बुझेका थियौँ र तिनीहरूको पनि बिहेभियरमा चेन्ज हुँदैछ यद्यपि तिनीहरू टेरिटोरियल एनिमल हो नै। र अहिलेको जुन डकुमेन्ट्रीले के देखाएको छ हजुरको भन्दाखेरि बाघहरू जस्तो दुईटा दिदी बहिनी हो या आमा छोरी हो एउटा शिकार गर्न जाँदाखेरि अर्कोको बच्चा शिकार गर्न गएकी दिदी बहिनीको बच्चा चाहिँ अर्को बाघले चाहिँ स्याहार्ने गरेको देखिएछ र त्यसको फेरि अर्की दिदी बहिनी शिकारमा गयो भने त्यसलाई चाहिँ स्याहार्ने गरेको देखिएछ। र अर्को इन्ट्रेस्टिङ कुरो के देखिएछ भने बाघ चाहिँ टेरिटोरियल एनिमल हो, त्यसलाई चाहिँ सर्टेन सीमाभित्र बस्न पर्छ। उदाहरणको लागि पहिला चाहिँ हामी प्रिन्सिपली पर्दा 50 स्क्वायर किलोमिटर भन्दा बढी मेललाई, 30 स्क्वायर किलोमिटर भन्दा बढी फिमेललाई, तर बर्दियाकै कन्डिसन हेर्ने हो भने अलमोस्ट हजुरको 7.65 स्क्वायर किलोमिटर जस्तो पर टाइगरको टेरिटोरी पर्ने देखिन्छ। र अझ इन्ट्रेस्टिङ त के छ हजुरको भन्दाखेरि गेरुवा फ्लड प्लेनमा यो टाइगर आइसल्यान्ड भनेर जुन डकुमेन्ट्री बनाएको छ त्यो एरियाहरूमा अझ धेरै बढी डेन्सिटी देखिएको छ। त्यसले के इङ्गित गर्छ भन्दाखेरि बर्दियामा अझै पनि बाघ बढ्ने सम्भावना छ। र अब चाहिँ हामीले ध्यान कहाँ दिनु पर्यो भन्दाखेरि बाघ बढिरहँदा अब मानव वनजन्तु द्वन्द मानव बाघ द्वन्द बढ्न सक्छ, त्यसको निरूपणको लागि बाघको संख्या बढेसँगै त्यसलाई कुन आरक्षभित्र र राख्नको लागि त्यसको चाहिँ ह्याबिटेट म्यानेजमेन्टहरू चाहिँ इन्टेन्सिभ रूपमा व्यवस्थापन गर्ने र बाघलाई चाहिँ बाहिर बस्तीतिर जान नदिने वातावरण बनाउने, यदि गइहाल्यो निस्किहाल्यो कतङ कदाति ध्वने त्यसलाई चेक गर्ने, कस्तो खालको बाघ हो क्यामेरा ट्र्याप थापेर यदि बुढी रहेछ या बच्चासितको रहेछ वा घाइते रहेछ बिरामी रहेछ भने तत्काल चाहिँ हामीले क्याप्चर गरेर या समस्याग्रस्त कसैलाई मानव वन्यजन्तु द्वन्दमा कुनै सामेल छ भने त्यसलाई तत्काल समातेर हामीले या त कोरमा राख्ने या अन्तरिया गर्ने गर्नुपर्छ। तर परिस्थिति फरक के देखियो हजुरको भन्दाखेरि मान्छेले जसरी बिहेभियर चेन्ज गरिरहेछ त्यसरी बाघमा पनि बिहेभियर चेन्ज भएको देखिन्छ। कतिपय अवस्थामा सामुदायिक वनहरू जुन चिपुर बन्दर वा सामुदायिक वन यटागर आइल्यान्ड भएको ठाउँ हो त्यसमा माछा मार्ने एउटै खोला हो, त्यो खोरा खोलामा माछा मार्ने मान्छे चाहिँ एक अगाडि अगाडि गइरह हुन्छ, बाघले वेट गरेर बस्छ त्यो मान्छे जाओस् अनि पानी खान जान्छ। र देखिया पनि के छ भने मान्छे माछा मारेर गइसकेपछि बल्ल बाघ गएर पानी खाने अनि फर्किने गरेको छ, एउटा त्यो चेन्ज देखिएछ। अर्को कुरो के देखिएछ भन्दाखेरि अब बाघ आफ्नो बिहेभियर चेन्ज गरेर जस्तो समाजमा सामाजिक हिसाबले त होइन तर चाहिँ एकले अर्काको बच्चा स्याहार्नु भनेको अब उनीहरूले आफ्नो व्यवहार परिवर्तन गरिरहेछ र त्यो चाहिँ मान्छेसँग एड्याप्ट कसरी हुने र त्यो अस्तित्वमा कसरी बाँच्ने भन्ने कुरा उनीहरू एड्याप्ट गर्दै गरेको भएको हुनाले चाहिँ वास्तविक चेन्ज डकुमेन्ट्रीमा देखिएकै छ र यसलाई लङ टर्म रिसर्च मोनिटरिङको आवश्यकता छ। त्यही अनुसार भोलिको दिनमा अब आउने दिनहरूमा बाघको संख्यालाई मेन्टेन गर्दै मानव वनजन्तु द्वन्दलाई व्यवस्थापन गर्दै र स्थानीय जनतालाई संरक्षणमा पनि सहभागी गराउँदै स्थानीय जनताको जीवन स्तर र जीविकोपार्जन तथा पर्यावरण समेतमा टेवा पुर्याउने किसिमको कार्यक्रमहरू हामीले गर्नुपर्छ।
0: अब यो जुन तपाईँ अहिले बताउनु भएको कुराले त अन्तर्राष्ट्रिय जगतमा नेपालको बाघ संरक्षणको सफलताको एउटा कडिक पनि राम्रो रहेछ भन्ने कुरा देखियो होइन। अब अर्को पक्ष भनेको तपाईँले भन्नुभयो जस्तै बाघले स्वभाव परिवर्तन गरेको भनेको त यो वन्यजन्तु संरक्षणको लागि नयाँ अध्याय सुरु भएको र नयाँ अध्येताको लागि अथवा खोज अनुसन्धानको लागि चाहिँ यो ढोका खुलेको मान्न सकिन्छ नि। अब त
2: यो चाहिँ निश्चित रूपमा हजुरले जुन भन्नुभयो एउटा चाहिँ नयाँ अध्यायको सुरुवात चाहिँ भएको छ। यद्यपि के हो भने हिजो पनि यस्तो खालको थियो होला जुन अहिले हाम्रो चाहिँ बिबिसी डकुमेन्ट्रीले एउटा अन्वेषण गरेर फिल्मिङ गरेर जुन कुराहरू चाहिँ बाहिर निकाल्यो कि बाघको व्यवहारमा परिवर्तन भइरहेको देखिया छ। अब त्यो चिज चाहिँ हिजो पनि थियो होला तर पहिला चाहिँ अन्वेषण भएन अनुसन्धान भएन त्यस्तो नहुन सक्छ। वा अर्को के हुन सक्छ भन्दाखेरि कुनै साइट बेसमा चाहिँ नजिकको क्लोज रिलेसन भएको या दिदी बहिनीको बच्चाहरू चाहिँ स्याहार्ने काम भएको हुन सक्छ। यसलाई चाहिँ हामीले भन्न त बिहेभियर चेन्ज भइरहेछ भन्ने कुरा गऱ्यौँ तर एउटा पार्टिकुलर कुरालाई मात्रै हेरेर यही घटना यस्तै हो भन्न ठ्याक्कै अलिकति वैज्ञानिक हिसाबले गाह्रो हुन्छ। त्यसको लागि लङ टर्म स्टडी चाहिन्छ जस्तो त्यही बाघलाई पछ्याउने अर्को त्यसको सँगसँगै अर्को बाघलाई पनि पछ्याउने र चार पाँचवटा चाहिँ हामीले प्रतिनिधि घटना स्याम्पलहरूमा चाहिँ त्यसरी गऱ्यौँ न त्यस्तै खालको परिवृत्ति देखियो भने चाहिँ बल्ल हामीले चाहिँ होइन अब बाघले व्यवहारै परिवर्तन गर्दै गरेको छ र त्यही हिसाबले स्ट्राटेजी बनाउनु पर्छ भन्ने कुरा हुन्छ। यद्यपि हजुरले भन्नुभएको कुरा यो अनुसन्धान खोज र नयाँ चिजको सुरुवात नै भएको छ, यो चाहिँ ठुलो खोज भएको छ। बिबिसी डकुमेन्ट्रीले जुन अहिले एउटा सन्देश दिएको छ त्यो हामीले अब पछ्याएर यसलाई अगाडि जानै पर्छ र यसको लङ टर्म रिसर्च र मोनिटरिङ गरेर वा नयाँ नयाँ अध्येताहरूलाई नयाँ नयाँ अनुसन्धानकर्ताहरूको लागि ठुलो अपर्च्युनिटी हो।
0: अब यो जुन अहिले हामीले संवाद गरिरहेको विषय भर्खर सुरु भएको विषय हो, अब यो जुन डकुमेन्ट्रीबाट आउने जुन आमदानी छ नि त्यो आमदानीको सदुपयोग कहाँ गर्ने भएको छ, उहाँले चाहिँ कुन ठाउँमा कसरी गर्ने भनेको छ? त्यो तपाईँहरूसँग अनुमति लिँदाखेरि नै त्यहाँ केही कुरा त सम्झौता भएको पक्कै छ होइन? अब त्यसबाट पक्कै आमदानी पनि हुन्छ, त्यो आमदानीको स्रोत परिचालन कसरी गर्ने भएको छ सर? यसै
2: अब यो इन्डिभिजुअल अब उसले बिबिसीले बनाएको यसमा तपाईँ डकुमेन्ट्रीबाट हुने आमदानी सेयर गर्ने विषय चाहिँ हामीसँग हुँदैन। तिनीहरूलाई चाहिँ सर्टेन चाहिँ नेपाल सरकारको नियम कानुन अनुसार चाहिँ राष्ट्रिय विभाग जुन हाम्रो मदर इन्स्टिट्युसन हो वन मन्त्रालय अन्तर्गत त्यहाँ उहाँहरूले पर्मिसन लिनुहुन्छ ड्रोन चलाउने हो कि कुन प्रविधिले छायाङ्कन गर्ने हो त्यसको सर्टेन पैसा बुझाइसकेपछि बल्ल उहाँहरू यहाँ आएर जिल्ला प्रशासनमा पनि ड्रोन यदि रहेछ भने अनुमति लिएर निकुञ्जको पनि अनुमति लिएर अनि बल्ल उनीहरूले छायाङ्कन गर्ने हो। त्यसले गर्दाखेरि अब उहाँले रेभेन्यू सेयरिङ अरू कुराहरू चाहिँ हामीसँग गरेको हुँदैन गरेको छैन र उनीहरू नेपाल सरकारलाई पहिले नै रास बुझाएको हुन्छ।
0: यो मैले प्रसङ्ग किन उठाएको भन्दाखेरि हनी हन्टर भन्ने जुन एउटा डकुमेन्ट्री बनायो फ्रान्सेली नागरिकले होइन, त्यसले पुस्तक पनि लेख्यो, वार्षिक उसको आमदानी यति धेरै भइरहेको हुन्छ त्यसैबाट उसले खाना लाउन प्रशस्त पुग्ने हुन्छ। अब यो जुन अब एउटा ढोका अध्याय खुल्यो होइन, त्यसमा पनि दक्षिण एसियामा नेपालले जुन किसिमको बाघ संरक्षणमा सफलता हासिल गरेको छ त्यो त एउटा कडीको हो नि त। त्यसको चाहिँ सिरामा जसरी बिबिसीले एउटा डकुमेन्ट्रीबाट प्रवेश गरेको छ त्यसको पछाडि त केही कारण त पक्कै छ होइन? यो विषयमा तपाईँहरू कतिको सचेत हुनुहुन्छ होइन? अर्को कुरा हाम्रो क्षेत्रमा भएको प्रगतिको विषयमा उजागर पनि गरिदिएको छ, त्यो एउटा सकारात्मक पक्ष छ। यो पक्षमा चाहिँ के छ तपाईँहरूको चाहिँ बुझाइ?
2: यस्तो छ, अब बाघ बढ्दै गरेको छ र त्यसको विभिन्न प्यारामिटरहरू नेपालमा बाघको संख्या अन्तर्राष्ट्रिय स्तरमा भएका सरकार प्रमुखज्यूहरूले चाहिँ दोब्बर गर्नुपर्छ संख्या भनेर सेन्ट पिटर्सबर्गको डिक्लेरेसन अनुसार चाहिँ गरेको हो र नेपालले चाहिँ त्यसमा उपलब्धि पनि हासिल गरेको हो। अब यो डकुमेन्ट्री बनाउने सवालमा उनीहरूले डकुमेन्ट्री बनाइदिएर हामीलाई अब बर्दियालाई बर्दियाको बाघलाई र समग्रमा नेपाललाई नै विश्वमा चिनाउनलाई थप ऊर्जा र थप प्रोत्साहन गरेको छ र यो अब उनीहरूले गर्ने रेभेन्यू सेयरिङको विषय वा हनी हन्टर फिल्म बनाउनेले गरेको विषयहरू ठ्याक्कै अब हामीले त्यो विषयमा धेरै कुरा अब बोलिरहन त्यति सान्दर्भिक नहोला। अब त्यो उनीहरूको अब खासै हामीसँग सम्झौता भएको ओरेको त्यस्तो कुराहरू छैन र हुँदैन पनि।
0: अब यो जुन मैले यहाँसँग राखेको जिज्ञासा किन हो भन्दाखेरि त्यो जुन क्षेत्रमा उहाँले अध्ययन अनुसन्धानको लागि डकुमेन्ट्री बनायो होइन, त्यसले एउटा पाटो त्यसको सकारात्मक पाटो छँदैछ होइन। अब बाघको जुन संख्या वृद्धि भइरहेको छ, चोरी सिकारी भइरहेको छ, मानव र यो वन्यजन्तु बीचको द्वन्द्वमा बाघ पनि एउटा पर्छ होइन, गैंडा भयो, हात्तीहरू भयो, यस्तो थुप्रै चिजहरू छ। अब बाघको चाहिँ संख्या जुन ठाउँमा तपाईँहरूको चाहिँ वृद्धि भएको छ, यो चाहिँ वृद्धि हुनुमा चाहिँ प्राकृतिक स्रोत साधन त्यहाँ भएको चाहिँ तपाईँहरूको चाहिँ योगदानले कति ठुलो काम गरेको मान्नुहुन्छ तपाईँले चाहिँ?
2: एउटा त हजुरलाई धन्यवाद दिन चाहन्छु, बर्दियामा बाघको संख्या स्टेबल भएको छ, बाघको संख्या बढेको छैन। खासमा के हुन्छ भने हामी सीमाभित्रको कुरा गर्छौँ, यो चाहिँ बाघ हजुरको ल्यान्डस्केप लेभलमा चाहिँ भूगर्भीय स्तरमा हेर्नुपर्छ। जस्तो हजुरको बर्दिया बाँके अनि त्यसपछि कतर्निया घाट कम्प्लेक्समै हामीले चाहिँ बाघको संख्या कति छ र के भयो भने त्यो कम्प्लेक्समा घट्यो बढ्यो भन्ने कुरा हुन्छ, पार्टिकुलरली बर्दियामा घट्यो बढ्यो भन्ने कुरा भन्दा पनि त्यसरी चाहिँ हामीले गयो भने सहज हुन्छ, एउटा त्यो कुरो भयो। अब रह्यो चाहिँ अब बेनिफिट सेयरिङ र उसको विषय र सजगताको विषयमा त अब हामी सजग नै छौँ, मानव वन्यजन्तु द्वन्द नहो तर त्यसको लागि वन्यजन्तुलाई चाहिँ निकुञ्जभित्रै कसरी राख्न सकिन्छ त्यो हिसाबले वासस्थान व्यवस्थापन गर्ने काम जस्तो चाहिँ घाँसे मैदान व्यवस्थापन, पोखरी ताल तलैया नदी खोलामा पानीको बहाव व्यवस्थापन गर्ने कामहरू, चोरी सिकारी नियन्त्रणको कामहरू हामीले अनुगत रूपमा रेगुलर रूपमा गरिरहेका हुन्छौँ र गरि नै रहन्छौँ। यद्यपि हजुरको जिज्ञासा चाहिँ अब डकुमेन्ट्री बनाउने क्षेत्रमा मध्यवर्ती क्षेत्र भएको र त्यहाँ पनि चोरी सिकारी र अन्य कुराहरू कन्फ्युज सम्भावना हुन सक्छ भन्ने विषय त्यसमा चाहिँ हामी धेरै सजग छौँ र हाम्रो कर्मचारी अनि हामीसँगै अब हामी नेपाली सेना र हामीसँगै काम गर्छौँ, हामी सबै सजग भएर काम गरिरहेका छौँ, तत्पर चोरी सिकारी नहुने किसिमकै वातावरण बनाएको छ र अहिलेसम्म जिरो नै छ पोस्टिङको केस र अर्को चाहिँ मानव वन्यजन्तु द्वन्द पनि सकभर न्यून होस् भन्ने हिसाबले हामी कर्मचारी नेपाली सेना र स्थानीय जनता पर्यटन व्यवसायी मधुर व्यवस्थापन समितिका सदस्यहरू मध्यवर्ती वक्त समितिहरू, सामुदायिक वनका पदाधिकारीहरू, सदस्यहरू र यहाँ चाहिँ हामीसँग सिबिएसीका साथीहरू पनि हुनुहुन्छ, सबैजना मिलेर हामीले चाहिँ यो निकुञ्ज हाम्रो हो र निकुञ्जमा वन्यजन्तु र संरक्षण गरेपछि यसले मैले केही न केही आउटपुटहरू दिन्छ, पर्यटन मार्फत रोजगारीको सृजनादेखि लिएर जीवनयापन र जीवनस्तरमा सुधार हुन्छ भन्ने हिसाबले काम गरिरहेको अवस्था छ। त्यसले गर्दा पोचिङ हुने कुराहरूलाई पनि न्युट्रल गाइड गरेका छौँ र मानव बन्धु जन व्यवस्थामा पनि हामीले काम गरिरहेको अवस्था।
0: यतिन्जेल कुराकानीमा हुनुहुन्थ्यो बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डाक्टर अशोक राम। कुराकानीमा हामीले आज भने बाघ संरक्षणसँग जोडिएको विषयसँग त्यसमा पनि केही अन्तर्राष्ट्रिय संचार माध्यमले बाघको विषयमा तयार पारेको वृत्तचित्र थियो, यही विषयसँग केन्द्रेर कुराकानी गर्दैथ्यौं र यो कुराकानी सँगसँगै अब भने छोटो विश्रामतर्फ लागौं।
3: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले

0: ताराश्री समगर र राजु लामाको आवाजमा रहेको यो गीत नारायण गोपाल र ज्ञानु राणाले यसभन्दा अघि पनि गाइसकिएको गीत हो र यस गीतलाई पुनः फेरि म्युजिक नेपालको संयोजनमा सार्वजनिक भएको गीत हो र तपाईँहरूले पनि धेरैचोटि सुनिसक्नु भएको छ बीएबीएस गोर्खा रेडियोमा। र यो साङ्गीतिक कोसिरी सँगसँगै लागू अर्को एउटा साङ्गीतिक विश्रामतर्फ। चलचित्र डनबाट लिएको हो र यसमा अमिताभ बच्चनको अभिनय रहेको छ र आवाज भने किशोर कुमारको रहेको छ। लागू यो साङ्गीतिक विश्राम तर्फ।
1: अरे भंग का रंग जमा हो चकाचक हिरला पान चबाए अरे ऐसा झटका लगे जिया पे पुनर्जन्म हो जाए

चलचित्र डनको यस गीतमा आवाज रहेको थियो किशोर कुमारको र अभिनय भने अमिताभ बच्चनको रहेको थियो यस गीतमा। र यो साङ्गीतिक कोसेली सँगसँगै लागौं अर्को एउटा साङ्गीतिक कोसेलीतर्फ। यो साङ्गीतिक कोसेली भने लिएका छौं पेन्सन पट्टा चलचित्रको रहेको छ जुनी जाला। बोलको यो गीत तपाईँहरूको सेवामा समर्पित गर्दै कार्यक्रमलाई थप अगाडि बढाऊ।

सुन पट्टाको यस गीतमा आवाज रहेको थियो शरण गुरुङ, राजबहादुर गुरुङ, उषा गुरुङ र प्रिया गुरुङको, र शब्द भने हर्क साउथको रहेको थियो। यसमा संगीत मनोज थापा मगरको रहेको थियो र संगीत प्रोडक्सनमा मनोज थापा मगरकै रहेको छ र यो सांगीतिक कोसेलीमा अभिनय भने दयाहाङ राई लगायतका कलाकारहरूको रहेको थियो। विल्सन विक्रम राईको पनि मैले यसमा भिजुअलमा देखिन्छ, तपाईँहरू पनि हेर्न सक्नुहुनेछ। र केही समय अगाडि मात्र यो चलचित्र सार्वजनिक भएको हो, भदौ 26 गते। र यो चलचित्रको गीत सँगसँगै लगभग हामी कार्यक्रमबाट पनि छुटिने बेला भइसकेको छ र जहाँ जाँदै अन्तमा अर्को एउटा सांगीतिक कोसेली उस्मान मिरको आवाजमा रहेको यो गीत तपाईँहरूको सेवामा समर्पित गर्दै आजको यो बसाईबाट म पनि बिदा हुन्छु। तपाईँको बाँकी समय शुभमयसँग बितोस्। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: राको पक्राउको कारण मागेका छन्। सांसद युवराज दुलालले सुरक्षाको कारण देखाएर बिना पुर्जी पक्राउ गरिनुलाई दादागिरीको संज्ञा दिनुभएको छ।
4: विगतमा सरकार जन्मेकै दिन पनि मध्यरातमा पूर्व प्रधानमन्त्रीलाई रातभरि घरमा घेराउ गरिएर गिरफ्तार गरियो र केही समयपछि अदालतले छोड्यो। आज पूर्व प्रधान न्यायाधीशलाई पनि त्यसै गरी मध्यरातमै गिरफ्तार गरियो र 12 घण्टा नबित्दै बिना कारण उहाँलाई छोडियो। 12 घण्टा अपराध अनुसन्धानको हिरासतमा राखेपछि अन्त्य हुने सुरक्षा थ्रेट के हो?
3: सांसद युवराज दुलालले सुरक्षाको कारण देखाएर बिना पुर्जी पक्राउ गरिनुलाई दादागिरीको नाम दिनुभएको हो। ऐन बहादुर महतले पनि जेएनजीबाट सुरक्षा खतराको कारण देखाएर सरकारले गलत काम गरेको सम्झाउनु भएको छ।
5: जुन जेएनजीको बकाँदमा टेकेर सरकारको नेतृत्व गरिरहेको छ, सरकारमा बसिरहेका छन्, आज ती जेएनजीहरूलाई बदनामित गर्ने को जेएनजी हुन्? त्यो सुरक्षा थ्रेट दिने त्यो भन्नु पर्यो र त्यस्ता व्यक्तिहरूलाई कारवाही गर्नु पर्यो। होइन भने नव युवाहरूलाई जेएनजीहरूलाई बदनामित गर्ने, जेएनजीहरूलाई यो प्रकारले बदनामित गर्ने कुराको म घोर।
3: श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकार र संसदप्रति वितृष्णा बढिरहेको भन्दै समयमै ध्यान दिन आग्रह गर्नुभएको छ।
6: पूर्व निर्धारित समय बिनै प्रतिनिधि सभामा बोल्दै सांसद राईले विपद व्यवस्थापन र दैनिक गतिविधि सञ्चालनलाई लिएर आक्रोश बढिरहेको भन्दै सचेत बनाउनु भएको हो।
7: केटाकेटी खेले जस्तो र लुकी छिप्पी गरे जस्तो पार गतिविधि भइरहेको छ कि गरिब भरत दाल पक्रो छोडो, गरिब चोलेन्द्र शमशेर पक्रो छोडो। कम्तीमा विषय गम्भीर छ भने सिरियसली लाग्नु होला, नभएदेखि कुन हिसाबबाट सरकारले यो गतिविधि गरिरहेको छ। म सभामुख मार्फत सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु। हिजोतिर अभावले हुन्थ्यो, आज के भएर भइरहेको छ? किन मान्छेहरू दिनदिन आत्महत्यादेखि सरकार र यो हाम्रो सदनहरूप्रति पनि हामीलाई समेत थुक्ने वातावरण बनिरहेको छ। सरकार सिरियस भएर यो समस्याहरूको समाधानको खोजीमा लाग्नु पर्दछ।
3: वर्षापछिको राहत र उद्धारका लागि मौसम सुधार भएको मौसमविदले बताएका छन्। मौसम विभागका वरिष्ठ मौसमविद मिन कुमार अर्याल
8: बाढीले डुबान गरेर र बाढी पहिरोले नदीहरू थुनिएर जुन खालको प्रभाव परेको छ, जस्तै मनाङमा म्याग्दीमा पनि त्यसको प्रभाव परेको छ। त्यो प्रभाव चाहिँ अहिले रहला, तर त्यो राहत र उद्धारको लागि चाहिँ खास गरिकन अब मौसमले डिस्टर्ब गर्दैन।
3: अर्यालका अनुसार अब केही दिनका लागि मौसममा राम्रो सुधार हुने देखिएको छ। अब मनसुनको असर पनि कम पर्दै जाने उहाँले बताउनु भएको छ।
8: गङ्गाटिक प्लेन भन्छ, त्यो गङ्गाटिक प्लेनमै रहेर निम्नचापीय रेखा पनि रहेको छ। यसको मतलब निम्नचापीय रेखा अहिले नेपालले जुन फोरकास्ट गर्छ त्यसको सरदर स्थानमै छ। त्यो सरदर स्थानमा भइसकेपछि अब नेपालमा मनसुनको प्रभाव त्यति धेरै पर्दैन।
3: बुटवलमा प्याराग्लाइडिङको सफल परीक्षण गरेपछि अब व्यावसायिक उडानको तयारी थालिएको छ। बुटवलबाट छवि पाण्डेको रिपोर्ट।
9: लुम्बिनी इगल एयर एडभेन्चर प्रालीले पाल्पाको नुवाकोटदेखि बुटवलको बदल पोखरीसम्म गरेको परीक्षण उडान सफल भएपछि बुटवलको पर्यटन क्षेत्रको विकासमा एउटा इँटा थपिएको भन्दै व्यवसायीहरूले खुसी व्यक्त गरेका छन्। बुटवलका पर्यटन व्यवसायी झवेन्द्र थापाका अनुसार प्याराग्लाइडिङले पर्यटन क्षेत्र चलायमानसँगै बुटवलको समृद्धिमा नयाँ आयाम थपिने विश्वास छ।
10: प्याराग्लाइडिङ भयो भने त यसले पर्यटन व्यवसायलाई चाहिँ धेरै बढाउँछ, बुटवलको आर्थिक चाहिँ हब बन्छ, होटल व्यवसायलाई चाहिँ चलायमान बनाउँछ क्या। अरू बस्यो भने उहाँले चाहिँ जुन खानपिनदेखि लिएर सबै कुरो हुन्छ नि त, त्यसले गर्दा चाहिँ बुटवलको चाहिँ पर्यटन व्यवसाय, होटल चल्छ, रेस्टुरेन्ट चल्छ, कृषकले उत्पादन गरेको कुराहरू चल्छ।
9: बुटवलमा प्याराग्लाइडिङ सुरु गराएर मनग्गी आमदानी गर्ने भन्दा पनि बुटवलका युवाहरूलाई रोजगारी दिने र बुटवलको पर्यटन प्रवर्धन गर्ने लुम्बिनी इगल एयर एडभेन्चर प्रालीको उद्देश्य रहेको छ। प्रालीका अध्यक्ष डाक्टर किशन थापाले कम्तीमा बुटवलको विकासमा अर्को अध्याय थपिने र रोजगारीको अवसर समेत यसबाट सिर्जना हुने भएकोले प्याराग्लाइडिङ सुरुवात गर्न लागि बताउनु भयो।
11: एकछिन उडाउने त्यसरी देखाएर यसलाई बन्द गर्ने भन्दा नि कसरी टिकाउन सकिन्छ भन्ने हो कि, हामीले एटलिस्ट रोजगारी दिउँ युवाहरूलाई चाहिँ टिकाउँ भन्ने एक्सन त्यो हो कि।
9: लुम्बिनी इगल एयर एडभेन्चर प्रालीका अनुसार प्याराग्लाइडिङको व्यावसायिक उडान गर्न अझै 6 महिना लाग्नेछ। त्यसका लागि अहिले पूर्व तयारीको आवश्यक कामहरू अघि बढाइएको छ।
3: बीजीएनमा क्वीन्स गोर्खा सिग्नल्सको 77 वार्षिक उत्सव मनाइएको छ। नेपाल सिग्नल्स ट्रुप र क्वीन्स गोर्खा सिग्नल्स एसोसिएसन नेपालले बीजीएन वेम्बलेमा जमघट गरेर वार्षिक उत्सव मनाएका हुन्। हवस् त अहिलेसम्मका खबर यति नै।
1: यो बीएफबीएस गो

चलचित्र वासुदेवको यस गीतमा शब्द रहेको थियो महाकवि लक्ष्मीप्रसाद देवकोटाको र संगीत रञ्जित गजमेरको र आवाज भने रबिन शर्माको रहेको थियो र तपाईँ अहिले बीएबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। अबको प्रस्तुतिमा रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रमतर्फ तपाईँलाई जोड्न चाहन्छु।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS, Gorkha Radio.

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

0: Air Force. Here's the BBC's Daniel Sanford.
1: We can probably rule out the idea of any kind of huge, enormous, massive set of explosives having been found in those vehicles in any kind of dramatic way. Otherwise, I don't think those men would be being released on police bail. So it does look as if we're in a situation where this perhaps isn't the enormous possible plot which some people were fearing at the time of their arrest.
0: After the police
2: मौसम सुधार भाई को मौसम बिदले बताया का सन मौसम विभाग का वरिष्ठ मौसम बिद मीन कुमार अर्याल
3: बाढीले दुभान गरेर र बाढी पहिरोले नदीहरु थुनिएर जुन खालको प्रभाव परेको छ अब जस्तै मोनाङमा म्याग्दीमा पनि त्यसको प्रभाव परेको छ त्यो प्रभाव चाहिँ अहिले रहला तर त्यो राहत र उद्धारको लागि चाहिँ खास गरिकन अब मौसमले डिस्टर्ब गर्दैन
2: अर्यालका अनुसार अब केही दिनका लागि मौसममा राम्रो सुधार हुने देखिएको छ अब मनसुनको असर पनि कम पर्दै जाने उहाँले बताउनु भएको छ
3: गङ्गातिक प्लेन भन्छ त्यो गङ्गातिक प्लेनमै रहेर निम्नचापीय रेखा पनि रहेको छ यसको मतलब निम्नचापीय रेखा अहिले नेपालले जुन फोरकास्ट गर्छ त्यसको सरदर स्थानमै छ त्यो सरदर स्थानमा भइसकेपछि अब नेपालमा मनसुनको प्रभाव त्यति धेरै पर्दैन
2: चार महिनापछि ताप्लेजुङमा सोमबारदेखि हवाई उडान सुरु भएको छ ताप्लेजुङबाट कृष्णपुरम बोलिम्पो
4: वर्षायाम सुरु भएसँगै भिजिबिलिटी कम भएपछि गत जेठ 22 गतेदेखि उडान हुन सकेको थिएन सुकेटर विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीका अनुसार बारम्बार लागिरहने हुसु तथा कुहिरोले भिजिबिलिटी कम हुँदा ताप्लेजुङमा चार महिनासम्म उडान अवरुद्ध भएको थियो उहाँका अनुसार यसअघिको सोमबार समेत उडान गर्ने सम्पूर्ण तयारी पूरा भए पनि अन्तिम समयमा आएर प्राविधिक समस्याका कारण उडान अवरुद्ध भएको थियो जसका कारण प्रतीक्षालयमा घण्टौंसम्म बसेका ताप्लेजुङबाट काठमाडौँ प्रस्थान गर्ने 6 जना र काठमाडौँबाट ताप्लेजुङ आउने 12 जना यात्रु प्रभावित भएका थिए अहिले मौसममा क्रमशः सुधार आएकाले उडान शुरू भएको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेशन इन्चार्ज नारायण कुमार कार्कीले जानकारी दिनुभयो उहाँका अनुसार हाल ताप्लेजुङमा निगमको ट्विनेटर जहाज मात्र सञ्चालन हुँदै आएकाले वर्षायामको समयमा उडान प्रभावित हुँदै आइरहेको छ जहाजमा आउने प्राविधिक समस्या र मौसम परिवर्तनले पटक पटक उडान अवरुद्ध हुँदा जिल्लावासी हवाई सुविधाबाट वञ्चित हुँदै आएका छन् चार महिनापछि शुरू भएको उडानका कारण भने जिल्लावासी हर्षित भएका छन् सोमबार ताप्लेजुङबाट काठमाडौँ 5 जना प्रस्थान गरेका छन् भने काठमाडौँबाट 13 जना यात्रु ताप्लेजुङ आएका छन् ताप्लेजुङ स्टेशनका अनुसार हाल उडान तालिका समेत परिवर्तन भएका छन् यसअघि साताको सोमबार बुधबार र शुक्रबार हुँदै आएको उडान अवधिदेखि सोमबार बिहिबार र शनिबारका लागि सारिएको छ ताप्लेजुङबाट काठमाडौँ प्रस्थान गर्ने यात्रुका लागि हाल 12,070 रुपैयाँ भाडा दर निर्धारण गरिएको छ
2: अब खबर फटाफट
5: चाडपर्वका लागि प्रमुख नाकाहरूमा नागरिक यात्रु सहायता कक्ष स्थापना गरिने टिकटमा हुने कालो बजारी र सिट क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्तिलाई रोक्न प्रहरीले विशेष निगरानी बढाउने मिस युनिभर्स नेपाल र मिस अर्थ विजेताको घोषणा मिस युनिभर्सको उपाधि प्राश्ना गुरुङले जित्दा मिस अर्थको उपाधि विनिता ओलीलाई काठमाडौँ कालिकाथान सर्वनाम थिएटरमा नाटक गोर्खाली फर पिस मञ्चन हुँदै मामुनुर रसिदको निर्देशन तथा मोक च्यु युको लेखन रहेको नाटकमा नेपाली कलाकारसँगै अन्तर्राष्ट्रिय कलाकारको पनि सहभागिता गोर्खाली सैनिकको इतिहास मुख्य विषय अमेरिकाको मेरिल्यान्डमा नेपाल सड़क महोत्सव दूतावास गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिका तथा नेपाल पर्यटन बोर्ड पनि सहभागी बेसी सहर चामे सड़क नियमित हुन 1 साता लाग्ने अनुमान 3 स्थानको सड़क मर्मत गर्नुपर्ने भोजपुरको कोटगढी संरक्षणसँगै पर्यटकीय गन्तव्य बन्दै कोटगढी पुग्न 35 लाख बजेट र 20% स्थानीय श्रमदानको सहभागितामा सिँढी सहितको पदमार्ग निर्माण दार्चुलाको अपी हिमाल 3 पाथा र कसौती गाउँमा लटरम्म स्याउ कलमी गाला इटालियन फुजी जातका उन्नत च्याउ प्रशस्त फले पनि बजार अभाव र ढुवानीका समस्याका कारण बिक्रीमा समस्या र होटल तथा रेस्टुरेन्टको डिजिटल रूपान्तरणका लागि राष्ट्रिय डिजिटल साक्षरता अभियान सुरु अभियान अन्तर्गत गुगल बिजनेस प्रोफाइल गुगल नक्सा अनलाइन बुकिङका व्यवहारिक तालिम दिइने
6: यो BFBS गोर्खा रेडियो हो

नेपाली सिनेमाहरूलाई माया गर्ने दर्शक अनि श्रोताहरूको लागि नेपाली सिनेमाको अपडेट लिएर आज फेरि पनि मुभी एन्ड मोर आइसकेको छ। म संगीता श्रेष्ठको साथमा यसो हेर्ने हो भने दशैंको चहल पहल सुरु भइसकेको छ र यो दशैंको चहल पहल सँगै हाम्रो नेपाली सिनेमा इन्डस्ट्रीमा पनि जुन किसिमको चहल पहल सुरु हुन्छ त्यसको बारेमा तपाईँहरूसँग कुरा गर्नु मन लाग्यो र आजको मेरो कलेक्सनले पनि तपाईँहरूलाई अपडेट दिनेछ यसै बारेमा। सो आउनुहोस् कार्यक्रमको सुरुवातमा हामी गीत सुनाऊ, गीतपछि म तपाईँहरूलाई आजको मेरो अपडेट दिनेछु नेपाली सिनेमा इन्डस्ट्रीको बारेमा।

भनिरहन नपर्ला कि हरेक पल्ट दसैँको आगमन सँगै नेपाली सिनेमा इन्डस्ट्रीमा हान थाप गरेर आफ्नो सिनेमाहरू रिलिज गर्ने क्रम सुरु नै हुन्छ। यसपल्टको कोइन्सिडेन्ट हेर्यो भने धेरै जसो सिनेमा जुन यसपल्टको दसैँमा रिलिज हुने तयारीमा छ, प्राय जसो सिनेमाको पछाडि टू लागेको छ। आई मिन सिनेमाको नेक्स्ट सिरिज भएको कारणले गर्दा पनि टू, चाहे हामी कुरा गरौँ आबाट आमा टूको, भने यो पनि दसैँको छेको बारेमा रिलिज हुँदैछ। आउनुहोस् यसको बारेमा कुरा गरौँ। असोजको 30 गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा हो यो आबाट आमा टू, जसको पार्ट वानले पनि दर्शकहरूलाई धेरै रुवाएको थियो भन्ने पर्दैन, होइन। आर्य एन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमा हो यो सिनेमा, जुन सिनेमामा हामीले धेरै पछि विपना थापालाई देखेका थियौँ पार्ट वानमा, भने पार्ट टूमा पनि विपना थापालाई त्यसै गरी आमाको भूमिकामा प्रस्तुत गरिएको छ। विपना थापा पछि हामीले यस सिनेमामा पल्सहालाई देख्नेछौँ, जुन रिपिट नै हो पार्ट वानबाट, भने मल्लिका महतलाई पनि हामीले यो सिनेमामा देख्नेछौँ यसपल्ट। र यति बेला सिनेमाको टिजर बाहिर आइसकेको छ, र साँच्चै भन्यो भने टिजर हेरेरै पनि धेरैजनाले आफ्नो मन दुखाएको देखिन्छ, किनभने आमा भनिसकेपछि रिलेट नगर्ने व्यक्तिहरू सायद नै कोही होला। आमासँगको माया, आमासँगको बिछोड, आमाले गर्नुभएको माया, आमाले गर्नुभएको केयर, सम्पूर्ण कुराहरूलाई सम्झिने हो भने हरेकले रिलेट गर्न सक्छ यो टिजरलाई। र टिजरमा देखाइएको पनि त्यस्तै छ, होइन, आमाले कुनै कारणवश कल गर्दा उठाउन नसकेको, र पछि जाँदा सायद आमा अब हुनुहुन्न कि भन्ने किसिमको त्यो डर, त्यो त्रास, होइन, आमाप्रतिको त्यो माया, सबै कुराहरूलाई जुन समेटेर टिजर बनाएको छ, त्यो टिजरले नै पनि धेरैलाई रुवाउन चाहिँ बाध्य बनाएको छ, रुवाएको छ भनौँ। सो यसरी टिजरले नै रुवाएको यस सिनेमाले सिनेमा हलमा रिलिज भइसकेपछि भने के गर्ने हो त्यो भने हेर्न बाँकी नै छ। सिनेमा रिलिज हुनलाई मैले भनिहालेँ, असोजको 30 गतेलाई रोजिएको छ, दसैँको अवसर पारेर रिलिज गर्न लागि आबाट आमा पनि। र सिनेमामा हामीले देख्नेछौँ यिनै कलाकारहरूलाई, र साथमा स्वर्गीय प्रदीप रावत, जसलाई हामीले गजनी भारतीय सिनेमामा निकै चर्चाकोमा आएको सिनेमा गजनीका भिलेनको रूपमा हामीले चिन्यौँ प्रदीप रावतजीलाई, जसले केही नेपाली सिनेमामा पनि अभिनय गर्नुभयो, र यो सिनेमा नेपाली सिनेमामा उहाँको लागि अन्तिम सिनेमा बन्न पुग्यो। त्यसै गरी साइग्रेस पोखरेललाई पनि हामीले देख्नेछौँ, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, गजित विष्ट, होइन, त्यसै गरी निकिता आचार्य, यस्ता कलाकारहरू हामीले यो सिनेमामा देख्न सक्छौँ। आज भोलि एक किसिमको इमोसनल जर्नीलाई दर्शकहरू सायद सिनेमामा हेर्न चाहन्छन्, जसमा चाहिँ आफूलाई नै देख्ने गरेका छन् दर्शकहरूले। हुनसक्छ आफ्नो परिवारभित्रको कथा, कहिले आमासँग रिलेटेड, कहिले बुबासँग, कहिले पारिवारिक अन्य सम्बन्धहरूको कथालाई हेर्न चाहेको बेला नै आउने तयारीमा रहेको यस सिनेमा आबाट आमा टूले पनि पार्ट वानले जस्तै दर्शकहरूको मन जित्नेछ आशा गर्छु।

अरूसँग हामी कुरा गरौँ एउटा यस्तो सिनेमाको बारेमा जुन सिनेमाले हरेक पल्ट आफ्नो हरेक एपिसोड लिएर आउँदा दर्शकहरूले त्यत्तिकै माया गरेका छन्। कुरा गर्दैछु म कबड्डीको। कबड्डीको जर्नीलाई हेर्ने हो भने कबड्डी 1 अहिले 5 आइपुग्दा हरेक पल्ट यो सिनेमाले दर्शकलाई त्यत्तिकै लेभलमा एन्टरटेनमेन्ट भने गराएको देखिन्छ। तर पछिल्लो सिनेमालाई हेर्ने हो भने 2079 चाहिँ प्रदर्शनमा आएको थियो कबड्डीको 4 है, पार्ट 4 भनौँ या पार्ट 4 भनौँ जे भनौँ, कबड्डी 4 चाहिँ त्यो बेला चाहिँ 1980 चाहिँ प्रदर्शन गरिँदाखेरि के भनिएको थियो भने द फाइनल म्याच भनिएको थियो, तपाईँलाई याद छ भने। र हुनसक्छ त्यो कारणले पनि द फाइनल म्याच भनिएको अर्थ चाहिँ अब यो सिनेमा चाहिँ अन्तिमपल्ट प्रदर्शनमा आउँदैछ कबड्डीको सिरिजको रूपमा भनेर पनि थियो, होइन, जहाँ चाहिँ काजी जुन दयाहाङ राईले निभाएका छन् यो भूमिका, र यो काजीको भूमिकामा रहेका दयाहाङ राई र मैया या सोल्टिनी सबैको कथालाई चाहिँ टुङ्गाइएको थियो, सायद त्यसै कारणले गर्दा पनि द फाइनल म्याच भनेर भनिएको थियो। यति बेला फेरि पनि अबको यो दशैँमा तपाईँहरूले यही कबड्डीको सिरिजको रूपमा अर्को कबड्डी 5 पनि देख्न पाउनुहुनेछ। अगेन भन्नै परेन, काजीको भूमिकामा दयाहाङ राईलाई नै कास्ट गरिएको छ, होइन, जसलाई चाहिँ यसपल्टको जोडीको रूपमा सृजना गुरुङसँग बाँधिएको छ जोडी। हुन त कथा काजी र मैयाको अन एन्ड अफ लभ स्टोरीबाट सुरु भएको थियो, होइन, यो बिचमा मैयाको क्यारेक्टर धेरैपल्ट फरक भयो, या भनौँ फरक फरक व्यक्तिले भूमिका निभाए, मैयाको कहिले सोल्टिनीको रूपमा कहिले मैया भनियो, होइन, यसरी चाहिँ नि देखाइयो अहिलेसम्म। तर यसपल्ट भने कबड्डी 5 कथा के होला त, यस्तो के विशेष होला त जसले गर्दाखेरि 4 टुङ्ग्याउने भनेको सिनेमालाई फेरि 5 ल्याइयो त भनेर सोच्ने हो भने, वान्स अगेन रामबाबु गुरुङकै लेखन तथा निर्देशनमा बनेको यो सिनेमा हो कबड्डी 5 यसपल्टको लागि पनि। र यो सिनेमामा यसपल्ट भने मैयालाई फिर्ता आएको देखाइएको छ, पहिलो एपिसोडको मैयालाई फिर्ता आएको देखाइएको छ। तपाईँलाई याद छ भने यो मैयाको अनि जुन काजीको लभ स्टोरी हुन सक्छ या सक्दैन भन्ने कुराहरू, त्यो रेश्मा गुरुङले मैयाको भूमिका निभाएकी थिइन्, त्यो बेला पछि हामीले मैया हरायो भनेको सुन्यो या भाग्यो के धेरै कुराहरू, तर यसपल्ट भने कबड्डी 5 मैयालाई फिर्ता आएको देखाइएको छ। तर आएपछि के हुन्छ त्यो कुरा थाहा छैन, तर आउन्जेलसम्म चाहिँ फेरि एउटा अर्को कुरा के देखाइएको छ भने काजीको विवाह भइसकेको देखाइएको छ। यतापट्टि काजी जो मैयाको लागि पागल जस्तो गरेर दौडिएका थिए उनको विवाह भयो, र फाइनली विवाह भइसकेपछि पनि मैया फर्किएको देखिएको छ। भनेपछि यसपल्टको कथा पनि निकै इन्ट्रेस्टिङ हुनेछ, डाउट नै भएन। सो हामी आशा गरौँ कि यसपल्ट फेरि यिनै कलाकारहरूको साथमा केही नयाँ अनुहार, जस्तो यो सिनेमाको लागि चाहिँ विपिन कार्की, होइन, दयाहाङ राई, त्यस्तै गरी विपिन कार्की हामीले देख्नेछौँ, रेश्मा गुरुङलाई देख्नेछौँ हामीले सिनेमामा यसपल्ट, अनि त्यसै गरिकन हामीले यसै सिनेमामा सृजना गुरुङलाई पनि देख्नेछौँ। बुद्धि तामाङ, विजय बराल त एज इट इज हुने नै भयो, मेरो नाम अगर पनि, पुष्कर गुरुङ पनि, कविता आले पनि, अरुणा कार्की पनि, थुप्रै कलाकारहरू, माउत्से गुरुङ भयो, शिशिर वाङदेल भयो, कमलमणि नेपाल, विष्णु मोक्तान, होइन, यस्ता कलाकारहरूलाई हामी देख्नेछौँ फेरि पनि सिनेमामा। सो हामी आशा गरौँ यसपल्टको दसैँलाई टार्गेट गरेर कार्तिक 6 प्रदर्शनमा आउन लागेको कबड्डी 5 आफ्नै योभन्दा अगाडिको रेकर्डलाई पनि ब्रेक गर्नेछ होला सायद।

माया दिदी भन्दैछु।

0: BS Gorkha Radio.
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ थाहा छैन भने सुनिहाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवा र सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो योसँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ अनलाइनको लागि निशुल्क यो सेवा हाई स्ट्रिटको लागि भने 4 pounds 99 cents तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्
0: BFBS Gorkha Radio Gorkha Radio
2: Movie and More केही समय अगाडि या भनौँ केही हप्ता अगाडि नेपालमा जुन किसिमको धेरैले ज्यान गुमाउनु पर्यो बाढीले गर्दाखेरि होइन यो बाढीको कथा बाढीले जे जस्तो गरेको छ त्यसको कथा त्यसको कुरा त हामी सबैलाई थाहा छ त्यो सँगसँगै पछिल्लो समय टनल नाम गरेको यो शब्द या टनल शब्द भनौँ धेरै चर्चामा आयो किनकि यही बाढीले गर्दाखेरि धेरै व्यक्तिहरू जो त्यति बेला टनलभित्र बसेर काम गरिरहेका थिए उनीहरूलाई रेस्क्यु गर्न नसकेको खण्डमा धेरैको ज्यान चाहिँ गयो यही बाढीको कारणले भनेर हामीले कुरा गर्ने गरेका छौँ तर यति बेला पनि मैले यो टनलको कुरा यस कारणले गरेँ किनकि टनल 26 भनेर सिनेमा रिलिज हुने तयारीमा छ त्यो नेपाली सिनेमाकै कुरा गर्दैछु म यो सिनेमाको कुरा गर्ने हो भने यो सिनेमालाई नेपाल भुटान र भारत यो तीनवटा फरक फरक देशले चाहिँ एक आपसमा सहकार्य गरेर निर्माण गरेको सिनेमा हो यो टनल नाम त दियो तर यसको कथा चाहिँ अघि मैले भने जस्तै बाढीसँग रिलेटेड चाहिँ होइन त्यसको सट्टामा यसलाई जम्बी हरर फिल्म भनेर चाहिँ भनिएको छ सायद त्यसैले यसको नाम चाहिँ टनल 26 द कर्स अफ बेनिथ द माउन्टेन भनेर भनिएको छ होइन यसलाई पनि दसैँको छेको पारेर रिलिज गर्ने तयारीमा गरिएको छ असोजको 23 गते यो सिनेमा रिलिजमा आउँदैछ र यसो हेर्दाखेरि यसको पोस्टर हेर्दाखेरि त हामीले के देख्यौँ भने पोस्टरमा पनि जानकारी त गराइएको छ कि यो टनलको बारेमा कथा हो भनेर होइन र यो सिनेमा जुन मैले भने डेट असोज 26 गते यो डेटमा चाहिँ नेपालमा मात्र होइन नेपालमा पनि भुटानमा पनि यो सिनेमा एकसाथ हलहरूमा रिलिज हुँदैछ सिनेमाको यो टिजरमा हामीले के मात्रै देख्न सक्छौँ भने दुईजना व्यक्ति चाहिँ टनलमा हिँड्दै गरेको देख्छौँ होइन र अचानक त्यो टनलमा विभिन्न किसिमको घटनाहरू घट्छ कि जसमा चाहिँ नि जम्बी भनेर हामी जसलाई चिन्छौँ होइन इमेजिनरी नै भनौँ हरर सिनेमाको लागि जम्बी र त्यस्ता व्यक्तिहरूबाट अट्याक हुँदै गरेको हामीले देख्न सक्छौँ सिनेमाको घटनाक्रमलाई हेर्दै जाने हो भने जुन टिजर हामीले सार्वजनिक गरेको देख्यौँ त्यसमा हामीले अनुविक्रम शाहीलाई देख्यौँ आना शर्मालाई पनि देख्यौँ होइन यो सिनेमाको यो जुन नेपालीमा तपाईँले देख्नुभएको टिजर जुन छ योभन्दा अगाडि चाहिँ अन्य भाषाहरू जस्तै भुटानी भाषामा पनि यो सिनेमा सार्वजनिक भइसकेको छ यो सिनेमालाई निर्देशन अनि लेखन गर्ने कार्य भने डिडी किन्लेले गरेका छन् भने यो सिनेमामा हामीले अनुविक्रम साईलाई त देख्नेछौँ आना शर्मालाई पनि देख्नेछौँ त्यो बाहेक पनि भुटानी कलाकारहरू साङ्गे सेल्फ्रिम निदुप दोर्जे फुनसोक थोन्डे डेकी लामो लगायतका अन्य कलाकारहरूलाई पनि देख्नेछौँ त्यो अर्थमा हामी भन्न सक्छौँ कि यो सिनेमामा नेपाली अनि भुटानी दुवै कलाकारहरूलाई हामी देख्न सक्छौँ त्यो बाहेक पनि नेपाली दर्शकहरूको लागि एउटा विशेष के पनि रहेको छ भने यो सिनेमामा एउटा स्पेसियल अपियरेन्समा चाहिँ प्रदीप खड्कालाई पनि कास्ट गरिएको छ अनि एउटा अर्को रमाइलो कुरा के भने प्रदीप खड्कालाई सिनेमामा एक्टरको रूपमा मात्रै कास्ट गरिएको होइन उनले यो सिनेमामा क्रिएटिभ प्रड्युसरको जिम्मा समेत लिएका हुन् यो सिनेमाको अधिकांश सुट भुटानमा भएको थियो भने फिल्मको पोस्ट प्रडक्सनको काम भने थाइल्यान्डमा भएको सो हामी आशा गरौँ यसरी तिनवटा फरक फरक देशहरू नेपाल भुटान र भारतको कोलाबोरेसनमा बनेको यो सिनेमा टनल 26 ले एउटा फरक किसिमको रेकर्ड चाहिँ अवश्य राख्नेछ

आउनुहोस् हामी कार्यक्रममा एकैछिन कुरा गरौँ नेपालमा कुनै पनि सिनेमा रिलिज हुनुभन्दा अगाडि गरिने प्रिमियरको बारेमा। सायद मैले भन्नु पर्दैन, आज भोलि प्रिमियर एक किसिमको प्रेसर या फ्यासन जे भने पनि त्यो भनेको छ, किनभने प्रिमियर भन्ने बित्तिकै अलमोस्ट धेरै कलाकारहरूलाई इन्भाइट गरिने, कलाकारहरू आउने, सिनेमा हेर्ने, फिडब्याक दिने, मिडियाको ग्यादरिङ हुने, सिनेमा कस्तो बनेको छ भनेर एक किसिमले भनौँ दर्शकहरूलाई सजिलैसँग जानकारी गराउने माध्यमको रूपमा पनि प्रिमियरलाई लिइन्छ। तर यसो हेर्दाखेरि धेरैजसो प्रिमियर हामीले काठमाडौँभित्र मात्र भएको देख्छौँ, हुनसक्छ कहिलेकाहीँ ललितपुर, कहिलेकाहीँ भक्तपुर, तर यही तिनवटा सिटीमा चाहिँ घुमेको देख्छौँ प्रिमियर चाहिँ, विशेष गरी चाहिँ काठमाडौँमा। तर यति बेला यो विषयमा मलाई कुरा यसकारण पनि गर्नु मन लाग्यो प्रिमियरको, किनकि हालै मात्र बा एक योद्धा सिनेमाले चाहिँ के गर्यो भने आफ्नो सिनेमालाई प्रदर्शन गर्नुभन्दा अगाडि काठमाडौँलाई केन्द्रित गरेन, यो सिनेमाले काठमाडौँलाई केन्द्रित गरेर प्रिमियर गर्नुभन्दा मफस्वलमा जानु नै बेस्ट हुन्छ भन्ने लागेर पनि हुनसक्छ, या अरूभन्दा फरक हुनसक्छ भनेर पनि होला, या तिनै कलाकारहरूको बिचमा सधैँ गएर कस्तो लाग्यो सिनेमा के कस्तो भनेर कुरा गर्नुभन्दा रियल लाइफ अडियन्स जुन हुन्छन् उनीहरूसँग लिने फिडब्याक चाहिँ अझै बेस्ट होला कि भनेर पनि हुनसक्छ। यो सिनेमाले काठमाडौँ भन्दा पनि आफ्नो सिनेमालाई रोजे प्रिमियर गर्नको लागि पालगञ्ज, दाङ, धरान, बुटवल यो चारैवटा ठाउँहरूमा यसरी प्रदर्शन गरेर प्रिमियर गरेर फिडब्याक लिने काम भइसकेपछि बल्ल यो सिनेमालाई चाहिँ काठमाडौँमा प्रिमियर गरिएको थियो। र आर्टिस्टहरूको कुरा गर्ने हो भने निकै अपेक्षा गरिएको यो सिनेमा, जसमा चाहिँ हामीले बाको भूमिकामा दिव्य देव पन्त, जसलाई असाध्यै राम्रो अभिनय गर्न सक्ने कलाकारको रूपमा हामी चिन्दछौँ, भने सुहाना थापा, झर्ना थापा, सागर खनाल, सुप्रज्ञा शर्मा, माउत्से गुरुङ, शिशिर शिवाकोटी जस्ता कलाकारहरूलाई पनि देख्यौँ। सिनेमा जसले एउटा परिवारको कथा बोलेको छ, यो कथाभन्दा पहिले सिनेमालाई चाहिँ प्रिमियरमा हेरेर पनि दर्शकहरूले असाध्यै राम्रो फिडब्याक दिएकै कारणले गर्दाखेरि पनि यो सिनेमाबाट धेरै अपेक्षा रहेको टिमले बताएका छन्। हामीले यो सिनेमाको बारेमा तुरुन्तै कुरा गरिहाल्ने, प्रदर्शनमा आयो भन्ने बित्तिकै कुरा गरिहाल्नु चाहिँ इट्स टु अर्ली, हामी पछि पनि कुरा गर्न सक्छौँ। यति बेला भने यो सिनेमाको टिमले सधैँ चल्ने ट्रेन्डभन्दा अलिक फरक गएर गरेको कामको जानकारी चाहिँ मैले तपाईँहरू माझ राख्न चाहे मुभी एन्डमोरमा राखेँ भने। अब पनि म गीत सुनाउँछु तपाईँलाई, गीत सुनाउँ, त्यसपछि हामी बाँकीको हाम्रो कलेक्सनको कुराकानी पनि फेरि गर्ने नै छौँ।

0: ಸ್ಕೋರ್ ಕಾರ್ಡ್ ರೇಡಿಯೋ.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान.
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ. शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ.
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: EFBS गोर्खा रेडियो.

दसैँ आउने अनि दीपक राजगिरी या दीपाश्री निरौलाको कोलाबोरेसनमा बन्ने सिनेमाहरू प्रदर्शनमा नआउने सायदै कम होला। प्राय जसो यो टिमले बनाउने गरेको सिनेमा यदि बनेको छ, रेडी भएको छ भने प्राय जसो उनीहरूले रोज्ने समय दसैँ आसपास नै हो। यति बेला पनि एउटा अर्को सिनेमा, यही टिमको एउटा अर्को सिनेमा जुन प्रदर्शनको तयारीमा छ, दीपक राजगिरी दीपाश्री निरौलाको समूहले नै बनाएको सिनेमा, टाइटल भन्नै नपर्दा छ माया छपक्कै टू। मैले अघि पनि भने यसपल्टको दसैँमा धेरै सिनेमाहरू रिलिज हुँदैछ, तर धेरैको टाइटल टू नै हुन पुगेको छ, चाहे त्यो आबाट आमा टू होस्, चाहे बाह्र गाउँ टू होस्, चाहे छमाया छपक्कै टू होस्। दसैँको कुरा गरिहाल्यौँ र दसैँको आसपासमै रिलिज हुने सिनेमाहरूको कुरा गर्दाखेरि पनि डाउटै भएन, सिनेमाहरू छमाया छपक्कै टू पनि दसैँलाई टार्गेट गरेर रिलिज गर्न लागि हो। त्यसै कारणले यो सिनेमाले पनि आफ्नो फिल्मलाई प्रदर्शन गर्नको लागि असोज 31 गतेलाई रोजेको छ भने बाह्र गाउँ टू पनि यही छेकोमा रिलिज हुँदैछ। कुरा गर्ने हो छमाया छपक्कैको भने योभन्दा अगाडि पनि यो सिनेमामा हामीले दीपक राजगिरी र केके अधिकारीको जोडीलाई देख्यौँ। दिपेन्द्र लामाको निर्देशनमा बनेको थियो यो सिनेमा भने यसपल्टको सिनेमालाई पनि दिपेन्द्र लामाले नै निर्देशन गरेका छन् भने रोहित अधिकारीले निर्माण गरेका हुन्। पोस्टर एउटा सार्वजनिक भएको छ यो सिनेमाको। अहिलेसम्म हामीले फर्स्ट लुक पोस्टर देख्दाखेरि चाहिँ त्यस्तो धेरै कुराहरू भन्दा पनि रमाइलो हुने रमाइलो माहौल चाहिँ देखिन्छ यो सिनेमाको पोस्टरमा, जसमा चाहिँ फिल्मको यसपल्टको फिल्मको मुख्य कलाकारहरू दीपक राजगिरी, केके अधिकारी र सनिसा भट्टराईलाई देख्न सक्छौँ। यसो हेर्दाखेरि फोटोमा केके अधिकारी पनि र सनिसा पनि दुवैजना चाहिँ प्रेग्नेन्ट जस्तो देखिन्छ मात्र होइन, देखिएकै छ होइन, र उनीहरूको बिचमा बसेर चाहिँ एकदमै भगवान् कृष्ण जस्तो बाँसुरी बजाइरहेको अवस्थामा चाहिँ दीपक राजगिरीलाई फिचर गरिएको छ। तिनजना एउटै फ्रेममा उभिएको छ। सो यो चाहिँ रहेको छ छमाया छपक्कैको यसपल्टको पोस्टर, जसलाई दसैँमा रिलिज गर्ने तयारी गरिएको छ। यो पोस्टरले के पनि हामीलाई इन्डिकेट गर्छ भने यो चाहिँ पारिवारिक सम्बन्ध हो पक्कै पनि, विवाहमा हुने उतार चढाव होला, घरभित्रको झैझगडा होला, या अप एन्ड डाउन्स होला सिनेमाभित्रकै या कथाभित्रको एउटा परिवारभित्रको। सो यो सिनेमाले यसपल्ट कस्तो म्यासेज दिने हो, कतिको एन्टरटेन गराउने हो सबैलाई, त्यो पनि हेर्न बाँकी नै छ। अहिले भने मैले तपाईँलाई बताएँ कि यो सिनेमा चाँडै फेरि माझ प्रदर्शनमा आउने तयारी गरिएको छ।

सुन्दै हुनुहुन्छ मुभी एन्ड मोर, तपाईँहरूको साथमा छु म सङ्गीता श्रेष्ठ. मुभी एन्ड मोरमा हामीले प्राय जसो नेपाली सिनेमाहरूको कलेक्सन लिएर आउने गर्दछौँ, या भनौँ सिनेमाको बारेमा अपडेटहरू लिएर आउने गर्दछौँ. आज पनि मैले आफूसँग भएको कुराहरू तपाईँहरूसँग सेयर गरेँ. नेक्स्ट विक हामी दसैँको अझ धेरै नजिक पुग्दैछौँ, र त्यो नजिक जाँदै गर्दाखेरि अरू नयाँ कलेक्सनहरू के हुन्छ त्यो पनि म तपाईँहरूको लागि लिएर आउनेछु. आजको लागि पनि तपाईँहरू माझ राखेको यिनै इन्फर्मेसन अनि गीतहरूसँगै म सङ्गीता श्रेष्ठ बिदा माग्न चाहन्छु. तपाईँहरूको लागि अन्य कलेक्सन लिएर नेक्स्ट विक फेरि आउनेछु. तबसम्मको लागि सुन्दै गर्नुहोस् बिएफबिएस गोर्खा रेडियो. नमस्ते.

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે વીએફપીએસ
1: યુ વીએફપીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો
3: धेरै 97 पहिरोका घटना भएका छन्। पहिरोमा 21 जनाको मृत्यु भएको छ, 4 जना बेपत्ता छन् भने 4 जना घाइते भएका छन्। यो अवधिमा 80 अविरल वर्षा, 57 बाढी, 17 सर्पदंश, 8-8 आग लागिरह हुरी तथा 4 जनावर आक्रमणका घटना भएका छन्। बाढी र वर्षाका घटनामा 1100 भन्दा बढीको उद्धार गरिएको छ। विपदका कारण 48 सड़क खण्ड अवरुद्ध छन्। 121 चौपायाको क्षति भएको छ भने अनुमानित 1,91,00,000 रुपियाँ भन्दा बढीको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारको काम पनि जारी छ।
4: साइबर अपराध सम्बन्धी विषयमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। नेपाल प्रहरीको साइबर ब्युरोले दिएको भक्तपुर घरबाट प्रसाईलाई पक्रिएको हो। ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीका अनुसार प्रसाईमाथि साइबर अपराध सम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको छ। नेपाली कांग्रेसका सांसद आनन्द प्रसाद ढुङ्गानाले पूर्व प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबराको गिरफ्तारीको प्रक्रियाबारे सरकारसँग जवाफ माग्नु भएको छ। राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद ढुङ्गानाले जबरालाई बिना पूर्जी र मध्यरातमा पक्राउ गरिएको भन्दै आपत्ति जनाउनु भएको हो।
5: प्रधानमन्त्री शनिबार आउनुभयो रे 4 बजेतिर, अनि खेरि रातिमा जाने गरेर सोधियो रे उहाँको पिए मार्फत कि शोलेन्द्र शमशेरलाई के भयो भन्दाखेरि, अनि त्यसलाई त समात्नु पर्यो भनेर जाने गरेर समातियो अरे। साँच्चै त्यही हो होइन भने सरकारलाई जवाब दिनु पर्यो किन समातेको हो। कुनै पनि नागरिकलाई समात्न पाइँदैन बिना जाने कसुर, कुनै पनि नागरिकलाई उनी जाने विशेषमा थिए, उनले सुरक्षा गर्ने कोसिस गरे अरे, सुरक्षा उनको सुरक्षामा जाने गरेर जेएनजीहरूले जेएनजीलाई बदनाम गर्ने, हिजो जेएनजीको नाउँमा गएर सिंहदरबार जलायो, अदालत जलायो, पार्लियामेन्ट जलायो, राष्ट्रपति भवन जलायो, आज चाहिँ फेरि त्यही जन्जीको नाउँमा असुरक्षा भयो त्यो प्रधान न्यायाधीशलाई समाप्ति।
4: अविरल वर्षाका कारण देशभर आएको बाढ़ी र पहिरोले ठूलो मात्रामा जनधनको क्षति पुर्याएपछि राष्ट्रिय सभाका सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्।
6: राष्ट्रिय सभा बैठकको आकस्मिक समयमा सांसदहरूले बाढ़ी पहिरोबाट प्रभावित क्षेत्रमा भएको क्षतिको विवरण प्रस्तुत गर्दै सरकारलाई द्रुत गतिमा काम गर्न आग्रह गरेका हुन्। सांसद राजेन्द्र लक्ष्मी गैरे,
7: पाल्पाको रानी महलले मुन्टो मात्रै देखाएर बसेको छ, वरिपरिबाट काली गण्डकीले घेरेको छ, पाल्पाका थुप्रै फाँटहरू खेतहरू, रामपुर फाँट, माडी फाँट, त्यसपछि अर्गली फाँटका खेतहरू, अम्दाका 2 बाली लाग्ने धान खेतीहरू सबै नष्ट भएका छन्। यो विपत्तिमा सरकारवाला सबैको ध्यान।
6: सांसद सम्झना देवकोटाले मर्स्याङदी नदी थुनिएको अवस्थालाई सतर्कतापूर्वक समाधान गर्न र पर्वतारोही उद्धारमा तदारुकता देखाउन सरकारसँग माग गर्नुभयो। उहाँले बाढीको असर नसोचेको ठाउँसम्म पुगेको भन्दै चाडपर्वमा खाद्यान्न र स्वास्थ्य संकटको जोखिमबारे सचेत गराउनुभयो।
7: मान्छेहरू अब घर फर्कने बेलामा चाडबाड खाद्यान्नको ठूलो संकट हुने देखिएको छ। यो जोखिम पनि जलवायु परिवर्तनकै कारण आएको जोखिम हो। यसले गर्दा जलवायु परिवर्तनमा हामीले धेरै ठुलो अन्याय हामीले भोगिरहनु परेको छ। त्यो सँगसँगै मनासुलो क्षेत्र र मनाङको हिमाली क्षेत्र आरोहण गर्न जाने पर्वतारोहीहरू पनि धेरै सम्पर्कविहीन हुनुहुन्छ, अस्तव्यस्तताको अवस्थामा हुनुहुन्छ। यो बेलामा सरकारले कुनै पनि मानेमा सरकार चुक्नु हुँदैन।
6: सांसद पूजा चौधरीले रसुवाको बाढीदेखि अहिलेको अविरल वर्षासम्म आइपुग्दा राज्यको राहत वितरण प्रणाली फितलो देखिएको आरोप लगाउनुभयो।
8: राहत संकलन भएको खाद्यान्नहरू पनि समयमै वितरण गर्न नसक्दा कुहिने अवस्थामा छ र यता पीडितहरूले राहत पनि नपाएको अवस्था, त्यसैले यसको व्यवस्थापन पनि छिटो होस्। बाल बालिकाहरूको भविष्य पनि अन्धकारतिर धकेलिएको अवस्था छ, त्यसैले उनीहरूको शिक्षाको अस्थायी व्यवस्थापन गरेर भए पनि पठन पाठन सुरु गर्न पनि जरुरी छ।
4: काँग्रेसको 15 महाधिवेशनको मिति केही दिन सर्ने भएको छ। महाधिवेशन असोज 16 गतेदेखि 19 गतेका लागि तय भएको थियो। बाढ़ी पहिरोका कारण महाधिवेशन प्रतिनिधिलाई आवाजातमा हुन सक्ने समस्यालाई ध्यानमा राख्दै महाधिवेशन सार्न लागिएको हो। अब महाधिवेशन 19 गतेदेखि शुरू गर्ने कि 21 गतिदेखि भन्ने छलफल भइरहेको छ। संस्थापन समूहले मिति सार्ने तयारी गरिरहँदा निवर्तमान सभापति शेरबहादुर देउवा समूह भने पूर्व निर्धारित समयमा नै महाधिवेशनको तयारीमा जुटेको छ। कांग्रेसको पूर्व सभापति देउवा समूह समानान्तर महाधिवेशनको तयारीमा जुटेको हो। देउवा समूहले असोज 15 गतिदेखि वडा अधिवेशन शुरू गर्ने भएको छ। 15 महाधिवेशन अन्तर्गत हुने विभिन्न तहका अधिवेशनका लागि देउवा समूहले उम्मेद्वारको मनोनयन शुल्क समेत तोकेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो

डाहा ईर्ष्यानी हो, जसले व्यक्तिलाई अगाडि बढ्न पनि दिदैन र एउटा त्यो ईर्ष्याको कारणले, त्यो रिसको कारणले, त्यो आवेगको कारणले व्यक्तिले अरू सोच्नै सक्दैन, त्यही कुरामा मात्र घुमिरहन्छ र पाप कर्म गर्न ऊ पछि पर्दैन। यस्तै एउटा ईर्ष्या र डाहाको कथा छ आजको यात्रा जिन्दगीकोमा। यो कथा हो मालतीको र मालतीको जीवनमा यो कथाले कस्तो कस्तो मोड लिएर आयो, यो कथामा मालतीको गल्ती के थियो, मालतीको जीवनमा के कस्ता परिस्थितिहरू आए, उसले आफूले चाहे जस्तो जीवन किन बाँच्न पाइन। आजको यात्रा जिन्दगीकोमा म तपाईँलाई सबै सबै मालतीको कथा सुनाउँछु, तपाईँ साथै बस्नुहोला। यात्रा जिन्दगीको रेडियो स्टेसन BFBS गोर्खा रेडियो हो यो, अनि तपाईँको छेउमा मन्दिरा हाजिर छु। तपाईँलाई मालतीजीको कथा सुनाउनु भन्दा पहिला आउनुहोस् यात्रा जिन्दगीकोलाई सुरु गरौँ यो सुन्दर गीत तपाईँको नाममा समर्पित गर्दै, तपाईँलाई थुप्रै थुप्रै माया तपाईँको नाममा समर्पित गर्दै अभिनन्दन।

हजुर, यति बेला तपाईँले BFBS गोर्खा रेडियोलाई सुनिरहनु भएको छ। तपाईँको छेउमा मन्दिरा छु र यो हो यात्रा जिन्दगीको। आज हामीले मालतीको जीवनको कथालाई लिएका छौं। मालतीजीको जीवनको कथा यसरी सुरु हुन्छ। उहाँहरू एउटा सामान्य घरमा बस्नुहुन्थ्यो। खाना लाउन दुःख थिएन। बुबा जागिरे, आमा गृहिणी र मालती आफ्नो साथी आकृतिसँग खुब मिल्थिन्। बालापनदेखि नै उनीहरू छिमेकी छिमेकी, लगभग उस्तै उस्तै खालको धरातल। बुबाहरू दुबईका जागिरे, आमाहरू दुबईका गृहिणी, अनि आकृति र मालती सँगसँगै पढ्ने खेल्ने यस्तै थियो। हरेक दिन उनीहरू भेट्थे, खेल्थे। आमाहरूको पनि कुरा हुन्थ्यो, बाहरूको पनि कुरा हुन्थ्यो। एउटाको घरमा केही मिठो पाके, अर्कोको घरमा त्यो चिज आइपुग्थ्यो। मालती र आकृति दुई दिदी बहिनी भन्दा कम थिएनन्, एउटै आमाका सन्तान जस्तै। उनीहरू यति मिल्थे, कहिले एउटाको घरमा दुवैजनाले भात खान्थे भने कहिले अर्कोको घरमा दुवैजना सुत्थे। उनीहरूको ओछ्यान पनि एउटै हुन्थ्यो। यस्तो मेल मिलाप थियो उनीहरूको 8 कक्षा पढुन्जेलसम्म। जब 8 कक्षा पढे त्यसपछि उनीहरू दुवैले स्कुल चेन्ज गरे, किनकि गाउँको स्कुलमा 8 कक्षासम्म थियो। 9-10 पढ्न सदरमुकामको स्कुलमा जानु पर्थ्यो। त्यसपछि मालती र आकृति दुवैलाई सदरमुकामको स्कुलमा राखियो। गाउँका अरू पनि थिए। सदरमुकाम आउनका लागि लगभग हिँडेर 3 घण्टा लाग्थ्यो। त्यही हुनाका कारणले मालतीका बुबा र आकृतिका बुबा आमा मिलेर सदरमुकाममा एउटा कोठा भाडामा लिदिने, अनि त्यहाँ मालती र आकृति बस्ने कुरा भयो। फेरि दुई छोरीहरूलाई मात्रै कसरी राख्नु? त्यसपछि मालतीको बुबाले अरू गाउँका अभिभावकहरूलाई पनि सम्झाएर अरू 3 जना युवतीहरू उनीहरूलाई पनि डेरा खोजेर एउटै घरमा राखिदिएर मालतीको बुबा फर्किनु भयो। यति 5 जना भए त एकअर्काको सहयोगी हुन्छन् भन्ने हिसाबले उहाँले उनीहरूलाई एउटै घरमा 2 कोठा लिएर एउटा कोठामा 3 जना, एउटा कोठामा आकृति र मालती 2 कोठा लिएर उनीहरू 5 जना बसेर पढ्न थाले।

मालतीका बुबा आकृतिका बुबा हरेक हप्ता पालो पालो गरेर छोरीहरूलाई भेट्न जानुहुन्थ्यो। के खाँचो छ, के भइरहेछ उहाँहरू बुझेर आउनुहुन्थ्यो। यसरी मालती र आकृतिले 9 कक्षा पास गरेर 10 कक्षामा पढ्न थाले। यही 10 कक्षामा पढ्दा राजुसँग उनीहरूको बढी मित्रता भएको थियो। राजु त्यही स्कुलमा पढ्ने एक विद्यार्थी थिए, उनीहरूसँगै पढ्ने। राजु र मालती अलि बढी मिल्न थाले। राजु मुखियाका छोरा थिए। यति राम्रा धनी परिवारका छोरा भएका हुनाले मालती र राजु मिलेको आकृतिले देख्नै सकिन। हुन त मालती उसकी दिदी बहिनी भन्दा पनि कम थिइन, उसकी साथी भन्दा पनि एकै परिवारको छोरीहरू जस्तो दिदी बहिनीको सम्बन्ध थियो उनीहरूको। तर मालती प्रति राजु अलि नजिक भएको देखेर ऊ मालती प्रति जल्न थाली। पढाइमा भन्दा बढी उनीहरूको क्रियाकलापमा उसको ध्यान जान थाल्यो। यस्तै भित्रभित्रको ईर्ष्या डहा आकृतिको मनमा चल्न थाल्यो। अनि बिस्तारी बिस्तारी आकृति मालतीलाई अत्यन्त ईर्ष्या डहा गर्न थाली। यो कुरा उसले बाहिर देखाइन, तर भित्रभित्रै उसका लागि कुभलो चिताउने डाढे ईर्ष्यालु र एकदमै उसका लागि नराम्रा कार्य गर्न पछि नपर्ने भई आकृति। यस्तै गर्दै गर्दै उनीहरूले टेस्ट परीक्षा पास गरे। अनि एक दिन दुई दिन गर्दा गर्दै पढाइमा तल्लीन भएर SLC पनि उनीहरूले

0: BFPS गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: कथा तिम्रो पनि र मेरो पनि,
4: यात्रा तिम्रो पनि अनि मेरो पनि।

यात्रा जिन्दगीको यति बेला तपाईँले BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। मन्दिरा तपाईँको नजिकै छु। आज हामी मालती, आकृति र राजुको कथा सुनिरहेका छौँ। मालती, आकृति र राजुले SLC मा राम्रो नतिजा लिएर आए। सबैभन्दा धेरै राजुको नम्बर आयो, त्यसपछि मालती अनि त्यसपछि आकृतिको। उसलाई त्यसमा पनि मालतीप्रति ईर्ष्या जाग्यो। उसको भन्दा मालतीको राम्रो नम्बर आयो। राजुको नजरमा फेरि मालती उत्कृष्ट बनिन् अनि उनलाई राजुले उपहार पनि दिएका थिए राम्रो नतिजा ल्याएर पास गरेकोमा। आकृति त्यसमा पनि भुतुक्क भएकी थिइन्। कसरी हुन्छ मालतीसँग छुटाएर आफ्नो सम्बन्ध राजुसँग गाँस्न पाए, कति राम्रो हुने थियो। उनीहरू त्यही सदरमुकामकै कोठामा बस्थे, कलेज पनि पढ्नु पर्छ भनेर उनीहरूले त्यो कोठाहरूलाई छोडेका थिएनन्। सबै साथीहरू पास भएका हुनाले त्यही बसेर पढ्ने उनीहरूको कुरा थियो। यसै गरी त्यसपछि उनीहरू फेरि फर्किएर सदरमुकाम पुगे। त्यसपछि उनीहरूको क्लास सुचारू रूपले सञ्चालन हुन थाल्यो। एक दिन उनले योजना बनाइन्। उनले मालतीको इज्जतलाई दाउमा राखिन्। त्यो दिन आकृतिले एउटा कार्यक्रम बनाएकी रहेछे। सबैजना रमाइलो गर्न ड्राई पिकनिक जस्तो अलिकति परको जङ्गलमा गएर त्यही रमाइलो गर्ने, घुमघाम गर्ने अनि फर्किने। घुम्न गएको ठाउँमा खाजाका लागि उनीहरूले बजारबाट किनेर लिएर जाने योजना पनि बनाए। सबैजना दङ्ग परे हुन्छ भनेर उनीहरू घरबाट निस्के। कसैलाई मालतीको यादै भएन। सबैजना आआफ्नै धुनमा लागे र छिटो छिटो जाउँ भन्दै अगाडि बढे। मालतीले आफ्नो लुगा सुगा धोएर सुकाउँदै थिइन्। फात फुत एक एकजना गर्दै बाहिर निस्केको देखिन्। कतै गए होलान् भन्ठानिन्। उनले आफ्नो कामप्रति मात्रै चासो देखाइन्। को कहाँ गयो उनलाई वास्तै भएन। लुगा सुगा धोइसकेर कोठामा आउँदा कोही पनि देखिनन्। यसो हेर्छिन्, कोही छैन, कहाँ गएछन्। उनलाई छक्क लाग्यो। त्यसपछि ठिकै छ, आफ्नो काम गर्छु भनेर आफ्नो कोठा सरसफाई गरिन्। लुगाहरू पट्याएर राखिन् अनि कपी र कलम निकालेर केही लेख्न थालेकी थिइन्। उनको ढोकामा ढकढक गरेको आवाज आयो। हेर्दा एक अपरिचित युवक उनको ढोकाको अगाडि उभिरहेको थियो। मालती छक्क परिन्। को रहेछ यति बेला? यता कोठा उता कोठा कोही छैनन्। यी युवक कहाँबाट आए? तपाईँ को हो? किन आएको? कसलाई खोज्नु भएको? ठाडो ठाडो प्रश्न गरिन्। उनले भने, तपाईँलाई नै खोजेको हो। तपाईँले मलाई चिन्नु भएन? उनी झन् छक्क परिन्। मैले तपाईँलाई किन चिन्ने? तपाईँ को हो? मैले चिनिन। तपाईँ भन्नुहोस् त, तपाईँ को हो? उनले अलिकति कड्केर बोलिन्। त्यसपछि त्यो केटा अकमक्क भयो अनि उसले भन्यो, मलाई चिन्नुहुन्न? तपाईँलाई माया गर्ने व्यक्ति के म? यो देखेर मालती अलिकति डराई। उसले भन्यो, म तिमीलाई मन पराउँछु, माया गर्छु। कति दिनदेखि भन्न चाहिरहेको थिएँ, भन्ने मौकै पाइन। आज तिम्रा साथीहरू सबै पिकनिक गएका छन्। आज बल्ल तिमीलाई एक्लै भेटे, त्यही भएर म आएको। ढोका खोल, रमाइलो गर्नुपर्छ। उसले यस्तो कुरा भनेको देखेपछि मालती अलिकति डराइन्। यो के भइरहेछ? यो के हुन लागेको हो? त्यसपछि के भयो म तपाईँलाई बताउँछु। एकैछिन प्रतीक्षा गर्नुहोस्।

पिकनिकका लागि कलेजका पनि अरू साथीहरूलाई आकृतिले बोलाएकी रहेछिन्। आकृतिका अरू त्यहाँ अर्को कोठामा बस्ने तीनजना, कलेजका चार पाँचजना अनि राजु लगायत राजुका चार पाँचजना साथीलाई आकृतिले बोलाएकी रहेछिन्। जब सबैजना चोकमा भेला भए आकृतिले ती युवकलाई पैसा दिएर मालती कहाँ जानु भनेर पठाएकी रहेछिन्। जब त्यहाँ सबैजना जम्मा भए राजु पनि आए। राजुले मालतीलाई देखेनन् अनि मालती खोइ भन्दा उसलाई अलि सन्चो छैन आउँदिन भनी त्यही भएर हामी जानी ऊ घरमा सुतेर बसेकी छ। आकृतिले यसरी बहाना बनाइदिई सबैजना खानेकुराहरू के किन्ने के लानी भनेर किनमेल गर्दै थिए। राजु त्यहाँबाट सुटुक्क निस्केर मालतीको कोठामा आइपुगे। जब मालतीको कोठामा आइपुगे ती व्यक्ति जसले मालतीलाई ढोका खोला भनेर दुःख दिइरहेका थिए। जब उनले अति नै गरे ढोका खोल्नको लागि त्यति बेला मालतीले ढोका खोलिदिए। ढोका भर्खरै खोलेकी मात्रै थिए ती युवकले उनलाई हातपात गर्न थाले। उनले बचाउमा एउटा लट्ठी लिन खोजेकी थिइन्। त्यो लट्ठीले मालतीलाई नै दुई लट्ठी हिर्कायो त्यो व्यक्तिले। मालती चिच्याउँदै रुन थाली। त्यसपछि राजु त्यहाँ आइपुगे। यो सबै तमासा देखेर राजु छक्क परे अनि ती युवकलाई उनले दुई थप्पड हिर्काए। को हो के हो सबै कुरा सोद्धा त्यो युवक त्यहाँबाट कुले लाम ठोकेर भाग्यो। मालती यति डराएकी थिए कि उसले राजुलाई अंगालोमा हालेर बेस्कन कसी। एक जवान युवा युवती अवस्था त्यस्तो, एकअर्कामा भर्खरै भर्खरै अङ्कुरित प्रेम, के चाहियो र? जुन नहुनु पर्ने कुरा थियो त्यही भयो। यो काण्ड भएपछि अलिअलि अलिअलि हल्ला पनि फिजियो। मालतीको कोठामा एकजना पुरुष आयो रे, झगडा भयो रे, अनि राजुले छुट्टायो रे, आदि इत्यादि यस्ता कुराहरू भएपछि राजुको बुबाले आफ्नो छोराको बेजत होला, यस्ता कुराहरूमा आफ्नो नाम मुछिएला भनेर आफू पनि सहर जानी र राजुलाई पनि सहरमा पढाउन लिएर जानी भनेर यस्ता किचलोबाट आफ्नो छोरालाई बचाउन उनीहरू काठमाडौँ रवाना भए। गाउँ छोडे, ठाउँ छोडे र काठमाडौँमा नयाँ तरिकाले आफ्नो जीवनलाई अगाडि बढाउन थाले। मालती एक्ली भइन्। उनी निन्याउरो अनुहार लगाएर बसिरहन्थिन्, तर आकृतिको ज्यादती भने मालतीले सहिरहनु पर्यो। कहिले के कहिले के कहिले के गरेर उनलाई दुःख दिइरहन्थिन्। उनको कारणले आकृति र राजुको सम्बन्धमा फाटो आएको भनेर आदि इत्यादि दोष लगाइन् भन्ने कुरा पनि आकृतिको मुखबाट सुनिन्छ। यसरी एक दिन दुई दिन गर्दा गर्दै पाँच महिना बित्यो। यो पाँच महिनामा मालतीले थाहा पाई ऊ गर्भवती भइसकेकी रहेछ। अब यो कुरा एक कान दुई कान मैदान भयो। विवाह नगरिकन गर्भवती हुने अलिकति अगाडिको समाजले औँला उठाउन थाल्यो। त्यसपछि यो सहन नसकेर मालती गाउँ छोडेर सहर पसी। सहरमा मजदुरी, मेहनत, लुगा धुने, भाँडा माझ्ने, घर पुस्ने आदि जे काम पाइन्छ। अब आकृति एक्लै परी मालती पनि कसैलाई केही नभनिकन घर छोडेर हिँडिन्। राजु पहिले नै सहर गइसकेका थिए। समय बितिरह्यो। मालतीले एक छोरीलाई जन्म दिइन्। सहरमा अरूको घरमा भाँडा माझेर, लुगा धोएर, लुगा सिलाएर आदि इत्यादि गरेर आफ्नो छोरीलाई उनले पढाइरहिन्। पढाउन सुरु गरेपछि बिस्तारै बिस्तारै बच्ची हुर्किँदै गई। छ वर्ष बित्यो। छ वर्षमा अचानक एक दिन राजुले मालतीलाई देखे, छक्क परे। पहिला त उनले चिन्दा पनि चिनेनन्। एउटा दयनीय अवस्थाकी नारीलाई उनले देखे, त्यो पनि छ वर्षकी छोरीका साथमा। मालतीले पनि राजुलाई चिनिन्। आँखा भोरी आँसु पारेर मालतीले केही बोल्न सकिनन्। अनि राजुले नै, मालती तिमी यहाँ छेउ, मैले कति खोजे तिमीलाई, कैयौँ ठाउँमा हरेक मान्छेहरूको भिडमा मैले तिम्रै खोजी गरे, तिमी कसैलाई नभनिकन यसरी सहर आएर बसिकी रहेछौ, कहिलेदेखि थियौ मलाई त थाहा पनि भएन, आज अचानक भेटे, कहाँ गएर आएकी? उनले आफ्नो छोरीको टाउको सुमसुमाउँदै भनिन्, के गर्ने, भाग्यले ठगेपछि म दुई चारवटा घरमा लुगा धुने, भाँडा माझ्ने, घर पुस्दिने काम गर्छु, गुजारा चल्छ, छोरीलाई पढाउँदैछु, आफू पनि पढ्ने कोसिसमा अगाडि बढेकी छु।

राजुले जब मालतीका कुरा सुने उनलाई कति नमिठो लाग्यो। राजुलाई अलिकति शंका लाग्यो, त्यो दिन नहुनु पर्ने कार्य भएको थियो। यी मेरै छोरी हुन् कि मालतीले अर्को विवाह गरिसकिन्। उनले केही बोल्न सकेनन्, सोध्न पनि सकेनन्, थम्याउन पनि सकेनन्। जे होस्, अब भेट त भयो, पछि थाहा भइहाल्छ नि। राजुले भने, कहाँ बस्छौ? उनले भनिन्, अलिकति तल। यो त धनी मानीको इलाका हो, यहाँ त डेडामा कोठै पाइँदैन, सबै घरवाला गाडीवाला छन्। अलि तल्लो टोलमा चाहिँ मेरो डेडा छ, म त्यहीँ बस्छु यो छोरीको साथमा। यति कुरा सुनिसकेपछि राजुलाई नमिठो लाग्यो, अत्यन्तै दुःख लाग्यो। राजुले म पनि जान्छु नि तिम्रो कोठामा भन्दा उनले भनिन्, पछि कुनै दिन भेट होला, आज धेरै थाकेको छु। छोरीको पनि अलिकति काम गरिदिनु छ, उसको ड्रेस फाटेको भएर आज स्कुलै गइन, त्यो सिलाइदिनु पर्नेछ, अर्को दिन भेटौँला नि हुन्न। मालतीले त्यसो भन्दा राजुले भने, हुन्छ, किन नहुनु। अनि तिम्रो छुट्टी चाहिँ कुन दिन हो? उनले भनिन्, कुन दिन हुनु नि, घरमा काम गर्ने मान्छेको नि छुट्टी हुन्छ र? छैन छुट्टी, बरु पर्सि। मैले काम गर्ने घरहरू मध्येको एउटा घरका परिवार चाहिँ विराटनगर जाँदैछन्, उनीहरूको बाहिरबाट रेखदेख गर्ने हो, पर्सि भेटौँला, मालतीले भनिन्। राजुले हस भन्यो अनि छोरीलाई माया गरेर ऊ आफ्नो बाटो लाग्यो। बाटोभरि सोच्यो, यत्रो वर्ष मैले खोजेको मालती आज 6 वर्षको छोरी लिएर उभिएकी छिन्। त्यो अवस्थामा अर्काको घर घरमा काम गरेर लुगा धोएर भाडा माझेर 2 पैसा जम्मा गरेर आफ्नो छोरीलाई पढाउँछु भन्ने कति ठुलो हिम्मत, कति ठुलो आँट। आफू सहर आइयो, के भयो नि थाहा भएन, कति खोजेको पनि मालतीको कुनै ठेगाना प्राप्त भएन। आकृतिले उसको त विवाह भइसक्यो, ऊ त सहरतिर छ भनेर भन्थे। जे होस्, आज उनलाई भेटे, पर्सि त म उनको कोठा पनि हेरेर आउँछु अनि सबै कुरा बुझ्छु के रहेछ, थाहा भइहाल्छ नि। यति धेरै कुराहरू खेलाउँदै खेलाउँदै राजु आफ्नो घर पुगे। केही वर्ष यतादेखि राजुले घरका सबै परिवारले भन्दा पनि विवाह गर्न मानिरहेका थिएनन्। त्यो दिन राजुले सबै परिवारका सदस्यहरूलाई खाना खाएपछि एकै ठाउँमा राखे र सबैलाई भने, मेरो यति यति सालमा यस्तो यस्तो बेलामा एक युवतीसँग उठबस भएको थियो। सबै कुरा बताए, त्यो दिनको घटना बताए, त्यसपछि आफू सहर आएको कुरा बताए, अनि आफूले मालतीलाई मन पराएको कुरा बताए, त्यसपछि सहरमा उनलाई भेटेको कुरा बताए, उनीसँग छोरी पनि भएको बताए। को हो के हो सबै कुरा बुझ्छु, यदि ती मेरी नै छोरी रहेछिन् भने म मालतीलाई विवाह गर्छु, घरमा उनले सबैलाई सुनाए। घरका परिवारले विरोध गरे, अर्काको घरमा काम गर्नेलाई कसले यो घरमा भित्र्याउँछ। राजुले भने, यदि मालती मेरी रहेछिन्, अरूसँग विवाह गरेकी रहेनछन्, ती छोरी मेरी नै हो भने बरु मलाई सम्पत्ति चाहिँदैन, म तपाईँहरूसँग छुट्टिन्छु, अंश बन्डा गर्छु, म छुट्टै बस्छु। सुख पाएँ भने त सबैजना ढोग्न आइपुगिहाल्छन्, दुःख पाएँ भने तपाईँहरूकोमा फर्केर आउँदिन, यो मेरो बाचा भयो, तर पहिला मलाई बुझ्न दिनुहोस्। यसरी राजुले आफ्ना परिवारलाई भने। यसरी राजुले मालतीको चियो चर्चो गरिरहे, बुझिरहे, अन्तत उनले पत्ता लगाए, मालतीको विवाह भएको होइन रहेछ। मालती अविवाहित हुँदै गर्भवती भएको कुराले उनलाई घर निकाला गरिएको रहेछ। त्यसमाथि पनि आकृतिले नचाहिने कुराहरू लगाएर नचाहिने औषधिहरू दिएर उनलाई अति नै दुःख दिएकी रहेछिन् र घरबाट निस्किन बाध्य बनाएकी रहेछिन्। अब उनी आफू त जिनतिन बाँचिएला, गर्भमा हुर्किँदै गरेको सन्तानलाई त जसरी भए पनि खुवाउनु पर्यो, त्यही भएर केही नपाए पनि घरमा काम गर्ने काम त पाइहालिन्छ, त्यही भएर त्यो कामबाट पैसा आइहाल्छ भनेर उनले अर्काको घरमा सरसफाई गरिदिने, भाँडा माझिदिने, लुगा धोइदिने कार्य गर्न थालेकी रहेछिन्। यी सबै कुरा बुझेपछि राजुले आफ्नो घर परिवारको विरुद्ध भएर मालतीको हात थाम्ने निधो गरे र राजुको घरबाट अनुमति नदिएपछि राजुले मालतीलाई मन्दिरमा गएर सिन्दूर टीका गरे अनि डेरा खोजेर आफूसँगै राखे। यसरी उनीहरू फेरि एकजुट भए, एउटा परिवार बने। यो देखेर आकृतिलाई
असह्य भयो, असह्य। फेरि उनले मालती र गरिमालाई निचा देखाउनको लागि के मात्रै गरिनन्। एउटा परिवारलाई तहस नहस पार्नलाई आकृतिले आफ्नो कुकर्म छोडिनन् ईर्ष्याका कारण।

0: TVS Gorka Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: EFBS गोर्खा रेडियो।

शक्तिले यति फाटो ल्याइन् कि के कुरा गर्नु। यसो गर्दा गर्दै कसैले पनि सोच्न सकेनन् कि आकृतिले मालतीको जीवनलाई बर्बाद गरिरहेकी छिन्। अन्तिममा आएर राजु र मालतीकी जुन छोरी थिइन् उनले एक दिन आकृति र एक युवक कुरा गरिरहेको सुनिन्। लगभग उनी 10 वर्षकी थिइन्, कुरा त बुझ्ने भइसकेकी थिइन्, तर पनि बच्चा त बच्चै हो। उनले यही भनिरहेको सुनिन्, तिमीले अस्ति दिएको औषधिले त्यति काम गरे जस्तो लागेन, मालतीलाई छोएकै छैन, अझ कडा औषधि लिएर आइदेऊ, आकृतिले भनिरहेको सुनिन्। त्यसपछि आफ्नो आमाको नाम लिएको भएर उनी लुकेर चुपो लागेर आकृतिको र त्यो व्यक्तिको कुरा सुनिरहिन्। ती व्यक्तिले भने, म्याडम चिन्ता नगर्नुहोस्, यो अहिले दिएको औषधि कडा छ, यो औषधिलाई तपाईँले झुक्क्याएर खानेकुरा जेमा पनि मिसाएर दिए हुन्छ, तर डोज चाहिँ पुरा दिनुहोस् है। त्यो व्यक्तिले त्यसो भन्यो, अनि यसले काम गर्छ त, त्यसलाई त मेरो जिन्दगीबाट हटाउनै पर्नेछ, त्यो भिकमा गई मेरो भाग खोसेर खाइरहेकी छ। आकृतिले यस्तो भनेको मालतीकी छोरी गरिमाले सुनिन्। अनि उनी दौडेर आएर आफ्नो आमालाई र आफ्नो बाबा राजुलाई बताई। मालती त उसको कुरा बुझ्न सक्ने अवस्थामा थिइन, किनकि ऊ जहिले पनि बिरामी भइरहन्थी, निदाइरहन्थी, कति औषधि गर्दा पनि के भयो भनेर पत्तै लाग्दैन थियो। अनि राजुले आफ्नी छोरीको कुरा सुनेपछि पहिला त बच्चाको कुरा भनेर उनले वास्ता गरेनन्, तर पछि जहिलेदेखि मालतीसँग विवाह गरेको छ, केही न केही भएको भइछ, यो के भएको हो। त्यसपछि राजुले कसैलाई पनि केही नभनिकन आकृतिका बारेमा चियो चर्चा गर्न थाले, उनको सबै व्यवहारलाई निहाल्न थाले, चासो राख्न थाले अनि जासुसी गर्न थाले। अन्तिममा आकृतिका सबै करतुतहरू थाहा भयो। नसाको औषधि आकृतिले दिलाएकी रहेछिन्। विभिन्न बहानामा युवकहरूलाई भनेर उनीसँग नजिक हुन लगाउँदै रहेछिन्। पैसा दिएर युवकहरूलाई चाहिने नचाहिने गफ गर भनेर पठाउँदै रहेछिन्। अनि छोरी पनि राजुकी होइनन्, पर पुरुषसँग उनको सङ्गत छ भनेर एक युवकलाई पैसा दिएर उनको वरिपरि घुम्न लगाउँदै रहेछिन्। यस्ता कैयौं मनमुटावका क्रियाकलापहरू सबै रचाउने काम आकृतिले गरेकी रहेछिन्। यो कुरा जब राजुले थाहा पाए, त्यसपछि राजुले उनका घरमा गएर उनको सबै कुराको भण्डाफोर गरिदिए। अन्तत गाउँका मान्छेले, आकृतिका परिवारले, मालतीका परिवारले, राजुका परिवारले र छरछिमेकीले आकृतिको डाहा, ईर्ष्या र उनको यस्तो नराम्रो कर्तुत थाहा पाएपछि उनीप्रति छिछिएर दुर्दुर गर्न थाले। आखिरमा आकृतिले विवाह गर्न नमान्नु, मालतीको रिस गर्नु अनि मालतीको छोरी गरिमालाई देखिन नसहनुको पछाडिका कुरा यस्ता रहेछन् भन्ने सबैले थाहा पाए।

मान्छेले धनको लालचमा अर्काको ईर्ष्यामा आफूलाई कति गिराउँछन् भन्ने कुरा यस्ता व्यवहारहरूबाट देखिन्छ। कसको मनमा के पसेको हुन्छ, कसको मनभित्र के कुरा चलिरहेको हुन्छ, कसलाई के थाहा हुन्छ। तर डाढले, ईर्ष्याले, घृणाले मान्छेलाई कहाँबाट कहाँ पुर्याइदिन्छ। त्यति मिलेर बच्चादेखि जवानीसम्म एकले अर्कालाई साथ दिएका साथीहरू, एक अर्काको लागि मरिहत्ते गर्ने साथीहरू, आफ्नो साथीको उन्नति प्रगति देख्न नसकेर आफूलाई त्यस्तो राम्रो घर परिवार पाइएन भनेर कति जलन भएर आफ्नो साथीको घर परिवार तहस नहस पारिदिइन्, आफ्नो साथीको जीवनसँग खेलवाड गरिन् र अन्तमा उनले सजाय त पाइन्, आफूले गरेको गल्तीमा उनी लज्जित पनि भइन्, गाउँ टोल समाजमा मुख देखाउन लायक भइनन्। त्यसपछि आकृतिका परिवारले उनलाई लगभग बेवास्ता गरे जस्तै गरेपछि उनी गाउँ छोडेर सहर पसिन्, न आफन्त न इष्टमित्र। राम्रो कर्मले अंगालो फुकाउँदा व्यक्तिहरू अंगालोमा भरिन्छन् अनि ती अंगालो भरेका व्यक्तिहरूले तपाईँलाई हरेक पल मदत गर्छन्, तपाईँको सुख दुःखको ख्याल राख्छन्। तर तपाईँले दुष्ट कर्म गर्नुभयो, ईर्ष्या, घमण्ड, रिस, राग गर्नुभयो र अंगालो फुकाउनु भयो भने त्यहाँ त्यस्तै खालका ईर्ष्या गर्ने, डाहा गर्ने, ढाडे प्रवृत्तिका लोभी व्यक्तिहरू त्यो अंगालोमा आउँछन्। राम्रा असल व्यक्तिहरू राम्रै अंगालोमा पुग्छन्। हामीले सुन्यौं आज मालती, आकृति र राजुको कथा। सामान्य परिवारको यो कथा, एउटाको भाग्यमा के थियो, एउटाको भाग्यमा के थियो। मालतीको भाग्य बनेको देखेर आकृतिले डाहा गरिन्। आकृतिको डाहाले कैयौं जीवन तहस नहस भयो, कैयौंको खुसी खुसी हो। अन्तत ईश्वरको कृपाले सामान्य हिसाबले नै यो समस्याको समाधान भयो र उनीहरू राम्रैसँग अगाडि बढिरहेका छन्। धन सम्पत्ति भनेको त्यस्तै हो, मन र उदार भाव भए जीवन त्यत्तिकै सुन्दर हुँदो रहेछ, यो कुरा आज बुझ्दैछु, उहाँ भन्नुहुन्छ। मालतीजी, यो तपाईँको कथाको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँको जीवनमा जे जे दुःख भयो, जे जे समस्या आयो, जे जे भयो त बिति त सक्यो, अबका बाँकी जीवन, अबका बाँकी दिनहरू सुन्दर बनुन्, आनन्दित रहन् अनि लोभ, घृणा, ईर्ष्या, रिस, आवेग भन्दा एकदम शान्तपूर्ण जीवन तपाईँको होस् भन्ने शुभकामनाका साथ तपाईँको जीवन सुमधुर र सुखद रहोस्। तपाईँका पनि कथा व्यथा जे छन् हामीसँग लेख्न बाँड्न सक्नुहुन्छ। त्यसका लागि तपाईँले हामीलाई सम्झिने ठेगाना mandira.dhungel3@gmail.com यो ठेगानामा आफ्ना कथाहरूलाई लेखी पठाउन सक्नुहुन्छ। अब आजलाई छुटिनु पर्छ, अर्को साता फेरि आउँला, तपाईँका लागि उत्कृष्ट कोशैली अवश्य ल्याउला। जीवन वरदान हो, ईश्वरको आशीर्वाद, यो वरदान रूपी जीवनको उत्सव मनाएर बाँचौं। हवस् त।

0: Pilain Buddy. On air. App ma. Ani smart speaker ma bun hos. Play BFBS. You. BFBS Gorkha Radio. Radio. Gorkha Radio.
1: कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सुखायामा माग र आपूर्तिबीच सन्तुलन कायम गर्न विद्युत आयात गर्ने योजना रहेको जानकारी दिनुभएको छ। पत्रकार सम्मेलनमा बोल्दै निर्देशक श्रेष्ठ,
2: सुखायाममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत क्षमता 1218 मेगावाट रहेको छ। माग र आपूर्ति सन्तुलनका लागि ढल्केबार मुजफ्फरपुरबाट 600 मेगावाट, टनकपुर महेन्द्रबाट 54 मेगावाट र बिहारका विभिन्न बिन्दुबाट 350 मेगावाट, आरटीसी को माध्यमबाट 150 मेगावाट गरी कुल 1154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ, जस अनुसार कुल विद्युत उपलब्धता 2372 मेगावाट हुने अनुमान गरेको छ। अघिल्लो आर्थिक वर्षको सुखायामको उच्चतम राष्ट्रिय विद्युत 2292 मेगावाट रहेको थियो।
1: धनकुटाका विभिन्न पालिकामा निर्माण गरिएका औद्योगिक क्रम सञ्चालनमा नआउँदै झाडीमा परिणत हुन थालेका छन्। गोपाल बराइलीको यो रिपोर्ट।
3: संघीय सरकारको एक स्थानीय तह एक औद्योगिक ग्रामको नीति अनुसार धनकुटाका स्थानीय तहले धमाधम औद्योगिक ग्राम निर्माण गर्न थालेका थिए, तर निर्माणकै क्रममा परियोजनाहरू अलपत्र परेपछि यसको उद्देश्य पूरा हुन सकेको छैन। औद्योगिक ग्राम परिसरमा निर्माण गरिएका भवनहरू प्रयोगविहीन बनेका छन्। कतिपय औद्योगिक ग्रामका भवन वरिपरि दुबो र झारपातले ढाकेको छ। राज्यको लगानीमा संरचना निर्माण भइसकेपछि उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधार पूरा नहुँदा औद्योगिक ग्राम सुनसान बनेको छ। यसको मुख्य कारण भनेकै आर्थिक स्रोत हो। पाखेवास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुङ,
4: ग्राम भन्नाले लगानी कर्ता चाहियो, भवन मात्रै बनाएर त हुँदैन होला नि, अनि ठाउँ चाहिँ कस्तोमा छ, अब एक्लो ठाउँमा एक उसमा अब त्यो न सेक्युरिटी छ न के छ, त्यस्तो ठाउँमा कसले खोल्छ र सरकारको बजेट आयो बनाइदियो बस सक्यो, यसको ड्युटी 100% दिएको।
3: नेपालमै पहिलो पटक धनकुटाको औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्य सहित 2036 सालमा धनकुटा नगरपालिका वडा नम्बर 6 अमलेटारमा स्थानीय कच्चा पदार्थमा आधारित उद्योगको विकास तथा रोजगारी सिर्जनाको उद्देश्य समेत अपेक्षा अनुसार हासिल हुन सकेको छैन। औद्योगिक ग्राम सञ्चालन समितिका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ,
5: कोशी प्रदेश अन्तर्गत रहेको धनकुटा स्थित औद्योगिक ग्राम पनि सञ्चालन हुन सकिरहेको अवस्था छैन। यस्तो अवस्थामा गाउँपालिकाहरूले सञ्चालन गर्न खोजेको औद्योगिक ग्राम सञ्चालन हुन सक्ने अवस्था झन् म देख्दिन। सरकारले पहाडमा बसे सरलाई न्यूनीकरण गर्ने र पहाडमा पनि रोजगार अभिवृद्धि गर्ने उद्देश्य राख्ने हो भने पहाडमा स्थापना भएका औद्योगिक ग्रामहरूलाई स्थापना गर्ने उद्योगहरूलाई करमा भाडा दरमा छुट र यस्ता उत्पादनलाई प्राथमिकता दिने संस्कार बसाउनु पर्छ।
3: स्थानीय स्तरमा उपलब्ध कच्चा पदार्थ स्रोत साधन प्रविधि र सिपको उपयोग गर्दै उद्योग सञ्चालन गर्ने नीति तथा स्थानीय युवालाई रोजगारी दिने उद्देश्यले औद्योगिक ग्राम निर्माण सुरु गरिएको थियो, तर उचित व्यवस्थापन अध्ययन र आवश्यकता पहिचान गर्न नसक्दा राज्यको करोडौं खर्च हुँदा धनकुटाका साना तथा मझौला उद्योगहरू भने धमाधम बन्द भइरहेका छन्। यसतर्फ भने कसैको ध्यान गएको छैन।
1: अब खबर फटाफट।
6: चाडपर्वका लागि प्रमुख नाकाहरूमा नागरिक यात्रु सहायता कक्ष स्थापना गरिने, टिकटमा हुने कालो बजारी र सिट क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्तिलाई रोक्न प्रहरीले विशेष निगरानी बढाउने, मिस युनिभर्स नेपाल र मिस अर्थ विजेता घोषणा, मिस युनिभर्सको उपाधि प्राश्ना गुरुङले जित्दा मिस अर्थको उपाधि विनिता ओलीलाई, काठमाडौँ कालिकाथान सर्वनाम थिएटरमा नाटक गोर्खाली फर पिस मञ्चन हुँदै मामुनुर रसिदको निर्देशन तथा मोक च्यु युको लेखन रहेको नाटकमा नेपाली कलाकारसँगै अन्तर्राष्ट्रिय कलाकारको पनि सहभागिता, गोर्खाली सैनिकको इतिहास मुख्य विषय। अमेरिकाको मेरिल्यान्डमा नेपाल सड़क महोत्सव, दूतावास गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिका तथा नेपाल पर्यटन बोर्ड पनि सहभागी, बेसी शहर चामे सड़क नियमित हुन एक साता लाग्ने अनुमान, तीन स्थानको सड़क मर्मत गर्नुपर्ने, भोजपुरको कोटगढी संरक्षणसँगै पर्यटकीय गन्तव्य बन्दै कोटगढी पुग्न 35 लाख बजेट र 20% स्थानीय श्रमदानको सहभागितामा सिँढी सहितको पदमार्ग निर्माण, दार्चुलाको अपी हिमाल तीन पाथा र कसौती गाउँमा लटरम्म स्याउ, कलमी गाला इटालियन फुजी जातका उन्नत च्याउ प्रशस्त फले पनि बजार अभाव र ढुवानीका समस्याका कारण बिक्रीमा समस्या, र होटल तथा रेस्टुरेन्टको डिजिटल रूपान्तरणका लागि राष्ट्रिय डिजिटल साक्षरता अभियान सुरु। अभियान अन्तर्गत गुगल बिजनेस प्रोफाइल, गुगल नक्सा, अनलाइन बुकिङका व्यावहारिक तालिम दिइने।
1: हवस् त अहिलेसम्मका खबर यति नै।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अनर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: प्रतिनिधि सभा बैठकमा सांसदहरूले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको कारण मागेका छन्। सांसद युवराज दुलालले सुरक्षाको कारण देखाएर बिना पुर्जी पक्राउ गरिनुलाई दादागिरीको संज्ञा दिनुभएको छ।
4: विगतमा सरकार जन्मेकै दिन पनि मध्यरातमा पूर्व प्रधानमन्त्रीलाई रातभरि घरमा घेराउ गरिएर गिरफ्तार गरियो र केही समयपछि अदालतले छोड्यो। आज पूर्व प्रधान न्यायाधीशलाई पनि त्यसै गरी मध्यरातमै गिरफ्तार गरियो र 12 घण्टा नबित्दै बिना कारण उहाँलाई छोडियो। 12 घण्टा अपराध अनुसन्धानको हिरासतमा राखेपछि अन्त्य हुने सुरक्षा थ्रेट के हो?
3: सांसद युवराज दुलालले सुरक्षाको कारण देखाएर बिना पुर्जी पक्राउ गरिनुलाई दादागिरीको नाम दिनुभएको हो। ऐन बहादुर महतले पनि जेएनजीबाट सुरक्षा खतराको कारण देखाएर सरकारले गलत काम गरेको सम्झाउनु भएको छ।
5: जुन जेएनजीको बकादमा टेकेर सरकारको नेतृत्व गरिरहेको छ, सरकारमा बसिरहेका छन्, आज ती जेएनजीहरूलाई बदनामित गर्ने को जेएनजी हुन्? त्यो सुरक्षा थ्रेट दिने त्यो भन्नु पर्यो र त्यस्ता व्यक्तिहरूलाई कारवाही गर्नु पर्यो। होइन भने नवै युवाहरूलाई जेएनजीहरूलाई बदनामित गर्ने, जेएनजीहरूलाई यो प्रकारले बदनामित गर्ने कुराको म घोर।
3: श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकार र संसदप्रति वितृष्णा बढिरहेको भन्दै समयमै ध्यान दिन आग्रह गर्नुभएको छ।
6: पूर्व निर्धारित समय बिनै प्रतिनिधि सभामा बोल्दै सांसद राईले विपद व्यवस्थापन र दैनिक गतिविधि सञ्चालनलाई लिएर आक्रोश बढिरहेको भन्दै सचेत बनाउनु भएको हो।
7: केटाकेटी खेले जस्तो र लुकी छिप्पी गरे जस्तो पार गतिविधि भइरहेको छ कि गरिब भरत दाल पक्रो छोडो, गरिब चोलेन्द्र शमशेर पक्रो छोडो। कम्तीमा विषय गम्भीर छ भने सिरियसली लाग्नु होला, नभएदेखि कुन हिसाबबाट सरकारले यो गतिविधि गरिरहेको छ। म सभामुख मार्फत सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु। हिजोतिर अभावले हुन्थ्यो, आज के भएर भइरहेको छ? किन मान्छेहरू दिनदिन आत्महत्या दहादेखि सरकार र यो हाम्रो सदनहरूप्रति पनि हामीलाई समेत थुक्ने वातावरण बनिरहेको छ। सरकार सिरियस भएर यो समस्याहरूको समाधानको खोजीमा लाग्नु पर्दछ।
3: वर्षापछिको राहत र उद्धारका लागि मौसम सुधार भएको मौसमविदले बताएका छन्। मौसम विभागका वरिष्ठ मौसमविद मिन कुमार अर्याल,
8: बाढीले डुबान गरेर र बाढी पहिरोले नदीहरू थुनिएर जुन खालको प्रभाव परेको छ, जस्तै मोनाङमा म्याग्दीमा पनि त्यसको प्रभाव परेको छ। त्यो प्रभाव चाहिँ अहिले रहला, तर त्यो राहत र उद्धारको लागि चाहिँ खास गरिकन अब मौसमले डिस्टर्ब गर्दैन।
3: अर्यालका अनुसार अब केही दिनका लागि मौसममा राम्रो सुधार हुने देखिएको छ। अब मनसुनको असर पनि कम पर्दै जाने उहाँले बताउनु भएको छ।
8: गङ्गाटिक प्लेन भन्छ, त्यो गङ्गाटिक प्लेनमै रहेर निम्नचापीय रेखा पनि रहेको छ। यसको मतलब निम्नचापीय रेखा अहिले नेपालले जुन फोरकास्ट गर्छ त्यसमै सरदर स्थानमै छ। त्यो सरदर स्थानमा भइसकेपछि अब नेपालमा मनसुनको प्रभाव त्यति धेरै पर्दैन।
3: बुटवलमा प्याराग्लाइडिङको सफल परीक्षण गरेपछि अब व्यावसायिक उडानको तयारी थालिएको छ। बुटवलबाट छवि पाण्डेको रिपोर्ट।
9: लुम्बिनी इगल एयर एडभेन्चर प्रालीले पाल्पाको नुवाकोटदेखि बुटवलको बदल पोखरीसम्म गरेको परीक्षण उडान सफल भएपछि बुटवलको पर्यटन क्षेत्रको विकासमा एउटा इँटा थपिएको भन्दै व्यवसायीहरूले खुसी व्यक्त गरेका छन्। बुटवलका पर्यटन व्यवसायी झविन्द्र थापाका अनुसार प्याराग्लाइडिङले पर्यटन क्षेत्र चलायमानसँगै बुटवालको समृद्धिमा नयाँ आयाम थपिने विश्वास छ।
10: प्याराग्लाइडिङ भयो भने त यसले पर्यटन व्यवसायलाई चाहिँ धेरै बढाउँछ, बुटवालको आर्थिक चाहिँ हब बन्छ, होटल व्यवसायलाई चाहिँ चलायमान बनाउँछ क्या। अरू बस्यो भने उहाँले चाहिँ जुन खानपिनदेखि लिएर सबै कुरो हुन्छ नि त, त्यसले गर्दा चाहिँ बुटवालको चाहिँ पर्यटन व्यवसाय, होटल चल्छ, रेस्टुरेन्ट चल्छ, कृषकले उत्पादन गरेको कुराहरू चल्छ।
9: बुटवालमा प्याराग्लाइडिङ सुरु गराएर मनग्गै आमदानी गर्ने भन्दा पनि बुटवालका युवाहरूलाई रोजगारी दिने र बुटवालको पर्यटन प्रवर्धन गर्ने लुम्बिनी इगल एयर एडभेन्चर प्रालीको उद्देश्य रहेको छ। प्रालीका अध्यक्ष डाक्टर किशन थापाले कम्तीमा बुटवालको विकासमा अर्को अध्याय थपिने र रोजगारीको अवसर समेत यसबाट सिर्जना हुने भएकोले प्याराग्लाइडिङ सुरुवात गर्न लागिएको बताउनु भयो।
11: एकछिन उडाउने त्यसरी देखाएर यसलाई बन्द गर्ने भन्दा नि कसरी टिकाउन सकिन्छ भन्ने हो क्या। हामीले एटलिस्ट रोजगारी दिउँ, युवाहरूलाई चाहिँ यहीँ टिकाउँ भन्ने एक्सन त्यो हो कि।
9: लुम्बिनी इगल एयर एडभेन्चर प्रालीका अनुसार प्याराग्लाइडिङको व्यावसायिक उडान गर्न अझै 6 महिना लाग्नेछ। त्यसका लागि अहिले पूर्व तयारीको आवश्यक कामहरू अघि बढाइएको छ।
3: बीजीएनमा क्वीन्स गोर्खा सिग्नल्सको 77 वार्षिक उत्सव मनाइएको छ। नेपाल सिग्नल्स ट्रुप र क्वीन्स गोर्खा सिग्नल्स एसोसिएसन नेपालले बीजीएन वेम्बलेमा जमघट गरेर वार्षिक उत्सव मनाएका हुन्। हस्त अहिलेसम्मका खबर यति नै।

नमस्ते 99.5 मेगाहर्ज एफएममा ब्रुनाईका स्थानीय श्रोताले अहिले हामीलाई सुनिरहनु भएको छ भने विश्वभरि विविध माध्यमबाट बीएफपीएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यहाँहरू सबैलाई स्वागत छ आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। आज मंगलबारको दिन 29 सेप्टेम्बर सन् 2026 साल, तदनुसार असोज 13 गते 2083 विक्रम सम्बत। हजुर, मंगलबारको कार्यक्रम सुरु भयो र हिजो भने अनुपस्थित थिए र प्रभातकालीन आवाज कार्यक्रम हाम्रा सहकर्मी धनराज राईजीले सञ्चालन गर्नुभएको थियो, किनभने मैले विनोदजीको अनुपस्थितिमा काठमाडौँको सौगात कार्यक्रम सञ्चालन गरेको थिएँ हिजो, तर आज फेरि पुनः फर्केको छु प्रभातकालीन आवाज कार्यक्रममा। बिएफएस गोर्खा रेडियो सुन्नुहुने सबैलाई न्यानो स्वागत गर्दै आजको कार्यक्रमलाई म अगाडि बढाउन चाहेँ आजको थट फर द डेबाट। यो प्रेरक भनाई जोर्ज बर्नार्ड शॉको हो। उहाँ भन्नुहुन्छ, प्रोग्रेस इज इम्पोसिबल विदाउट चेन्ज एन्ड दोज हु क्यानट चेन्ज द माइन्ड्स क्यानट चेन्ज एनिथिङ। परिवर्तन बिना प्रगति असम्भव छ र जसले आफ्नो मन परिवर्तन गर्न सक्दैनन् उनीहरूले केही पनि परिवर्तन गर्न सक्दैनन्। यो एकदमै सही कुरा हो। टुडे इन हिस्ट्री, सन् 1916 साल 29 सेप्टेम्बरको कुरा हो, वर्ल्ड्स फर्स्ट बिलियनेयर अमेरिकन ओयल टाइकुन जॉन डी रॉकफेलर बिकम्स द वर्ल्ड्स फर्स्ट बिलियनेयर। 1916 सालमा विश्वकै पहिलो अति धनाढ्य व्यक्ति बन्नमा सफल भएका थिए जॉन डी रॉकफेलर। फेमस बर्थडे, आजको दिन सन् 1956 साल यानि कि 29 सेप्टेम्बर 1956 सालमा जन्मेका हुन् सेबास्टियन को, ब्रिटिस एथलीट, ओलम्पिक गोल्ड मेडलिस्ट 1500 मिटर 1980 एन्ड 1984 एन्ड एक्जेक्युटिभ चेयरमेन ब्रिटिस ओलम्पिक एसोसिएसन एन्ड मेम्बर अफ इन्टरनेसनल ओलम्पिक कमिटी। उनको जन्म लन्डनमा भएको थियो 1956 साल 29 सेप्टेम्बरमा। सेबास्टियन को। अब हेल्थ टिप्स, स्टे हाइड्रेटेड, धेरै भन्न जरुरी भएन। हाइड्रेसन एकदमै जरुरी छ हाम्रो शरीरको लागि, तर धेरैले नजरअन्दाज गरिरहेका छन्। यदि तपाईँलाई एकदमै तिर्खा लागेको छ भने तपाईँले समयमा पानी पिउनु भएको छैन भन्ने बुझेको हुन्छ। समय समयमा पानी पिइराख्नु पर्यो, दिनको 8-9 ग्लास पानी पिउन अत्यन्तै जरुरी छ हाम्रो शरीरको लागि। त्यही माथि ब्रुनाई जस्तो ठाउँमा त झन् अझै बढी पिउनु पर्ने अवस्था आउँछ, किनभने यहाँ गर्मी बढी छ। त्यसैले स्टे हाइड्रेटेड। अब मौसम, सेरिया ब्रुनाईबाट सुरु गरौँ। 26 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम र आज अधिकतम 30 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया सनी इन्टरभल्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। दिनभरि जसो नै घाम लाग्ने बदली हुने यो क्रम चलिरहनेछ भने मन्द गतिमा हावा बहनेछ यहाँ सेरिया अनि कोला बेलायत क्षेत्रमा। अब नेपाल, काठमाडौँको तापक्रम अहिले 18 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 28 डिग्री सेल्सियस पुग्ने अनुमान छ। काठमाडौँमा आज मिश्रित खालको मौसम देखिन्छ, घाम लाग्ने बदली हुने र अपराह्नतिर मेघ गर्जन को योग छ र फाटफुट पानी पर्ने सम्भावना पनि छ। अब लागौँ युकेतिर, लन्डनको तापक्रम अहिले 16 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 25 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था लन्डनमा सनी इन्टरभल्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। दिनभरि जसो नै घाम लाग्ने बदली हुने यो क्रम चलिरहनेछ भने मन्द गतिमा हावा बहनेछ लन्डन इलाकामा। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो, बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। र आजको कार्यक्रमको उठान हामीले मंकी टेम्पलको गीत हाम्रो नेपालबाट गरेका थियौँ र अब टक्र्याउँछु फुलथुङ्गे रानी गाउने कलाकार सुजन चापागाई।

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBS का प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शंकास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

उपहार स्वप्न सुमनको उपहार ब्रिटिश फोर्सेस बनाई बासीका लागि आजको दिन मोमोङ पुल इन्डक्सन एन्ड न्यू एन्ट्री एक्सेस सिस्टम कार्यक्रम राखिएको छ मोमोङ पुलमा बिहान 10 देखि 11 बजेसम्म. यो किन पनि जरुरी छ भने विशेष गरी X1 X2 बस्नुहुने महानुभावहरूको लागि जसले मोमोङमा रहेको स्प्ल्यास पुल प्रयोग गर्ने गर्नुहुन्छ रेगुलरली उहाँहरूका लागि यो जरुरी छ र पुल इन्डक्सन अनि त्यहाँ न्यू एन्ट्री एक्सेस सिस्टम पनि सेक्युरिटीका कारणले गर्दाखेरि बुझ्न एकदमै जरुरी छ र हरेक दुई हप्तामा यो कार्यक्रम राखिन्छ र आजको दिन बिहान 10 बजे सुरु हुन्छ 1 घन्टाका लागि मोमोङ पुलमा. हुन त X1 X2 बाहेक टुकल लाइन्स निवासी जस जसले स्प्ल्यास पुल प्रयोग गर्ने गर्नुहुन्छ उहाँहरूको लागि पनि यो जरुरी छ, नछुटाउनुहोला. बिहान 10 बजे सुरु हुन्छ आज मोमोङ पुल इन्डक्सन एन्ड न्यू एन्ट्री एक्सेस सिस्टम.

마무리하는 활 인디라 조식극이 준다요난데요. 타발라 타사 British Forces Brunei마 사파리 나니허르칼라기 drawing competition 라케고사 아우도 1 타릭 말해봤지 대레딘 바키 라헤나오바 1 October마 drawing competition 차 테스칼라기 나니허르레 보리 비트라마 아프노 drawing बुझाइसकेको हुनु पर्नेछ र प्यारेन्ट्सले पक्कै पनि यस विषयमा बुझिसक्नु भएको छ र यसपल्टको थिम आवर बिएफबी कम्युनिटी रहेको छ र नानीहरूले ए फोर ल्यान्डस्केप आर्टवर्क गर्नुपर्ने हुन्छ डेडलाइन भोलि हो अनि एन्ट्री सब्मिट गर्ने हाइभ अफिस मुमोङ अथवा चिटचाट कम्युनिटी सेन्टरमा जहाँ बुझाउनु भए पनि हुन्छ र यो ड्रइङ जो नानीहरूले गर्छन् उत्कृष्ट ड्रइङ चाहिँ ब्रिटिस फोर्सेस ब्रुनाईको 2027 क्यालेन्डरमा साफाले फ्रन्ट कभरमा राख्नेछ र त्यो तपाईँको नानीको लागि पनि एकदमै प्रतिष्ठाको विषय हुनेछ प्यारेन्ट्सले पक्कै पनि विचार पुर्याउनु भएकै होला यस विषयमा स्मरण रहोस् नानीहरूको ड्रइङ कम्पिटिसन एक तारिक हो फाइनल अनि त्यसका लागि ड्रइङ बुझाउनु पर्ने अन्तिम मिति भोलि ब्रिटिस फोर्सेस ब्रुनाईमा

माया खुसी नहरायो बडो मिठो गीत निरु बुढा मगरले गाउनु भएको सुनि रहौँ जस्तो लाग्ने गीत. British Forces Brunei-मा इन्ट्रोडक्सन टु अर्ली हेल्प अवेरनेस ट्रेनिङ सेसन हुने भएको छ बुधबार 30 तारिक यानि कि भोलिको दिन बिहान 8 बजेदेखि 12 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरमा यो कार्यक्रम हुँदैछ र कन्फिडेन्सियल सपोर्ट हो यो मिलिट्री फ्यामिलीजका लागि. यो अत्यन्तै जरुरी छ. यदि तपाईँलाई फ्यामिली एडभाइस चाहिएको छ सेफ कन्फिडेन्सियल अनि तपाईँको लाइफ सम्बन्धी फ्यामिली लाइफ सम्बन्धी आदि इत्यादि भने यो सेसन तपाईँका लागि अत्यन्तै उपयुक्त हुनेछ. नछुटाउनुहोला. भोलि बिहान 8 बजेदेखि 12 बजेसम्म राखिएको छ इन्ट्रोडक्सन टु अर्ली हेल्प अवेरनेस ट्रेनिङ सेसन ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि चिटच्याट कम्युनिटी सेन्टरमा. अझै अलि अब हामी सुन्छौँ भक्त ब्यान्डको यो गीत अझै अलि.

BS Gorkha Radio. आज प्रत्येक 3.6 सेकेन्ड मा कसै न कसैले भेटरन्स आइडी कार्ड को लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको

मोटो दिनेलाई मोटो दिन्छु, चोट दिनेलाई चोट, प्रमोद खरेलले गाउनु भएको गीत सुनिरहनु भएको थियो। अब भने कार्यक्रममा पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको। युएस डलर एकको खरिदर 153.28 रुपियाँ, बिक्री दर 153.88 रुपियाँ। युरो एकको खरिदर 174.32 रुपियाँ, बिक्री दर 175 रुपियाँ। पाउन्ड स्टर्लिङ एकको खरिदर 203.16 रुपियाँ, बिक्री दर 203.96 रुपियाँ। स्विस फ्रान्क एकको खरिदर 184.32 रुपियाँ, बिक्री दर 185.04 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिदर 107.50 रुपियाँ, बिक्री दर 107.92 रुपियाँ। कनेडियन डलर एकको खरिदर 108.23 रुपियाँ, बिक्री दर 108.65 रुपियाँ। सिङ्गापुर डलर एकको खरिदर 119.87 रुपियाँ, बिक्री दर 120.34 रुपियाँ। जापानिज यान 10 को खरिदर 9.76 रुपियाँ, बिक्री दर 9.80 रुपियाँ। चाइनिज युआन एकको खरिदर 22.84 रुपियाँ, बिक्री दर 22.93 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिदर 40.83 रुपियाँ, बिक्री दर 40.99 रुपियाँ। कटारी रियाल एकको खरिदर 42.05 रुपियाँ, बिक्री दर 42.22 रुपियाँ। थाई भाट एकको खरिदर 4.56 रुपियाँ, बिक्री दर 4.58 रुपियाँ। युएई डिरहाम एकको खरिदर 41.73 रुपियाँ, बिक्री दर 41.89 रुपियाँ। मलेसियन रिङ्गित एकको खरिदर 37.53 रुपियाँ, बिक्री दर 37.67 रुपियाँ। साउथ कोरियन वान 100 को खरिदर 11.27 रुपियाँ, बिक्री दर 11.32 रुपियाँ। स्विडिस क्रोनर एकको खरिदर 15.38 रुपियाँ, बिक्री दर 15.44 रुपियाँ। डेनिस क्रोनर एकको खरिदर 23.32 रुपियाँ, बिक्री दर

राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। अब हामी फेरि गीत सङ्गीततर्फ नै लाग्छौँ। गङ्गा राज राईले गाउनुभएको गीत म अब टक्र्याउँछु, हिजो थियो।

हिजो थियो तिमी मेरी प्रिय साथी, बडो मिठो गीत गङ्गा राज राईले गाउनु भएको यो गीत सुन्दा सुन्दै कार्यक्रमको पहिलो घण्टाको अन्ततिर पनि हामी आइपुगेका छौँ। ब्रुनाईको समय बिहानको 8 बज्नको लागि अब ठिक 6 मिनट बाँकी रहेको छ र कार्यक्रमको यो पहिलो घण्टालाई अब समापन गर्ने तर्खरमा छु म। बिरु घलान र सुमिना लोले गाउनु भएको यो बडो मिठो तामाङ सेलो म यहाँहरूलाई सुम्पदै कार्यक्रमको पहिलो घण्टालाई बिट मार्दै

0: लाइभरी
1: ऑन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोर्खा रेडियो हो
1: गोर्खा रेडियो
3: पछिल्लो 24 घण्टामा देशभर 272 विपत्का घटना भएका छन् जसमा 21 जनाको मृत्यु भएको छ 4 जना बेपत्ता छन् 26 जना घाइते भएका छन्
4: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै 97 पहिरोका घटना भएका छन् पहिरोमा 21 जनाको मृत्यु भएको छ 4 जना बेपत्ता छन् भने 4 जना घाइते भएका छन् यो अवधिमा 80 अविरल वर्षा 57 बाढ़ी 17 सर्पदंश 8-8 आगलागी र हावाहुरी तथा 4 जनावर आक्रमणका घटना भएका छन् बाढ़ी र वर्षाका घटनामा 1100 भन्दा बढ़ीको उद्धार गरिएको छ विपदका कारण 48 सड़क खण्ड अवरूद्ध छन् 121 चौपाया क्षति भएको छ भने अनुमानित 1,91,00,000 रुपियाँ भन्दा बढ़ीको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ खोज तथा उद्धारको काम पनि जारी छ
3: साइबर अपराध सम्बन्धी विषयमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ नेपाल प्रहरीको साइबर ब्यूरोले दिएको भक्तपुर घरबाट प्रसाईलाई पक्रिएको हो ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीका अनुसार प्रसाईमाथि साइबर अपराध सम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको छ नेपाली कांग्रेसका सांसद आनन्द प्रसाद ढुङ्गानाले पूर्व प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबराको गिरफ्तारीको प्रक्रियाबारे सरकारसँग जवाफ माग्नु भएको छ राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद ढुङ्गानाले जबरालाई बिना पुर्जी र मध्यरातमा पक्राउ गरिएको भन्दै आपत्ति जनाउनु भएको हो
5: प्रधानमन्त्री शनिबार आउनुभयो रे 4 बजेतिर अनि खेल रातिमा जाने गरेर सोधियो उहाँको पिए मार्फत कि शोलेन्द्र शमशेरलाई के भयो भन्दाखेरि अनि त्यसलाई त समात्नु पर्यो भनेर जाने गरेर समातियो अरे साँच्चै त्यही हो होइन भने सरकारलाई जवाब दिनु पर्यो किन समातेको हो कुनै पनि नागरिकलाई समात्न पाइँदैन बिना जाने कसुर कुनै पनि नागरिकलाई उनी जाने विशेष पक्ष उनलाई सुरक्षा गर्ने कोसिस गर्ने अरे सुरक्षा उनको सुरक्षामा जाने गरेर जेङ्गीहरूले जेङ्गी त बदनाम गर्ने हिजो जेङ्गीको नाउँमा गएर सिंहदरबार जलायो अदालत जलायो पार्लियामेन्ट जलायो राष्ट्रपति भवन जलायो आज चाहिने फेरि त्यही जेङ्गीको नाउँमा असुरक्षा भयो प्रधान न्यायाधीशलाई भनेर समाते
3: अविरल वर्षाका कारण देशभर आएको बाढ़ी र पहिरोले ठूलो मात्रामा जनधनको क्षति पुर्याएपछि राष्ट्रिय सभाका सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्
6: राष्ट्रिय सभा बैठकको आकस्मिक समयमा सांसदहरूले बाढ़ी पहिरोबाट प्रभावित क्षेत्रमा भएको क्षतिको विवरण प्रस्तुत गर्दै सरकारलाई द्रुत गतिमा काम गर्न आग्रह गरेका हुन् सांसद राजेन्द्र लक्ष्मी गैरे
7: पाल्पाको रानी महलले मुन्टो मात्रै देखाएर बसेको छ वरिपरिबाट काली गण्डकीले घेरेको छ पाल्पाका थुप्रै फाँटहरू खेतहरू रामपुर फाँट माडी फाँट त्यसपछि अर्गली फाँटका खेतहरू अम्दाका 2 बाली लाग्ने धान खेतीहरू सबै नष्ट भएका छन् यो विपत्तिमा सरकारवाला सबैको ध्यान
6: सांसद सम्झना देवकोटाले मर्स्याङदी नदी थुनिएको अवस्थालाई सतर्कतापूर्वक समाधान गर्न र पर्वतारोही उद्धारमा तदारुकता देखाउन सरकारसँग माग गर्नुभयो उहाँले बाढ़ीको असर नसोचेको ठाउँसम्म पुगेको भन्दै चाडपर्वमा खाद्यान्न र स्वास्थ्य संकटको जोखिमबारे सचेत गराउनुभयो
7: मान्छेहरू अब घर फर्कने बेलामा चाडबाड खाद्यान्नको ठूलो संकट हुने देखिएको छ यो जोखिम पनि जलवायु परिवर्तनकै कारण आएको जोखिम हो यसले गर्दा जलवायु परिवर्तन मा हामीले धेरै ठुलो अन्याय हामीले भोगिरहनु परेको छ त्यो सँगसँगै मनासुनो क्षेत्र र मनाङको हिमाली क्षेत्र आरोहण गर्न जाने पर्वतारोहीहरू पनि धेरै सम्पर्कविहीन हुनुहुन्छ अस्त व्यस्तताको अवस्थामा हुनुहुन्छ यो बेलामा सरकारले कुनै पनि
6: सांसद पूजा चौधरीले रसुवाको बाढ़ीदेखि अहिलेको अप्रेल वर्षासम्म आइपुग्दा राज्यको राहत वितरण प्रणाली फितलो देखिएको आरोप लगाउनुभयो
8: राहत संकलन भएको खाद्यान्नहरू पनि समयमै वितरण गर्न नसक्दा कुहिने अवस्थामा छ र यता पीड़ितहरूले राहत पनि नपाएको अवस्था त्यसैले यसको व्यवस्थापन पनि छिटो होस् बाल बालिकाहरूको भविष्य पनि अन्धकारतिर धकेलिएको अवस्था छ त्यसैले उनीहरूको शिक्षाको अस्थायी व्यवस्थापन गरेर भए पनि पठन पाठन सुरु गर्न पनि जरुरी छ
3: काङ्ग्रेसको 15 महाधिवेशनको मिति केही दिन सर्ने भएको छ